स्पष्टसँग हामीले आत्मसात गर्न सक्दछौँ। युद्ध जीवनको अनिवार्यता हो, जीवन भन्नु नै सङ्घर्ष हो भन्ने जुन सत्य छ, त्यो सत्यलाई हामी प्रत्येकले बुझेका छौँ, जानेका पनि छौँ। तर पनि हामी युद्ध गर्न किन चाहन्छौँ? किन सङ्घर्ष र चुनौती हाम्रा लागि अप्रिय लाग्छ? हामी किन युद्धदेखि भाग्न खोज्दछौँ? किन हामीलाई युद्धदेखि भाग्न मन लाग्छ? यो अहम प्रश्नमाथि प्रत्येकले चिन्तन गर्नुपर्ने देखिन्छ। जङ्गलका पशु पक्षी, जीव जनावर र किट पतङ्गले दुःख, सङ्घर्ष र अप्ठ्याराहरू मन पराउँछन् भन्ने होइन। उनीहरूलाई पनि यदि हामीले लट्ठी र ढुङ्गा टिपेर प्रहार गर्न खोज्यौँ भने डर लाग्छ, ती डराएर भाग्दछन्। अनि केही सिप लागेन भने प्रतिकार समेत गर्न पछि पर्दैन। झुसेल किराले शरीरको रौँले सङ्घर्ष गर्दछ, कुकुर बिरालाले दारा र नङ्ग्राले प्रतिरोध गर्दछ, गाई गोरु भैँसीले सिङले प्रतिकार गर्दछ, चराचुरुङ्गीहरूले चुच्चाको सहयोगले प्रतिकार गर्दछ। यसको अर्थ हो जीवनका दुःख, जीवनका सङ्घर्ष र जीवनका पीडाहरू मान्छेलाई मात्रै होइन, किट पतङ्गदेखि लिएर पशु पक्षी कसैलाई पनि मन पर्दैन। यहाँसम्म कि बोट बिरुवा समेत दुःख र सुखको अनुभूति गर्दछ। अप्ठ्याराहरूबाट सहजतातिरको चाहना प्रत्येक सजीवभित्र विद्यमान हुन्छ, तर पनि अप्ठ्याराहरूदेखि अलि बढी चिन्तित भने मानिसले देखिन्छ। सायद मान्छेसँग अलि धेरै सोच्न सक्ने शक्ति भएकाले पनि हुनसक्छ, ऊ जीवनका स्वाभाविक अवरोधहरूबाट पनि बचिन चाहन्छ। प्रिय सज्जन, यसरी दुःख र अप्ठ्याराहरूदेखि पलायन हुनका लागि मान्छेलाई उसको अज्ञानले छिकेको हुन्छ। जीवन बाँच्ने क्रममा अनेक अवरोधहरू आउँछन् र ती अवरोधहरूका बिचमा पनि प्रसन्न रहँदै हाँसी हाँसी ती अवरोधहरूसँग सङ्घर्ष गरी आफ्नो धर्म निर्वाह गर्नुपर्दछ भन्ने कुराको बोध नै वास्तविक बोध हो, वास्तविक ज्ञान। यस्तो बोध बुद्ध व्यक्तिहरूको सत्सङ्गले मात्र सम्भव हुन्छ। भगवान् श्रीकृष्ण त्यस्तै सम्बुद्ध पुरुष हुनुहुन्थ्यो। उहाँका सङ्गतले अर्जुनले उचित र अनुचितको भेद थाहा पाएका थिए, ठिक र बेठिक थाहा पाएका थिए। युद्धको अनिवार्यता बोध भगवान् श्रीकृष्णकै उपदेशका कारण अर्जुनले गरे। जीवनका अप्ठ्याराहरूप्रतिको अर्जुनको जुन बुझाइ थियो त्यो भगवान् श्रीकृष्णको ज्ञान, निर्देशन र उपदेशका कारण बदलियो र सङ्घर्षबाट भाग्नु विरोचित गुण होइन रहेछ भन्ने उनले जाने थाहा पाए। त्यसैले जीवनको सत्य बोध गर्नका लागि हामी श्रीकृष्ण जस्ता पात्रको सान्निध्यमा पुग्नुको अर्को कुनै विकल्प छैन। अप्ठ्याराहरूलाई हामीले त्यतिखेर स्वीकार गर्न सक्दछौँ जतिखेर श्रीकृष्ण जस्ता महापुरुषहरू हाम्रा मित्र बन्दछन्, तिनको सत्सङ्ग हामीलाई प्राप्त हुन्छ। हामीले महाभारतकालीन श्रीकृष्णलाई आज साथीका रूपमा प्राप्त गर्न सक्दैनौँ, किनकि हामी पनि महाभारतकालीन अर्जुन नभएर 21 औं शताब्दीका अर्जुन हुन्। तर हाम्रा वरपरका विद्वानहरू, तपस्वीहरू, अध्यात्म चिन्तकहरू आदि जे जस्तो बोधको अवस्थामा छन्, जे जस्तो जागरणको अवस्थामा छन्, ती सज्जनहरू र तिनको परामर्शमा जीवनका अप्ठ्याराहरूसँग कसरी सङ्घर्ष गर्ने भन्ने रहस्य भने हामीले अवश्य सिक्न सक्दछौँ। आजका आध्यात्मिक सन्त महन्तहरू, विशिष्ट चिन्तकहरू, विद्वानहरू श्रीकृष्णका प्रतिरूप हुन् भन्ने हामीले बुझ्नु पर्दछ। दिन प्रतिदिन धर्मको ग्लानी भइरहेको अवस्था छ। मानिसहरूमा लोभानी र पापानी बढेर गएको अवस्था छ। सरल र नरम मिजाजका मान्छेहरू छक्का पन्जा र षड्यन्त्र गरेर उनीहरूका सम्पत्ति, शौर्य र शक्ति हरण गर्ने कौरवहरू यत्र तत्र सर्वत्र भेटिन्छ। उनीहरूदेखि डराएर भाग्नु जीवनको लक्षण होइन,
सङ्घर्ष गर्नु नै जीवनको वास्तविक लक्ष्य हो। जीवनको वास्तविक कर्तव्य पनि यही हो। हामीसँग आज कृष्ण नै साक्षात रूपमा रथमा चढेर द्वापर युगमा जस्तै आफन्तमाथि नै षड्यन्त्र गर्ने, आफन्त विरुद्ध युद्ध गर्नु भनेर उत्प्रेरित गर्न आउने सम्भावना त छैन, तर उहाँले व्यक्त गर्नुभएका विचारहरू भने हामीसँग छन्। श्रीमद् भागवत गीता भगवान् श्रीकृष्णको प्रत्यक्ष विग्रह, प्रत्यक्ष रूप हो। गीतामा भगवान् बोलिरहनु भएको छ। हामीले गीता पढ्दा आफूलाई अर्जुनका ठाउँमा राख्नु पर्दछ र भगवान् श्रीकृष्णलाई भगवान् श्रीकृष्णका ठाउँमा राख्नु पर्दछ। उहाँले गीतामा भन्नुभएको विचारलाई आत्मसात गर्नु हाम्रो परम कर्तव्य। प्रश्न उठ्न सक्दछ, हजारौँ वर्ष अगाडिका कृष्णले जुन कुरा व्यक्त गर्नुभएको छ, ती कुरा हजारौँ वर्षपछि आज त्यसरी नै स्वीकार गर्न सकिन्छ र? प्रिय सचिव, हामीले के बुझ्नु पर्दछ भने आकाशको सूर्य हजारौँ वर्षदेखि एउटै छ र हजारौँ वर्षसम्म एउटै रहनेछ। हामीले टेकेको धरती हजारौँ वर्षदेखि एउटै छ र हजारौँ वर्षसम्म एउटै रहनेछ। त्यस्तै दिव्य शक्ति भगवान् श्रीकृष्णको स्वरूप पनि सदैव समान रहन्छ। अर्थात् हामीले यसलाई यसरी बुझ्न सक्दछौँ, महाभारत आफैमा एउटा प्रतीक हो, एउटा बिम्ब हो। यो महाभारत हजारौँ वर्षपछि पनि यसरी नै घटिरहन्छ। हजारौँ वर्ष अगाडि जसरी घटेको थियो, अर्जुनलाई भगवान् श्रीकृष्णले जुन उपदेश दिनुभएको छ, हजारौँ वर्षपछि हुने महाभारतमा पनि अर्को कुनै नयाँ उपदेश आउनेवाला छ, जुन समाधान भगवान् श्रीकृष्णले गीतामा बताउनु भएको छ। जीवनका बारेमा, युद्ध र सङ्घर्षका बारेमा, त्योभन्दा शाश्वत र दिव्य अर्को कुनै पनि समाधान विश्वमा हजारौँ वर्षपछि हुन सक्ने महाभारतमा हुनेवाला छ। किनकि गीतामा जुन विज्ञान छ, जुन समाधान छ, जुन परामर्श छ जीवन र सङ्घर्षका बारेको, त्यो कालातीत छ, समय समय र युग युगभन्दा धेरै धेरै पर छ। श्रीमद् भगवद् गीता प्रत्येक समयको बिम्ब हो, प्रत्येक समयको आवश्यकता हो र प्रत्येक समयको शक्ति हो। हामीले गीताको यो सन्दर्भलाई यसरी बुझ्न सक्नुपर्दछ। प्रिय सच्चा, हवस् त, आजका निमित्त कार्यक्रम जीवनका निम्ति यति नै। अर्को श्रृङ्खलामा फेरि हाम्रो भक्तिमय भेट हुनेछ। तबसम्मका निमित्त म लक्ष्मण भण्डारी बिदा चाहन्छु। तपाईँको दिनचर्या अत्यन्त मङ्गलमय रहोस्। बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म मधुस नेउपाने, सिन्धुपाल्चोक। आज म भुजङ्ग प्रयात छन्दको कविता वाचन गर्छु। कविताको शीर्षक छ युवाको सपना।

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समय

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: साल असार 24 गते बुधबार, नेपाल सम्बन्ध 1146, जुलाई 7 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: भोटानी शरणार्थी प्रकरणमा 2 पूर्व मन्त्री सहित 16 दोषी ठहर, 7 पाए सफाई। अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने अपराध भएको निष्कर्ष।
0: अर्थतन्त्रका मूलभूत समस्या पन्छाएर मौद्रिक नीति सार्वजनिक, कर्जा प्रवाह, भुक्तानी क्षमता र सेयर बजार जस्ता मुख्य समस्यालाई सम्बोधन नगरेको विज्ञहरूको टिप्पणी।
1: करिब 3 महिनापछि संविधान संशोधन बहसपत्र तयार, पुनर्लेखन गर्ने शैली देखाएको भन्दै 4 दलले हस्ताक्षर नगर्ने।
0: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा, राष्ट्रसङ्घ समर्थित नागरिक सरकारलाई नेतृत्व लिन आग्रह।
1: र पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको क्वार्टर फाइनल प्रवेश, कोलम्बियालाई पेनल्टी सुट आउटमा हराउँदै स्विजरल्यान्ड 72 वर्षपछि अन्तिम आठमा।

0: ढुकढुक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। लाखौँ असुलेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको बहुचर्चित ठगी धन्दामा दुई पूर्व मन्त्री सहित 16 दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले हिजो मुद्दाको फैसला सुनाउँदै पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व ऊर्जा मन्त्री टोपबहादुर रायमाझी सहितलाई दोषी ठहर गरेको छ। उनीहरूलाई सजाय सुनाउन असार 29 लागि पेशी तोकिएको छ। रायमाझी अभियुक्तकै रूपमा दोषी ठहर भएका छन् भने खाँडलाई मतियार ठहर गरिएको छ। त्यस्तै पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया समूहका केशव दुलाल, सानो भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेल दोषी ठहर भएका छन्। कुल 31 प्रतिवादी रहेकामा पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकसहित 7 पनि सफाई पाएका छन्, जसमा रामशरण केसी, टङ्कबहादुर गुरुङ, लक्ष्मी महर्जन, केशव थापा र आशिक बुढाथोकी छन्। बाँकी 8 प्रतिवादी फरार रहेकाले उनीहरूको हकमा मुल्तवीमा राखिएको छ। ठगी, लिखत कृत्य, राज्यविरुद्ध र सङ्गठित अपराध गरी चार कसुरको यो मुद्दा हेर्दा हेर्दैमा राखेर सुनवाई भएको वर्षौँ दिन न्यायाधीश टेकबहादुर खड्काको इजलासमा फैसला भएको हो। नेपालमा बाँकी रहेका भुटानी शरणार्थी सम्बन्धी अध्ययन गरी बनाइएको प्रतिवेदन 2076 कार्तिक 1 गृह मन्त्रालयमा पेश भएको थियो। उक्त प्रतिवेदन कृत्य गरी नक्कली प्रतिवेदन खडा गरेर नेपाली नागरिकलाई समेत समावेश गरिएको, प्रतिवेदनका बेहोरा थपगट गरिएको र भुटानी शरणार्थी सम्बन्धी परिचय पत्र समेत जारी गरेको भन्दै अदालतले कसुर हुने फैसला गरेको हो। सरकारी लिखत कृत्य कसुरमा अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित केशव प्रसाद दुलाल र सानो भण्डारीलाई दोषी ठहर गरेको छ। यो कसुरमा बालकृष्ण खाँड, टोपबहादुर रायमाझी, आङटावा शेर्पा, टेकनारायण पौडेल लगायत बाँकी प्रतिवादीको संलग्नता पुष्टि नहुने निष्कर्ष निकालिएको छ। यस्तै अदालतले पूर्व मन्त्री टोपबहादुर राय शेर्पा, टेकनारायण पौडेल लगायत बाँकी प्रतिवादीको संलग्नता पुष्टि नहुने निष्कर्ष निकालिएको छ। यस्तै अदालतले पूर्व मन्त्री टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ठगी

0: इन्द्र केसीले ठगी कार्यमा सहज हुने गरी मन्त्रालयका सूचना र समाचार अन्य प्रतिवादीलाई सेयर गरेको तथा शमशेर मियाले सवारी साधन सन्देश शर्मालाई दिएको फैसलामा उल्लेख गरिएको छ। यस्तै न्यायाधीश तेजबहादुर खड्काको इजलासले नेपालको अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने अपराध भएको निष्कर्ष निकालेको छ। वास्तविक नेपालीलाई अमेरिका पठाउने भनी गरेको कार्यले शरणार्थी सम्बन्धमा नेपाललाई सहयोग गर्दै आएका युएनएचसिआर डब्ल्युएफपी जस्ता अन्तर्राष्ट्रिय समुदायले नेपाललाई र नेपालका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिक एवं सार्वभौम नेपाल राज्य र नेपालीको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपालको अन्तर्राष्ट्रिय छविमै दाग लाग्ने कार्य गरिएको भनिएको छ। नयाँ पत्रिकामा समाचार छ।
1: राष्ट्र बैंकले अर्थतन्त्रका मूलभूत समस्या पन्छाएर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ। गभर्नर विश्वनाथ पौडेलले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीति निजी क्षेत्रतर्फको कर्जा प्रवाहसँगै सर्वसाधारणको समेत चासो रहेको स्योर घर जग्गा तथा सवारी साधन कर्जा सहजीकरणका विषयमा प्रष्ट देखिएको छैन। गभर्नर पौडेलले यस वर्षको नीतिले अवलम्बन गरेका सबै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएकाले सहजतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको बताउनु भएको छ। तर वित्तीय प्रणालीमा लामो समयदेखि ऋण दिन मिल्ने रकम अधिक तरलता थुप्रिएको पुँजी कोषमा दबावले बैंकको ऋण दिने क्षमता खस्किएको परिस्थिति जन्य कारणले ऋणीको भुक्तानी क्षमता घटेको सेयर बजार ओह्रालो लागेको लगायत अर्थतन्त्रका मुख्य समस्यालाई मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको विज्ञहरूले टिप्पणी गरेका छन्। सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग हुने गरी मौद्रिक नीतिमा निजी क्षेत्रतर्फ जाने कर्जा 11% विस्तार गर्ने लक्ष्य राखिएको छ। तर कर्जा विस्तारको लक्ष्य प्राप्ति कसरी हुन्छ भन्ने बारेमा मौद्रिक नीति मौन छ। मौद्रिक नीति अर्थतन्त्रको समस्याप्रति बेखबर रहेको अर्थविद एवं राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ। आफ्नो कार्यक्षेत्रभित्र रहेर अर्थतन्त्रको समस्या समाधानका उपाय निकाल्नु पर्थ्यो, सन्देश विहीन मौद्रिक नीति आयो। मौद्रिक नीतिको दस्तावेजलाई खण्डीकरण गरेर ल्याइएकामा सरकारवालाको आकर्षण कम भएको थापाको भनाइ छ। मौद्रिक नीति र बजेट बीचको समन्वय नहुँदा बजेट र मौद्रिक नीति प्रभावकारी हुन नसकेकोले मौद्रिक नीतिले यो विषय आउनुपर्ने थापा बताउनुहुन्छ। राष्ट्र बैङ्कका गभर्नर पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दा कर्जाको सुरक्षण स्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने र चेक अनादरका कारण कालो सूचीमा परि बैङ्किङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्दा कर्जा विस्तार हुने बताउनु भएको छ। राष्ट्र बैङ्कले मौद्रिक नीतिलाई नीति विशेष मात्र बनाउन चाहे पनि केही विषयमा स्पष्टता नआएको पूर्व गभर्नर चिरञ्जीवी नेपालको टिप्पणी रहेको छ। राष्ट्र बैङ्कले व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउन चाहेको छ। यसको अर्थ हाल कुनै कम्पनीमा 5 साझेदार छन् र संस्थाले 5 करोड ऋण लिएको छ भने सबै साझेदारले ऋण बराबरको रकममा व्यक्तिगत ग्यारेन्टी गर्नुपर्छ। यस्तै उद्योगमा प्रभाव भएको ऋणका सम्बन्धमा राष्ट्र बैङ्कले छुट्टै कार्यविधि नै बनाएर सहजीकरण गर्ने राष्ट्र बैङ्कका अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमसिनाले बताउनुभयो। अर्थतन्त्रको मूल समस्याबाट पन्छिएको मौद्रिक नीति शीर्षकमा कान्तिपुरमा समाचार छ।
0: संविधान संशोधनका लागि बहसपत्र तयार पार्न सरकारले बनाएको कार्यदलबाट 4 बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। एमालेबाट तोकिएका प्रतिनिधि सुरुदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कङ्ग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरुङ, लोसपाका लक्ष्मण लाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा हिजो संयोजक असीम शाहलाई सोमबार संयोजक असीम शाहलाई 6 असहमति पत्र बुझाएका छन्। कार्यदलमा रहेका नेकपाका नेता देव गुरुङले बहसपत्र तयार पार्न गठन गरिएको कार्यदल संविधान संशोधनको मस्यौदा नै बनाउने शैलीमा प्रस्तुत भएपछि आफूहरूले असहमति राखेको बताउनुभयो। लोकसभाबाट सुरुदेखि नै संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलमा सहभागी हुँदै आएका पूर्व सांसद लक्ष्मण लाल कर्णले पनि संविधान संशोधनको बहस पत्र तयार पार्ने भन्दा प्रतिवेदन तयार पार्नतिर कार्यदल अग्रसर बनेकाले आफूहरू पछि हटेको बताउनुभयो। कर्णका अनुसार सुरुमै संविधान संशोधन गर्ने कि बहस पत्र तयार पार्ने भन्नेमा स्पष्ट हुनुपर्छ भन्ने सवाल

0: राख्दा संयोजक शाहले बहसपत्र तयार पार्ने बताउनु भएको थियो, तर अन्तिममा आएर प्रतिवेदन बहुमत अल्पमतको निर्णयमा तयार पार्न लागिएपछि आफूहरू साक्षी बस्न नचाहेको उहाँको भनाइ छ। अहिले संविधानको प्रस्तावना चलाउँदा संविधान नै समाप्त हुने कर्णको तर्क छ। एमालेबाट कार्यदलका लागि तोकिएका भीष्म अधिकारीले आफू सुरुदेखि नै कार्यदलको प्रक्रियामा असहमत रहेको र कुनै पनि बैठकमा सहभागी नभएको बताउनुभयो। कार्यदल संयोजक शाहले भने विपक्षी राजनैतिक दलका प्रतिनिधिहरूले गैर जिम्मेवार बन्दै कार्यदल छोडेको टिप्पणी गर्नुभएको छ। देश विदेश र विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाबाट आएका सुझाव बहसपत्रमा समावेश भए सरकारको लोकप्रियता बढ्ने डरका कारण उनीहरूले कार्यदल छोडेको उहाँको भनाइ छ। कार्यदलमा 83 दिनसम्म सहभागी भएपछि अचानक 4 दलले कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको उहाँले बताउनु भएको छ। रासोपाका सांसद एवं कार्यदल सदस्य मोहनलाल आचार्यले पनि 4 दलले अन्तिममा असहमति जनाएर अनावश्यक चर्चामा आउन खोजेको टिप्पणी गर्नुभयो। कार्यदलबाट बाहिरिएका 4 दलका प्रतिनिधिले बहसपत्र शीर्षकको औचित्य र वैधताबारे प्रश्न उठाएको असहमति पत्रमा उल्लेख गरेका छन्। दोस्रो बुदामा संविधानका सबै धारा उपधारा खुल्ला गरी सुझाव लिएर कार्यदलले संविधान नै पुनर्लेखन गर्न खोजेको जस्तो देखिएको उनीहरूले बताएका छन्। तेस्रो बुदामा तत्कालीन राजनैतिक दलहरू सबै बीच आपसी राष्ट्रिय सहमति नगरी संविधान सभाबाट अहिलेको संविधान लेखन प्रक्रिया प्रारम्भ गरिएको स्मरण गराइएको छ। चौथो बुदामा संविधान निर्माणको जनादेश र व्यवस्थापकीय कार्यको जनादेश भनेको मौलिक र गुणात्मक रूपले फरक रहेको तर्क गरिएको छ। संविधान संशोधन बहसपत्र कार्यदलबाट बाहिरिए 4 दल कान्तिपुरमा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
2: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
2: साथ जीवन।

0: मनोरञ्जन सहित मात्र रु 999 मै डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी एक दशकभित्र 30,000 मेगावट विद्युत उत्पादन गर्ने आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030 28,500 मेगावट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वको विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिने गरेका छन्, तर कानुनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा जलविद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न सकेको छैन। सरकारी पक्षका नीतिगत परिवर्तनले लगानीकर्ता अनपेक्षित उत्साहित हुन अपेक्षाकृत रूपमा उत्साहित हुन सकिरहेका छैनन्। देशको कुल जडित विद्युत क्षमता 4,100 मेगावटभन्दा माथि पुगेको छ। सरकारले नीतिगत सुधार गरेर एकद्वार प्रणाली लागू गरिए जलविद्युत उत्पादनमा फड्को मार्ने निजी क्षेत्रको दावी छ। जलविद्युत आयोजना निर्माण गर्न 8 मन्त्रालय 24 विभाग 200 टेबलमा पुग्नुपर्ने बाध्यता रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी बताउनुहुन्छ। एक सचिवको नेतृत्वमा सबै मन्त्रालय विभाग र सरकारी निकायहरू सम्मिलित एउटा संरचना तयार गर्नुपर्ने डाँगीको तर्क छ। जलविद्युतमा निजी क्षेत्रले करिब 13 खर्ब रुपियाँ बढी लगानी गरेको छ। नेपालमा ऊर्जा क्षेत्र निजी क्षेत्रको प्रवेशपछि ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रवेशपछि जलविद्युत उत्पादनमा उल्लेखनीय वृद्धि भएको थियो। 10 वर्षभित्र 30,000 मेगावट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य पुरा गर्न नीतिगत कानुनी तथा वित्तीय सहजीकरण आवश्यकता रहेको निजी क्षेत्रको माग छ। हाल 5,792 मेगावट क्षमताका 187 आयोजना निर्माणाधीन छन् भने 2,862 मेगावटका 134 आयोजना विद्युत खरिद सम्झौता पिपिए गरी वित्तीय व्यवस्थापनको चरणमा छन्। विद्युत विकास विभागका अनुसार 25,743 मेगावट क्षमताका 380 आयोजना विकासका विभिन्न चरणमा रहेका छन्। जलविद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानुनी र वित्तीय उल्झन अन्त्य आवश्यक शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
2: किर्तिपुर स्थित राधास्वामी सत्संग आश्रम होल्डिङ सेन्टरमा 4 महिनादेखि बस्दै आएका सुभाष देव पासवानको 7 जनाको परिवार छ। खोला किनारको बस्तीबाट बलजप्ती हटाइएको सरकारले अहिले होल्डिङ सेन्टरबाट पनि हट्न दबाब दिइरहेको छ। पासवान केही दिन यता कोठा खोज्न काठमाडौँका गल्ली गल्लीमा भौतारिरहेका छन्, तर भेटेका छैनन्। ठुलो परिवार त्यसमा पनि सुकुम्बासीको बस्तीबाट आएको भन्ने थाहा पाएपछि घरधनीले कोठा नदिएको उनको गुनासो छ। आश्रममा दुःख सुख जीवन चलिरहेको छ, तर अहिले सरकारले छोड्न दबाब दिइरहेको छ। कोठा खोज्दा पाइएन, सामान लगेर सडकमा राख्ने कुरा भएन, कोठा कतै भेटिए पनि महँगो भन्छन्। सुकुम्बासी भन्ने थाहा पाएपछि झन् नाक खुम्च्याउँछन्। उनले पीडा सुनाए। सरकारले तोकेको एकमुष्ट 25,000 पासवानले हिजो मात्र बुझेका छन्। अब 3 महिनासम्म 5 जनासम्मको परिवारलाई प्रति महिना 15,000 र त्यसभन्दा धेरै भए प्रति सदस्य थप 2,000 का दरले बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने भनिएको छ, तर त्यो पैसाले घाँस र बाँसको व्यवस्थापन असम्भव हुने पासवानले बताएका छन्। राधास्वामी सत्सङ्ग आश्रममा 62 सुकुम्बासी परिवारका 155 जना बसोबास गरिरहेका छन्। सुमन लामाको गुनासो पनि त्यस्तै छ। कमाई केही छैन, सरकारले दिने भनेको रकमले परिवार पाल्न र कोठा भाडा तिर्न पनि पुग्दैन। उहाँले भन्नुभएको छ, सरकारले हाल होल्डिङ सेन्टरमा बसिरहेकालाई होल्डिङ सेन्टरमै बसिरहेको अवस्थामा मासिक बसोबास व्यवस्थापन खर्च नदिने भएको छ। 25,000 लिएर होल्डिङ सेन्टर छोड्नेलाई मात्र यस्तो भत्ता दिइरहेको छ। नयाँ पत्रिकामा समाचार छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक एडिबीको अध्यक्ष मासातो कान्डा बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा अध्यक्ष कान्डाले सरकारले अघि सारेका आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी भित्राउन एडिबीको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ। कान्डाले भन्नुभयो, एडिबी नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदार बन्दैछ र हाम्रो ऋण सहयोग सन् 2029 थप 2 अर्ब 40 करोड पुग्ने अपेक्षा गरेका छौँ। रोजगारी सिर्जना, बलियो व्यवसाय र नेपालको जीवनस्तर उकास्ने गरी नतिजामुखी सहयोग उपलब्ध गराउन हाम्रो लक्ष्य हो। नेपाल र एडिबी बीच भएको कन्ट्री पार्टनरसिप सिपिएस सहमति अनुरूप यो ऋण सहयोग उपलब्ध हुनेछ। उक्त सहमतिमा 2025-29 यस पञ्चवर्षीय योजना लागू हुने उल्लेख थियो। हाल नेपालमा विभिन्न परियोजनामा गरेर एडिबीको 3 अर्ब 90 करोड डलर ऋण लगानी रहेको छ। एडिबीद्वारा जारी विज्ञप्ति अनुसार नेपालले यो वर्ष सहुलियतपूर्ण ऋण 66 करोड डलर र रणनीतिक साझेदारी अन्तर्गत सन् 2025-29 2 अर्ब 40 करोड डलर सहयोग प्राप्त गर्नेछ। प्रधानमन्त्री शाह र एडिबीको अध्यक्ष कान्डाबीच भेट 4 वर्षभित्र नेपाललाई थप 2 अर्ब 40 करोड डलर ऋण सहयोग। कान्तिपुरमा समाचार छ।
2: नेपालमा मनसुन भित्रिएको 20 दिनमा औसत 82.5% मात्र वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त तथ्याङ्क अनुसार सरदरभन्दा 6 दिन ढिलो 4 असारमा मात्र भित्रिएको मनसुनी वायुका कारण हिजोसम्म औसतको 199.2 मिलिमिटर मात्र वर्षा रेकर्ड भएको छ। 30 वर्षको औसत तथ्याङ्क अनुसार यो अवधिमा 241.4 मिलिमिटरसम्म वर्षा हुनुपर्ने हो। मनसुन नै ढिलो गरी भित्रियो, त्यसमा पनि कमजोर थियो। जल तथा मौसम विज्ञान विभागका मौसमविद अशोक बखरेलले भन्नुभयो, समग्रमा देशभर नै कम पानी परेको छ। विभागका अनुसार नेपालको अन्न भण्डार मान्ने मधेसमा 231.5 मिलिमिटर वर्षा हुनुपर्नेमा 161 मिलिमिटर मात्र वर्षा भएको छ। मधेसको गौर लगायत क्षेत्रमा 244 मिलिमिटर हुनुपर्नेमा 68 मिलिमिटर मात्र पानी परेको छ। तर कोशीमा भने 97.1% पानी परेको छ। यो अवधिमा कोशीमा 266.6 मिलिमिटर पानीलाई औसत मानिएकामा 258.8 मिलिमिटर परेको छ। ढिलो मनसुन भित्रिनु तथा कमजोर प्रणालीका कारण नेपालमा पछिल्लो 20 दिनमा कम वर्षा भएको छ। तर प्रशान्त महासागरको तटीय क्षेत्र तात्ने प्रणाली एल निनोको असर भने नेपालमा अझै देखिन बाँकी छ। विश्व मौसम विज्ञान संगठन WMOले पनि 19 असारमा विज्ञप्ति जारी गर्दै प्रशान्त महासागरमा विकसित भएको एल निनो जुलाईदेखि सेप्टेम्बरको अवधिमा अझ शक्तिशाली हुनेछ, जसका कारण दक्षिण एसियाली उपमहाद्वीप लगायत विश्वका धेरै भागमा खडेरी र असामान्य मौसमको जोखिम बढेको छ। कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा, मधेसमा खडेरी शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानुनी हडताल गर्ने अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्य दिनसम्म हडताल गर्न पाउनेछन्। कतारले सन् 2004 श्रम कानुन नम्बर 14 संशोधन गरी 2026 कानुन नम्बर 9 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था गरेको हो। अब कतारमा 100 जना वा त्यसभन्दा बढी श्रमिक कार्यरत कम्पनीमा अनिवार्य रूपमा रोजगारदाता श्रमिकको प्रतिनिधि हुने संयुक्त समिति गठन गर्नुपर्ने, कर्मचारी ट्रेड युनियन जस्तै श्रमिकको हक अधिकारमा पहल गर्ने संगठन हुने भएको छ। यसै गरी श्रमिकलाई तलब दिने नियम उल्लङ्घन गरेमा रोजगारदाता कम्पनीको श्रम मन्त्रालयबाट पाउने सेवाहरू निलम्बन हुनेछन्। श्रम विवाद समाधान समितिलाई औपचारिक रूपमा अनलाइनबाट समेत सुनवाई गर्न पाइनेछ। श्रमिक भर्तीसँगै सम्बन्धित कुनै त्रुटि गरेमा कम्पनीलाई 3,000-25,000 कतारी रियालसम्म जरिवाना तिर्नुपर्ने भएको छ। कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हडताल गर्ने अधिकार शीर्षकमा कान्तिपुरमा समाचार छ।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नु होला।
5: बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्था बारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा सुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ, नेपाल राष्ट्र बैङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर 01-5719-605।
6: ख्याल ख्यालैमा सुरु हुन्छ झगडाको बिउ, झगडाले भलो मती हुँदै उन्ना

0: पर्छ मिलमिलाको केन्द्रमा गाई रिस फाल्नु पर्छ मिलाऊ मिलाऊ झगडा नगरौ बिना सिती दुःखमा नपरौ मिलाऊ मिलाऊ झगडा नगरौ बिना सिती दुःखमा नपरौ
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार. संसद जनताको आवाज मुखरित हुने थलो हो तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदलाई निर्वाध अभिव्यक्ति दिन रोक लगाउने संकेत गरेको छ. उसले संसदमा बोल्नु अघि आफूले उठाउने विषयको सामग्री एक दिन अघि सचेतकलाई पठाउन सर्कुलर गरेको छ. प्रतिनिधि सभामा शून्य समय र विशेष समयमा प्रस्तुत हुने आफ्नो सामग्री अनिवार्य रूपमा सचेतक द्वय क्रान्ति सिका धिताल र प्रकाश चन्द्र परियारलाई एक दिन अगाडि नै पठाउन सांसदहरूलाई सर्कुलर जारी गरिएको छ. रासोपाका सांसदलाई लगाम अन्नपूर्ण
4: कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले विवाद छिटो छिनोफानो गर्न नेतृत्वलाई दबाब दिएका छन्. चुनदेवी स्थित सम्पर्क कार्यालयमा मङ्गलबार बसेको बैठकमा नेताहरूले वार्की पार्कको अवस्थामा जानुपर्ने भन्दै अलमलमा नपर्न दबाब दिएका हुन्. संस्थापन पक्षसँग आन्तरिक एकता कायम हुन नसके नयाँ पार्टी गठन गरेर जाने आँट नेतृत्वमा हुनुपर्ने उनीहरूको तर्क छ. राष्ट्रिय कार्यकर्ता भेला मार्फत आवश्यक निर्णय लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् तर कार्यकर्ता भेलाको मितिबारे भने बैठकमा फरक फरक धारणा आएको छ. केही नेताले 6 साउनमा गर्नुपर्ने तर्क गरेका छन् भने केहीले 15 साउनमा गर्नुपर्ने बताएका छन्. नेता मोहनबहादुर बस्नेतले साउनभित्रै अन्तिम निर्णय लिनुपर्ने बताउनुभयो. उहाँले खुट्टा नकमाउन इतर पक्षका नेताहरूलाई आग्रह गर्नुभएको छ. नयाँ पत्रिकामा समाचार छ.
3: देशका विभिन्न 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको छ. पशु सेवा विभागका अनुसार झापा मोरङ सुनसरी महोत्तरी बारा र नवलपरासी र बागमती प्रदेशको चितुवनमा संक्रमण नियन्त्रणमा आएको छ. यद्यपि उपत्यका 3 जिल्ला काठमाडौँ ललितपुर भक्तपुर र काभ्रे प्लान्चोकमा भने पूर्ण नियन्त्रणमा आउन सकेको छैन. गोर्खापत्रमा समाचार छ.
4: अब अन्तर्राष्ट्रिय समाचार. प्यालेस्टाइनी लडाकु समूह हमासले झन्डै 2 दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ. गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फाराले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय गरेका छन्. यो कदम सहमतिका व्यवस्थाहरू कार्यान्वयन गर्न र प्रशासनिक संक्रमण प्रक्रियालाई सहज बनाउन चालिएको हो. सो निर्णयमा हमासको लागि एक महत्त्वपूर्ण राजनीतिक निर्णय हो. सन् 2006 संसदीय चुनाव जितेपछि सन् 2007 हमासले गाजामा शासन गर्दै आएको थियो. हमासको घोषणासँगै यस क्षेत्रमा विज्ञहरूको नेतृत्वमा नागरिक सरकार गठनको लागि बाटो खुला भएको छ. हमासले नयाँ कदम चालेको छ. अब ऊ गाजाको जिम्मेवारीमा रहने छैन. अब इजरायलले आफ्नो आक्रामकता र विनाशकारी युद्ध जारी राख्न कुनै पनि बहाना बनाउन पाउने छैन. हमासका प्रवक्ता हमेज कासिमले उल्लेख गर्नुभएको छ, गत अक्टोबरमा अमेरिकाको मध्यस्थतामा गाजामा युद्ध विराम लागू भएदेखि हमासले बारम्बार सरकार छाड्न तयार रहेको बताउँदै आएको थियो. राष्ट्रसङ्घ समर्थित नागरिक सरकारलाई नेतृत्व लिन आग्रह गरिएको छ. गाजामा सरकार विघटन गर्ने हमासको घोषणा, राष्ट्रसङ्घ समर्थित नागरिक सरकारलाई नेतृत्व लिन आग्रह. कान्तिपुरमा समाचार छ.
2: विश्वकप फुटबल विशेष.
3: कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्यान्ड फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ. क्यानाडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ 16 अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई 7-3 हराउँदै स्विजरल्यान्ड 72 वर्षपछि क्वार्टर फाइनलमा प्रवेश गरेको हो. निर्धारित 90 मिनट र त्यसपछिको 30 मिनटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो. पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पास र लुइस डियाजले गोल गरे. डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न असफल भए स्विजरल्यान्डका ग्रानिट जाका, जेकी आम्देनी, सोड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा म्यानुएल अकान्जीले गोल गर्न सकेनन्। सन् 1954 विश्वकपमा क्वार्टर फाइनलमा पुगेको स्विजरल्यान्ड त्यसैता समूह चरण र अन्तिम सोह्रबाटै बाहिरिँदै आएको थियो। अब स्विजरल्यान्डले सेमी फाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै एन्जो फर्नान्डेजको दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना पनि विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै इजिप्टलाई 3-2 पराजित गरेको हो। नाटकीय खेलमा 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा 3 गोल फर्काएको थियो। अर्जेन्टिनाका लागि क्रिस्टियान रोमेरो, लियोनल मेस्सी र एन्जो फर्नान्डेजले गोल गरे। इजिप्टका लागि यासर इब्राहिम र मुस्ताफा जिकोले गोल गरेका थिए, तर यो पर्याप्त हुन सकेन। अर्जेन्टिनाले अब सेमी फाइनल प्रवेशका लागि कोलम्बिया र स्विजरल्यान्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरिएको छ। इजिप्टले 92 वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरणमा पुगेको थियो। नकआउटमा पनि पहिलो जित समेत हात पारिसकेको थियो। यो खेलमा पनि गोल गरेसँगै मेस्सी विश्वकपमा लगातार 9 खेलमा गोल गर्ने खेलाडी बनेका छन्। यस्तै मेस्सीले विश्वकपमा सर्वाधिक असिस्ट 9 गर्ने कीर्तिमानी बनाएका छन्। जारी विश्वकपमा 8 गोल गर्दै मेस्सी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। मेस्सी एकै विश्वकपमा 2 पेनाल्टी मिस गर्ने खेलाडी पनि बनेका छन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भुटानी शरणार्थी प्रकरणमा 2 पूर्व मन्त्री सहित 16 दोषी ठहर, 7 पाए सफाई। अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने अपराध भएको निष्कर्ष।
3: अर्थतन्त्रका मूलभूत समस्या पन्छाएर मौद्रिक नीति सार्वजनिक, कर्जा प्रवाह, भुक्तानी क्षमता र शेयर बजार जस्ता मुख्य समस्यालाई सम्बोधन नगरेको विज्ञहरूको टिप्पणी।
4: करिब 3 महिनापछि संविधान संशोधन बहसपत्र तयार, पुनर्लेखन गर्ने शैली देखाएको भन्दै 4 दलले हस्ताक्षर नगर्ने।
3: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा, राष्ट्रसङ्घ समर्थित नागरिक सरकारलाई नेतृत्व दिन आग्रह।
4: र पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्यान्ड 72 वर्षपछि अन्तिम 8मा।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
5: थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: AIO.
12: AIO?
11: Yes, AIO. All in one mart. The best place for shopping.
12: के छ र हो खास त्यहाँ?
11: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
12: वाउ, कहाँ छ र यो?
11: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
13: All in one mart, helping make your life easier.
14: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
15: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ताजा कराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
15: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
14: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
15: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
15: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
14: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बो।
17: भाइ भाइ, सामान पुर्याउने अनि आइहाल्ने, अरू सामान पनि पुर्याउनु छ।
18: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
17: मिलाउँ।
18: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
17: यो त साइड जब दाइ, यो चाहिँ मेन।
18: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप गिर्न आएको।
17: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
18: थाहा छ, त्यसैले त यही लिन आएको।
19: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
18: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
18: सुरक्षा घरको
17: साथ जीवन घरको।
20: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
21: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
20: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
21: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
20: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
21: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
20: कहाँ जाने दिदी? उपप्रमुखलाई।
21: ओहो, नमस्कार, सबैजना आउनु भएछ त। ल बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
20: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
21: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौँ, हतार नगरौँ न साथीहरू, बन्छ।
22: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
21: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
22: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
20: अनि के गर्नु त अब, म त निस्किसक्नु हो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
23: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
26: करोडौं नेपालीका आआफ्नै दृष्टि,
27: तर उन्नतिका लागि हाम्रो प्रयास,
28: वास्तविकताको एउटै सम्बोधन,
26: कार्यक्रम आवाज आवाज आवाज
28: आवाज।
25: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
26: अब तपाईँ आफै बोल्नुहोस्,
28: तपाईँको रेडियोमा तपाईँकै आवाज।
29: उकाली ओराले गाउँबेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा,
25: कार्यक्रम हाम्रो भाका, मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन, सदाबहार लोक दोहोरी भाका,
29: कार्यक्रम हाम्रो भाका।
30: आइपुग्यौँ रे लैमा, 9 बजे बेलैमा,
25: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म
29: कार्यक्रम हाम्रो भाका।
0: ज्याजो नेवा दबु वापति शनिबार वा आइतबार छिगो नेपाल भाषा ज्याजो नेवा दबु नेवा दबु नेवा दबु सोताइया था खबर ढुङ्गा न्यादी फै नेवा दबु रेडियो था संसार 99.4 मेगाहर्ज जक
25: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म भाग पारेर पालनदेखि देउडा र टप्पासम्म
27: कार्यक्रम सुसेली
25: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली
25: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
2: कार्यक्रम सुसेली
3: विचार तितो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक पनि अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-421-7666 मा सम्पर्क गर्नुहोस्।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: द न्यूज प्लस।

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म नवीन लुइजेल। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार नेटवर्क र थाहा खबर .com साथै थाहा खबरको फेसबुक पेजबाट प्रत्यक्ष या जुनसुकै बेला सुन्न सक्नुहुन्छ। जारी विश्वकप फुटबलमा क्वार्टर फाइनल समीकरण पूरा भएको छ। गराती अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि र आज बिहान स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 गोल अन्तरले हराएपछि 23 संस्करणको विश्वकप फुटबलको क्वार्टर फाइनल पुग्ने टोलीको समीकरण बनेको हो। अब क्वार्टर फाइनलमा अफ्रिकी देश मोरक्को र 2 विश्व विजेता फ्रान्स तथा 1 विश्व विजेता स्पेन र बेल्जियम बीच प्रतिस्पर्धा हुनेछ। यस्तै 1 विश्व विजेता इङ्ल्यान्ड र नर्वे बीच प्रतिस्पर्धा हुँदा स्विजरल्याण्डले 3 विश्व विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड अफ 16 3 आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडा बाहिरिसकेका छन्। नर्वेले 5 विश्व विजेता ब्राजिललाई हराएको छ। इङ्ल्यान्डसँग मेक्सिको हार्न पुगेको छ। क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल स्पेनसँग स्तब्ध बनेको छ, जसका कारण रोनाल्डोको विश्वकप जित्ने सपना अधुरै रहेको छ। जारी विश्वकपमा अर्जेन्टिनाले राउन्ड अफ 32 केप भेडेसँग पनि 3-2 कठिन र अन्तिम 16 पनि इजिप्टसँग कठिन जित निकालेको हो। आज हामी जारी विश्वकप फुटबलमा आइरहेको नतिजा र अबको हुन सक्ने परिणामका विषयमा चर्चा गर्छौँ पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक मृगेन्द्र मिश्रसँग। मिश्रजी नमस्कार। शुभ प्रभात हजुर। यहाँलाई यो जारी विश्वकप फुटबल राउन्ड अफ 16 नतिजा कस्तो लाग्यो?
1: जस्तै अब 2-3 नतिजाहरू त अस्वाभाविक देखिन्थ्यो होइन, स्पेनको पोर्चुगलको नतिजा होइन तपाईँको, अनि जस्तै नयाँ राष्ट्र हल्फेन पनि अब यो राउन्ड अफ 16 जस्तै अर्जेन्टिना जस्तो खेली प्राप्त देशहरूलाई पनि टक्करै दिएन होइन, केपी भेरीले राम्रै खेलेको थियो तपाईँको होइन, अनि नतिजा बिस्तै हो जुन छ नि तपाईँको आउनुपर्ने रिजल्टहरू थियो होइन, त्यहाँ साह्रै एक्सप्रेस र आफ्नो त्यस्तो टपमै थिएँ कि तपाईँको क्रिका आउकालाई खेरि उहाँ आपसको म्याचहरूमा क्रिकेटको म्याचहरू हेर्दाखेरि कहिले उसले जित्ने कहिले उसले जित्ने कुनै म्याच जुवा हुने त्यस्तै त्यस्तै देखेर त्यस टाइपकै अब कस्तो भाग्यमा पुग्दा छ उसले म्याच चाहिँ यो राउन्ड अफ 16 र राउन्ड अफ 18 पुगे जस्तो लाग्यो कि मलाई तपाईँको होइन।
0: तपाईँको गैरातीको जुन अर्जेन्टिना इजिप्ट बिचको म्याचको चर्चा गरौँ होइन, अब 2-0 अगाडि बढिसकेको इजिप्ट, अब लगभग अब धेरैको अनुमान पनि अब यसपालि फरक नतिजा आउँछ कि के आओ जस्तो पनि भइसक्यो अवस्था थियो। पछि फेरि एकाएक उल्टियो नतिजा होइन, 2-2 बराबरी र इन्जुरी टाइममा फेरि गोल गरेर अर्जेन्टिनाले नै जित्यो।
1: अब कस्तो होइन, तपाईँको अब अर्जेन्टिना टिम अब तपाईँको सबै प्लेयरहरू छु टिम फिट टिम वर्कहरू यिनीहरूको राम्रै छ, गोलले पछि पढे तापनि कुनै समयमा कुनै टाइममा गोल फर्काउन सक्ने जस्तै अर्जेन्टिना फ्रान्स होइन तपाईँको अनि स्पेन यो टिमहरू चाहिँ कस्तो भने फुटबलको हाबी टिमहरू यिनीहरूले आफै गोल गोलले पछि गरे पनि त्यति निराशजनक पर्छ आफ्नो जुन मेहनत गरेर होइन त्यही अनुसारले अब 2 पछाउनु भने त्यहाँ हाम्रो क्रिकेटका खेलहरूको होइन क्रिकेटका ठिकै कुराहरूलेखेरि चाहिँ तपाईँको होइन उनीहरूले चाहिँ सबै जितिरहेको थियो तपाईँको उनीहरू कन्फिडेन्सहरू त्यो त्यति लुज नहुने होइन, अब म्याच धेरै म्याच खेलाइ अब कतिहरू धेरै हाइलाइट टिमहरूलाई चाहिँ यस्तोमा अलिक असर पर्दैन, तर कहिले पनि म्याच टक्ने हो, अब 2 त जित्न अवश्य पनि जित्न पर्ने हो होइन, तर अब 2 टिम गर्नु भने अब त्यसमा एक्स्ट्रा अर्डिनरी प्लेयर मेन मेन भूमिकै त्यसमा बेसिलो भयो कि तपाईँको अर्जेन्टिना टिमको लागि सधैँ विन गराउनेमा, अब जस्तै अर्जेन्टिनामा बेसी भने सधैँ त रोनाल्डो कोलोम टेस्टमा हाम्रो पोर्चुगलमा चाहिँ रोनाल्डो हुनुपर्ने रोनाल्डोको टिमको भूमिका किनभने मैले उनीहरूको टिममा पनि अलिकति टिम वर्क्सको अलिक कमी कमजोरी जस्तो देखेँ कि पासेसहरू बल नदिने अलिकति त्यस्तो छ, अब अर्जेन्टिना एकदम टिम वर्क राम्रो छ, त्यो पछि पऱ्यो भने कुनै टाइममा पनि र अलिकति यसो गरी फेभर पनि रेफ्रीहरू अलिकति फेभर राम्रो दिँदै त्यो देखिरहेको थियो कि तपाईँको, उसो कोचले पनि भन्यो अर्जेन्टिनाप्रति रेफ्री अलिकति डरमै खेलाउँछ भन्ने जस्तो कुराहरू पनि सुन्नमा आइराखेको जस्तो कुराहरू तपाईँको होइन, अब नयाँ नयाँ कुराहरूलाई ठुलो टिम छ त्यसलाई प्रेसर, अब रेफ्री अब सहर छ घर पनि होइन, अब त्यस्तो ठुलो पनि ठुलो धेरै इफेक्टहरू पार्छ तपाईँको।
0: जस्तो अब समूह जेमा थियो अर्जेन्टिना होइन, समूह जेको आफ्नो खेलमा अब अस्ट्रिया अल्जेरिया र जोर्डनलाई सबैलाई सजिलैसँग हराएको थियो, त्यस पछाडि अन्तिम 32 केप भेर्डे जो नवप्रवेशी देश अफ्रिकी,
1: हजुर त्यो सँग पनि उसले झनै झनै गइसकेको टिम हो नि तपाईँको, लास्टमा आएर झन् ट्राइबेकर कति सक्छ त्यो एक्स्ट्रा टाइम हुनुमा कस्तो लास्टमा आएर तपाईँको त्यो आफ्नै प्लेयरको छोडिदियो के भेट्यो भने नयाँको टिमहरू उसरी त्यो कम्पिटिसनै ब्याङ्क खेलेको थियो, उसलाई भाग्य नै साथ दिए तपाईँको अर्जेन्टिना है। अनि अलिकति कस्तो प्रेसर हुँदो रहेछ भने तपाईँको राम्रो प्लेयर एउटा स्किलफुल प्लेयर त्यसमा बेसी छ, अनि अलिक अपोनेन्ट टिमहरूलाई बेसीको खुट्टामा बल पऱ्यो भने एउटा के न के गर्ला भन्ने त्यो प्रेसरले गर्दाखेरि उसलाई मार्किङहरू उसलाई परिघरमध्ये प्रति झन् बढी ध्यान दिनुपर्ने हुँदाखेरि अरू प्लेयरलाई एडभान्टेजहरू पाइरहेको छ, ठुलो भएर राम्रो प्लेयर चाहिँ फिल हुँदैन, उसलाई बढी मार्किङमा हुन्छ सबै त्यसपट्टि हुन्छ, तर चान्सेस चाहिँ अरू अरू प्लेयरलाई भुल हान्छ, के भेट्छ पनि तपाईँको हेरेर कम्सन म्याच भइरहेको थियो होइन, अब कहाँबाट त्यो बल कोडकी खाने कोडकी के कोडकी खाने बल कहाँ आफ्नो ढाकाको प्लेयरको ढाकमा सम्झेर बल खोल्नु होला, त्यही त्यही बल गोल हो गेम।
0: जस्तो अब यो दुइटा खेल हेर्दाखेरि दुइटै अफ्रिकी देश होइन, इजिप्ट पनि अथवा केप भेर्डे पनि जसले अर्जेन्टिनालाई दर दबावमा राख्न सफल भयो, अब यो यो दुइटा खेल हेर्दाखेरि जस्तो अनुभवी टिम अर्जेन्टिना अब धेरै फुटबल खेलेको अनुभव विश्वकप खेलेको अनुभव, अब त्यो हेरिकन त अब केप भेर्डे पहिलोचोटि इजिप्ट पनि धेरै धेरै कम कम खेलेको विश्वकप होइन, तिनीहरूको स्थिरतामा चाहिँ के प्रभाव पार्दछ, जस्तो अग्रता भइरहे पनि अन्तिम मिनटमा पनि त्यो आफ्नो लय घुमाउने होइन गोल खाने अथवा त्यो नतिजा नै उल्टिने भनेपछि त्यो कन्फिडेन्टले चाहिँ भूमिका खेल्छ त्यसमा,
1: हजुर खेल्छ त अवश्य पनि कन्फिडेन्सले होइन, कन्फिडेन्स अब धेरै म्याच खेलिराखेर फुल कन्फिडेन्स हुन्छ, कन्फिडेन्स राख्यो म्याचहरू गोल हुन्छ, जस्तै गोल हालिहाल्यो होइन, हालेपछि अब लास्ट लास्ट मोमेन्टमा आफूले गोल लिन्छ, पहिला डिगोको लिडिङमा होइन उसलाई चाहिँ अब झन् आफूलाई प्रेसर हुन्छ, अपरलाई प्रेसर, त्यसो नयाँ टिमहरूले अब राम्रो टिमलाई प्रेसर हाल्न सकिँदैन कि, त्यो तपाईँको आफूलाई नै प्रेसर पऱ्यो कि दुई गोलले लास्ट मुभमेन्टमा गोल हाल्यो भने अर्को कुरा हुन्थ्यो, पहिल्यै गोल हालेर तपाईँको त्यो गरेर तपाईँको आफूमाथि प्रेसर प्रेसर धान्न सकेन कि तपाईँको होइन, अब राम्रो टिम त अब अवश्य पनि हाई प्रेसरमा खेलिहाल्छ, तपाईँको दुई गोलले पछि गरेपछि हाई प्रेसरमा खेल्दाखेरि
0: अब अर्जेन्टिनाले स्विजरल्यान्डसँग प्रतिस्पर्धा गर्छ होइन, स्विजरल्यान्डले कोलम्बियासँग पेनाल्टी सुट आउटमा 4-3 जित्यो होइन, अब के भन्नुहुन्छ अब जस्तो अब इजिप्ट अब के भेडे जस्तोले यस्तो दबाब दिएछ भने स्विजरल्यान्ड त अनुभवी नै टिम पनि हो होइन युरोपियन राष्ट्र, अब क्वार्टर फाइनलको प्रतिस्पर्धा कस्तो खालको हुनसक्छ अनुमान,
1: मलाई जस्तै अब फुटबलमा म र स्विजरल्यान्ड जुस जान्छु होइन, तपाईँको अर्जेन्टिनाले दुई दुईचोटि भाग्यले साथ दियो, दुईचोटि आफ्नो प्रेसर पछि परेला पनि के भनेको र उसँग तपाईँको
0: इजिप्ट
1: तर इजिप्टसँग जित्यो तपाईँको, तर त्यसमा स्विजरल्यान्डले अवश्य पनि क्वार्टर फाइनल हो, स्विजरल्यान्डले प्रेसर दिन्छ, स्विजरल्यान्ड भनेर कन्ट्री फिफाको हेड अफिस भएको होइन, तपाईँको हेड अफिस भएको कन्ट्री हो, त्यसमा चाहिँ त्यतिको रेफ्रीको पनि जवाब नपर्ला अर्जेन्टिनालाई, हेड अफिस नै स्विजरल्यान्ड हुन्छ, त्यस कारणले राम्रै रेफ्रीले राम्रै जजमेन्ट भएको उसलाई प्रेसर नगर्ने खेल्दा, तर स्विजरल्यान्ड पनि नराम्रो टिम होइन, आज धेरै कोलम्बियासँग धेरै चान्सेसहरू, पोल्यान्डले भनौँ दुबईको त्यत्तिकै थियो, राम्रो थियो, धेरै अपर्च्युनिटीहरू घुमायो, एक्सपिरियन्समा आयो, अब जस्तै इजी हाल्नु पर्ने मैले बल बलहरू हाल्यो तपाईँको मैले हेर्दाखेरि होइन, तपाईँको अब फिनिसिङ लाइनमा चाहिँ मेसीहरू जस्तो रोनाल्डोहरू जस्तै अनुभवी प्लेयर चाहिँ त्यति छैन, तपाईँ यसरी फिनिसिङ गर्नुपर्ने भने चाहिँ छैन स्विजरल्यान्डमा, तर गेम चाहिँ स्विजरल्यान्डै जित्नु जस्तो चाहन्छु म, र स्विजरल्यान्ड होइन पनि समर्थन गर्छु, किनभने नयाँ टिम पनि हो, नयाँ टिमलाई पनि एउटा स्विजरल्यान्ड तपाईँको जान्छ लाग्छ सेमी फाइनल खेल्थ्यो जस्तो लाग्छ वर्ल्ड कपमा, अहिलेसम्म पुगेको थिएन त्यो रिकर्डमा, क्वार्टर फाइनल राउन्ड अफ 16 आउट भइरहेको थियो, त्यो वर्ष चाहिँ स्विजरल्यान्ड पुगोस् जस्तो लाग्छ होइन, तर त्यसलाई धेरै मेरिट गर्नुपर्छ तपाईँको उनीहरूको अब जस्तै अब दुईवटा गेम अर्जेन्टिनाले कसरी आफ्नो पल्टामा ल्यायो भन्ने कुराहरू त्यहाँ ह्यान्ड डिसिज गरेर होइन तपाईँको त्यो अनुसारले खेल्यो भने चाहिँ सकिन्छ, तर यो टेक्निकल फुटबल खेल्ने स्विजरल्यान्ड कन्ट्रीहरू भयो, यता कन्ट्री भयो, हाम्रो चाहिँ के भयो भने यी भित्र चाहिँ फिटनेस, फिजिकल फिटनेस धेरै प्रभाव हुन्छ, फिटनेस लेभल हाई हुन्छ।
0: अब सेमी फाइनलमा त अहिलेसम्म स्विजरल्यान्ड पुगेको छैन होइन, अब अर्जेन्टिना त विश्वकपै तिनचोटि जितिसक्यो, उपविजेता नि भइसक्यो होइन, त्यो छ। त्यो हिसाबले अब जस्तो अब हिजोकै कुरा गरौँ होइन, जस्तो खेल भइसक्यो, नतिजा आइसके पछाडि मेसीको रोदन पनि एउटा चर्चामा आयो, आँखाबाट आँसु झरेको त्यो खालको मेसीको अनुहारमा त्यो देखियो। यो खेलमा यस्तो खालको नतिजा आउँदाखेरि यो आँसु यो स्वाभाविक हो अथवा आक्षेप आउँछ अथवा यो अलिअलि देखाउनलाई हो के हो?
1: होइन, तपाईँको यो हटले हामी खेलेर अलिकसम्म फुटबलै खेलेर आएको हो, हामीले पुरा खेलमा अब आफ्नो पुरा हक पुरा पुरा सपोर्ट अब प्लेयरलाई त तपाईँको अवश्य पनि जसको त्यस्तो त्यत्रो वर्षको त्याग तपस्या हो होइन, तपाईँको मेहनत गरेर हार्ड ट्रेनिङ ट्रेनिङ पिरियडहरूमा आफूले गरे त्यो तपाईँको भोगाई ट्रेनिङको भोगाईहरू उहाँ अब हामी त्यो केको लागि ट्रेनिङ गर्छ, हार्ड ट्रेनिङ गर्छ गर्छ यो रिजल्ट्सको लागि, त्यो रिजल्ट तलमाथि पर्ला भनेर त्यो आँसु अन्तर्गतदेखि मनै मनै बोलिन्छ। दुई दिन त्यस्तो पीडाहरू प्लेयरहरूले होइन दुई तिन दिन चार पाँच दिन पानी खोलेर दिएन, कहिले कहिले मैले पनि बिर्सिनु सक्दैन त्यस्तो पीडाहरू होइन, अब आफ्नो त्यो गुवाको लस हुँदा पीडाहरू त्यो अटोमेटिकली तपाईँको आउने नै हो, त्यो नाटक होइन केही पनि होइन, त्यो हो जस्तै अब आफूलाई साह्रै दुःख लाग्छ, जस्तै समर्थनले हेर्नुहोस् न अब समर्थनहरू पनि कस्तो छ, सानो सानो बच्चाहरू पनि अब त्यो पोर्चुगल हाल्दाखेरि कति रोग्यो, कति दर्शकहरू त्यो पिरा पुरा हटले समर्थन गरेका हुन्छ त्यो मान्छेले, त्यो त्यो बिर्सन केही अरू टुर्नामेन्ट नभएसम्म अरू रिजन नभएसम्म मान्छेले बिर्सन सकिँदैन, के त्यो पिराले आफ्नो जिन्दगीमा सम्झिरहेको हुन्छ। जस्तै तपाईँको इक्जाम्पल अब रोनाल्डो त्यत्रो वर्ल्डमा त्यत्रो नाम कमाए सबै कमायो, तर उसको अब एजले गर्दाखेरि अब अर्को मौका त सकिँदैन होला, तपाईँ 40 वर्ष भइसक्यो होइन, तर गाह्रो हुन्छ उसले त्यत्रो लाग्नु फुटबल क्यारियरमा उसले त्यत्रो लाइफमा त्यत्रो सेक्रिफाइस गरेर फुटबल प्लेयर त्यो वर्ल्डको स्टार भने सबै पैसा सबै कमायो, तर उसलाई एउटा जिन्दगीभर बच्चनजेलसम्म उसलाई एउटा पीडा के हुन्छ कि मैले सबै जितेँ तर मैले वर्ल्ड कप जित्न सक्ने भन्ने कुराले कहिले पनि छोडिँदैन, तपाईँको बाँचनजेलसम्म त्यो पीडा चाहिँ गरिराख्छ कि प्लेयरहरूलाई त्यस्तो। जस्तै आफूले खेलाएको एउटा चिज कुरो जस्तै हामीले पनि फुटबल खेल्दाखेरि हाम्रो पनि इच्छा थियो, हामी साउथ एसिया हामीले त ठुलो इच्छा गरेको थिएन, एसियन कप जित्ने इच्छा गरेको थिएन, हामीले साउथ एसिया जित्न पाए पनि हामीलाई ठुलो हुन्छ भने हामीले चाहिँ होपले हामीले खेलाएको थियौँ होइन, त्यो कुराले हामीले सफलता पनि पायौँ, त्यस्तो हाम्रो खेल्ने पिरियडमा साउथ एसियामा पनि हामी त्यसमै हामी सेक्रिफाइस पनि हाल्छौँ, हामीले एसियन कप खेल्न पाए पनि साउथ एसियन च्याम्पियनसिप छु नि हामी, ब्ल्याक च्याम्पियनसिप त छु भन्ने हुन्छ।
0: जस्तो अब यहाँले यो मेसीको जुन त्यो एउटा सेन्टिमेन्टको कुरा गरिरहँदाखेरि रोनाल्डोको कुरा पनि जोड्नुभयो होइन, पोर्चुगलको आयो रोनाल्डो वर्ल्ड कप सुरु हुनुभन्दा अगाडि धेरै चर्चामा र पछिल्लो समय अब राउन्ड अफ 16 स्पेनसँग 1-0 हार्नु पुग्यो होइन, अन्तिम समयमा गोल खायो त्यो पनि, के कमजोरी देखियो त्यो स्पेनसँग पोर्चुगलको?
1: अलिकति पोर्चुगलको टिम मैले यसपालि सुरुमा त पहिलादेखि पोर्चुगलले जाओस् राम्रो होस् भन्ने चाहेको थिएँ होइन, तर अलिकति यिनीहरूको टिम टिम कम्युनिकेसनहरू होइन टिमवर्कहरू अलिकति कमी जस्तो देखियो, त्यो त्यो कस्तो कस्तो लाग्यो क्या तपाईँको, अलिकति सेल्फिसनेसहरू पास दिने बल बलहरू नदिने होइन, अवमता जस्तो टिममा फुटबलमा टिमवर्क टिमवर्कको एकदम इम्पोर्टेन्ट हुन्छ तपाईँको, टिम टिम गेम हो यो फुटबल, अरू त्यसमा गर्दाखेरि ल्याक अफ सानोतिर बिस्ते गर्दै सानोतिर गर्दै अलिकति प्लेयर एक प्लेयर अर्को प्लेयरसँग तपाईँको जस्तै अब रोनाल्डो त्यो हाम्रो एक्लै हिँड्नु अरू कोही साथ नदिनु भन्दाखेरि टिमलाई केही न केही कमजोरी देखाएर देखाइछ कि यिनीहरूको तपाईँको होइन, यिनीहरूको कमजोरी टिमकोप्रति केही न केही देखाइन्छ, टिम एकजुट जस्तो देखेन, जस्तै तपाईँ के भने यिनीहरूको हेर्नुहोस् न तपाईँको कस्तो जुटिजुट हुन्छ, कतै प्लेयरलाई हेर्दाखेरि कति प्लेयर लगाएर रेफ्रीसँग डिस्कस गर्न आउँछ, यिनीहरूको चाहिँ त्यस्तो देखेन, एक्लै एक्लै देख्यो, अब पाइप ब्याडलक अब लास्ट गोल हाल्यो भने
0: हजुर। अब यो पोर्चुगललाई हराएको टिम स्पेन जो विश्वकप एक चाहिँ जितिसकेको टिम स्पेनले बेल्जियमसँग खेल्छ, बेल्जियमले अमेरिकालाई हरायो त्यो 4-1 अन्तरले होइन, अब यो स्पेन र बेल्जियम बिचको प्रतिस्पर्धालाई यहाँले कसरी लिनुहुन्छ?
1: मैले बेल्जियम टिमसँगै देखाएको छु होइन, तपाईँको उसको प्लेयरहरू उसको होइन, अब बेल्जियम पनि तपाईँको फुटबलमा धेरै लगानी गरेको कन्ट्रीको धेरै एकाडेमीहरू धेरै यस्तो फुटबलको लागि बेल्जियम भनेपछि फेमसै हो तपाईँको होइन, तपाईँको धेरै गोला कन्ट्री हो. अब त्यसमा पनि स्टार प्लेयरहरू छ आफ्नो, जस्तो स्ट्राइकरहरू कुनै होइन, टाइममा गोल निकाल्न सक्ने होइन, तपाईँको एबिलिटी गोलै हान्ने खालको प्लेयरहरू छ. त्यो म्याच कम्पिटिसनै हुन्छ 50-50. अब सब 50-50 पाएको अपर्च्युनिटीलाई तपाईँको मिस गर्नु भएन कि. अब जस्तै अब स्पेनले पायो या बेल्जियमले पाएको, आफ्नो त्यो फुटबलमा त्यसले पनि धेरै इफेक्ट पाएको. आफूले तिन चारवटा राम्रो चान्सेस पाएको हुन्छ, त्यसलाई सदुपयोग गर्न सक्ने, अपोनेन्टले एउटा मात्र चान्स पाउनु त्यो गोल गर्नु, त्यसले पनि धेरै असर पर्छ. तर त्यो गेममा चाहिँ आफूले पाएको चान्सेसलाई चाहिँ मिस गर्नु भएन कि. तपाईँको ठुलो मिस त हुन्छ, तर 99% अब आएको बलमा एउटा मिस भयो, आएको बलहरूलाई चाहिँ तपाईँको कसैले तपाईँको सदुपयोग गर्यो उसलाई गेम त 50-50 हुन्छ तपाईँको होइन. तपाईँको अब 60-40 होइन, यिनीहरूको 50 हो पाएको चान्स है. यो विचार चाहिँ जसले सदुपयोग गर्यो त्यो टिमै हुन्छ जस्तो लाग्छ तपाईँलाई.
0: हजुर, अब यो भनिरहँदाखेरि जुन बेल्जियमले अमेरिकालाई हरायो 4-1 गोलन्तरले होइन, राउन्ड अफ 16 र क्वार्टर फाइनलमा पुगेको छ. अब यो अघि हामीले रेफीको कुरा पनि अलिअलि जोड्यौँ होइन, रेफीको नि त्यसको फिभरमा भएको जस्तो देखिन्छ भने, अब यहाँ त के भन्यो, फिफा पनि कुनै देशको फिभरमा भएको जस्तो कुनै प्रभावमा परे जस्तो. अब रेड कार्ड खाएको खेलाडीले पनि खेल्न पायो होइन, अमेरिकाको बालागाउँले होइन,
1: अचम्मै लाग्यो. जो चाहिँ मैले जस्तै त्यो कुरा नेपालमा न्युज आउनु अगाडि होइन, अमेरिकामा यस्तो भइरहेछ, त्यहाँको पब्लिसले पुरा विरोध गरिरहेछ होइन. तपाईँको डोनाल्ड ट्रम्पले फिफा प्रेसिडेन्टलाई प्रेसर दियो भने अमेरिकामा पुरा व्यापक रहेछ. साथीले फोन गरेको थियो, यहाँ नेपालमा न्युज आएको थिएन, न्युज आएको थिएन, उनीहरूको चाहिँ अमेरिकामा पुरा हल्ला भइसकेको रहेछ, यसो प्रेसर दिएर त्यो रेड कार्ड पाएको उनीहरूलाई खेल्न दिन लाग्यो भनेर भन्यो. नभनेमा एकछिनपछि त न्युज आइहाल्यो तपाईँको होइन. त्यहाँबाट कन्ट्रीमा पुरा विरोध भएको थियो, यस्तो गर्नु हुँदैन थियो फुटबलमा. अब विशेष अलिकति भन्दा के हो त्यो, म त्यो त बुझेन तपाईँको फिफाले. तर अलिकति फिफा पनि तपाईँको जस्तै पहिलाको फिफा, तपाईँको फिफा भन्दै अब आफ्नो त्यो स्वतन्त्र संस्था भन्छ, तर मलाई जहाँसम्म आफ्नो ठुलो कन्ट्रीको लागि त्यसलाई प्रेसरै परेर त्यो गर्दैन गर्दैन भन्ने काम चाहिँ गर्यो तपाईँको. उसले रेफ्रीलाई सस्पेन्ड गरिदिनुहुन्छ. अहिलेसम्म मैले त्यो फुटबलमा फुटबलमा रेफ्री सस्पेन्ड सुनेको छ, तर रिजल्ट उल्ट्याने छैन क्या तपाईँको. रिजल्ट छ नि, पल्ट्याएर थाहा छैन. रेड कार्ड दिएको रेड कार्डै कानुन हुन्छ, गेम हारे गेमै हुन्छ. तर रेफ्रीको गल्ती छ भने उसले सस्पेन्ड गरिदिन्छ, अर्को म्याच खेल्न नपर्ने गरिदिन्छ. तर त्यो रिजल्ट रेड कार्ड छुट्टा गर्ने विशेष अधिकार हुने, यो ट्रम्पकै प्रेसर जस्तो लाग्छ, यो अमेरिकाको अब राष्ट्रपतिको उसले अब शक्तिशाली राष्ट्र, त्यसले गर्दाखेरि फिटोलो हुन्छ कि. जस्तै तपाईँको क्रिकेटहरूमा पहिला म्याच फिक्सिङको कुराहरू हुन्थ्यो, यता हुन्थ्यो, यो लोकप्रिय खेललाई पनि अलिकति भट्टा पनि थियो धकाले जस्तो. यो यो चिज गर्दाखेरि यस्तो पनि हुँदो रहेछ, यत्रो संसारको तपाईँको 40%, 60%, 70% पब्लिकले फुटबल मन पराउँछ होइन. संसारभरिमा 60-70 हुन्छ, तपाईँ कुनै कुनै कन्ट्रीमा त 80% पपुलेसनमा 80-90% फुटबल मन पराउने कन्ट्रीहरू हुन्छ होइन. तपाईँको त्यसले गर्दाखेरि फ्यानको पनि यस्तो पनि गर्ने के हाइ फुटबलको लागि के त्यो हुने समर्थन हुने भन्ने यस्तो हुन्छ. तर क्रिकेट पनि धेरै बढ्दा थियो नि, पहिला चाहिँ म्याच फिक्सिङ हुन्छ, यसमा यस्तो यस्तो हुन्छ भन्ने कुराहरूमा यो रेड कार्डले यो यो रिटर्नले विशेष अधिकारले गर्दाखेरि
0: अब फेरि हामी यो खेलमै फर्क्यौँ होइन. अब क्वार्टर फाइनलमा अब मोरक्को र फ्रान्स बिच प्रतिस्पर्धा हुन्छ. मोरक्को योभन्दा अगाडि पनि सेमी फाइनलमा पुगेको टिम र फ्रान्स चाहिँ एकदम अहिले सन्तुलित पनि देखिया छ र विश्वकप पनि दुईपटक जितिसकेको टिम हो मोरक्को र फ्रान्स. जो फ्रान्सले चाहिँ प्याराग्वेलाई हराएको थियो भने यता मोरक्कोले चाहिँ क्यानाडालाई सजिलैसँग 3-0 हरायो.
1: अब मोरक्कोले क्यानाडा भन्ने अलिक उसै हो तपाईँको फुटबल जगतमा होइन. अब होस् होस् कन्ट्री आयोजक भएकोले मात्र यो ठाउँमा पुग्यो, त्यति फुटबल लिग्सहरू यता हुँदैन. तर फ्रान्स भने फुटबलको टिमै हो, फुटबलमा राम्रै खेलाएको कन्ट्री हो. तर मोरक्को मोटो हाइटै क्रिकेटको वर्ल्ड कपमा उसै फ्यान्ससँग पुगेको छ. तपाईँको टेक्निकल पार्टहरूभन्दा पनि बढी फ्रान्ससँग बढी टेक्निकल पार्टहरू यसो खेल्छ भने मोरक्कोलाई फिटनेस गेमहरू म्याच दिने गरेर डिफेन्सिभ गर्दाखेरि बढी जोर जित्छ. म्याच कम्पिटिसनै हुन्छ तपाईँको होइन. तर मोरक्को चाहिँ यसपालि टिकटको तपाईँको सेमी फाइनल पुगेर यसपालि चाहिँ क्वार्टर फाइनल चाहिँ फ्रान्ससँग गाह्रो हुन्छ, उसलाई गाह्रो छ फ्रान्ससँग. क्यानाडालाई जस्तो इजिली जित्न सकिँदैन, फ्रान्सलाई इजिली जित्छु भन्ने सोच्नु सक्दैन. किन फ्रान्स भने फुटबल फुटबल जगतको राम्रो फुटबल नामी कमाएको हो. चर्चित प्लेयर छ, अम्बापे छ, यता सबै छ, राम्रै छ, टिमो कोच पनि राम्रो छ यसमा नि हजुर। अब म्याच चाहिँ कम्पिटिसन रिजल्ट चाहिँ तपाईँको फ्रान्सै जित्छ लाग्छ मलाई।
0: अब अर्को क्वार्टर फाइनलमा नर्वे, 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वे र 1966 को विश्वकप विजेता इङ्ल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ। नर्वेले राउन्ड अफ 16 चाहिँ ब्राजिललाई 5 पटकको विश्व च्याम्पियन ब्राजिललाई 2-1 हरा थियो भने इङ्ल्यान्डले पनि एउटा राम्रो सम्भावना बोकेको र राम्रो प्रदर्शन गरिरहेको सह आयोजक टिम मेक्सिकोलाई हराएको थियो।
1: त्यो भन्दाखेरि त म त्यसमा चाहिँ तपाईँको दुवै टिमको स्ट्राइकरहरू राम्रो त्यही राम्रो छ, हरिक राम्रै छ होइन, राम्रै स्ट्राइकरहरू छ। टिमवर्क हेर्दाखेरि नर्वेलाई नर्वेलाई के मोडल हाई हाई भन्छ भने मैले ब्राजिललाई जितिरहेको छ भन्ने हुँदैन भन्ने जस्तो त्यो उनीहरूलाई त्यो कन्फिडेन्स चाहिँ नर्वेसँग बढी देखाएको छ। अब होइन हामी किन ब्राजिललाई वर्ल्ड कप चाहिँ पूर्वको भाषालाई हामी थालिरहेको छु, इङ्ल्यान्ड भनेको टिमवर्क हुन्थ्यो, इङ्ल्यान्ड पनि राम्रो टिम हो, राम्रै टिम हो भन्ने उनीहरूलाई हेरेको हुन्छ। तर त्यो गेम पनि तपाईँको अब यो जुन यो क्वार्टर फाइनल म्याच भने इजी छैन, दुवै कसैलाई एक आफू म इजी छु म जान्छु भन्ने चाहिँ नसोचे पनि हुन्छ होइन, तर मेहनत गर्नुपर्छ। त्यसमा सम्भावित आबन्ध तपाईँको नर्वे जिजोस चान्स थियो, अब इङ्ल्यान्डभन्दा नर्वे तयार कति भयो तयार जोस छ, उसको चाहिँ हल्यान्ड स्ट्राइकर भयो। अब मोरोक्कोसँगको म्याच मैले इङ्ल्यान्डलाई हेरेँ, इङ्ल्यान्ड इङ्ल्यान्ड र मोरोक्को म्याच हेरेँ तपाईँको होइन, उसको चाहिँ हल्यान्ड स्ट्राइकर भयो। अब मोरोक्कोसँगको म्याच मैले इङ्ल्यान्डलाई हेरेँ, इङ्ल्यान्ड इङ्ल्यान्ड र

0: अर्थक्वेक गर्छ उसलाई चाहिँ बढी हेल्प हुन्छ।
1: सम्भावनाकै हिसाबले चाहिँ के होला त नर्वे इङ्ल्यान्डमा
0: सम्भावना? तपाईँको मैले नर्वे आउँदा के जस्तो लाग्छ उसले? उसको मोरल हाई छ, उसले राम्रै खेलिरहेको छ, उसले फ्रान्ससँग खेल्दाखेरि पनि त उसलाई खेलाएर नै तपाईँको होइन यो के भन्छ हल्यान्ड राम्रो रहेछ। उसको रणनीति चाहिँ यसपालि नर्वेको राम्रो रहेछ, कसरी खेल्ने तरिका टिम अपोनेन्ट टिमको एनालाइसिस गरेर खेल्ने टिम जस्तो लागिरहेको छ कि तपाईँको नर्वे। तपाईँको अपोनेन्ट कस्तो छ, फुट प्लेयरलाई कसरी उतार्ने, उसको कोचको उसको प्लानिङ चाहिँ मलाई राम्रै लाग्यो। जस्तै उसले हाम्रो हाम्रो स्टाफ प्लेयरहरूलाई कुनै म्याचले खेल नहुन्छ अहिले अलिअलि पहिले पैसा गरेर मलाई चाहिँ सम्भावना
1: नभइरहेको छ। हजुर, अब क्वार्टर फाइनलको यो समीकरण बन्दाखेरि होइन, अब मोरक्कोले फ्रान्ससँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्यान्डसँग र अर्जेन्टिनाले स्विजरल्यान्डसँग खेल्छ, यो हेरिरहँदाखेरि सबै जुन चारवटा म्याचमा चाहिँ एउटा विश्वकप जितेको, एउटा विश्वकप नजितेको, एउटा विश्वकप जितेको, अर्को नजितेको टिमहरू नै प्रतिस्पर्धामा छ। मोरक्को नजितेको टिम, फ्रान्स जितेको, स्पेन जितेको टिम, बेल्जियम नजितेको, नर्वे नजितेको, इङ्ल्यान्ड जितेको, अर्जेन्टिना जितेको, स्विजरल्यान्ड नजितेको, त्यस्तो छ होइन। अब यसपालि के छ, यो विश्वकप नजितेको नयाँ टिम आउँछ विश्वकप जित्न?
0: तपाईँको नयाँ टिम आउने धेरै सम्भावना छ होइन। तपाईँको अब अर्जेन्टिनाको फ्रान्स अलिकति बोलिदिन्छ मेरो होइन, दुईवटा टिम भयो, दुईवटाको भोट चाहिँ बढी छ बोलिदिन्छ चाहिँ होइन, फ्रान्स र अर्जेन्टिनाको अलिक भोट बढी देखाएको छ। अरू चाहिँ चाहिँ भन्नु सकिँदैन, तपाईँको नजिता टिम पनि आउँछ। यिनीहरूलाई पछाडि भने चाहिँ नयाँ टिमले च्याम्पियन बन्छ फ्रान्स चाहिँ, फ्रान्स र तपाईँको अर्जेन्टिनालाई पछाडि पऱ्यो फुटबलले पहिला, त्यो दुईवटाले पछाडि भने तपाईँको नयाँ टिमले जित्छ वर्ल्ड कप, तपाईँको नजिता टिमले जित्छ। यिनलाई यिनलाई एक्सिडेन्ट जितेको छ होइन, मेन यो दुइटै हो कि तपाईँको वर्ल्ड कप जित्यो, यो दुइटै टिम हो, यो दुइटा टिमलाई यो क्वार्टर फाइनलमा, क्वार्टर फाइनल धेरै ठुलो भूमिका हुन्छ, तपाईँको त्यो टपै म्याच हुन्छ क्वार्टर फाइनल म्याच।
1: भनेपछि क्वार्टर फाइनलमा मोरक्कोले फ्रान्सलाई र स्विजरल्यान्डले अर्जेन्टिनालाई हरायो भने नयाँ विश्वकप
0: हरायो भने

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.4 MHz रत्नगर दुई टाढीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट रेडियो साहिनो 89.8 MHz रौनी चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भन्दारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधरी एफएम 97.2 MHz दुधरी सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट सामुदायिक रेडियो रेडियो जलचला 96.4 MHz लिबाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट नारायणी एफएम 103.8 MHz वीरगञ्ज पर्सबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz वीरगञ्ज तिन दार्जिलिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98.4, 91, 75, 223 र 98.0, 75, 75, 223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98.4, 91, 75, 223 र 98.0, 75, 75, 223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

83 साल असार महिनाको आज 24 गते तदनुसार इसिसन 2026 जुलाई 8 तारिक सकस सम्वत्सर 1948 नेपाल सम्वत 1146 तसलागा रुद्र नामक सम्वत्सर उत्तरायण गृहमा ऋतु आज बुधबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज अष्टमी। आज विशेष गरी आज अष्टमी तिथि रहेको छ 5:36 रहेको छ, यानि कि बिहानको 7:30 अष्टमी तदुपरान्त नवमी तिथि लाग्नेछ। नक्षत्रमा रहेको छ रेवती नक्षत्र 17:26, योगमा रहेको छ अति गण्ड योग रहेको छ 11:25, करणमा रहेको छ कौरव करण रहेको छ बिहानको 7:30 तदुपरान्त तैतिरा करण रहनेछ। चन्द्रमा मीन राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज उत्पात योग रहेको छ। आज बिहान सूर्योदय 5:16 भयो भने साँझ सूर्यास्त 7:01 हुनेछ र आजको दिनमा नि घडी 13:45 रहनेछ। आज दिन विशेष रहेको छ धनिष्ठ पञ्चक 12:14 समाप्ति, बुधाष्टमी भल भल अष्टमी देवपाटनमा त्रिशुल यात्रा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा चर्चा गर्नेछु। आजको काल बेला यानि कि आजको अशुभ समय भनिरहेको छ विशेष गरी बिहानको 8:41 42 सेकेन्डदेखि बिहानको 10:25 17 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको लागि विशेष गरी लाभ बेलाको समय रहेको छ साँझको 5:19:36 साँझको 7:03 11 सेकेन्डसम्म आज लाभ बेला रहेको छ। आजको लागि शुभ बेला रहेको छ बिहानको 10:25 17 सेकेन्डदेखि दिउँसोको 12:08 52 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। पालो रहेको छ ग्रह गोचर, ग्रह गोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा, मङ्गल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। रेवतीको चौथो चरण नाम आउँछ चीबाट चिरञ्जीवी चित्रा, यस्तो नाम आउँछ अन्तिनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पारा रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस् नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ, तैपनि मेहनतीका लागि दिन फलदायीरहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याहपछि पारिवारिक भेटघाटले खुसियाली साउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत साधन जुट्नाले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि सरसपट भइपरि आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिएको छ। व्यवसायमा कामको खर्च बढ्नेछ। लाभ उठाउन हतार नगर्दा पछि घाटा लाग्न सक्ने योग भएकाले विशेष सावधान रहेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा नामधाम इनाम कमाउने बेला रहेको छ। शुभचिन्तकको सहयोग जुट्नाले समय फाइदा हुनेछ। मेहनत गर्दा आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। आवश्यक भौतिक साधन जुट्दै जानेछन्। आमदामी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापार पनि राम्रो लाभ उठाउन सकिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन तारिबुका कामले धेरैको मन जित्न सक्छ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यस लिने सौभाग्य समेत प्राप्त हुने खालको योग भयो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले चिताएको काम पुरा गर्न नसकेला। निम्न उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले सामान्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र शिवमूलक काममा प्रवृत्त गराउनेछ। मेहनत गर्दा कार्यसिद्धि हुने समय राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आफन्त परिवारजनको सहयोग रोकिनाले कामहरू सम्पादन विशेष गरी हुनलाई अलिकति गाह्रो हुनेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ। दिउँसोदेखि मन र बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछन्। नयाँ योजना बन्दै जानेछन्। मेहनतले समाजमा स्थापित गराउन पनि सक्ने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष लाभ उठाउने समय रहेको छ। स्वास्थ्य सबल रहनेछ। काममा उत्साह जाग्नेछ। दिउँसोदेखि भने पारिवारिक समस्याले केही व्यवधान देखा पर्न सक्छ। अलि सजग रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष शुभ रहनेछ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन सुरुमा अध्ययन र स्वास्थ्यमा केही कमजोरीको महसुस भए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। उद्योग व्यापारमा सोझो जस्तै फाइदा उठाउन पनि सकिने खालको योग भयो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
4: धनुराशि
0: उनीहरूका लागि आजको दिन विशेष काम गर्न हिसाबको समय अनुकूल रहनेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। दिउँसोदेखि केही व्यवहारिक बाधा पर्ने योग देखिएछ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। समयको माग अनुसार अघि बढ्दा लाभ पनि हुन सक्ने योग भएकाले नियमित काम सम्पादन हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
4: मकर राशि
0: उनीहरूको लागि आजको दिन डोकिया काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। दिउँसोदेखि भौतिक वस्तुहरू जुटाउन सकिन्छ, तर परिस्थितिवश यात्रा रोकिन सक्छ। काम बिग्रिनले दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। गोपनीयता बाँच्नाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ सङ्ग्रहमा समेत बाधा पुग्न सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा समयमै काम बढाउन सकिन्छ। विभिन्न अवसर प्राप्त हुनुको साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुँदै जानेछन् भने मनका आमदानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। प्रतिस्पर्धीमा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा व्यापार व्यवसायमा पनि राम्रो लाभ उठाउन सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्दा राम्रो। साथीभाइ टाढिनेछन्। आफन्त र परिवर्तनलाई धेरै समय दिनुपर्ने हुनसक्छ। दिउँसोदेखि स्थिति अनुकूल र सुधार आउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो भन्न सक्छ। पेसा व्यापार व्यवसाय मनको फाइदा हुनेछ। प्रत्याशित नतिजाले उत्साह हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका समेत दिलाउने खालको योग भने राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी र नेपाली रहेको छ। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ? स्याङ्जा हरिनाथ गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: सावित्री श्रेष्ठ।
0: सावित्री श्रेष्ठ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै।
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो? हजुर,
1: 2028 साल। हजुर,
0: कुन महिना कति गते?
1: त्यसको 4 गते अनि बिहानको 7 बजी।
0: बिहानको 7 बजी, के बार पर्छ जनवार?
1: मङ्गलबार।
0: सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः। तपाईँको 2028 साल ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथिमा जन्म, मङ्गलबारको दिन कुम्भ राशि पर्दो रहेछ। तपाईँको कुम्भ राशि शतभिसाको प्रथम चरण, नाम आउँछ गोबाट, नाम आउँछ गोमा, नाम आउँछ आज दिनाली राक्षस गण परेको छ तपाईँको लागि। घातकमा परेको छ तिथिहरू, तृतीया, अष्टमी, त्रयोदशी तिथि घातक, बिहिबार पनि घातक हुन्छ, आद्रा नक्षत्र पनि घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि पनि घातक हुन्छ है। कुण्डली राम्रो छ, भाग्य राम्रो छ, अलि छिटो रिसाउन मन लाग्छ, अहिले परिवारमा ग्रह मिल्दैन, विचार मिल्दैन, परिवारमा मनमुटाव हुने ग्रहहरू परेको छ। अहिले यो समयमा अलिक विशेष सावधान रहनु होला, झुट्टा आरोपहरू लाग्न सक्छन्, अलिक विशेष ख्याल गर्नुपर्छ है। नागको पूजा गर्नुहोस्, अलग्गै शिवजीको पूजा गर्नुहोस्, राम्रो हुन्छ तपाईँको लागि। अहिले तपाईँलाई चाहिँ ग्रह चलिराखेको छ उल्का र अर्को ग्रह चलेको छ शुक्र। अब तपाईँको लागि चाहिँ विशेष गरी अस्ति जेठदेखि यता सिद्धा भन्ने ग्रह चल्यो अनि शुक्र चल्यो, यो शुक्र सिद्धा स्वामी योग चल्यो, वैशाखदेखि ग्रह बिग्रिएको छ, परिवारमा मनमुटा भइराखेको छ। अहिले तपाईँले विशेष ख्याल गर्नुहोला भन्ने कुराहरू देखाएको छ। अलि छिटो रिसाउन मन लाग्छ, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त? अहिले तपाईँलाई अन्त्य 7.5 दशा चलेको छ अनि शुक्र सिद्धा स्वामियोग पनि पर्यो। यो स्वामियोग भएको बेलामा चोटपटक लाग्ने अनि त्यसपछि परिवारमा विवाद बढ्ने, स्वास्थ्य बिग्रिने, औषधि उपचारमा खर्च हुने हुन्छ। ग्रह शान्ति नगर्नु भएको कति वर्ष भइसक्यो हेर्नु त, सोध्नुहोस् त, हो कि होइन? ग्रह शान्ति त, ग्रह शान्ति सके वर्षमा एक फेर गर्ने, नसके 2 वर्षमा एक फेर सत्यनारायणको पूजा, रुद्री पूजा घरमा लाउनु पर्यो नि त, हो कि होइन? हजुर, ग्रह शान्ति गर्नुभयो त, नारायण पूजा मात्रै लाएर भएन नि त, ग्रह शान्ति, त्यही भएर ग्रह शान्ति गर्नु पर्यो। ग्रहलाई शान्त पार्नको लागि ग्रह शान्ति कर्म हुन्छ, रुद्री पूजा, सत्यनारायणको पूजा, होम हाल्ने, नवग्रहको पूजा, नवग्रहको जापहरू गर्ने कामहरू हुन्छ। त्यो कामहरू गराउनु भयो भने तपाईँलाई राम्रो हुन्छ, तपाईँको परिवारलाई राम्रो हुन्छ, दुःख बिमार पर्दैन, परिवारसँग मनमुटाव हुँदैन, विवादहरू बढ्दैन है। यो कुराहरू छन्, अहिले अलिकति सावधान रहनुहोला, सवारी साधनमा धेरै यात्राहरू नगर्नुहोस्, चोटपटक लाग्न सक्छ। तपाईँले घाँस दाउरा गर्नुहुन्छ अथवा पहाडतिर कतै हिँड्नुहुन्छ, जङ्गलतिर रुख चढ्नुहुन्छ, अहिले यो समय नचढ्दा राम्रो, अहिले ग्रह त्यति राम्रो छैन तपाईँको लागि है। माङ्गलिक हुनुहुन्न तपाईँ? छैन, परेको छैन, माङ्गलिक पर्नु भएको छैन। माङ्गलिक नपरे पनि तपाईँको ग्रह चाहिँ कडा कडा खालके हुनुहुन्छ, कडा हुनु भएन, शान्त स्वभावको, अलि मिलनसार स्वभावको हुनु पर्यो। छिट्टो रिसाउनु मन लाग्छ तपाईँलाई, हो कि होइन? अब रिसाउनु भएन, रिस त मान्छेको शत्रु हो, होइन?
1: हजुर
0: रिसाउनु भएन, रिसोको बेलामा आवेगमा बोलेका कुराहरूले अर्को व्यक्तिलाई मनमा लाग्न सक्छ, मनमा पिर पर्न सक्छ, मलाई फलानीले यस्तो भनी भन्ने हुनसक्छ है। त्यो भएर अहिले तपाईँको लागि ग्रह त्यति राम्रो उपयुक्त छैन, दशाको शान्ति एकतिर गर्नुहोस्, ग्रह शान्ति गरिसकेपछि 3 महिनापछि फेरि फोर्नुहोस् अनि हेरौँला कस्तो के हुन्छ है त।
1: मैले चाहिँ व्रत राम्रो हुन्छ के भएर
0: यस्तो हुन्छ, एकादशीको व्रत बस्नुहोस् न, अरू केही लिनै पर्दैन नि।
1: एकादशी
0: तिथि एकादशी पर्छ, अब आउने ठुली एकादशीदेखिको व्रत बस्नु है, हरिशयन एकादशीको व्रत बस्नु, त्यहाँदेखिको सधैँभरि व्रत बस्नु, एकादशीको अघिल्लो दिन दशमीको दिनदेखिकै चोखो नितो गर्नुपर्छ, अनि द्वादशीको दिन पनि चोखो नितो, एकादशीको दिन अन्न खानु हुँदैन है। व्रत बस्ने विधि हुन्छ, व्रत बस्दा सङ्कल्प गरेर बस्नुपर्छ, तपाईँले व्रत बस्न मन सक्नुहुन्छ म सक्छु भन्नुहुन्छ भने तपाईँले पण्डितजीसँग बोलाएर अनि व्रतको विधिहरू सिक्नुहोस्, अनि सङ्कल्प गर्नुहुन्छ, एउटा गौदान गर्नुहुन्छ, त्यसपछि व्रत सुरुवात गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है त।
1: एउटा कुरा कि मेरो घरमा पितृदोष परेको छ र
0: तपाईँको घरमा पितृदोष सामान्य खालको छ, तपाईँकोबाट खासै देखेको छैन,
1: तर
0: तपाईँकोबाट खासै पितृदोष चाहिँ देखेको छैन, नागदोष देखिएको छ।
1: अनि आउँदैन
0: घरको त कसरी आउँछ त, घरको त माटो चाहियो नि त, माटो लिएर आउनु भयो भने म हेराइदिन्छु बाटो है।
1: उसो भने म अरू व्रत गर्न पर्दैन, एकादशीको व्रत बस्ने,
0: एकादशीको व्रत बस्ने, औँसीको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, औँसीको दिन सासु ससुरा हुनुहुन्न भने औँसीको दिन एक छाक खाने, त्यसको विधिहरू हुन्छ, त्यो विधिहरू गर्नु न तपाईँलाई राम्रो हुन्छ है।
1: हुनुहुन्न सासु ससुरा त औँसीको दिन त्यस्तो दुध गर्दैनौँ।
0: हजुर श्राद्धहरू गर्नु चाहिँ गर्नुहुन्न वर्ष वर्षमा
1: गर्छौँ,
0: कतिवटा श्राद्ध गर्नुहुन्छ वर्षमा
1: हामीले?
0: हजुर
1: दुईटा तिनटा
0: तिनटा श्राद्ध गर्नुहुन्छ।
1: हजुर
0: कुन कुन श्राद्ध गर्नुहुन्छ तिनटा थाहा
1: छ? अनि के भन्छ छोरो छोरामा, अनि त्यहाँबाट पछि फेरि सासुको फेरि उसको के भन्छ अरे तिजाको बर्खान दिनुपर्छ।
0: ए सासु पनि हुनुहुन्न, ससुरा बुवा पनि हुनुहुन्न?
1: हुनुहुन्न।
0: ए त्यसो भए तिनवटा श्राद्ध गर्नुहोस् पुगिहाल्छ होइन, एउटा सासुको तिथिमा गर्ने, एउटा ससुरा बुवाको तिथिमा गर्ने, एउटा छोरो श्राद्धमा गर्ने होइन। यदि गर्नुभयो भने औँसीको दिन चोखोनित गर्नुभयो भने एकादशीको व्रत बस्नु, त्यति गरिसकेपछि तपाईँलाई अरू केही पनि गर्नु पर्दैन, सब कुरा ठिक छ है त। सोह्र श्राद्धमा ससुरा बुवाको तिथिमा श्राद्ध गर्ने हो, त्यो श्राद्धमा चाहिँ 6 वटा पिण्ड दिनुपर्छ
1: होइन,
0: न्यूनतम 6 वटा दिनुपर्छ, त्योभन्दा 6 वटाभन्दा बेसी दिन्छु म भन्ने हो भने पनि पाइन्छ दिन चाहिँ, तर 6 वटा चाहिँ अनिवार्य हो होइन। त्यही त हो त, सोह्र श्राद्धमा गर्ने भनेको ससुरा बुवाको र सासु आमाको एउटा पिण्ड, अनि बुढो बुढा ससुरा बुवा र बुढी सासुको एउटा पिण्ड, अनि उता त्योभन्दा माथि कुप्रो बु हजुर ससुरा र कुपी हजुर सासु आमाको एउटा पिण्ड, तिनवटा पिण्ड यतापट्टि भयो होइन, अनि उतापट्टि तपाईँको चाहिँ तपाईँको श्रीमानको मामलीपट्टि 3 पिण्ड हुन्छ, त्यसै गरी 3 पुस्ते यो 6 पिण्ड हुन्छ है। अब यसमा पनि त्यसरी गर्नुपर्दछ, अनि वर्षदेखिको तिथिको दिन चाहिँ एउटा पिण्ड हुन्छ, अनि तर्पण चाहिँ सबैलाई दिनुपर्छ फेरि तर्पण चाहिँ है। त्यही विधिले गर्नुहोस् भइहाल्छ, चिन्ता नगर्नुहोस् है त।
1: हस्
0: हस् उहाँले फोन गर्नुभएको थियो, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँहरू पनि श्राद्धहरू उहाँकोबाट सम्झेँ मैले, तपाईँले पनि तपाईँको पनि सासु ससुरा हुनुहुन्न अथवा बुवा आमा हुनुहुन्न भने तपाईँले श्राद्ध गर्नुपर्छ है, श्राद्ध गर्नै पर्छ, यो पितृदोष लाग्छ नत्र। जस्तै गरी सोह्र श्राद्धको श्राद्ध चाहिँ कसैको, तपाईँको ससुर बुवा बित्नु भएको छ भने सोह्र श्राद्ध पनि श्राद्ध गर्नुपर्छ। सासुआमा बित्नु भएको छ तर ससुर बुवा चाहिँ जिउँदै हुनुहुन्छ भने सोह्र श्राद्धमा चोखो खाएर बस्नु, यो श्राद्ध गर्नु पर्दैन। कुरा त बुझ्नुभयो नि है, यसरी गर्नुहोला तपाईँहरूले गर्दाखेरि चाहिँ श्राद्ध गर्नुपर्ने त खास नियममा त पाँचवटा हो वर्षको, नभए तपाईँ हामीले नर्मली तिनवटा चाहिँ अनिवार्य गर्नै पर्छ। अब पाँचवटा श्राद्ध के को गर्ने भनेर तपाईँले सोध्नुहुन्छ भने म त्यो पनि भन्छु। पाँचवटा श्राद्ध चाहिँ जस्तै एउटा तिथि श्राद्ध बुवाको, आमाको तिथि श्राद्ध दुईवटा भइहाल्यो, अनि सोह्र श्राद्धको तिनवटा भयो, अनि हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर्ने चलन छ र शास्त्रमा पनि उल्लेख गरेको छ ती कुराहरू। फेरि कुरा बुझ्नुभयो नि, शास्त्रले पनि के भनेको छ भन्दा हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर भनेर भनेको छ। अब तपाईँले हजुरबाको र हजुरआमाको पनि श्राद्ध गर्दै आउनु भएको छ भने सोह्र श्राद्धमा चाहिँ हजुरबाको तिथिमा श्राद्ध गर्नुपर्दछ। कुरा बुझ्नुभयो नि, हजुरबाको तिथिमा श्राद्ध गर्नुपर्छ। फेरि एकोदिश श्राद्ध चाहिँ हजुरबाको नगर्ने, अनि सोह्र श्राद्धमा चाहिँ हजुरबाको तिथिमा म श्राद्ध गर्छु भन्दा पाइँदैन, त्यो फेरि गलत हुन्छ है। त्यस कारण गर्दा तपाईँले पाँचवटा श्राद्ध गर्दै हुनुहुन्छ भने तपाईँलाई थाहा छँदैछ है, पाँचवटा श्राद्ध गर्नुभएको छैन तपाईँले तिनवटा मात्रै गर्नुभएको छ भने ठिक छ त्यही गरिराख्नुहोस्, त्यसले पनि दोष चाहिँ लाग्दैन तपाईँहरूलाई, पितृदोष चाहिँ भन्ने कुराहरू हो। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। र हामी गोर्खा आउने भनेका थियौँ, अब जम्मा एक हप्ता बाँकी छ गोर्खा आउनको लागि। नाम धेरैजनाले नाम टिपाउनु भएको छ, तपाईँ पनि नाम भने टिपाउनुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न मन लागेको छ भने गोर्खा बजारमा तपाईँले चाहिँ साउनको 4 गते तपाईँ हामी भेट्नुहुन्छ। साउनको 4 गते गोर्खा बजारमा तपाईँहरू आउनुहोला। मोबाइल नम्बर यही नम्बर छ, गोर्खा बजारमा कहाँनिर आएर भेट्नुहुन्छ भन्ने कुराहरू चाहिँ म तपाईँलाई जानकारी त्यही दिने गराउँछु है। अनि तपाईँ हामी भेट भइहाल्छ, फोन भएपछि त जहाँ पनि भेट भइहाल्छ नि, चिन्ता गर्नै पर्दैन। मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ, अनि मोबाइलमा फोन गरेर कहाँनिर हुनुहुन्छ भनेर सोधेर आउँदा पनि भइहाल्छ है। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: नारायण गुरुबा।
0: नारायण, काँडोको बोल्दै हुनुहुन्छ।
2: म धादिङबाट सानु।
0: धादिङबाट सानु जी बोल्दै हुनुहुन्छ, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: म जोगीमाराबाट।
0: जोगीमाराबाट,
2: हजुर।
0: धादिङको जोगीमाराबाट है,
2: हजुर।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त?
2: म बाबुको बारेमा हेरौँ भनेको।
0: छोराको विषयमा,
2: हजुर।
0: जन्ममिति भन्नुहोस् त कति हो?
2: 2083 साल।
0: 2083
2: असारको 13 गते शनिबार बिहान 4:16
0: बिहानको 4:16 है,
2: हजुर। आज 12 दिन लाग्छ,
0: हजुर। उज्यालो भएको 13 गते हो,
2: हजुर हो।
0: नरान गरिसक्नु भयो नि?
2: हजुर, हिजो भयो।
0: हिजो भयो होइन,
2: हजुर।
0: नरानमा के नाम राख्नु भएको छ गुरु गरे भन्नुहोस् त, मिल्छ मिल्दो रहेछ हेर्छु म।
2: निम बहादुर भन्दै हुनुहुन्थ्यो।
0: के बहादुर?
2: निम बहादुर।
0: ए ठिक छ ठिक छ, निर्मल अथवा निम एउटै कुरा हो है,
2: हजुर।
0: मिलेको छ, वृश्चिक राशि पर्छ,
2: हजुर।
0: 2083 सालमा जन्म भएको शनिबारको दिन, शुक्रबारको राति, उजालो भएको शनिबार र त्रयोदशी तिथिमा जन्म, वृश्चिक राशि, अनुराधाको दोस्रो चरण, नाम आउँछ निम बहादुर अथवा निर्मल, नाम आउँछ मध्यनाडी देवगण परेको छ है। अनि घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा, षष्ठी, एकादशी, शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा तुला भन्ने राशि चाहिँ घातक भन्ने लेखिया छ। बाबुको कुण्डली ग्रह दशा राम्रै छन्, माङ्गलिक परेको छ यो बाबु, माङ्गलिकको दशाको शान्तिहरू गर्नुपर्छ, ठुलो भएपछि अहिले पर्दैन। अहिले पनि मङ्गलबारको दिन, पूर्णिमाको दिन चाहिँ तपाईँले चोखो खानु है, शुद्ध भोजन, माछा मासु, लसुन प्याज मङ्गलबार र पूर्णिमाको दिन नखानु। र यो बाबुलाई पेटमा पेट दुखेर रुन सक्छ, खानेकुरामा ख्याल गर्नु, है यो बाबुलाई अलिकति पेटबाट समस्या हुन्छ, पेटमा पेट चिसो भएर निमोनियाहरू पनि हुनसक्छ, अलिक सावधान रहनु। गर्मी महिना त गर्मी महिना छ, तर पनि बच्चा बच्चीलाई निमोनिया हुनसक्छ, अलिक सावधान रहनु। बाबु ग्रह पनि त्यस्तै त्यस्तै परेको छ। फेरि अहिले भ्रामरी भन्ने ग्रह र अर्को शनि भन्ने ग्रह चलेको छ, अनि यो भ्रामरीले पनि स्वास्थ्य बिगार्छ, शनिले पनि स्वास्थ्य बिगार्छ है। अब धेरै स्वास्थ्य बिगार्यो भने केही उपाय गरौँला, नभए अलिकति ख्याल गर्नुहोस्, केयर गर्नुहोस्। यो बेलामा जस्तै आगोको छेउमा एक्लै बच्चा नराख्नुहोस्, नछोड्नुहोस्। हिटरको छेउमा एक्लै बच्चा नराख्ने, नछोड्ने। बच्चालाई तेलहरू लगाएर आगो कोइलाहरूबाट सेक्दा एकदम ख्याल गरेर सेक्नुहोस्। यो बेलामा अलिकति चोटपटक लाग्न सक्ने ग्रहहरू परेको छ। तेलहरू लगाउँदाखेरि पनि मन तातो बनाएर लगाउने अलिक ख्याल गर्नुहोस् है। माङ्गलिक परेका छन्, कुण्डली त राम्रो छ, भाग्य राम्रो लिएर आएका छन्। बाबुले चाँदीको कडाहरू लाउन मिल्छ, अहिले लगाइदिनुहोस्। त्यो सधैँभरि लगाएको राम्रो हुन्छ। ठुलो भएपछि चाँदीको सिक्रीहरू बनाएर पनि लगाउनुपर्छ। बाबुको चन्द्रमा बिग्रिएको छ, चन्द्रमा निचो छ र लग्नेछ माङ्गलिक, अलिक छिट्टो रिसाउने स्वभावको ग्रहहरू परेको छ। पछि गएर विवाह गर्ने, आफै खोजेर आफै रोजेर विवाहहरू गर्ने कुण्डली छ। पढाइमा असाध्यै राम्रो छ ग्रह गोचरबाट हेर्दा, तर ख्याल चाहिँ गर्नुपर्छ है। बेला बेलामा दशाको शान्ति, ग्रहको शान्तिहरू गराउनु भयो भने पढाइ पनि राम्रो हुन्छ, सरकारी जागिर राम्रो हुन्छ बाबुको लागि चाहिँ नै। वैदेशिक यात्राहरू पनि राम्रै मध्यम हुन्छ बाबुको लागि चाहिँ, ठिक छ। ग्रहहरू त्यस्तो चिन्ता गर्नु पर्दैन। केही समस्या पऱ्यो भने हामी साउनमा 6 गते 7 गतेतिर विशेष उहाँ धादिङ पुछार बजार आउँछौँ
2: होइन,
0: आएको बेलामा एकचोटि भेट्नु होला नि बाबुले लिएर आउनुलाई। एकचोटि नजिक छ, नजिक पर्छ भने, नभए रेस्ट गर्नुहोस्। भर्खर सुत्केरी हुनुहुन्छ तपाईँ है। अब सानो बच्चा लिएर धेरै हिँडुल गर्न पनि राम्रो होइन, हो कि होइन? त्यो गर्नु, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिक छ। ग्रहहरू राम्रै छ है त। अरू केही छ सोध्न मन लागेको कुरा तपाईँलाई?
2: अरू त केही नै छैन, के कसो छ
0: भनेर। माङ्गलिक परेका छन् बाबु, माङ्गलिकले चाहिँ पछि गएर यसो लप्सा र बिहा गर्ने कुण्डली पर्छ, त्यो पछिको कुरा हो। त्यसको लागि चाहिँ मङ्गलबारको दिन तपाईँले चोखो खानु, पूर्णिमाको दिन चोखो खानु, दुई दिन चोखो खाने, महिनामा एक फेर, हप्तामा एक फेर चोखो निदो गर्नुहोस् है। यसले गर्दाखेरि सन्तानलाई पनि राम्रो गराउँछ, समस्याहरू कम हुन्छ क्या है। त्यसले गर्नु, अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिकै राम्रो देखिन्छ है त।
2: हस्
0: त, उहाँले फोन गर्नुभएको थियो धादिङ जोगीमाराबाट फोन गर्नुभएको उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। तपाईँले नाम, धेरैले नाम टिपाउनु भएको छ, तपाईँहरू पनि छुट्नु भएको छ भने नाम टिपाउनुहोस् है। गोर्खा बजारमा हामी 4 गतेदेखि चिना हेर्छौँ आएर गोर्खामा। तपाईँहरू गोर्खा नजिक हुनुहुन्छ, गोर्खा बजारसम्म आउन सक्नुहुन्छ भने तपाईँले चिनाहरू चाहिँ विशेष गरी हेराउनको लागि, घर घरेलुको माटो देखाउनको लागि, ग्रह दशा भाग्य कस्तो छ भन्नको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: नमस्ते हजुर, राधे राधे गुरु।
0: राधे राधे, काँडोको बोल्दै हुनुहुन्छ?
3: म सिन्धुलीबाट,
0: सिन्धुली जिल्लाबाट बोल्दै हुनुहुन्छ। आजको शुभ नाम?
3: उषा चौधरी।
0: उषा चौधरी, कसको विषयमा हेर्न चाहनुहुन्छ उषाजीले? छोराको जन्मति भन्नुहोस् त, कति हो?
3: 2056 साल।
0: 2056 साल भदौ महिनाको 11 गते हो। भदौ महिना 11 गते, जन्म समय भन्नुहोस् त कति हो?
3: बिहानको 7:15
0: 2056 साल भदौको 11 गते, अनि
3: बिहानको 7:15
0: बिहानको 7:15 हो।
3: हजुर,
0: बिहानको 7:15 शुक्रबारको दिन पर्दो रहेछ होइन?
3: हजुर शुक्रबार।
0: ल सुन्नुहोस् है, 2056 साल भाद्र कृष्ण पक्षको शुक्रबार परिवार तिथिमा जन्म, कुम्भ राशि, शतभिषाको दोस्रो चरण नाम आउँदो रहेछ, शाहबाट नाम आउँदो रहेछ है, नाम आउँछ शाहबाट, आदि नारी राक्षस गर्नु परेको छ। घातकमा परेको छन् तिथिहरू तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा तिन नम्बर राशिमा कुम्भ राशि घातक भनेर लेखिया छ होइन। ग्रह कुण्डली भाग्य राम्रा छन् बाबुको, त्यति धेरै नराम्रो ग्रह छैन। अलिकति यो बाबुको विवाहमा अलिकति विशेष ख्याल गर्नुहोला है, बाबुको लागि मङ्गलबारको दिन र शनिबारको दिन चोखो खाने शुद्ध भोजन गराउनुपर्छ। एकदम हिम्मतवाला बहादुर छोरो पाउनु भएको छ, बधाई छ। अलिकति मान्छेले कुरा काट्न सक्छन्, अलि विशेष गरी यो तपाईँको छोरा यस्तो फलानु यस्तो ढिस्कानु यस्तो भन्न सक्छन्। त्यसमा अलिकति अलिकति विशेष ख्याल गर्नुहोला बाबुको लागि चाहिँ नि। अरू त्यस्तो नराम्रो ग्रहहरू देखिनँ मैले, ठिकै छ। अहिले सङ्कटा चलिरहेको छ, शनि चलिरहेको छ, शनि सङ्कटाको दशाको शान्ति गर्ने। राशि कुम्भ हो बाबुको, अलिकति अहिले अन्त्य साढे साथी चलिरहेको छ, साढे साथीको लागि पनि विशेष ख्याल गर्नुपर्छ। यो शनिले नसामा अलिकति चोटपटक लाग्ने, नसा सम्बन्धीको समस्या, झुटो आरोप लाग्ने ग्रहहरू हुन्छ, यसमा अलिकति विशेष।
3: गुरु यता सुन्नु न, त्यो अस्ति त्यो एक सिजनमा ऊ भएको रहेछ, अलि छोरोले हिम्मत गरेर अलि ऊ गरेर छ, अलि बाइकमा अफिसबाट आउँदै हुनुहुन्थ्यो, अनि त्यो अफिसबाट अब क्रस गर्दाखेरि एउटा अब बाइकले नि हानेको रहेछ क्या छोरोको, अनि त्यही गएर अब के छ त्यो गएर कटाउनु पर्यो भनेर अनि
0: बाबुको लागि ग्रह कटाइदिइहाल्नुहोस् तुरुन्तै। शनि सङ्कटाको ग्रह अनि साढे साथी चलिया छ, यो ग्रह कटाइदिनुहोस् बाबुको लागि। र बाबुलाई भन्नु होला तपाईँले शनिबारको दिन मङ्गलबारको दिन चोखो नितो शुद्ध भोजन बाबुले गर्नुपर्छ। शनिबारको दिन अग्निहुति जुरेको जुराएर चाहिँ ग्रह शान्ति गर्नुहोला। शनिबारको दिन विशेष गराइदिनुहोस्। यो शनिले गर्दा अलि फलामबाट भयो, काठहरूबाट भयो हुनसक्छ, अलि सावधान रहनुहोस्। मिसिनेरी चिजहरू टाढा रहनुपर्छ अहिले यो समय है। अब
3: हजुर
0: भन्नुहोस् त,
3: बाहिर
0: जाने विदेश जानको लागि ठिक छ। मेरो सल्लाह अनुसार चाहिँ बाबुलाई एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनुहोस्। ग्रह शान्ति गरेर मात्रै अलिकति राम्रो हुँदैन, अहिले खड्गो छ बाबुको है। विदेश गए पनि नगए पनि रत्न कवच लगाएर ढुक्क भएर बस्नु बाबुको लागि फाइदाजनक गराउँछ। राशिको पनि त्यही रत्न, ग्रहको पनि त्यही रत्न, डबल फाइदा हुन्छ बाबुको लागि चाहिँ। यो रत्न कवच लगाइदिनुहोस् है बाबुलाई। त्यसको लागि तपाईँले 10 बजेपछि फोन गर्नुभयो भने, अर्डर गर्नुभयो भने म बनाएर तपाईँको सिन्धुलीमै पठाइदिन्छु त्यहीँ। अनि बाबुलाई लगाइदिनुहोस्, शनिबारको दिन पारेर लगाइदिनुहोस्। यसले राम्रो गराउँछ, दुःखहरू हुँदैन, बाबुलाई चोटपटक लाग्दैन, घटनाहरू घट्दैन। अहिले एकदम सावधान, मोटरसाइकल एकदम बिस्तारी छेउछेउबाट चलाउनु पर्छ भन्नु है।
3: छोरो त बिस्तारै चलाउने, अफिस जाने राम्रो छ, तर अर्कैले हानिदिएको छ।
0: त्यही त हो, ग्रह लाग्नु भनेको, ग्रह लाग्नु भनेको त्यस्तै हो क्या। अनि आफूले नगरेको गल्तीलाई पनि गल्ती तैँले हानिस् भन्ने, तैँले गरिस् भन्ने, पुलिस थाना जानुपर्ने, मुद्दा पर्ने, यस्तै खालको समस्या छ बाबुको।
3: त्यही
0: भएर अहिलेको लागि रत्न कवच बेस्ट छ, बाबुको लागि उपयुक्त छ, सधैँभरि लगाउनु मिल्छ। तपाईँले सल्लाह गरेर दिउँसो 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस्, तपाईँलाई आवश्यक चाहियो भने म बनाएर पठाइदिन्छु है। हुन्छ होइन, विवाह गर्न त केही छैन, विवाह गराउनुहोस्। तर माङ्गलिक केटी खोजेर विवाह गराउनु पर्छ भनेको, जुराएर विवाह गर्नुपर्छ, फेरि लपसप परेर ग्रह छ क्या यो बाबुको है, तपाईँलाई थाहा छ कि थाहा छैन? हो त नि, लपसप परेर बिहा हुने ग्रह परेको छ। अब केटीको र यो बाबुको साल महिना गते समय जुदाएर अनि मात्र विवाह गर्न हुन्छ हुँदैन कन्फर्म गराएर, अब बिहा नगरी नसुन्ने हो भने दोषहरू मेटाएर के गर्नुपर्छ उपायहरू गरेर मात्रै विवाह गर्नुपर्छ। अब एकचोटि अर्काको छोरीलाई विवाह गरेर लिएर आएपछि न फेर्न मिल्ने न साट्न मिल्ने हो कि होइन? सुरुमै विवाह गर्दाखेरि एकदम ख्याल गर्नुपर्छ, यदि विवाह बिग्रियो भने त्यो नानीको पनि जिन्दगी बर्बाद, हाम्रो छोराको पनि जिन्दगी बर्बाद होइन।
3: त्यही
0: भएर एकदम ख्याल गर्नु विवाहको लागि चाहिँ है।
3: हुन्छ
0: हस्। उहाँले फोन गर्नुभएको थियो, हामीलाई सिन्धुलीबाट फोन गर्नुभएको थियो। त उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9806576223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र मसँग प्रत्यक्ष रूपमा भेट्नका लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ। हामी 4 गतेदेखि चिना हेर्नेछौँ गोर्खा बजारमा आएर। तपाईँहरू गोर्खा नजिक हुनुहुन्छ भने सबैजनाले आएर आफ्नो चिनाहरू, ग्रह दशाहरू यस्तै गरेर तपाईँले माटोहरू हेराउनुहुन्छन् भने तपाईँहरू नजिक आएको बेलामा फाइदा लिइहाल्नुहोला भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राप्त मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845572223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर। गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा प्राध्यापक डाक्टर न्यौपानी चयन। व्यवसाय अजय सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश। बागमती सहित देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना। रोल्पामा बहुक्षेत्रीय पोषण कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न। वर्षायाममा बाढी पहिरोको जोखिम। जलजला हिमाल यातायातद्वारा सवारी धनी र चालकलाई उच्च सतर्कता अपनाउन आग्रह। रोल्पाको सुनसहरी गाउँपालिकाको 20 औं गाउँसभा सार्वनान्तिस गते नीति कार्यक्रम र बजेटमाथि छलफल हुँदै। रोल्पामा नयाँ विद्युत मिटर वितरण सेवा असार मशान्तसम्म बन्द रहने। देउखरीको गडुवाबाट गाँजासहित 1 जना पक्राउ। र अमेरिकाद्वारा इरानमा फेरि हवाई हमला। सिरिक केसमा र बन्दर अब्बास सहर निशानामा स्विजरल्यान्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा।
1: यो दाँती त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन। दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ। कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 41 3095 14 652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै घरमा।
0: अब समाचार सुरु गरौँ। नक्कडानी शरणार्थी प्रकरणमा पूर्व रायमाझी र खाँडसहित 15 जना दोषी ठहर सम्बन्धी प्रसङ्ग। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी, खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, काङ्ग्रेसका पूर्व सांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाका प्रतिवादी सन्दीप रायमा जी सहित सात जनाले सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार आठ प्रतिवादी अशोक खरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता शवदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानुन बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरुद्ध सजाय निर्धारणका लागि असार 29 पेशी तोकिएको छ। नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकाले यसलाई चासोका साथ हेरिएको थियो। गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञापन हेरिएको

वहाँ नेपाली भाषा साहित्य गीत संगीत कला र संस्कृति का अध्येता का रूप में परिचित रहनु भएको छ। लामो समयदेखि पदाधिकारी विहीन रहेको प्रतिष्ठान में गण्डकी प्रज्ञा प्रतिष्ठान एन 2076 को दफा 8.1 बमोजिम गठित सिफारिश समिति को सिफारिश का आधार में साहित्य भाषा संगीत वाद्य वादन चित्रकला मूर्तिकला चलचित्र अभियान गायन रचना संस्कृति तथा लोक दोहरी लगायत क्षेत्र को प्रतिनिधित्व होने गरी 24 सदस्य प्रज्ञ सभा गठन गरिएको छ। प्रज्ञा सभा प्रागी सभा सदस्य बाट प्राध्यापक न्यौपानी कुलपति शंकर विरही स्याङ्जा उपकुलपति र मनकुमार श्रेष्ठ तनहु सदस्य सचिव नियुक्त हुनुभएको छ। प्रागी सभा सदस्य मा कास्की का अनुराग अधिकारी गायत्री प्राजुली चोलेन्द्र पौडेल पवित्रा घिमिरे बाबुराम बस्ताकोटी बालकांसी गुरुङ रामभक्त जोजीजू रामजी प्रसाद पौडेल र हरिमाया श्रेष्ठ पर्वतका इन्द्र मान खत्री कृष्ण कुमार गुरुङ र शान्ति भूषाल नवलपुरका ईश्वरी प्रसाद भूषाल र सन्जु महतो थनेत तनहुका प्राध्यापक ईश्वर चन्द्र वाग्दे टुका देवी पौडेल आचार्य र शान्ता बास्तोला स्याङ्जाका कमल पौडेल अथक म्याग्दीका भूपेन्द्र बानिया लमजुङका वसन्त अधिकारी तथा गोर्खाका डाक्टर वीरेन्द्र पुडा सैनी मनोनित हुनुभएको छ। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी प्राजुलीमाथि सम्पत्ति सुदृढीकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गर्नुभएको रिट निवेदनमाथि प्रारम्भिक सुनाई गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो। अदालतबाट सार्वजनिक लिखित पाठमा निवेदनको अन्तिम किनारा नलागेसम्म सर्वोच्च अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदकका विरुद्धमा कुनै कारवाही नगराउनु भनिएको छ। व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो। दुई हप्ता अघि सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोका गर्ने निर्णय गरेको थियो। त्यो निर्णय विरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च अदालत पुग्नु भएको थियो। अब मौसम सम्बन्धी जानकारी। देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको केही भूभागमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ। तराईका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ। हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। मधेश कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जलवायु विज्ञ धर्मराज उप्रेतीले मनसुन थप सक्रिय हुँदै गएको बताउनु भएको छ। आज साँझसम्म पश्चिम तराई

0: वस्तु बाँकी दाङ बर्दिया कैलाली र कञ्चनपुरमा मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको छ। उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, आजदेखि भोलि पूर्वी तराई लगायतमा पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। बढी सावधानी आज आवश्यक रहेको उहाँले बताउनु भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यूनचापी रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा बहुक्षेत्रीय पोषण कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न। वर्षायाममा बाढी पहिरोको जोखिम, जलजला हिमाल यातायातद्वारा सवारी धनी र चालकलाई उच्च सतर्कता अपनाउन आग्रह लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेका लागि दर्जनौ केटीहरू आए। मेरा अङ्गाटिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त। म मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमीर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो होने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण तथा आधुनिक मेसिनद्वारा दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, फाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जलजला 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। जिल्ला समन्वय समिति कार्यालय रोल्पाको आयोजनामा आर्थिक वर्ष 2082-83 जिल्लाका स्थानीय तहहरूले सञ्चालन गरेको बहुक्षेत्रीय पोषण कार्यक्रमहरूको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहबाट सहभागी भएका पोषण सहजकर्ताहरूले आफ्नो आफ्नो पालिकामा कार्यान्वयन गरिएका पोषण सम्बन्धी योजना प्राप्त उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई अझ प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य जिल्ला समन्वय समितिकी सदस्य मिना सुनारले स्वागत मन्तव्यबाट सुरु गर्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति कार्यालयका नायब सुब्बा अमर केसीले

भन्नु भएको थियो। समीक्षा कार्यक्रममा जिल्ला शमनी समितिका उपप्रमुख कर्मलाल परियार, जिल्ला शमनी अधिकारी लक्ष्मण लम्साल, जिल्ला शमनी समितिका पदाधिकारी तथा सम्बन्धित सरकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वर्षायाम सुरु भएसँगै नेपालको पहाडी तथा हिमाली जिल्लामा बाढी पहिरो र सडक अवरोधका घटनामा वृद्धि हुने भएकाले रोल्पा सदरमुकाम लिबाङ स्थित जलजला हिमाल यातायात प्रहरीले आफ्नो सम्पूर्ण सवारी धनी चालक तथा सहचालकहरूलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। कम्पनीले वर्षाका कारण सडक जोखिमपूर्ण बन्न सक्ने भएकाले यात्रु तथा चालकको सुरक्षालाई पहिलो प्राथमिकता राखेर सवारी सञ्चालन गर्न निर्देशन दिएको हो। प्रहरीले हालै जारी गरेको जरुरी सूचनामा वर्षायाममा बाढी तथा पहिरोको जोखिम अत्याधिक रहने भएकाले कुनै पनि रुटमा सवारी सञ्चालन गर्नुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ। कम्पनीका अनुसार यातायात सेवा केवल व्यवसाय नभई यात्रुको जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिएको जिम्मेवारी भएकाले सानो लापरवाहीले पनि ठूलो जनधनको क्षति हुन सक्छ। जलजला हिमाल यातायात प्रणालीका दुर्घटना इन्चार्ज प्रकाश केसीले बरसातका बेला सडकको अवस्था क्षणभरमै परिवर्तन हुन सक्ने भएकाले चालकले यात्रा सुरु गर्न अघि स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन तथा कम्पनीसँग नियमित सम्पर्कमा रहनुपर्ने बताउनु भएको थियो। उहाँका अनुसार सूचनाको प्रभावकारी आदान प्रदानले सम्भावित दुर्घटना न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। प्रहरीले जारी गरेको सूचनामा भनिएको छ। रोल्पाको सुनसहरी गाउँपालिकाको 20 गाउँसभा आगामी असार 29 गते सोमबार बिहान 11 बजे गाउँपालिकाको सभाहालमा बस्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक र विनियोजित विधेयक पारित गर्ने मुख्य एजेन्डा सहित गाउँसभा आह्वान गरिएको हो। गाउँपालिकाद्वारा सार्वजनिक गरिएको कार्यसूची अनुसार गाउँसभामा विषयगत समितिहरूले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिनेछ भने विभिन्न विधेयक तथा प्रस्तावमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिइनेछ। साथै आगामी आर्थिक वर्षका विकास योजना, कार्यक्रम तथा बजेटका प्राथमिकता निर्धारण गर्दै अन्तिम स्वीकृति प्रदान गरिने जनाइएको छ। गाउँसभाले चालु आर्थिक वर्षमा सम्पन्न भएका विकास, निर्माण, सेवा प्रवाह तथा अन्य कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षका योजना थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा समेत छलफल गर्नेछ। गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा विकासका प्राथमिक क्षेत्र पहिचान गरी नीति तथा कार्यक्रम निर्माणको तयारी गरेको जनाएको छ। गाउँपालिका अध्यक्षको अध्यक्षतामा सञ्चालन हुने बैठकमा उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरू, कार्यपालिका सदस्यहरू, विषयगत समितिका संयोजक तथा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत कर्मचारी र सम्बन्धित सरकारवालाहरूको सहभागिता रहनेछ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा रहेको गाउँसभाप्रति यसपटक पनि स्थानीयवासीको चासो रहेको छ। गाउँपालिकाले सम्पूर्ण गाउँसभा सदस्यहरूलाई समयमा उपस्थित भई बैठकलाई सफल बनाउन आग्रह गरेको छ। नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज अन्तर्गतको रोल्पा वितरण केन्द्रले नयाँ विद्युत मिटर वितरण सेवा अस्थायी रूपमा बन्द रहने जनाएको छ। वितरण केन्द्रले सूचना जारी गर्दै आर्थिक वर्ष 2082-83 वार्षिक हिसाब मिलान क्लोजिङ गर्नुपर्ने भएकाले 2083 असार 24 गतेदेखि मसान्तसम्म सिङ्गल फ्रेज थ्री फेज तथा टिओडी टाइम अफ डेका नयाँ
विद्युत मिटर वितरण कार्य बन्द रहने जानकारी दिएको हो। प्राधिकरणले यस अवधिमा नयाँ मिटर जडान सेवा उपलब्ध नहुने भएकाले सेवाग्राहीलाई आवश्यक योजना बनाएर सेवा लिन अनुरोध गरेको छ। यसबाट ग्राहक मनोभावमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले क्षमा याचना समेत गरेको छ। उक्त सूचना रोल्पा वितरण केन्द्रका साथै सुलिचौर होलेरी नोलाइट तथा आई काउन्टरमा समेत लागू हुने जनाएको छ। प्रहरीले लगभग गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। दाङको कडवा गाउँपालिका सातका 31 वर्षीय राजेन्द्र चौधरीलाई गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। असार 21 गते साँझ 9:30 बजे चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा असार 22 गते बिहान 9 बजे गडवा गाउँपालिका सात मकन हवा स्थित उनको घरमा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा घरमा लुकाई छिपाई राखेको 13 किलो 350 ग्राम लागौषध गाँजा बरामद भएको प्रहरीले बताएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङबाट 7 दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब परीक्षक डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ। अब देश बाहिरको समाचार। सामरिक रूपमा निकै संवेदनशील मानिएको हर्मुज जलमार्गमा 3 व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई भारी मूल्य चुकाउन कारवाही गरिएको घोषणा गरेको हो। अमेरिकी हमलाबाट इरानको कयुसम टापु बन्दर अब्बास र सिरिक सहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानी सञ्चार माध्यमका अनुसार ती क्षेत्रहरूमा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् र छर्रा लागेर केही मानिसहरू घाइते भएका छन्। यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन। इरानका उपराष्ट्र मन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र 2 देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लङ्घन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाब दिने चेतावनी दिनुभएको छ। अर्कातर्फ अमेरिकी सेन्ट्रल कमान्डले इरानको यो आक्रमण व्यवहार बिना कारण भएको र यसले स्पष्ट रूपमा युद्धविराम उल्लङ्घन गरेको दावी गरेको छ। सैन्य हमला सुरु अघि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथि अस्थायी रूपमा फुकुवा गरिएको तेल प्रतिबन्धको छुटलाई खारेज गरिदिएको थियो, जुन 17 वासिङटन र तेहरान बीच भएको 14 समझदारीको हिस्सा स्वरूपी इरानलाई तेल र पेट्रोल उत्पादनहरू बिक्री गर्न अनुमति दिने लाइसेन्स दिएको थियो। अमेरिकाको यो कदमलाई इरानको परराष्ट्र मन्त्रालयले सम्झौताको उल्लङ्घन भन्दै यसले अमेरिकी सरकारको खराब नियत अस्थिरता र अविश्वसनीयता पुष्टि गरेको आरोप लगाएको छ। खाडी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुज्रिरहेको तेल ट्याङ्करहरूमा आक्रमण भएको भन्दै इरानको कडा निन्दा गरेका छन्। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले हर्मुज नजिकै कतारी जहाज अल रेकायाटमाथि लक्षित आक्रमण भएको भन्दै यसको पूर्ण जिम्मेवारी इरानले लिनुपर्ने बताउनु भएको छ। यस्तै साउदी अरेबियाले परराष्ट्र मन्त्रालयले पनि आफ्नो ट्याङ्कर वार्ड यानलाई इरानले निशाना बनाएको दावी गर्दै यसलाई अन्तर्राष्ट्रिय जलयात्रा र विश्वव्यापी ऊर्जा आपूर्तिको सुरक्षामाथिको हमला भनेको छ। गत महिना भएको 14 सम्झौताले 2 देशबीचको युद्धविराम लम्बाएको थियो। उक्त सम्झौतामा 2 देशबीच सबै मोर्चामा द्वन्द अन्त्य गर्ने, इरानले कहिले आणविक हतियार नबनाउने, इरान को पुनर्निर्माण तथा आर्थिक विकासका लागि 300 अर्ब डलरको कोष
प्रतिबन्ध गर्ने उल्लेख गरिएको थियो। यसअघि गत फेब्रुअरी 28 अमेरिका र इजरायलले गरेको आक्रमणपछि तेहरानले हर्मुज बन्द गरेको थियो, जहाँबाट विश्वको कुल तेल र ग्यास आपूर्तिको करिब 5 हिस्सा ओसार पसार हुने गर्छ। द्वन्द्वका क्रममा इरानले सो जलमार्गमा आफ्नो सार्वभौम सत्ता स्थापित गर्न फर्सी एन गल्फ स्टेट अथोरिटी गठन गरेको थियो। नयाँ सम्झौता अनुसार ओमान र इरानले मिलेर सो जलमार्गको व्यवस्थापन गर्ने र जहाजहरूबाट सेवा शुल्क समेत लिन पाउने सहमति भएको इरानी समाचार एजेन्सी फासले जनाएको थियो। अन्त्यमा खेल समाचार। स्विजरल्यान्डले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको बीसी फ्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्यान्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टीमा कोलम्बियाका डेनी डेभिनसन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भएको थियो। स्विजरल्यान्डका ग्रानिट जाका, जेकी आम्देनी, सेड्रिक इटेन र रुबेन बर्गासले पेनाल्टीमा गोल गरेका थिए। सन् 1954 पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्यान्डका लागि विश्वकप इतिहासकै 4th क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्यान्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा 2 पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 फर्काउँदै 3-2 जित निकालेको हो। इजिप्टले खेलको 15 मिनटमा यासेर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 अग्रता बनाएको थियो। तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन। खेलको 79 मिनटमा क्रिस्टेन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको 4 मिनटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई 2-2 अवस्थामा पुर्याए। खेलको इन्जुरी समयको 3rd मिनटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। यसैबीच रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादमा परेको छ। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। यस्तै अर्जेन्टिनाको निर्णय गोल हुन अघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी पनि इजिप्टले गरेको छ। इजिप्ट फुटबल सङ्घले अर्जेन्टिना विरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन। विश्वकपमा क्वार्टर फाइनल समीकरण पनि पुरा भएको छ। अब सेमी फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इङ्ल्यान्ड तथा अर्जेन्टिना र स्विजरल्यान्डले खेल्नेछन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुरा। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 दोषी ठहर। गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा प्राध्यापक डाक्टर न्यौपानी चयन। व्यवसायी अजय सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश। बागमती सहित देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना।
रोल्पामा बहुक्षेत्रीय पोषण कार्यक्रम वार्षिक समीक्षा सम्पन्न। वर्षायाममा बाढी पहिरोको जोखिम। जलदला हिमालय यातायातद्वारा सवारी धनी र चालकलाई उच्च सतर्कता अपनाउन आग्रह। रोल्पाको सुनसहरी गाउँपालिकाको 20 औं गाउँसभा सारौं 29 गते नीति कार्यक्रम र बजेटमाथि छलफल हुँदै रोल्पामा नयाँ विद्युत मिटर वितरण सेवा असार मसान्तसम्म बन्द रहने। देउखुरीको गढवाबाट गाँजा सहित एकजना पक्राउ। र अमेरिकाद्वारा इरानमा फेरि हवाई हमला। सिरिक केसमा र बन्दर अब्बास सहर निशानामा। स्विजरल्यान्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljala.com तथा facebook.com/radiojaljalabaट संसारभरैकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घन्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: लौ चटाङ पर्ने आटो सबैजना यता आउँदै यता त्यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर, हाम्रा सेवाहरू
8: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
9: नदुखाई

0: दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
0: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
0: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
0: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740318,
2: 9805014652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भयो, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
8: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: हेलो
5: हजुर। हेलो,
9: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
4: लु, हेलो, भन्नुहोस् त।
9: हेलो हजुर।
4: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भनेर छ, के हो, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल, किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
2: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
2: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
11: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
12: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
11: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
13: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
14: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
13: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना सेयर, लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
19: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
18: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
18: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
19: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
20: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
21: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको।
22: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्, हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
23: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
21: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
22: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
21: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
22: जसका लागि मोबाइल नम्बर छ 9858443123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
21: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
24: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
25: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
24: के रे, नानी त भर्खर 17 की लागि होइन र?
25: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
24: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
25: ए हो र।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
27: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
28: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
29: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
28: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
27: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
28: के यस विपत्तिको कुनै समाधान छैन त?
27: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
28: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जङ्गलको संरक्षण गरौ।
29: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
30: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
30: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
30: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
30: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578343122 र 98578343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर, रोल्पा।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए पहिला कसैले भनेन?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। जुहो बेला खेम्रिदे गरम ओबोदरी जेउ बेला सुनो फुरी बतास ओचुदरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त ज स खेम्नादे वातावरण मिलेने ल खेप्पा असर किएने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुक जिमगेको ठयल मेलागिनाले जन धनी मि खेप्पा छितिता उभो
12: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
13: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज। समय

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभाको बैठक आज बस्दै 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची।
0: 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा काठमाडौँ उपत्यकामा यथावत, काभ्रेमा थप फैलिँदै।
1: पटक पटक विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न विशेष अभियान सुरु। रौतहटमा जग्गा विवादका क्रममा चक्कु प्रहार हुँदा 1 मृत्यु।
0: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्ध विराम उल्लङ्घन भएको भन्दै कडा जवाब दिने तेहरानको प्रतिक्रिया।
1: र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। संस्कृति मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखिएको छ।
1: देशका अधिकांश जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी,

0: समस्यालाई निरूपण गरी विद्युत सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको बताएको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै पनि गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
1: रौतहटमा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो राति इष्टनाथ नगरपालिका 3 अरैयामा 80 वर्षीय रामबहादुर शाह, उनका 60 वर्षीय छोरी ज्वाई भुटन शाह तथा 63 वर्षीय राम अवतार शाह र उनका 26 वर्षीय छोरा राम महेश्वर शाह बीच पुरानो जग्गा विवादलाई लिएर भनाभन भएको थियो। विवाद सर्कदै जाँदा हात हलाहलको अवस्था भएको र सोही क्रममा राम महेश्वर शाहले बुटन शाहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। ढाडमा गम्भीर चोट लागेका बुटन शाहलाई तत्काल प्रादेशिक अस्पताल गौड लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनामा रामबहादुर शाहको टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले चक्कु प्रहारका आरोपित राम महेश्वर शाह तथा झै झगडामा संलग्न उनका बुवा राम अवतार शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको जनाएको छ।
0: मकवानपुरमा बस दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। वीरगंजबाट लमजुङ जाँदै गरेको ना 5X5319 नम्बरको बस आज राति मनोहरे 7 रमनटार स्थित पूर्व पश्चिम सड़क खण्डमा दुर्घटनामा परेको हो। बसमा 16 जना सवार थिए। घाइते 5 जनालाई उपचारका लागि मनोहरी अस्पताल पठाइएको छ। प्रहरीका अनुसार बस चालक सर्लाहीका 39 वर्षीय भीमबहादुर विक, यात्रुहरू चितवन भरतपुर 4 का 30 वर्षीय संजय तामाङ, पर्सा परवानीपुरका 54 वर्षीय मोहम्मद आजाद, बारा देवताल 1 का 23 वर्षीय राजकुमार राम र भारत मोतिहारीका 25 वर्षीय सुधीर कुमार रहेका छन्। संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो

0: फ्याट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। संसदीको गढी गाउँपालिका एक मध्येले झण्डा चोकबाट चाइनिज पिस्तोल र गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। घराती करिब सभा एक बजे अस्थायी प्रहरी चौकी चाँद बेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेमा मोरङको विराटनगर महानगरपालिका 17 रानी बस्ने 51 वर्षीय नूर मोहम्मद र विराटनगर महानगरपालिका 8 अशोक चोक बस्ने 32 वर्षीय इमरान खान रहेको प्रहरीले जनाएको छ। चेक जाँचका क्रममा नूर मोहम्मदको साथबाट एक थान चाइनिज पिस्तोल र त्यसमा लोड गरिएको 3 राउण्ड गोली बरामद भएको हो। दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय जुहबीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जहाज जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजलाई निशाना बनाएको बदलामा इरानलाई भारी मूल्य चुकाउन कार्यवाही गरिएको घोषणा गरेको छ। अमेरिकी हमलाबाट इरानको क्यासियम टापु बन्दर अब्बास र सिरिक सहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ती क्षेत्रमा शक्तिशाली विस्फोटमा केही मानिसहरू घाइते भएका छन्। यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन। इरानका उप परराष्ट्र मन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लंघन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाब दिने चेतावनी दिनुभएको छ। अर्कोतर्फ अमेरिकी सेन्ट्रल कमाण्डले इरानको यो आणविक व्यवहार बिना कारण भएको र यसले स्पष्ट रूपमा युद्ध विरामको उल्लंघन गरेको दावी गरेको छ। खाड़ी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुजिरहेका तेल ट्याङ्करमा आक्रमण भएको भन्दै इरानको कड़ा निन्दा गरेका छन्। गत महिना भएको 14 गते सम्झौताले दुवै देशबीचको युद्ध विराम लम्ब्याएको थियो।
4: अब खेल समाचार। फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्ड बीचको खेल सकेसँगै अन्तिम 16 खेल सकिएका हुन्। अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विट्जरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको हो। गैराती भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जीत निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। क्वार्टर फाइनलमा पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब क्वार्टर फाइनलमा फ्रान्सको मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्ड र अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग भिन्नेछन्। क्वार्टर फाइनलका खेलहरू शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिन्नेछन्। नेपाली समय अनुसार शुक्रबार बिहान 2:15 शुरू हुने खेल शुरू हुनेछ। शनिबार बिहान 1:15 स्पेन र पोर्चुगल बीच खेल हुनेछ। त्यसपछि आइतबार 2:45 नर्वे र इंग्ल्याण्ड तथा आइतबार 7:15 अर्जेन्टिना स्विट्जरल्याण्ड बीच खेल हुनेछ। जित्ने 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। सेमी फाइनलको दुई खेलका विजेताले जुलाई 20 बिहान 1:15 फाइनल खेल खेल्नेछन्।
3: अब मौसम। आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अहिले बिहान मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सबैजसो प्रदेशमा आज मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने मध्य प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा होरी बतासको पनि सम्भावना छ। राति भने मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। त्यसैले बाढ़ी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभाको बैठक आज बस्दै

0: एउटा विधेयक प्रस्तुत गर्ने कार्यसूची।
1: सात जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा काठमाडौँ उपत्यकामा यथावत, काभ्रेमा थप फैलिँदै।
0: पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न विशेष अभियान शुरू। रौतहतमा जग्गा विवादका क्रममा चक्कु प्रहार हुँदा एकजनाको मृत्यु।
1: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्ध विराम उल्लंघन भएको भन्दै कड़ा जवाब दिने तेहरानको प्रतिक्रिया।
0: र फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका एउटी मस्तक जरुरी सूचना। झुङ बेला खेलिदे गरम ओगोदिरी जेऊ बेला सुनो भोलि कता ओचेदिरी जेऊ आऊ बेलाक वन जंगल ल हे लागिने मस्त ज सम्भावना ताए आउए दिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्नादे वातावरण मिले हे लखेप्ता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल हे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जंगल सर मेरा आइने बानी एमएल एमए छानेला लिउसोकर पोतोलाई पार जगे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिस्रालाई जा बाङजा र यामा देने पोल घेने या किचौ चिस्र रहे वन जंगल याल के भए
2: पिकनिक वन भोज बाक मे सचाउँछु छिम्नी मे नै चाउसो सहित देखे नागे वन जंगल ओसो छाम्ने दाइके बारी पो चुरो दिदी ओरेको नै कोबाजेन के माथि
3: नान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्दै छ अनुगमन दिने व्यवस्था चाउसो दिदी
2: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे तरिम गाई गेजो मेके लैजु अब नजिरे बनाए गेम गेल गेजो मेके नलाए औले नायो के नाइए
3: वन जंगल सजुरिसियो घेन बारी ल बाली नाली चिउला चिउली झाक्रा र सताउँछु छिमी ने चाउसो सहिले के खेले
2: वन जंगल मेला गेमाइए मेला दिखिने पाँच जना खरनामदार मिली दिएको नै सानो जन मे गेस
3: बतास उचुली जु बेला त घिजिन के कोटो ल मे के सताङ्कीले हेनोखेमा छिन्नी ने चाउसो गेस
2: मे लागिने निताई गे मलाई गे पछि सुन अरूले भने गे बच्चा
3: के छ थाम्ला पोया ल मे लाग्यो किसनकीले गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाघ रोग भएको हुन सक्छ, यो सबै त बाघ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाघ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि, त्यहाँ त बाघ रोगको उपचार हुन्छ। बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाघ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई जानुहोस्। हामीसँग बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाघ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: गारौ बिना सिति दुखमा नपरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतंग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भयो।
6: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क छिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, छमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चायापोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
11: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
12: सम्पर्क मोबाइल 98578121105
11: 98479802
12: 98095682
11: र 98103949040

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन?
1: हैन, के भाषा र तपाईलाई
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
7: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
8: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
7: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
8: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो चिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
8: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
9: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराहीदाङ। थप जानकारी का लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापन का साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारी का लागि उक्त शाखा को नम्बर 0825908769 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदाङद्वारा जारी सन्देश।
10: सुनौला हजार दिनका आमालाई
11: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
12: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
11: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
12: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
11: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानु पर्छ।
12: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
11: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: پرابات گروه اما
1: صبح پرابات بسا आज हामी के विषयमा छलफल गर्छौ
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमे र साथीभाइहरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लौ किन नि, के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरो, सवारी दुर्घटनाबाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सेती क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाडा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, सबै हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
9: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
10: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
9: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
10: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
9: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
11: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848751234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: जो जला टर्ड चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राई यादवलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए नभएको रुजू गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेको उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। अख्तियार रूपको अनुसन्धान आएको कार्यालय बर्दीवासबाट खटिएको टोलीले ज्ञातवलाई सेवाग्राहीबाट 12,000 रूपियाँ घुस लिइसकेको अवस्थामा सिराहाको कर्जन नहा नगरपालिका 4 स्थित मिर्चुया बन्दीपुर सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। खान्तालासीका क्रममा उनको साथबाट घुसको 12,000 र स्रोत नखोलेको थप 1,33,120 रूपियाँ गरी जम्मा 1,45,120 रूपियाँ र एउटा मोबाइल समेत बरामद गरिएको छ। उनीमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। देशका अधिकांश जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। यद्यपि काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा भने जोखिम अझै कायमै रहेको विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा संक्रमण यथावत छ भने काभ्रे पलाञ्चोकमा तीव्र गतिमा फैलिरहेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणको लागि हालसम्म देशभर 7,54,105 पंक्षी, 10,91,300 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। पटक पटक विद्युत अवरूद्ध हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानको लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधानका लागि अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनसाथ समाधानको लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको जनाएको छ। मनसूनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरूपण गरी विद्युत सेवा नियमित र भरपर्द बनाउन मन्त्रालयले थप सक्रियता देखाएको दावी गरिएको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 र 1151 सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ। र रौतहटमा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो राति स्नात नगरपालिका 3 अरैयामा 80 वर्षीय रामबहादुर शाह, उनका 60 वर्षीय छोरी जयी बुटन शाह तथा 63 वर्षीय राम अवतार शाह र उनका 26 वर्षीय छोरा राम महेश्वर शाह बीच पुरानो जग्गा विवादलाई लिएर भनाभन भएको थियो। विवाद सर्कदै जाँदा हात हालाहालको अवस्था सिर्जना भएको र सोही क्रममा राम महेश्वर शाहले बुटन शाहमाथि चक्कु प्रहार गरेको प्रहरले जनाएको छ। ठाटमा गम्भीर चोट लागेका बुटन शाहलाई तत्काल प्रादेशिक अस्पताल गौब लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनामा राम बहादुर शाहको टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरले जनाएको छ। घटनापछि प्रहरले चक्कु प्रहारका आरोपित राम महेश्वर शाह तथा छय झगडामा संलग्न उनका बुबा राम अवतार शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: कमिंग अप नेक्स्ट
6: कार्यक्रम सुशेली।
7: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म हात पारेर पालनदेखि देउडा र टप्पासम्म कार्यक्रम सुशेली। लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
8: कार्यक्रम सुशेली।
7: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
8: कार्यक्रम सुशेली।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: AIO.
12: AIO?
11: Yes, AIO. All in one mart. The best place for shopping.
12: के सारा हो खास त्यहाँ?
11: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
12: वाउ, कहाँ छ यो?
11: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
12: All in one.
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: AIO.
12: AIO?
11: Yes, AIO. All in one mart. The best place for shopping.
12: Kesara ho khas

21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मेदौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पनि पुऱ्याउनु छ
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा
2: मिलाउस्कार
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
2: यो त साइड जब दाई यो चाहिँ मेन
3: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
3: थाहा छ त्यसैले त यही दिन आएको
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
3: सुरक्षा घरको
2: साँच्ची भन्दा

0: रेडियो टाटा संसार 99.4 एकता को आवाज समानता को आवाज निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो टाटा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुसेवी
3: कारंगीको तारदेखि तुङ्नाको धुनसम्म हाकपारे र पालमदेखि देउरा र टप्पासम्म
4: सुसेली
3: सुसेली
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली सुसेली

आकाशको कालो मैलो पानी पर्न हो कि आँसु मात्र हो कि कतै खुसी पनि छ कि। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुशेलीमा। सुशेली कार्यक्रम लिएर आइपुगे म ओम भण्डारी। हामी हाम्रो ठेट गीत सुनेर र सुनाएर यो समयलाई, यो भेटलाई लोक संगीतमय र हार्दिक बनाउने कोशिश गर्दछौ। तपाईँ घरदेश नेपालमा अनि परदेश नेपाल बाहिर जहाँ हुनुहुन्छ हामी सँगसँगै आइपुगेका छौं। अबको समय गीत सुन्दै मनमा गीत सुन्ने उठेको प्यास अथवा धित मार्नु पर्दछ। आउनुहोस्, यो समयलाई अझै सुगम बनाऊ। आज हामी हाम्रा ठेट गीतहरू सुनाउँछौ र गीतकै बारे केही सम्झेका कुरा पनि अवश्य भन्नु छ। कार्यक्रमको प्रारम्भमा आजको खेवारा गीत सुनाउँछु, लक्ष्मण ओलीले लेख्नु भएको सुनको भमरा, तिलक परियार, देवी घरती र साथीहरूको स्वरमा।

प्रेमले पीड़ितले लाली गुराँस ढकमक्कै फुलेका छन् जाई चमेली चम्पा बेली र अनेकानेक नौरंगी सप्तरंगी फूलहरू माया यस्तरी झाँगिएको छ र त भन्न मन लाग्छ तिम्रो माया यति छ भनी छाती चिरी देखाउन नहुने उनीलाई सम्झना छ तिनी धरती धरणीलाई प्रकृतिलाई हामी यसरी यादगार सम्झना माया ममता राखिरहन्छौ गीतले यसरी हामीलाई प्रेममय बनाइदिएको छ मानु रुएको मान्छे पनि हाँस्न थाल्दछ उभिएको मान्छे हिँड्ला हिँडेको दौडिएला यस किसिम हाम्रो जीवनलाई चलायमान गरिदिन्छ गीतले र जीवनका अनेक दार्शनिक प्रसंग पनि हाम्रै लोकगीतले सिकाइदिएको छ सुनाइदिएको छ जीवन र प्रकृतिका बीचमा सांगीतिक सम्बन्धको परम्परा निकै लामो छ र अटूट पनि छ खोला नाला सुसाउँछन् छहरा छाँगाहरू छङछङ गर्दै झर्छन् र हावाको लहरीमा बाली बिरूवाका गाँस पात र बालाहरू यसरी बयाली खेल्छन् जो कसैको मन पनि खुशी हुन्छ त्यो दृश्यले त्यो हेराइले प्रत्येक दिन साँझ बिहान चराचुरुङ्गी मधुर स्वर निकालेर चिर बिराउन थाल्छन् गीत गाउन थाल्छन् गुनगुनाउन थाल्छन् अनि इन्द्रिणी खेल्ने प्रकृतिको काखमा जीवन स्रोत गुनगुनाइरहेको चलमलाइरहेको र सुसेलिरहेको हुन्छ यी सबै गतिशीलता नहुने हो भने प्रकृति सुनसान हुन्थ्यो र यो हाम्रो मानव जीवन नै उराट लाग्दो हुन्थ्यो बेकार नै लाग्थ्यो हामीलाई वरदान होइन जीवन सबैको अभिशाप जस्तो हुन्थ्यो त्यही प्रकृतिले हाम्रो जीवनलाई वरदान तुल्य बनाइदिएको छ त्यसैले पनि मानव सभ्यताको इतिहासमा मान्छे प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वभाव त गीत संगीतसँग अगालिँदै मोहित हुँदै आकर्षित हुँदै त्यही गीतले मोहनी लगाउँदै हामीलाई आइरहेको छ अहिले त कतिसम्म प्रमाणित भइसकेको छ भने पशु पक्षी र वन वनस्पतिहरू पनि गीत संगीत र सौन्दर्य प्रति आकर्षित हुने गर्छन् त्यसको अनेकानेक व्यावहारिक प्रयोग र उदाहरण हामी नेपालभित्रैका गाउँ शहर बस्तीमा कति धेरै देख्न सक्छौ त्यसको उदाहरण कुनै अमुक एक चीजलाई देखाएर हुँदैन हरेक चीज वस्तु र जीवनका पल पाइलामा हामीले त्यो भोगिरहेकै छौ भइरहेकै छ आज हामी सुसेलीमा तिनी हाम्रो मन छुने धरती गाँसिएको प्रेम यस्तरी फुल्ने अनि प्रेम भाँगिएर जीवन नै ढकमक्क हुने गीत लिएर आइरहेका छौ युवाको सम्झनाको गीत लोचन भट्टराई र यादव राज कडालको स्वरमा

प्रेम पिरती कसैले छेनिक लाउँदैन, यो जुग जुगान्तर जन्म जन्मान्तर रहिरहोस् भन्ने कामना गर्छ। त्यसैले त हाम्रै लोकगीतले भन्छ, हरियो भन्नु काँचो र पातै पहेँलो सुरती, जुगैर भरि हुँदैन भने के लाउनु पिरती। यस किसिमको अपेक्षा, यस किसिमको जानकारी मान्छेलाई पहिले नै भएको हुन्छ। गीतले जीवनका अनेकानेक दैनिकी बोकेर आएको हुन्छ। एक पुस्तालाई मात्र होइन, पुस्तौं पुस्तालाई चाहिने जीवनको रसौ कति एउटै सानो छोटो पंक्तिको गीतले बोकिआएको छ। नेपाल प्रकृतिको सुन्दर देश हो, यहाँको सुन्दरता वर्णन गरी साध्यै छैन। खोला नाला छहरा छागा अनि लेख बेसी भीर पोहरा थला र थुम्कीहरूको देश नेपाल हो। त्यसैले नेपालीहरू हामी जहाँ बसे पनि र जता पुगे पनि प्रकृतिसँग लोटपुटिन जान्दछौ। युगौंदेखि हामीहरू आफ्ना कोकिल कण्ठ खोलेर गाउँदै नाच्दै आइरहेका छौ। हामी दुःखमा पनि गाउँछौ, सुखमा पनि गाउँछौ। सुखका र दुःखका गीत फरक छन्, तर मनोभाव उसै किसिमले लहरी नै गर्छन्। पिठ्यूमा डोको र काँधमा हलो जुवा बोकेका, हातमा हँसिया खुर्पा वा कोदाली लिएका अनि कम्बरमा खुकुरी खुकुरी भिरेका हामी नेपाली धरतीका सन्तति सबैले लोकगीतलाई आफूमा टाँसेका छौं। झरी बादल घाम पानी जस्तो सुकै सहनु पर्दा पनि, असिना पसिना जे भए पनि गीत नै गुन्जिरहेको हुन्छ। उत्सव र चाडपर्व आउँदा, दशैं तिहार मनाउँदा, मेला पर्व हाट बजार भर्न जाँदा, जुनिली रातमा रोदी घर पस्दा अथवा धानका सुनौला बाला झुलेर जीवनमा सपना फुल्न लागेको देख्दा, कुनै पनि बेला मनमा उमङ्ग र बह लोकगीतमा झंकृत हुन थाल्छ। लोकगीतबाट र नेपाली लोक जीवनमा आफ्ना अनुभव र अनुभूति छटपटी र ढुकढुकी सुस्केरा सुशेली सबै थोक लोकगीतका माध्यममा व्यक्त भइरहेको पाइन्छ। विभिन्न लयमा उनिएर र विभिन्न भाका टिपेर गुज्ने लोकगीतले नेपाली जीवनलाई रसिलो र सुवासिलो बनाएको छ। गीत नहुने हो भने जीवन व्यर्थ हुन्थ्यो होला, गीत नहुने हो भने कति भिन्न निरस हुन्थ्यो होला। हामी कल्पनासम्म मात्र गर्न सक्छौ, तर हामीसँग अनगिन्ती हजारौं हजार नेपाली लोकगीतका भाकाहरू छन्। मनमा गाउनु पर्ने कुरा कति छन्, कति हामी साथ दुःख पर्दा पनि गीतै गाएर दुःखलाई भुल्ने कोशिश गर्छौ। साना साना अथवा ठूला ठूला खुशी प्राप्त गर्दा पनि त्यो खुशीलाई व्यक्त गर्ने माध्यम हाम्रो गीतै भएर आउँछ। मनबाट गमिकन होइन, रचिकन होइन, श्रोत ध्वनित हाम्रा गीतले यस्तरी टिपेको छ जीवनलाई र जगतलाई, मानौ त्यसको व्याख्या र विवेचना अथवा परिचय हामी दिएर सक्दै सक्दैनौ। त्यसकारण त गीतको कुरा गरिसक्दै छैन, गीतको व्याख्या र गीतका जानकारी अलिकति मात्रै छैन, धेरै धेरै छन्। त्यो हामीले भनेर सुनाएर बहस गरेर छलफल गरेर अथवा प्रश्नोत्तर गरेर भन्नै नभ्याइने भन्नै नसकिने कुरा एक दुई मिनटकै दुई चार पंक्तिका गीतले हामीलाई प्रष्ट पारिदिन्छन्। सुशेलीमा हामी तिनै तिनै गीत सुनाइरहेका छौं। यति बेला हामीले छानी ल्यायौं नवीन खड्का पुस्तकका खड्का बलराम समाल मन्जु सम्बाम्फे र साथीहरूको स्वरमा रेटिङमा रेटिङ बिनायो बाजा बाँसैको कप्टेरो मितेरी साइनु नलाउनु रहेछ बोलाउने अप्ठ्यारो।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: Kya thara ho, khasya?
0: Kya chaina bhana na? Noon dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastaharu, ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru, tesmathi prashasta parking area.
1: Wow, kaha chha yo?
0: Yahi Min Bhavan ma, Shantinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
2: All in one mart, helping make your life easier.
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
4: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
5: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
7: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
8: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाले अरू सामान पनि पुऱ्याउनु छ
9: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
8: यो त साइड जब दाइ यो चाहिँ मेन
9: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
8: सामान राम्रो छ ढुक्क हुनुहोस्
9: थाहा छ त्यसरी त यही लिन आएको
10: विदेशमा पनि फ्लोकार्ट र लेट फ्री प्रडक्ट नै युज हुन्छ
9: त्यही भएर गुणस्तरीय प्लम्बिङको फरफर नाम मार्बल
10: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
9: सुरक्षा घरको
8: साँच्ची भन्दा

0: कहासंचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो कहासंचार 99.4 मा तपाई सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुशेली
2: सारङ्गीको तारदेखि सुमनाको धुनसम्म हतारे र पालमदेखि देउरा र टप्पासम्म
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुशेली
4: सुशेली
3: परे वा पंखी सात जोडी नाचिन रहे हात जोडी खुशी हुनुपर्छ हाम्रो जीवनलाई नाचले गीतले रमाइलो तुल्याएको छ सुशेलीमा तपाईँलाई पुनः स्वागत छ हामी हाम्रा ठेक गीत सुन्दै र सुनाउँदै यो समयलाई हार्दिक र लोक संगीतमय बनाउँछौ आज हामी हाम्रा तीनै गीतहरूको श्रृंखलासँगै गीतकै बारे केही सम्झेका कुरा सुनाइरहेका छौं गीतका बारेमा जति सुने पनि सुनाए पनि जति बताए पनि भने पनि सकिँदैन यो त हाम्रो जीवनसँग दैनिकीसँग गाँसिएको विषय छ दुःख सुख आँसु हाँसु सबै बेला साथी गीत हुने गर्दछ त्यसैले कहिलेकाहीँ मान्छे नहुँदा एक्लै आफू रहँदा पनि आफ्नो आफूसँग गीत छ भने साथी भए जस्तै लाग्दछ मनका विरह बिलौना सबै गीतबाट भन्न मिल्ने खुशी गीतबाट सुनाउन मिल्ने एक्लै पनि गाउन मिल्ने समूह पनि नाची नाची धुलो उडाएर गीत गाएर नाची नाची हाम्रा हरेक भेटलाई उत्सवमय बनाउन मिल्ने यस किसिमको प्राकृतिकता यस किसिमको सुन्दरता आनन्द दिने गीत हाम्रो छ जो नेपालका बस्ती बस्ती घर घर गुन्जिरहेकै छ नेपाली गीतहरू विस्तृतिको क्रममै छ संसार पुगेका छन् अनि हामी संसारभरि छरिएका नेपालीहरूलाई जोड दिने काम हामी नेपालीहरूको मन जोड्ने पुल जस्तै भएको छ गीतहरू गीतै गीतको यो श्रृंखलामा हामीले यो बेला चाहिँ स्थान्यौं साइकल सरर यो मायालाई सम्झँदा मनै हरर गीत छोटो छ तर अर्थपूर्ण छ केही भूगोल र केही प्राकृतिक सुन्दरतालाई पनि गीतले टिपी ल्याएको छ प्रेमका ताना बाना त अवश्य हुने नै भए सूर्य थुलुङ र नवीन ढुङ्गेलको स्वरमा नवीन ढुङ्गेलको संकलन

अधिकांश लोक जीवनमा गीत गाएर ढुकुरको जस्तो माया प्रीति जोडिरहेकै हुन्छ। त्यो कहिल्यै नटुट्ने गरी उकाली ओह्राली र डगर बगर गर्दै पसिना चुहाएर रमाउन सकिन्छ। कामको मेलो तुरिन्छ र दुःख शास्तिका क्षणलाई पनि सुख शान्तिमा परिवर्तन गरेर जीवनलाई रमाइलो तुल्याउने गरिन्छ। यो काम चाहिँ गीतले गर्दछ। सामाजिक जीवनमा हुने उल्लास, उमंग, माया, ममता, सम्झना, बिर्सना, विरह, परदेश लाग्नुपर्ने दुखेसा र बाध्यता, घर माइतका सम्झाउने बिर्साउने आदिले भरिएका विविध तरंग नेपाली लोकगीतमा झन्कार भएर बसिरहेका छन्। यस्ता गतिध्वनित लोकगीतमा लोकजीवनका नाना भाती परिप्रेक्ष्यलाई समेट्दै नेपाली धरतीमा हुर्कँदै आएका खेताला, गोठाला, रोपाल आदि र बालक युवा प्रौढ सबैका हृदयका चोखा मार्मिक उद्गार बनेर ध्वनित भइरहन्छन्। आवश्यकता अनुसार नृत्य र बाजाको समेत मिलन हुने नेपाली लोकगीतले लोकजीवनका सामाजिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक आदि विभिन्न स्थितिको परिचय त दिन्छन् नै साथसाथै यसमा समयको प्रवाहसँगै मिसिएर जीवनका प्रत्येक अवस्थालाई तन्मय र मधुर बनाउने क्षमता अन्तर्निहित भएको पाइन्छ। र त तिनै सामर्थ्य शक्ति आकर्षण भएको हुनाले जुग जुगदेखि नेपाली लोकगीतहरू हाम्रो जीवनमा रहिरहेका छन्। यी त कहिल्यै मर्दैनन्। अजम्बरी हाम्रा लोकगीतहरू हाम्रा डाँडा पाका भन्ज्याङमा मात्रै होइन, गरा गर्खादेखि मैदानसम्म पुगेका छन्। अहिले त संसारभरि प्रविधिले नेपालीलाई जान सजिलो, त्यहाँका खबर आउन ल्याउन सजिलो भएकै कारण गीत संगीत पनि प्रविधि सँगै संसार पुगेका छन्। मान्छेसँगै त्यहीँ बास बसाल्न हाम्रै गीत पुगेका छन्। प्रत्येक नेपालीका थाटबासमा, घर घरमा त्यहाँको सुरक्षा चाहिँ त्यहाँको संस्कृतिको फूल बनेर गीत फुलिरहेकै छ। कार्यक्रम सुसेलीमा हामी तिनै गीत छानी तपाईँलाई सुनाइरहेका छौं। यति बेलाको यो कोसेली मायादेवी बस्नेतको स्वरमा आयो जीवन फूल जस्तो फुलेर गयो जीवन अध्ययारो छरेर।

0: हाँसो खुशी सम्झाउने बिर्साउने सबै कुरा गीतले गरिदिएको छ र त हामी चाहेर नचाहेर मुखले गीत गाउन थाल्छौ। मन उसै गायकी भएर झन्कृत हुने गर्छ, जीवन उसै नाचे झै लाग्छ। नेपालमा अनेक भाषाभाषी छन्, 125 भन्दा बढ़ी जाति, त्योभन्दा बढ़ी भाषाहरू हामीसँग छन्। नेपालमा हजारौं वर्षदेखि इतिहास बोकेको नेपाली भाषा महानदी जस्तै भएको छ भने राष्ट्रिय तथा जनजातीय भाषाहरू ठूला साना सहायक नदी र खोलाहरू जस्तै बगिरहेका छन्। निकै विस्तृत क्षेत्र ढाकेको नेपाली भाषा नेपाली जातिको माध्यम भाषा हुनको साथै सामाजिक अभिव्यक्तिको विशिष्ट अंग पनि बनेको छ। जतिसुकै फिजारिँदै गए पनि भाषाको सम्वर्धनका निम्ति विविध क्रियाकलापमा भइरहनु पर्ने हुन्छ भने ज्ञान विज्ञानको भूमिका पूर्ण गर्नका निम्ति चाहिने विकासका प्रयास यसमा पनि अपेक्षित गरिएको हुन्छ, अपेक्षित छन्। यो सन्दर्भमा लोकगीतको अध्ययन अनुशीलन पनि अत्यन्त उपयोगी हुने कुरा छर्लङ्गिन्छ। त्यसै भएर त हामी भन्छौ हाम्रो
1: ऐश्वर्या सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र होइन होला त्यस्तो त?
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कुरा।
1: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
0: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
0: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
0: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
0: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
0: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, च्याकाई र पोखरेली छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट सहित गेट खुमेल सहित गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
3: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
5: ओहो, आज त धारामा कति धेरै पर्नेले पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले रोल्पा।

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175625459 र 98648 72।
3: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालका अनुसार निजी क्षेत्रका समसामयिक विषय, आर्थिक गतिविधि तथा व्यावसायिक वातावरणसँग सम्बन्धित मुद्दामा प्रधानमन्त्रीसँग विचार आदान प्रदान हुने कार्यक्रम छ। निजी क्षेत्रका प्रतिनिधिले आगामी आर्थिक नीति तथा व्यावसायिक वातावरण सुधारका विषयमा सरकारसँग सम्वाद आवश्यक रहेको बताउँदै आएका थिए। सोही सन्दर्भमा प्रधानमन्त्रीले उद्योगिक व्यवसायीलाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो। व्यवसायीहरूसँग प्रधानमन्त्रीको यो पहिलो छलफल हो। यो बीचमा केही व्यवसायमाथि अनावश्यक धरपकड भएको भन्दै निजी क्षेत्र सरकारसँग रुष्ट छ। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अभिव्यक्ति र उहाँको सचिवालय मार्फत भइरहेका धाकधम्की प्रति समेत व्यवसायीहरू चिन्तित देखिएका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लीले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। सरकारको राजस्व लक्ष्य 16 अर्ब रूपियाँ रहेको भन्दै यसलाई जसरी पनि भेट्टाउन उहाँले निर्देशन दिनुभयो। सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्मकुमार भूषाल तथा भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाउनुभएका सहसचिव प्रेम प्रसाद आचार्यलाई मन्त्रालय भेट्दै उहाँले विशेष निर्देशन दिनुभएको हो। चुहावट रोक्ने, शैक्षिक कर दाखिला बढ़ाउने र कर तिर्न प्रोत्साहन गर्ने गतिविधिले राजस्व संकलन बढ़न सक्ने उहाँको भनाई छ। राष्ट्रिय मानवाधिकार आयोगले आफ्नो स्वायत्तता खोजेको छ। आज बिहान प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा आयोग सदस्य मनोज दुवाड़ीले संविधान त मानवाधिकार आयोग स्वायत्त रहेको बताउनुभयो, तर व्यवहारमा आयोग आर्थिक रूपमा स्वायत्त हुन नसकेको उहाँको भनाई छ। अर्थको पूर्व स्वीकृति लिनुपर्ने प्रावधान हटाएर आयोगले लिएको विदेशी सहयोगबारे अर्थ मन्त्रालयलाई जानकारी दिए पुग्ने प्रावधान राख्नुपर्ने उहाँको भनाई छ। आयोगलाई एनजीओ जस्तो व्यवहार गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई घुससहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए नभएको रुजू गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासबाट खटिएको टोलीले सेवाग्राहीबाट 12,000 रूपियाँ घुस लिइरहेको अवस्थामा सिराहाको कर्जन हा नगरपालिका 4 स्थित मिर्चया बन्दीपुर सड़क खण्डबाट नियन्त्रणमा लिएको हो। खानतलासीका क्रममा उनको साथबाट घुसको 12,000 र स्रोतमा गुलेको थप 1,33,120 रूपियाँ गरी 1,45,120 रूपियाँ बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेपालले जानकारी दिनुभयो। र देशका अधिकांश जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आएको छ। यद्यपि काठमाडौँ उपत्यका र काभ्रे प्लान्टोकमा भने जोखिम अझै पनि कायम रहेको पशु सेवा विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो। उहाँका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा संक्रमण यथावत छ भने काभ्रे प्लान्चोकमा भने तीव्र गतिमा फैलिरहेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म देशभर 7,54,500 पक्षी, 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अंकल, अंकल,
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर

0: तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
1: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोली दिए, धन्यवादै बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछ दाना छैन कामबाट ल्याउने हो भनेर, किबुराले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपर मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9844-50571 र 9855-24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिवान चुडीखेत, रोल्पा।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
8: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
9: सरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
8: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
10: ए लौ न लौ लौ, चटाइ पर्न आटो, सबैजना यता आऊ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: यो दाँत जित्तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि टिक्दैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
14: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
15: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
14: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
16: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
16: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
16: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
16: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
15: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
17: नमस्ते डाक्टर सर।
18: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
17: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
18: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
17: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
18: हेर्नुहोस् अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, त्यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
17: त्यो त थाहै भएन नि डाक्टर साहब।
18: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
17: ओहो, फोनले त बच्चा बाटो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
18: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
19: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
22: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
21: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
22: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
21: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
22: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
21: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
22: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
21: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
22: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9490254 र 9849393412।
21: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराहिटाङ।
0: हेलो
18: हेलो
0: हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
18: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी, यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, जे त नानी।
17: हेलो हेलो, भन्नुहोस् त।
0: हेलो हजुर
17: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
18: ए नानी, के भने रहेछ, के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
18: ल ल, किन दिन्छ?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
19: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
19: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: डिभिजन वन कार्यालय रोल्पाको अपील।
15: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
22: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
22: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्य योजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
15: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
22: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारीमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
15: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: पहिलो साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
1: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: नेपाल सरकार विज्ञापन हो
5: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
5: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: यदि त्यसो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही साङमा
5: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा दुखी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
6: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
7: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
5: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
6: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ
7: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
5: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
6: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
5: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
6: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
5: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
8: ओहो काकी, के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
8: के रे नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वासन नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
10: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
11: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
10: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
10: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
10: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
11: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौ।
12: आफ्नो टोल छिमेकमा आग लागि सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। खुट्टा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई चरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुनीबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर, रोल्पा।
7: खै जन्मदाता दिनुहोस् त।
8: जन्मदाता गरेको छैन नि म्याडम।
7: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
10: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापनको
11: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना झुङ्गो तेलाखेमृगी गरम ओगोत्री जेउ केला सुन भुडी बतास ओचुरी जेउ आउ केलाक वन जङ्गल ल घे लागिने मस्तक सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त जसक्षम नाभि वातावरण मिलेने ल खेप्ता असर किने रि उमुल र थाउने भुच्छे ताने वायुमण्डल ल कार्बन मस्तक तानाभि भने जलवायु परिवर्तन ल असर सके सुन माछा नामे ल घे लागिने सज जिनी गिनी लापरवाही सुन चाउसो खेलगेमा दुख जिन्दगीको खेल मेलागी नाटी जन धनी मे खेप्पा छिटिता उठो फोकाई वन जङ्गल सज मेरा आइदिने बाली एमएल एमए सोथामेला सुकर पोतोले पार जगे
12: रहलाई लाइटर स्याउला मे सचाउने चिजराले पूजा बाङ्जा र यामाले पोल केले यहाँ इत्यौ चिज र रहे वन जङ्गल यहाँ के भए यहाँ
11: पिकनिक वनभोजबाट मे सचाउँछु छिन्ने मेले चाउ सोसाइदेखि खेनाए वन जङ्गल ओछो छाम्ने बारीको चुरो विधि ओरेको नै
12: नान्थार नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसन दिए
11: गेठो छामेला खोरेर चाउसी खोलिए होलिदे तरिन गाई गे जन निकेलाई छु अब नजिरे बनाए घेङ्गेल गे जन निकेमा लागे औले नायो के लागे
12: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली यात्रा रस चाउसो छिमी ने चाउसो सहिदेखि खेले
11: वन जङ्गल मेला दुखेमाइए
12: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डान बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, किलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
4: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
5: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
4: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
5: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
5: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
5: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
4: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
7: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भयो।
8: दिदी, म पनि 12 वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क छिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
13: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
14: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
13: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
14: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
13: अनुहारको चायापोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
14: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
13: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
14: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
13: सम्पर्क मोबाइल 98578121105,
14: 98479802802,
13: 98095826005
14: र 98103949040।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाषा र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ गाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्ने हुने बानी बसालौ
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: हैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
7: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
8: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
7: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइगर्छन् के होला र निको
8: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिनद्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिनद्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
8: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामी

रोगहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दान। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908759 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: सुनौला हजार दिन का आमालाई
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
1: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित यसको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्षभित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1. अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि, के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भूमिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म आफूलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा हुने दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यति त राम्रो जीपे ल्याएर पास भइयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578042011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
0: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
4: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि। हो र, होइन होला त्यस्तो त।
5: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त?
6: केही भएन मिस,
5: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यसको कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस। ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क
2: चल चला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोचोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645778232।

0: दिउँसो एक बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। 15 मिनटको लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सुचारू भएको छ। प्रतिपक्षी नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति विवादमा परेपछि बैठक स्थगित भएको थियो। आकस्मिक समयमा बोल्ने क्रम शुरू गर्दै राईले सभामुखलाई तपाई कान सुन्नुहुन्छ कि हुँदैन भन्दै प्रश्न गर्नुभएको थियो। विपक्षी दलहरूले सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति सच्याउन सभामुखले रूलिङ गर्नुपर्ने माग गर्दै आएका छन्। राईले यही विरोधलाई निरन्तरता दिँदै सभामुखले आफूहरूको माग नसुनेको अर्थमा यो प्रश्न गर्नुभएको थियो। लगत्तै सभामुख अर्यालले राईले मर्यादा उल्लंघन गरेको भन्दै अगाडि बढ़न नदिने भन्दै माइक काट्नु भएको थियो। त्यसपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए। यता राईको अभिव्यक्तिमा रासपाले प्रतिवाद गरेको थियो। त्यसपछि अर्यालले फेरि राईलाई समय दिनुभएको थियो, तर विषयमा प्रवेश गर्न आग्रह गर्दा समेत पुरानै शैली दोहोर्याउँदै यस्तै शैलीले पाँच वर्ष सभामुख नटिक्ने अभिव्यक्ति दिएपछि आक्रोशित बन्नुभएका सभामुख अर्यालले 15 मिनटको लागि बैठक स्थगित गर्नुभएको थियो। त्यसपछिको बैठकको शुरूमै अर्यालले राईलाई नै बोल्न समय दिनुभयो। यसैबीच अर्यालले राईले यसअघिको बैठकमा बोलेका सबै शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। बैठक सामान्य वातावरणमा अगाडि बढ़ेसँगै एमाले सांसद राईले नै प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गरेर बोलाउन सभामुखसँग माग गर्नुभयो। प्रधानमन्त्री शाहलाई रोस्टममा उभ्याएर हिजोको गल्ती सच्याउन राईले माग गर्नुभयो। नेकपाका सांसद परशुराम तामाङ र श्रम संस्कृति पार्टीका हर्कराज राईले पनि प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन सभामुख समक्ष माग गर्नुभयो। यस्तै सांसद ताहिर अली भाटले पनि प्रधानमन्त्रीले सदनमा नआएर कहिलेसम्म अटेर गर्ने भन्दै प्रश्न गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुरू छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका प्रमुख तथा पदाधिकारी सहभागी छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालका अनुसार निजी क्षेत्रका समसामयिक विषय, आर्थिक गतिविधि तथा व्यावसायिक वातावरणसँग सम्बन्धित मुद्दामा प्रधानमन्त्रीसँग विचार आदान प्रदान हुन लागेको हो। निजी क्षेत्रका प्रतिनिधिले आर्थिक नीति तथा व्यावसायिक वातावरण सुधारका विषयमा सरकारसँग संवाद आवश्यक रहेको बताउँदै आएका थिए। सोही सन्दर्भमा प्रधानमन्त्री शाहले उद्योगी व्यवसायलाई छलफलको लागि आमन्त्रण गर्नुभएको हो। व्यवसायीसँग प्रधानमन्त्रीको यो पहिलो छलफल हो। यो बीचमा केही व्यवसायमाथि अनावश्यक धरपकड भएको भन्दै निजी क्षेत्र सरकारसँग रुष्ट छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। सरकारको राजस्व लक्ष्य 16 खर्ब रूपियाँ रहेको भन्दै यसलाई जसरी पनि भेटाउन उहाँले निर्देशन दिनुभयो। सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय एमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागको उप महानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेम प्रसाद आचार्यलाई मन्त्रालयमा भेट्दै उहाँले विशेष निर्देशन दिनुभएको हो। चुहावट रोक्ने, स्वैच्छिक कर दाखिला बढ़ाउने र कर तिर्न प्रोत्साहन गर्ने गतिविधिले राजस्व संकलन बढ़ने उहाँको भनाइ छ। अख्तियारको रूपैको अनुसन्धान आयोगले सिराहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाक राईलाई दुःख हैरानी दिएर उनले घुस मागेको उजुरीको आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
2: अहिले के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिए बाबुले आँखा खोलिदिए। धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
3: खै योमा त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
9: ओहो, भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
7: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ थुडीखेत, रोल्पा।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू, तितेपाती, नीम, चिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
15: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
14: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
15: तरकारी फलफूलमा विषादी प्रयोग गरी
14: उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू, तितेपाती, नीम, चिमोर, बोझो, खुर्सानी आदिबाट तयार

0: पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ, बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: लौ लौ चटाइङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
5: 9805614652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
9: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
10: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
9: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
10: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचरमा पनि शाखा छ नि यसको।
9: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
7: गर्नुहोस्। साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
10: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 2038।
7: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रुगा 9481 68 697।
10: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857 22 275।
7: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
11: नमस्ते डाक्टर सर।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई झिङ्गा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भयो, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्म उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
14: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू।
13: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
14: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
13: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
14: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
13: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम।
14: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
14: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
11: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
11: ल। हेलो भन्नुहोस् त।
15: हेलो हजुर
11: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ, के हो के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल, किन दिन्छ?
17: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
17: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा सुजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: डिभिजन वन कार्यालय रोल्पाको अपील।
21: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगा बिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
20: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
22: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
20: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
21: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
20: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
21: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
23: क्या खतरा समाचार आइसक्यो?
24: बाप्रे, अब चाहिँ के हुने हो?
11: खोजे के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन यस्तो त जल्दै लेखिहाल्छ नि।
24: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
24: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
24: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
25: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
26: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
27: नेपाल सरकार, विज्ञापन हो।

फुले शिवा साउन पर्ने हो मायाको मुल्छ साउन पर्ने हो कस्मा रुमल्छ लै लै लै फुल फुल

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमित बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, हात दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, नलीपर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प खेतद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छाती संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्याटिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
0: फर्म टाउन, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर 98578443177 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
4: ए हो र,
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: Thank you. डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध. अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ. त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ.
1: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ. हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्.
7: पानीका मुहानहरू सुक्दैछन्. खाने पानीको हाहाकार हुँदैछ. खेतहरू बगर बन्दैछन्.
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ.
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ.
1: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास.
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ.
7: आफू बाँचौ र अरूलाई पनि बचाऊ. डिभिजन वन कार्यालय लिबाङ रोल्पा.
8: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ. आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ.
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ. सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं. खाना पकाउने ग्यास सुरक्षित राखौं.
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ. क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं.
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं. पानीका स्रोतलाई व्यवस्थित गरौं. समुदायसँग सहकार्य गरौं.
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ. ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं.
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ. खुट्टा जथाभावी नफालौं. वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं.
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ. नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं.
0: नेपाल सरकार विज्ञापन बोर्ड.

0: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: ए हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न। यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखेँ।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड,

बैंक नेपाल प्रस्तुत गर्दछ विजय आचार्य टोपेन्द्र घरती मगर र लीला घरती मगर को पहिलो प्रस्तुति जवानी बर्थडे पछि शब्द तथा लय दीपक फुल सुर टोपेन्द्र घरती मगर र लीला घरती मगर सर्वत्र बजारमा उपलब्ध छ सुन्न नभुल्नु होला।

0: चलचला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98648 2 32।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: खै जन्मदाता दिनुहोस् त।
5: जन्मदाता गरेको छैन नि म्याडम।
4: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
5: त्यति
6: मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
7: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई तराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ बेला खेमिजे गरम ओबोटी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउए जिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्नाले वातावरण मिलेने ल झेप्पा असर केने रि उमुल र थाउने भुछे चाने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चासो खेलगेमा धुप
10: जन जेठो छालियाला बन्न हेला किने पुरो रङले नौ पुराले चौसो ख्याल गिरे
9: वन जङ्गल सर मेरा आइले बाली एमएल एमए ओ सथानेला लिउ सोकर पोतराले पार बजे रहते
10: सलाई लाइटर स्याउला ले सचाउने चिजराले जा बाङजा र यामा देले पोल गेले या इचौ चिज र रहिदे वन जङ्गल याले के भाबा या
9: पिकनिक वन भोजताक ने सचाउसु छिनि मेले चाउसु सैदे कि खनाले वन जङ्गल ओसो छामि दैके बारेको चुरो दिदी ओरे बनै कोबाजेंगे नाखेले
10: नानथार नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनि होमे हालले च अनुगमन दिने व्यवस्था चाउसन गिदिए
9: गेछो छामेला खोरेल चाउसी पोलिए होइदिदे तोरिन गाई गेजो मेके लाइजु आब नजिरे बनै गेन येल गेजो मेके नालाले औलेम नायो के नाइजे
10: वन जङ्गल स जुडिसियो गेन बारे ल बाली नाली कुचुला चुली यात्रा र सताउसु छिनि ने चाउसो सैले के खेले या
9: वन जङ्गल मेला कि गेमाइए मेवला जिकिनि पाँच जना खरना मारो मिदि देखो नै सानो जन ने गेसले
10: बत्ता सुचुली जु बेला तो हिजिन के कोटल ने के सताकि ने हेनो खेम छिनि ने चाउसो गेसले या
9: मेला कि निनि काई के मने के बचिए सोनो अरुले मने के बच्छ या
10: के छ छामला पोयाल मेला कि किसन किनि जे छटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनि कार्यालय खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर अतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: टाढा नगरौं बिना सिति दुखमा नपरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगत

0: बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो त खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
1: दिदी म पनि बाह्रै वर्षमा बेचेँ आफन्तले नै फकाएर लगे झन्डै दस वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्क छिक्नु अपराध हो
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
2: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
3: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज नेपाल सरकार विज्ञापन बोर्ड
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
5: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
4: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
4: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
5: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
4: सेतो पानी बग्ने यौनी चिलाउने गन्धाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सचेको घरमा तुलसीपुर दाङ
4: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ
5: सम्पर्क मोबाइल 9857821105
4: 9479802
5: 9805682
4: र 9103939040
6: आप

0: नमस्कार, म गायक तथा संगीतकार युनि खोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज
1: हेलो।
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा तपाईँ सम्पूर्णलाई आज पनि उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जर्जलामा। तपाईँ सम्पूर्णलाई आज पनि उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ मिलिँदैछ यतिखेरको समयमा टेकमन विश्वको पनि आवाजमा उपस्थित भएको छु म प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँ यतिखेरको समयमा कहाँदेखि गर्दै कस्तो अवस्थामा रहनु भएको छ, यो दिउँसोको समय छ, आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला, उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, र त कोही साथीहरू वनपाखामा रम्दै रमाउँदै हुनुहुन्छ होला। कोही साथीहरूले भने प्रोग्राम हेलो जल्दला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ निज जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जल्दला श्रुतिको अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छु। हजुर आदरणीय श्रोता, हामी आउने गर्दछौ हरेक हप्ताको नभएर यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनका आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकैको नानी कन्देरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै म टिकटक लाइभमा पनि आइसकेको छु। आज भने म धेरै दिनपछि आएको छु, लगभग दुई हप्तापछि आएको होइन, अनि आज टिकटक लाइभमा आएको छु। तर म पुरानो आइडीबाट आएको छैन, न्यू आइडीबाट आएको छु, नयाँ आइडी है प्रिया मगर इङ्ग्लिसबाटै छ। पहिला नेपालीबाट प्रिया तेजेन्द्र थियो भने अहिले प्रिया मगर PRIYAMAGAR हान्नुभयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फ्रक श्रृंखला फ्रक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी बुढाबारी श्रृंखलामा छौ। तपाईँले टिकटक लाइभमा सर्च गर्नुभयो भने प्रिया मगर त्यसपछि 514 रहेको छ है, 514 सर्च गर्नुभयो भने अवश्य पनि मलाई भेटाउन सक्नुहुनेछ। र त हामी आउने गर्दछौ सातै बार फ्रक श्रृंखला फ्रक बारका साथमा आउँदै गर्दा आज बुढाबारी श्रृंखलामा छौ। बुढाबारी श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज बुढाबारी श्रृंखलामा जुनसुकै प्रतिभा त होइन, जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ। आजको बसाईमा सहभागिता जनाउनु भयो भने जुनसुकी विदा भनिसकेपछि आधुनिक गीत पनि गाउन सक्नुहुन्छ, फेमिली गीत पनि गाउन सक्नुहुनेछ, लोकगीत पनि गाउन सक्नुहुनेछ, तपाईँलाई जुन मनपर्छ त्यही गीत नै गाउन सक्नुहुनेछ आजको विषयमा। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने आउनुहोस् जसको लागि फोन नम्बर 97 45 89 36 20 97 46 89 36 20 9 7 4 5 8 9 3 6 2 0 यो नम्बरमा फोन डायल गरेर सहभागिता जनाउँदै गर्नुहोला। म भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर लौनानी मकिन यस्तो भए यो गीतपछि सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 99 36 20 97 45 99 36 20 को लाइन भएर फोन डायल गर्नुहोला र टिकटक लाइभमा म आजबाट नयाँ आइडीबाट भिडियो लाइभ आइसकेको छु। तपाईँले प्रिया मगर 514 सर्च गर्नुभयो भने त्यहाँबाट पनि प्रत्यक्ष लाइफमा भेटाउन सक्नुहुनेछ। म धेरै दिनपछि आज आएको छु तपाईँको माझमा र आज जुनसुकै प्रतिभा त होइन है थ्याङ्क्यु मलाई फेरि आइहाल्छ जुनसुकै प्रतिभा भन्ने फेरि धेरै आइरहन्छ कि मलाई है होइन जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ आजको बसाइमा। के छ साथी आउनु भएको छ भन्दै थिए आउनु भएको छैन भन्दै हुनुहुन्छ हाम्रो प्राविधिक साथीले। फोन दायल गर्नुहोला आज तपाईँलाई मन परेको गीत गाउन सक्नुहुनेछ। म तपाईँलाई आग्रह गरे 97 45 99 36 20 97 45 99 36 20 को लाइन गएर सहभागिता जनाउनुहोला। फेसबुक लाइभमा पनि कमेन्ट छोड्दै गर्नुहोला म तपाईँको कमेन्ट यहाँबाट वाचन गर्नेछु। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। फेसबुकमा तपाईँले भेटाउनु भएन भने यदि नयाँ साथीलाई मात्र थाहा छैन भने चाहिँ नेपालीबाट होइन इङ्ग्लिसबाट RADIO JAL JALA FM 96.4 मेगाहर्ज रहेको छ। मेगाहर्जको ठाउँमा MHZ धान्नु होला त्यहाँबाट तपाईँले प्रत्यक्ष लाइभमा भेटाउन सक्नुहुनेछ। हामी लाइभमा छौँ अडियो लाइभमा। यतिखेरको समयमा तेकु छेत्रीले सुन्दै रहेको जानकारी दिनुभएको छ। त्यसै गरी सौरभ केसीले हेलो सिस गुड आफ्टरनुन म बागचौर नगरपालिका 8 को मान्छे हाल भने भारतको गुजरातदेखि सुन्दैछु र मेरो घरमा हुनुहुने बुढी र छोरालाई सम्झन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँ दुवैजनालाई। फोन डायल गर्नुहोला फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ आजको बसाइमा 97 45 99 36 20 97 45 89 36 20 यो नम्बरमा फोन डायल गर्नुभयो भने त्यहाँबाट हामी कुराकानी गर्न सक्नेछौँ आजको बसाइमा। तपाईँ आउनुभयो भने 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। साथी आउनु भएको छ भने म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार के छ भानवीरजी हाल खबर? हाम्रो पनि ठिकै छ अहिलेसम्म त के नै छ र होइन बाँचेकै छ जसो तसो पानी परिराखेको छ यतातिर अनि त्यतातिर के कस्तो छ? हाम्रो भानवीरजीको नेटवर्कमा अलि समस्या छ जस्तो लाग्यो आवाज बुझिएन। हाम्रो भानवीरजीको आवाज बुझिएको छैन क्यार क्यार क्यार गरिराखेको छ। आज नेटवर्कले अलि समस्या दिइराखेको छ समस्या देखिराखेको छ। अनि के छ खाजा नास्ता खानु भयो कि भएन?
1: खाना भइसक्यो भर्खर मात्रै भयो हजुर भर्खर खाना भयो त्यसपछि अब यसो झलझलको आइरहेको छु सम्झिरहेको छ आज कार्यक्रम आउँदै रहेछ त्यही भएर सुनिरहेको छ है अहिले
0: आज चाहिँ कार्यक्रम आउँदो रहेछ होइन
1: हजुर
0: अनि सुनिहाल्नु भयो झ्याप्पै
1: मैले त अब सुनिहाल्छु नि अब माया गर्ने होइन अब मिडियालाई माया गर्ने मान्छेले अब जस्ट सुन्ने त कुरा भइहाल्छ होइन
0: अनि आज सहभागी जनाउनु भएको छ नेटवर्कमा अलिक समस्या छ क्यारे नियमतर्फ लागिहाल आज कुन गीत गाउनुहुन्छ?
1: हुन्छ म अब गाना गीत गाउनु गर्दै प्रयास गर्छु ल।
0: ओके ल सुरु गर्नुहोस्।
1: तिमी आयो सरा भरसा तिमी आयो सरा माया लाउने सरदैछु आवाज गर्नु सरदैछु भर माया जोको सरदो आवाज गर्नु सरदैछु भर मायालो को सरदारो मान्छे आसार मायालो को सरदारो मान्छे
0: आसार ल यति नै भयो हजुर हावा चल्यो सरर दाढीको गरेर मायालो के भन्दै हुनुहुन्थ्यो रुमालै फरेर होइन
1: हजुर हजुर
0: ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि कसलाई सम्झिनुहुन्छ
1: हुन्छ फर्स्ट एकदमै धनी मान्छे हजुर प्रिय बहिनीजीलाई सम्झना छ अध्यक्ष प्राविधिक मित्रमा रहनुभएको टेकमन सरलाई पनि धेरै सम्झना छ र सबै जर्जना जर्जालाई यो परिवारलाई सबै परिवारलाई एकदमै सम्झनामा आएछ र चाहिँ यसको समयमा जति पनि होइन अब टिकटबाट सुनिराख्नु भएको छ अनि अन्य अरू उबाट चाहिँ सुनिराख्नु भएको छ अरू भिडियोहरूबाट अरू सबै माध्यमबाट सुनिराख्नु भएको छ उहाँ सबैजनालाई त्यसको सम्झिँदै राम्रो भन्दा पछाडि आउने सबैजनालाई सार्थक जनाउँदै म पनि सुतिन्छु नमस्कार
0: हजुर यतिखेरको समयमा आउनु भएको थियो भानवीर फोन मगर उहाँ त नियमित साथी हुनुहुन्छ यहाँ हाम्रो त होइन रेडियोलाई धेरै माया गर्ने श्रोता हुनुहुन्छ उहाँ त तपाईँहरू त फोनै डायल गर्नु हुँदैन कि हो फोन डायल गर्नु पर्यो हुन त विद्यार्थी साथीहरू अब आजभोलि इक्जाम चलिरहेछ होइन इक्जाम चलिरहेछ यहाँ अरे पढ्नु पनि पर्यो होइन नपढेर पनि आजभोलि धेरै काम छैन होइन र इक्जाम दिने साथीहरूले राम्रोसँग दिनुहोला होइन एसई पनि आउन नजिकै आइराखेको छ एसई दिने साथीहरूले पनि राम्रोसँग पढ्नुहोला 97 45 89 36 20 नजिकै छ होइन एसई आउन र भर्खरै मात्र एसईको रिजल्ट पनि आइसकेको छ होइन ब्याग दिने साथीहरूको रिजल्ट आइसकेको छ अब 11 पढ्न त पऱ्यो 11 होइन 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला 97 45 89 36 20 को लाइन भएर के छ साथी आउनु भएको छ आउनु भएको छैन भन्दै हुनुहुन्छ हाम्रो प्राविधिक मित्रले गीत बजाइराख्नु भएको छ यही गीतलाई नै हामी उठाउँछौँ त्यसपछि पुनः उपस्थित हुने नै छौँ

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ। हामी अब के गर्छौँ भनिसकेपछि तपाईँले जुनसुकै प्रतिभा होइन, मलाई फेरि झप्प आइहाल्छ कि के हेर्नु, मलाई त गाह्रो पो छ त। आज जुनसुकै बिडाबाट पनि गीत गाउन सक्नुहुनेछ। तपाईँको लागि हामीले नम्बर खुल्ला गरेका छौँ। म तपाईँलाई के भन्छु भन्ने एउटा कुरा चाहिँ होइन, आजभोलि फोनको मात्रा अलिक कमै मात्रामा आउँछ होइन, हामीले बुढबारे श्रृङ्खलामा होइन बिहिबारे श्रृङ्खलामा चाहिँ आफ्नो साथीको बारेमा वर्णन गर्नुपर्छ भन्ने चाहिँ नियम छ हाम्रो। तर अब हामी यो नियमलाई, यो बसाइलाई चेन्ज गर्छौँ। बिहिबारे श्रृङ्खलामा हामी यहाँबाट आधुनिक नभएर आज नभएर बिहिबारे श्रृङ्खलामा चाहिँ यहाँबाट हामी लोकगीत सम्बन्धी नयाँ या पुरानो गीत मात्र बजाउँछौँ। तपाईँले सुनेर मात्र साथ दिनुहोला। अब चाहिँ हामी बिहिबार श्रृङ्खलामा यहाँबाट गीत मात्र बजाउँछौँ र शुक्रबार श्रृङ्खलामा पहिलो श्रोताले गीत रोजाइमा पार्नुहुन्छ। शनिबार बसाइमा जुनसुकै प्रतिभा भनिसकेपछि गीत गजल शायरी होइन, त्यसै गरी साहित्य सिर्जना सोमबार श्रृङ्खलामा रहेको छ। साहित्य सिर्जना राख्दैनौँ हामी, अब हामी साथीलाई मात्र सम्झिने बसाइ राख्छौँ। यो साहित्य सिर्जना भनिसकेपछि साथीहरूलाई अलिक डर लाग्छ जस्तो पनि लाग्यो मलाई, फोनमा अलि कमै मात्रामा आओस् है। त्यतिखेरको समयमा साथी आउनुभएको छ। नमस्कार हजुर।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते, कुण्ठाबाटको बोल्दै हुनुहुन्छ, शुभ नाम। बनिसरा विश्वकर्मा कुण्ठाबाट भन्नुभयो, नगरपालिका दश धबाङबाट। के छ बनिसराको खबर? हाम्रो पनि ठिकै छ, बनिसराको पनि नेटवर्कमा समस्या छ जस्तो लाग्यो। अनि खाजा नास्ता खानुभयो कि भएन बनिसराजीले? ल त हुन्छ, हामी सँगसँगै खाउला है त। अनि गोठालो जानुभएको छ अहिले? को को जानुभएको छ, साथीसँग हो कि एक्लै हो?
1: छोरीसँग
0: है। ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ, धेरै खुसी लागिराखेको छ। आज हामी धेरै दिनपछि पनि भेट भयौँ, फोनमा भए पनि हामी भेट भएका छौँ। आज कुन गीत गाउनुहुन्छ हाम्रो बनिसराजीले? ल त ओके, सुरु गरिहाल्नुहोस्।
1: Thank you.

0: हजुर दिदी यतिलाई आएन
1: तिमी छौ र पो यो मुटुको ढुकढुक चलिरहेको छ तिमी नभए त चल्दै चल्दैन होइन कसलाई हो फेरि यस्तो
0: आफ्नै मान्छेलाई भन्नु पर्छ
1: आफ्नै मान्छेलाई है ल त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि कसलाई सम्झिनुहुन्छ
0: सर्वप्रथम हजुरलाई अनि तराई दिदीमा को हुनुहुन्छ उहाँलाई अनि मेरो माटोमा हुनुभएको आमालाई अनि मेरो दिदी चाहिँ काठमाडौँमा हुनुहुन्छ उहाँलाई अनि मेरो घर अल्छुमीलाई सम्झिँदै बिराउँछु नमस्ते
1: हजुर यतिखेरको समयमा आउनुभएको थियो साथी नगरपालिकाबाट बनिसा र विश्वकर्मा आउनुभएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ आज हामी नयाँ आइडीबाट आएर पनि हुनसक्छ होइन साथीहरू आउनु भएको छैन फेसबुकमा कमेन्ट आएको छ भने चाहिँ म त्यहाँको कमेन्टहरू वाचन गर्नेछु आजको बसाइमा हामी नयाँ आइडीबाट भिडियो लाइभ पाएका छौँ तपाईँले त्यहाँ गइसकेपछि कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँले कमेन्ट छोड्नुहोला सुनिराख्नु भएको छ भने टिकटक लाइभबाट कमेन्ट रहेको छैन भन्दा पनि निर्मल मगरले हाई ड्याड भन्नुभएको छ कहाँबाट सुन्दै हुनुहुन्छ त्यो पनि जानकारी दिनु होला हामीलाई फेसबुक लाइभमा र टिकटक लाइभमा सुन्दै हुनुहुन्छ भने कहाँबाट सुन्दै हुनुहुन्छ त्यो पनि जानकारी दिनुहोला टिकटक लाइभमा आइसकेपछि त्यहाँ गर्नुपर्ने तपाईँले गर्नुपर्ने पालनाहरू पनि सबै कर्तव्यहरू पुरा गर्नुहोला यतिखेरको समयमा के छ साथी आउनु भएको छ भन्दाखेरि आउनु भएको छैन अब हामी फेरि पनि अर्को गीत राख्छौँ त्यसपछि पुनः उपस्थित हुने नै छौँ यो गीत तपाईँको लागि

0: आज यो गीत बच्चे तपाई सम्पूर्णलाई फेरि पनि स्वागत छ। तिमी छौ रफु यो मुटुको ढुक ढुकी चलिराखेको छ। यो गीत बच्चे तपाई सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला 97 45 99 36 20। यतिखेरको समयमा साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दी।
0: नमस्ते। कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम सुन्छ हरि छ फगामबाट शर्मिला विश्वकर्मा। के छ शर्मिलाको हाल खबर? अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो शर्मिलाजीले? घरमै हुनुहुन्छ, बसिराख्नु भएको छ है?
1: हजुर।
0: अनि खाजा नास्ता खानुभयो कि भएन शर्मिलाजीले? खाइसक्नु भयो है? ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज कुन गीत गाउनुहुन्छ? ओके, सुरु गर्नु।
1: ए आत्मा सङ्ग
0: तिमी छोरा भो यो मुटुको धुक धुकी चल्छ होइन? उहाँ नभए त फेरि ढुकढुक पनि गर्दै गर्दैन नि होइन? होइन। ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई अनि प्रागतिमा बस्नुभएको मित्रलाई, साथीहरू धन्यवाद, सृजना विश्वमा, रूपा विश्वमा समिति धन्यवाद।
0: नमस्ते। यतिखेरको समयमा साथी आउनु भएको थियो फगामबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। कुमारी योङहाङ लवातीले हामीलाई सुन्दै रहेको जानकारी दिनुभएको छ, सम्झना सबैमा भन्नुभएको छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई अमृत राणा अफिसियलबाट पनि सुन्दै हुनुहुन्छ, हाम्रो टिकटक लाइभमा प्रिया मगरबाट पनि सुन्दै हुनुहुन्छ, धेरैजनाले सुनिराख्नु भएको छ। टिकटक लाइभमा कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँले कमेन्ट छोड्नु होला, म तपाईँको कमेन्ट यहाँबाट वाचन गर्नेछु आजको बसाइमा। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। काली मैया जोशी पुन मगरले नमस्कार हजुर, म पनि सुन्दैछु हरिसबाट, हो एजिना जोशी पुन मगर भन्नुभएको छ। उहाँले पनि सुनिरहेको जानकारी दिनुभएको छ हाम्रो रेजिनाजीले, धेरै धेरै धन्यवाद दिन्छु यो कमेन्टको लागि। एलेक्स पुन मगरले हामीलाई टिकटक लाइभमा छोड्नु भएको छ कमेन्ट। नमस्ते म्याडम, म पनि सुन्दैछु लुङ्गीदेखि भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु कमेन्टको लागि। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। यतिखेरको के समयमा के छ साथी आउनु भएको छ, आउनु भएको छैन भन्दै हुनुहुन्छ। प्रीत राणा मगरले पनि हामीलाई नमस्ते म दुबई नवलपुर भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु नवलपुर गैडाकोटबाट भन्नुभएको छ, नवलपुर गैडाकोटबाट सुन्दै हुनुहुन्छ, हाम्रो घर चाहिँ हाल भने दुबईबाट भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। साथी आउनु भएको छ भन्दै थिए, आउनु भएको छैन सहभागी जनाउनु होला। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। हिजो अस्तिको दिनमा किन आउनु भएन भनेर मलाई धेरैजनाले जिज्ञासा राखिराख्नु भएको छ, केही समस्या भएको कारणले गर्दा म हिजो अस्ति आएको थिएन। अब भने हामी कार्यक्रम खेलो जलजलाई लिएर नियमित उपस्थित हुनेछौँ 97 45 99 36 20 97 45

0: यस 99.36 को लाइन भएर सहभागी जनाउनु होला। के छ साथी आउनु भएको छ भन्दै थिए, आउनु भएको छैन। हामी अब 3 मिनट मात्र रहन्छौँ, 3 मिनटभित्र साथीहरू आउनुभयो भने चाहिँ हामी कुराकानी गर्नेछौँ आजको बसाइमा। त्यसको लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 97.45 99.36। मनिषा शेर्पाले पनि मलाई हेलो सिस्टर नमस्ते, म पनि सुन्दैछु बहन, कहाँबाट भन्दै हुनुहुन्छ कमेन्ट अलि बुझिएन। 97.45 99.36 को लाइन भएर साथी आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्कार दिदी।
0: नमस्कार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: म सुनसरी गाउँपालिकादेखि लिले विश्वकर्मा।
0: सुनसरी गाउँपालिकाबाट लिले विश्वकर्मा, के छ लिलेजीको हाल खबर?
1: एकदम ठिक छ भन्नुपर्छ।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो लिलेजीले?
1: आज चाहिँ गोठालोतिर भन्नुपर्छ।
0: गोठालोतिर आज व्यवसायतिर जानु भएन?
1: गएन, आज चाहिँ आज गोठालोतिर गयो।
0: अनि कस्तो छ, कस्तो चलिराखेको छ व्यापार आज भोलि?
1: आज भोलि चाहिँ बोबाल भइरहेछ, सुनसरी घरमा चाहिँ बोबाल भएको।
0: आज भोलि चाहिँ दह्रो बोबाल भइरहेछ। जे होस् बर्खा लागेपछि चाहिँ राम्रो हुन्छ हाम्रो सुनसरी झरना पनि, होइन? अनि खाजा नास्ता खानु भयो कि भएन?
1: खाजा साजा खाएर म चाहिँ गोठालोतिर बाख्रा गोठालो भन्नुभयो।
0: खाजा खाएर नै गोठालतिर जानुभएको है?
1: हजुर।
0: अब त हुन्छ, कार्यक्रममा आउनु भएको छ, हामी अन्तिममा आइसकेका छौँ। कुन गीत गाउनुहुन्छ? आज त गीत गाउने बसाइ हो त, आज बुधबार श्रृङ्खलामा त आज जुनसुकै विधाबाट पनि गीत गाउन पाइन्छ। गीतै गाउन आउँदैन भनेर त कहाँ हुन्छ त नि लिलेजी।
1: म त कुराकानी मात्र हुन्छ भनेर मात्र।
0: ल त हुन्छ, आउनुभयो, अहिलेको लागि बिदा गर्छु। नमस्कार।
1: नमस्कार।
0: आउनु भएको थियो सुनसरीबाट, हाम्रो व्यापारी पनि हुनुहुन्छ कि अरे हाम्रो सुनसरी झरनाको, होइन व्यापक पनि हुनुहुन्छ व्यापारी, र उहाँले गीत गाउन आउँदैन भन्दै हुनुहुन्थ्यो। पवन बुढा मगरले मलाई म पनि सुन्दैछु जाजरकोटबाट भन्नुभएको छ। त्यसै गरी पुष्कल विष्ट छेत्रीले मलाई हेलो प्रिया दिदी नमस्ते, म पनि सुन्दैछु है हाल दुबईबाट भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु। र टिकटक लाइभमा नभएर फेसबुक लाइभमा कमेन्ट छ, 2 कमेन्ट रहेको छ, त्यो कमेन्ट पनि सिधाइहाल्छु पढेर त्यसपछि छुट्टिनेछु। कम्प्युटरले त साथै नदिला जस्तो छ त हो। सन्दीप बिन्दास मगरले हेलो सिस्टर गुड आफ्टरनुन, म फ्रम त भएन नि त, नेपाली इङ्ग्लिस मिसाएर नलेख्नु होला, फ्रम दाङ तुलसीपुर, नाइस प्रोग्राम भन्नुभएको छ। त्यसै गरी चन्द्र कुमारले हामीलाई हेलो नमस्कार, सन्चै आरामै हुनुहुन्छ? म चाहिँ एकदम ठिक छ, यहाँ अहिले चाहिँ म दुबईदेखि हो, तपाईँको कार्यक्रम आउन पाउँदा एकदम खुसी छु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु। उपेन्द्र कुमाकीले पनि हेलो गुड आफ्टरनुन सिस, म पनि सुन्दैछु केटिएमबाट भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु। हाम्रो कुमार आचार्य नभएर अछामीले पनि सुन्दै हुनुहुन्छ। अब भने म पनि कार्यक्रमबाट छुट्टिनुपर्ने हुन्छ, यतिन्जेलसम्म कार्यक्रम सुन्नुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु, फोन डायल गर्नुभयो तपाईँलाई पनि। त्यसै गरी हाम्रो फोन लाइनमा साथीहरूलाई भेटाउने काम गर्नुभएको छ हाम्रो प्राविधिक मित्र। मेरो आवाज र तपाईँको आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु। भोलि यही समयमा उपस्थित हुने नै छु। रेडियो कार्यक्रमलाई माया गर्नुहोस्। नमस्कार।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सेना सबै अप्सरा पोखराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपाल सांसदले संसदमा उठाए आफ्नो क्षेत्र र जनसरोकारका विषय, सभामुखले हटाए एमालेका सांसदको अभिव्यक्ति।
0: कोशी प्रदेश सरकारको बजेट पारित, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीबाट 12 जना बिचौलिया पक्राउ।
1: केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अपनाउन विभागको आग्रह।
0: अफगान शरणार्थीहरू स्वदेश फिर्ता हुने क्रम तीव्र, यति महिनामा 76,000 भन्दा बढ़ी नागरिक छिमेकी देशबाट फर्किए।
1: र आईओसीद्वारा रूसी खेलाड़ीमाथिको प्रतिबन्ध फुकुवा, 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि सरकारको आलोचना गरेका छन्। गत सोमबारको बैठकमा रासोपाका केही सांसदले सरकारको विरोध गरेपछि सचेतकहरूले बोल्ने विषय जानकारी दिएर मात्र बोल्न भन्दै एसएमएस पठाएका थिए। आज फेरि रासोपाका केही सांसदले शून्य र विशेष समयमा बोल्दा आफ्नो क्षेत्र र जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद शिवशंकर यादवले आफूमा आज मात्र काठमाडौँ आएको भन्दै मधेसमा लोड सेडिङ शुरू भएको बताउनु भएको छ।
3: मधेस प्रदेशमा पटक पटक बत्ती जाने समस्या छन् र मेरो जिल्लाको सिराहा जिल्लाको अवस्था हेर्नुहुन्छ भने अहिले 28 ठाउँमा ट्रान्सफर्मरको आवश्यकता छ। त्यो ट्रान्सफर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइरहेको अवस्था छ। के सरकारले ट्रान्सफर्मर किन्न सकेको छैन कि बजेट छैन त्यो संसदलाई सदनलाई जानकारी दिनु पर्यो र बत्ती जाने समस्या जुन किसानको र मधेसमा जुन छ त्यो समाधान गर्नु पर्यो।
0: रासोपाका अर्का सांसद सन्तोष राजवंशीले खेतीको समयमा मल नपाएर किसानको बिचौली भएको बताउँदै सरकारले के खान्छ भनेर सोध्नु भएको छ। कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचौली भन्दै उहाँले किसानलाई मलको व्यवस्था गरिदिन माग गर्नुभएको हो।
4: म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन? त्यो भात धानबाट आउँछ, त्यो धान किसानको खेतमा पल्छ र त्यसका लागि मल चाहिन्छ। मल कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली? म सरकारलाई प्रश्न गर्न चाहन्छु।
0: नेकपा एमालेकी सांसद साजिता खातुङले सरकारलाई गरीबको पनि बन्न सुझाउनुभयो।
5: गरीबको चमेली बनिदेऊ सरकार, तिमी गरीबको बीजबाट हरायौ किन? गरीब र गरीबी बडा सेन्सिटिभ विषय हो, तर हाल त गरीबी निवारणको सवालमा अलिक कम बहस हुँदैछ। सम्माननीय सभामुख महोदय, सरकार हाल बहुमतको छ, सरकारले सिधै गरीब हटाऊ भन्ने विषयमा अगाडि बढेको देखिन्छ। आखिर किन, कारण के छ, भित्री रहस्य के हो बुझ्न बडा जटिल भयो। सरकार बाँधिदिनुहोस् गरीबको पेटमा ढुङ्गा, हातमा जन्जिर अनि घाँटीमा साङ्ला, बाँधिदिनुहोस् सरकार खाली मुहाली अहिले हजुरकै छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका हर्क साम्पाङले प्रधानमन्त्रीलाई गाली गर्नेले पक्राउ गरेको तर आफूलाई गाली गर्नेलाई केही नगरेको भन्दै आक्रोश पोख्नु भएको छ।
6: प्रधानमन्त्री मन्त्रीहरूले गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न छ। मलाई पनि दुईजना व्यक्तिले चाहिँ ज्यानै मार्ने, तेरो घरै जलाइदिन्छु भन्नेसम्म अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट त्यस्तो हो भने फेरि त्यो राजनीतिले चाहिँ अझै धेरै अर्कै मोड लिन सक्छ। त्यसतर्फ पनि भनेको छ भने हामी सबै दलका सरकार पक्ष प्रतिपक्ष सबै दलका मानिसहरू सचेत हुनुपर्छ भन्ने सल्लाह दिन चाहन्छु।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालिन शाहलाई संसदप्रति उत्तरदायी बनाउने सन्दर्भमा सत्तारूढ दल राष्ट्रपालिने भूमिका खेल्नुपर्ने बताउनुभयो। सीमा विवादबारे गत जेठ 17 गते प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति सच्याउनुपर्ने विपक्षीले माग गर्दै आएका छन्। त्यसअघि एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुभएको थियो। सभामुखले कान नसुन्ने अभिव्यक्तिपछि विवाद हुँदा 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरू भएपछि सभामुख टोलप्रसाद अट्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट हटाउन सचिवालयले निर्देशन दिनुभएको हो।
1: कोशी प्रदेश सरकारको बजेट पारित भएको छ। आज आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ थेपले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा पेश गरेको बजेट पारित भएको हो। मन्त्री लिङ थेपले असार 1 गते कोशी प्रदेश सभामा 40.44 करोड़ 98 लाख रूपियाँको बजेट विनियोजन गर्नुभएको थियो। बजेट विनियोजनमा मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै बजेट थुपारेको भन्दै असन्तुष्ट सांसदले प्रदेशसभा बैठक सञ्चालनमा समस्या सिर्जना गर्दै आएका थिए। बजेटमा देखिएको असन्तुलनलाई सच्याउन मन्त्रीले प्रतिबद्धता जनाएपछि आज बजेट पास गरिएको हो।
0: सुनसरीको धरान स्थित बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट 12 जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि जाने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिशनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेका 2 सहित आज थप 10 जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं प्रहरी परीक्षक केशव कुमार खेबेले प्रतिष्ठान उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने तथा निजी अस्पतालमा सहज उपचार गराइदिने भन्दै प्रलोभनमा पारेर आर्थिक चलखेल गर्ने गिरोह सक्रिय रहेको भन्ने जनगुनासोपछि प्रहरीले सेभ द खेपा प्रेसम अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो। प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि त्यस्ता गतिविधिमा संलग्न रहेको अवस्थामा प्रहरी टोलीले 12 जनालाई नियन्त्रणबाट दिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
1: जल तथा मौसम विज्ञान विभागले आज केही स्थानमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभाग तथा मधेश प्रदेशको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको निम्नचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सर्दरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सर्दर स्थानको आसपास अवस्थित रहेको छ। विभागका बाढ़ीविद विनोद पराजुलीले आज इलाम झापा तेह्रथुम पाँचथर धनकुटा सप्तरी सुनसरी मोरङ जोटी गरेन्दुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिमको सम्भावना रहेको बताउनुभयो। विभागका अनुसार अहिले बागमती प्रदेशको पहाड़ी तथा तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। साथै कोशी गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हल्कासम्मको वर्षा भइरहेको छ। यी क्षेत्र तथा आसपासका स्थानहरूमा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
8: मार्बलका सिकी भित्री प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका युपीभीसी प्रडक्टहरू लिन्ट फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्काउंट
1: स्टेशन खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। महिला र पुरूष समलिङ्गी लगायतका यौनिक तथा अल्पसंख्यक समुदायको आफ्नो पहिचान खुले पनि संवैधानिक अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यकको महासंघले पश्चिम तारा नेपालको समन्वयमा नेपाली
2: कनेक्शन यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। महिला र पुरूष समल

0: कार्यक्रममा उनीहरूले गएका निर्वाचनमा मताधिकार नपाउँदा भोगेको पीड़ा व्यक्त गरेका हुन्। यी समुदायका व्यक्ति समाजमा महिला र पुरूषभन्दा फरक हुने गरेको उल्लेख गर्दै उनीहरूको सामाजिक तथा राजनीतिमा अर्थपूर्ण सहभागिता आवश्यक भएको बताएका हुन्।
1: कैलालीको भदवानी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा योजना बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रले बीमा गरे बापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो। जेठ 29 गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बीमा कटौती गरेको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा 4376 जनाले स्वास्थ्य बीमा मार्फत सेवा लिएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। गत जून महिनामा करिब 76,000 भन्दा बढ़ी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ। अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरले एक महिनामा 76,181 जना अफगान नागरिकहरू स्वदेश फर्केको बताउनु भएको छ। उहाँका अनुसार उनीहरूले अत्यावश्यक सामग्री, खाद्यान्न, राशन, पिउने पानी, चिकित्सा सेवाहरू प्राप्त गरी उनीहरू आफ्नै गृह प्रान्तमा गइसकेका छन्। यसैबीच काबुलमा आयोजित एक उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला तथा उप प्रधानमन्त्री माओलवी अब्दुल सलाम हनाफीले सन् 2021 अगस्तपछि 80,00,000 भन्दा बढ़ी शरणार्थीहरू अफगानिस्तान फर्किएको जानकारी दिनुभएको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका वरिष्ठ अधिकारीहरू समक्ष उहाँले सो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।
1: अब खेल समाचार। रूसका खेलाड़ीले सन् 2028 हुने ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले रूसी खेलाड़ीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै ओलम्पिकमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको हो। रूस युक्रेन युद्धका कारण आईओसीले सन् 2023 रूसी खेलाड़ीमाथि ओलम्पिक सहभागितामा प्रतिबन्ध लगाएको थियो, तर अब उनीहरूले आईओसीले तोकेको एन्टी डोपिङ सम्बन्धी सबै मापदण्ड पूरा गरेपछि 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउनेछन्। यद्यपि आईओसीले रूसमा कुनै पनि ओलम्पिक प्रतियोगिता आयोजना नगर्ने तथा रूसी सरकार, सरकारी अधिकारी र पदाधिकारीले उपस्थारीका निमन्त्रणा नदिने निर्णयलाई भने यथावत राखेको छ। साथै रूसी खेलाड़ीले राष्ट्रिय झण्डा, राष्ट्रिय रंग र राष्ट्रिय गान प्रयोग गर्न पाउने वा नपाउने विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: राष्ट्रपा सांसदले संसदमा उठाए आफ्नो क्षेत्र र जनसरोकारका विषय, सभामुखले हटाए एमालेका सांसदको अभिव्यक्ति।
1: कोशी प्रदेश सरकारको बजेट पारित, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीबाट 12 जना बिचौलिए पठाउ।
0: केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अपनाउन विभागको आग्रह।
1: अफगान शरणार्थीहरू स्वदेश फिर्ता हुने क्रम तीव्र, एकै महिनामा 76,000 भन्दा बढ़ी नागरिक छिमेकी देशबाट फर्किए।
0: र आईओसीद्वारा रूसी खेलाड़ीमाथिको प्रतिबन्ध फुकुवा, 2028 ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
1: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
2: करोडौं नेपालीका आआफ्नै दृष्टि,
3: तर उन्नतिका लागि हाम्रो प्रयास,
4: वास्तविकताको एउटै सम्बोधन
2: कार्यक्रम आवाज आवाज
3: आवाज
4: आवाज
5: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
2: अब तपाईँ आफै बोल्नुहोस्,
4: तपाईँको रेडियोमा तपाईँकै आवाज।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी छोरी,
3: हजुर
2: यहाँ आउ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो हेलो, भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल, किन दिन्छ?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलगर सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
5: 98479802,
6: 98095682605
5: र 98103940।
7: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
11: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: हो। दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
14: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर हाम्रा सेवाहरू
14: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
15: नदुखाई दाँत निकाल्ने,
14: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
14: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
14: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318
14: 9805014652।
13: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झा अहिले फेरि आँखा नदेख्ने।
11: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
16: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
18: समस्या शरीरमा हुने राई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
19: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
20: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
21: नेपाल सरकार विज्ञापन हो।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
14: होइन के भएको छ र तपाईँलाई?
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
14: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
22: अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
14: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्सको फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
19: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
14: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 9865443383।
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
23: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
24: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
23: के रे नानी त भर्खर 17 की लागि होइन र
0: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
23: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
0: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड

0: निशुल्क पढ़ाई होने बारे अत्यंत जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849393412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै खुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर भुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो अनुहारमा चाया फोटो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
0: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
1: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
0: तपाईँले भनेर मात्रै हुन्छ र, रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
1: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
0: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
1: थप जानकारी का लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इंडस्ट्री को ब्रांड क्वीन केयर क्रीम को आधिकारिक विक्रेता रोल्पा लिबांग का लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबांग रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9847851234 ढिंगरी प्युठान का लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौं क्वीन केयर क्रीम सबैका लागि
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मे दोस्रो बच्चा पनि जोगाउन सकिनँ
9: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भएँ
10: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखेँ
11: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
12: मेरो लागि माइका लागि छ सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जुङ बेला खिमृदे गरम अगोदुरी जेउ बेला सुन थोरी कता ओचुदुरी जेउ आउ बेला ख वन जङ्गल ल मे लागिने मस्तक सम्भावना पाए आउ ये जुनी प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नादे वातावरण मिलेने ल झ्याप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामेल मे लागिने सज जिनी किनी लापरवाही सुन चाउसो खेलगेमा दुख जिन्दगीको ठयल मेलागी नाटे जन धनी नि खेप्पा छुटी ताउदो फोकाई वन जङ्गल सर मेरो आइरिङ्गी बाली एमएल एमए छाला दिउँसो
13: सलाई सचाउने चिस्रालै हुजा बाङ्जा र यामाने पोल गेले पिटौ चिज्र रहे वन जङ्गल
12: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने बालीको चुरो विधि ओरेको नै
13: नाङखार नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो कि हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
12: गेसो छानेला खोलेर चाउसी खोलिए हरिदे तरिन गाई गेजो मेकेलाई छु अब नजिरे बनाए गेम या ल गेजो मेकेमा लागे अरूले लायो के लागे
13: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा जस्तो चाउसो छिन्नी मे चाउसो सहिले के खेले यहाँ
12: वन जङ्गल मेला के माइए मेला
13: कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: नगरौ विनाशिपी दुखमा नपरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर अपक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाघ रोग भएको हुन सक्छ, यो सबै त बाघ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाघ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाघ रोगको उपचार हुन्छ। बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्दिक खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाघ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाघ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्। वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तन सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिएर लागिहालेमा सबै मिली निभाउ।
2: आफू बाँच्न, प्रकृति बचाउ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधु रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई। यति बेला कार्यक्रम लोकसारथीमा हामी कार्यक्रम लोकसारथी सदाको बसाई जस्तै आजको यो नवीनतम श्रृंखलामा पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जालजाला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जालजाला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जालमा फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि कार्यक्रम सुन्न सकिन्छ। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराए। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज प्युठानबाट हामीलाई यमुना धामीले साथ दिनु भएको छ, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँची, रेडियो माला

यानी 95.7 मेगाहर्ज र रेडियो निर्सिम 107.1 मेगाहर्ज अर्घ खाँचीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई प्राविधिक संयोजनबाट कपिला आचार्यले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो स्काई तमघासमा सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज बौद्धी अमराई मा हामीलाई प्रकाश आचार्यले साथ दिइरहनु भएको छ। यी गुल्मीका रेडियोहरूबाट सुन्न सकिन्छ भने बागलुङको रेडियो सारथी 107.4 मेगाहर्जबाट, अनि स्पाटक स्याङ्जाको रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट, कृष्ण बस्याल पाल्पाको रेडियो कुटुम्ब 97.8 मेगाहर्जबाट, तिलु राणा भट्टराई कपिल वस्तुको सामुदायिक रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज बाट, गुडियाभर तनहुको सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्जबाट साथ दिइरहनु भएको छ। नम्रता नेपाली दमौली एफएम 94.2 मेगाहर्ज बाट, सन्देश चढाई रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुरबाट हामीलाई प्रतीक गुरूङले साथ दिइरहनु भएको छ। यसै क्रममा बाँकेको रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुरबाट सुदीप कुमार थारू, लमजुङको रेडियो भोटेउडा 90.8 मेगाहर्ज बाट प्रमिला रिग्मी, नवलपरासीको रेडियो सुनवल 90.7 मेगाहर्जबाट दुर्गा पौडेल, पोखरा कास्कीको रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, यसै क्रममा रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोकबाट नकुल घरती, ओखलढुङ्गाको रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज बाट विनुमाया राई, रूकुम पश्चिम चौरजहारीको आफ्नो एफएम 90.4 मेगाहर्जबाट मनिषा डागी, यसै क्रममा मौराखारा रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट साथ दिइरहनु भएको छ। मनिषा डागीले साथ दिइरहनु रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट यति बेला ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ। रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट साथ मिलिराखेको छ। खड्गराज बस्नेता कास्को रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाईली अनु, रेडियो मेनश्याम 103.4 मेगाहर्ज तेह्रथुमबाट साथ मिलिराखेको छ। शारदा बास्कोटाको भने रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट साथ मिलिराखेको छ। धन बहादुर भण्डारीको भने हामीलाई रेडियो विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। र कार्यक्रम लोकसारथी यति बेला तपाईँ सुन्दै हुनुहुन्छ। रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगुराईबाट दीपक कुन, रेडियो मुड्कीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा र रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ। आज कार्यक्रम लोकसारथीको हामी बुधबार व्यवसायमा छौं र बुधबार व्यवसायमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको व्यवसायमा तपाईँले विक्रम सम्मत 2071 सालदेखि 2083 आएका नयाँ नयाँ लोकगीतहरू गाउनुपर्ने हुन्छ। 2071 सालदेखि 2083 सालसम्मका लोकभाकाहरू गाउनुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। शनिबार व्यवसायमा हामीले 2070 सालसम्मका लोकभाकाहरू गाउने अवसर जुराएका हुन्छौं भने हामी बुधबार व्यवसायमा 2071 सालदेखि आजसम्मका लोकभाकाहरू गाउने अवसर जुराएका छौं। 98.6 60 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ। लोकभाका पछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तपाईँ कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ म्यासेज गरेर पनि भन्न सक्नुहुन्छ। 98644 17298

मा मेसेज गर्नुहोला भन्दै गीत तपाईको लागि गीतपछि फेरि आउँछौ। अवसर जुराएका छौ 98 68 39 40 मा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ। लोकभाकापछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तपाईँ कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ म्यासेज गरेर पनि भन्न सक्नुहुन्छ। 98 644 17 298 मा म्यासेज गर्नुहोला भन्दै गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: तिमी मलाई चौपट्टै मन पर्यो नि यो गीतपछि तपाईँलाई स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला पहिलो साथी हुनुहुन्छ आज गीत गाउनको लागि आउनु भएको छ नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट तपाईँको आवाज आएन हजुर बागलुङबाट पुनम मगर के छ पुनमजी खबर तपाईँको ठिक छ अनि यति बेला के गर्दै हुनुहुन्छ
1: यति बेला हजुरलाई सुन्नी बस्ने त्यही नै भन्नुपर्छ
0: कुन माध्यमबाट हामीलाई सुन्नुभयो
1: बन्दीपुर एफएमबाट
0: ल रेडियो बन्दीपुर एफएमबाट सुन्नुभयो होइन ल कार्यक्रममा आउनु भएको छ के गर्नुपर्छ जानकारी छ कि छैन ल आज कुन गीत गाउनुहुन्छ
1: बाजाको गीत गाउन नि पाइन्छ
0: पाइन्छ बाजाको गीत गाउन नि पाइन्छ है
1: हुन्छ म सुरु गर्छु है
0: लगाउनुहोस् अन्तै जालबुना नरुमा कुरी होइन हुन्छ कार्यक्रममा आउनुभयो मिठो गीतका लागि धन्यवाद अहिलेको लागि विदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो पुनम मगर आउनु भएको थियो बागलुङबाट उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 फोन डायल गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भयो भने मलाई बत्ती बाल्दा संकेत दिनुहोला प्राविधिक यदि आउनु भएन भने लगातार टोन बजाइराख्नुहोला 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ आज गीत गाउन पाइन्छ गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ आज नयाँ नयाँ गीत गाउन पाइन्छ नयाँ नयाँ गीत गाउनुहोला र गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ।

तपाईको लागि नम्बर खुला गरेका छौं 9868-6040 मा फोन गर्नुहोला। यति बेला साथी आउनु भएको छैन कि आउनु भएको छ, आउनु भएको छैन भन्ने कुरा आयो। टेलिफोनमा केही समस्या हो कि जस्तो लाग्यो मलाई। 9868-6040 को नम्बर तपाईका लागि हामी खुला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। भन्दै अब एउटा गीत राख्छौ हामी, गीत सहित बाइकमा आजमा फेरि आउँछौ, तबसम्मका लागि यो गीत तपाईको लागि।

0: युगीतो से तपाईलाई फेरि पनि स्वागत छ लोकसारथीमा छ तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ के छ साथी हुनुहुन्छ साथी हुनुहुन्छ भने म स्वागत गरे आउनु भएको छैन भन्ने कुरा आयो आज के भएको हो 2071 सालदेखि 2083 आजसम्मका लोकभाकाहरू गीत गाउन पाइन्छ यो कुरा म तपाईँलाई जानकारी गराए अब म केही म्यासेजहरू वाचन गर्छु फोन आयो भने हाम्रो प्राग मित्रले रातो बत्ती बालेर संकेत गर्नु नै हुनेछ यति बेला पहिलो म्यासेज मलाई प्राप्त भएको छ उहाँले लेख्नु भएको छ पहिलो म्यासेजमा हामीलाई लेख्नुहुन्छ आज त प्रोग्राम आएन त दाई सानु लामा हो म भन्नुभएको छ आफ्नो एफएममा किन कार्यक्रम बजेन भन्ने गुनासो गर्नुभएको रहेछ सानु लामाले धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सानु लामालाई आफ्नो एफएममा कार्यक्रम नआएको भन्नुभएको छ र यता फेरि सञ्जिताजीले चाहिँ खोटाङबाट आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ हाम्रो सानु लामाले आफ्नो एफएमबाट कार्यक्रम सुन्दै रहेको जानकारी सानु हाम्रो खोटाङको साथीले दिनुभएको छ यो कुरा म तपाईँलाई जानकारी गराए अर्को म्यासेज प्राप्त भएको छ उहाँले लेख्नुहुन्छ नमस्ते म पनि सुन्दैछु प्युठानबाट केसरी राणा भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केसरी राणाजीले पनि प्युठानबाट कार्यक्रम हामीलाई सुन्दै रहेको जानकारी दिनुभएको छ यो कुरा म तपाईँलाई जानकारी गराए 9867309440 फोन डायल गर्नुहोला आज गीत गाउन पाइन्छ यो कुरा म तपाईँलाई जानकारी गराए र यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ आज के भएको टेलिफोन सम्पर्कमा त ठिकै राम्रो हुनुपर्ने हो क्यारे होइन ठिक छ तपाईँको 9867309440 तपाईँको फोन लागेन भने तपाईँले 9864417298 पनि फोन गर्न सक्नुहुन्छ 9864417 फोन आएछ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर धेरै पछि हुनुभयो किन हो यस्तो आज
1: अलिकति सुनेर साथ दिने
0: होइन अरू साथीहरूलाई पनि आज साथीहरूले एकजना पहिला सुरुमा पुनमजीले फोन गर्नुभयो त्यसपछि फोनै आएन त के भएको साथीहरूले माया मार्न खोज्न थाल्नु भएको त होइन कतै
1: होइन होइन भाइ फोन लाग्दैन अनि जुन नेटवर्क पनि त्यस्तै होला फेरि केही सम्पर्क हुन सकेन भन्ने हुन्छ फेरि कहिले लाग्छ त्यस्तै छ
0: त्यही त नि अनि तपाईँले त म्यासेजमा त आफ्नो एफएमबाट आज कार्यक्रम किन बजेको छैन
1: मैले गरेकै छैन त भाइ
0: म सानो लामो हो भन्नुभएको छ त
1: डरु पनि नाम होला नि त म त त्यस्तो आइराखेको छ भने म त्यो खालको प्रतिक्रिया दिन्न किनभने आफ्नो एफएमबाट सुनिरहेको
0: छु ल ठिक छ होइन त्यहाँ एकजनाले चाहिँ आज कार्यक्रम सुन्न पाएको छैन भन्नुभएको छ सायद तेह्रथुमको सानु लामा पनि हुनसक्छ किनभने तेह्रथुमको थुमको सानु लामा पनि हुनसक्छ उहाँले पनि अब सानु लामा तपाईँको पनि नाम उहाँको पनि नाम त्यसैले अब झुक्किने हुन्छ कि यो जिल्लाबाट खुलाउनु भएन उहाँले फेरि त्यो भएर ल ठिक छ कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ नि
1: यतिखेर बसिरहेको भाइ कार्यक्रम सुनिरहेको छु पानी परिरहेको
0: छ समग्रमा सबै ठिकै छ होइन ल ठिक छ आज कस्तो खालको गीत गाउनुपर्छ थाहा छ कि छैन तपाईँलाई
1: हो त नयाँ गीत गाउने हो होइन
0: त्यही त नि नयाँ गीत गाउने हो अनि कार्यक्रममा आज कुन गीत गाउनुहुन्छ
1: आज म त अब मलाई एकदम मनपर्ने गीतै है हाम्रो समीक्षाजीले गाउनु भएको गीतै गाउँछु
0: हुन्छ ल सुरु गर्नुहोस्
1: हुन्छ ल दिसको म त कहिले जान्न सोझी परे म त केही खान्न सिरमा सिरबन्दी सिरमा सिरबन्दी मेरो मायालाई
0: मेरो मायालाई यो पहाड छड्के गलबन्दी होइन तपाईँको मायालाई अब छर्के गलवन्ती मनपर्छ भनेपछि होइन हुन्छ आफ्नो मायालुलाई उपहार दिँदै गर्नु होला राम्रो गीत गाउनुभयो मिठो गीत गाउनुभयो गीतका लागि धन्यवाद अहिलेको लागि तपाईँलाई विदा गर्छौ तर त्योभन्दा अगाडि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 को नम्बरमा 2071 सालदेखि आजसम्मका गीतहरू गाउनुहोला है 2071 सालदेखि आजसम्म 2083 सालसम्मका आजसम्मका गीत गाउन सक्नुहुन्छ तपाईँले 9868309440 को नम्बरमा र तपाईँले कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ म्यासेज पनि गर्न सक्नुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए म्यासेज गर्नका लागि 9864172098 को नम्बर छ है यति बेला एउटा म्यासेज मलाई प्राप्त भएको छ यति बेला फोन आएको छ म फोन पहिला लिन्छु नमस्कार हजुर
2: नमस्ते दाई
0: को बोल्नुभयो कहाँबाट
2: पोखर ढुङ्गाबाट निम बहादुर मगर
0: निम बहादुर मगर के छ निमजी खबर तपाईँको
2: एकदम छिटो दाई पानी परिरहेछ सुनसुन झरी
0: अनि कार्यक्रममा आउनु भएको छ आज हामी के छ के गर्छौ तपाईँलाई जानकारी लाग्यो अरे होइन
2: रेडियो सुन्दैछु जानकारी छ सिरफुल सिरको भन्ने गाउँछु सिरफुल सिर मेरो मायालु कुलनी सिरको सैना बसे

0: 在这里别的车子是不是那个美丽玛雅乐有你的那个在那红里把这几层玛雅都在我里结束了几个的那个美丽玛雅乐有你的那个结束了几个的那个玛雅乐有你的那个把这带一起
1: सेरफुल सिराको मेरो मायालु गुल्मीतिराको हैन तपाई ओखलढुङ्गाको मान्छे गुल्मीतिराको मायालु बनाउनु भयो
0: साथीहरु त धेरै हुनुहुन्छ रल्पा बागलुङ गुल्मी जतासुकै तर गीत मिठो रमाइलो लाग्छ त्यही भएर
1: गीत अनि गीत मिठो लाग्यो रमाइलो लाग्यो त्यसैले मायालु पनि गुल्मीतिराकै बनाउनु भयो होइन त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो राम्रो गीत गाउनुभयो गीतका लागि धन्यवाद अहिलेको लागि बिदा गर्छौ नमस्ते
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा ओखलढुङ्गाबाट आउनु भएको साथीले निकै राम्रो सुमधुर लोकभाका शान्तारानी परियारको आवाजमा रहेको एकदमै राम्रो गीत गाएर जानु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला म्यासेज प्राप्त भएको छ मलाई है म्यासेज म वाचन गरिहाल्छु म्यासेजमा साथीले लेख्नु भएको छ उहाँले म्यासेजमा के लेख्नु भएको छ भने उहाँले लेख्नुहुन्छ हेलो दादा नमस्ते म रमिता बिसी गंगादेवबाट कार्यक्रम सुन्दैछु रेडियो जलजलाबाट यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट अनुजा छेत्री गुल्मी इस्मा बाट के छ गुल्मी इस्मातिरको हालखबर अनि यति बेला के गर्दै हुनुहुन्छ कुन चाहिँ कार्यक्रम सुन्नुभयो रेडियो स्काई बाट आज कुन गीत गाउनुहुन्छ तपाईँले अनुजाजी नयाँ कि पुरानो
2: लगाउनुहोस् मेरो आयालो बागलो तिराको

यति नै हो ला राम्रो गीत गाउनुभयो गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद फेरिफेरिको बसाइमा आउनुहोला माया चाहिँ नमार्नुहोला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब हामीले यही गीत सिरपुल सिरको भन्ने गीत दुईजना साथीले गाइसक्नु भएको छ हामी यही गीत राख्नेछौ त्योभन्दा अगाडि म म्यासेज वाचन गर्छु र म्यासेज हामीलाई पठाउनु भएको छ उहाँले लेख्नुहुन्छ नमस्कार दाई म ओखलढुङ्गाबाट गायत्रा घिमिरे ओखलढुङ्गाको आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु भनेर हामीलाई म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ ओखलढुङ्गाबाट आउनुभएका साथीलाई र यति बेला गीत राख्छु सिरफुल सिराको ईश्वर सिंह र शान्ता रानी परियारको आवाज हुनुपर्छ यति बेला गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

0: योग्यता छ तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ यसमा बाच टेकराज जीसीले कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर लमजुङ कुन ठाउँबाट हजुर
1: लमजुङ दोर्जी गाउँपालिकादेखि
0: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई
1: रेडियो बन्दीपुर एफएम
0: ल कार्यक्रममा आउनु भएको छ कुन गीत गाउनुहुन्छ आज
1: ल म गीतबाटै सुरु गर्छु
0: ल सुरु गर्नुहोस्
1: बन्दी खोला तरिपछि बन्दी खोला तरिपछि हिले बाँदरा एउटाको चौकी चौकन्छु तिन सुने लम्जो नकम नकम लोरी चढाइ साँझलाई लैजानी नचौ नचौ लोली चढाइ साँझलाई डोली चढाइ सानुलाई लैजानि हो
0: डोली चढाई सानुलाई लैजाने हो आज होइन भनेपछि तपाईँ डोली चढाएर आफ्नो सानुलाई लैजाने उमेरको पुगिसक्नु भयो ठिक छ कार्यक्रममा आउनुभयो तपाईँको सानुलाई पनि राम्रो होस् तपाईँलाई पनि राम्रो होस् बिहे भोज खाना हामीलाई बोलाउनु होला है
1: एकदमै सर
0: हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
1: नमस्कार
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुरा काट लिन्छु उहाँले लेख्नुहुन्छ सिम्लीबाट उर्मिला थापाले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सिन्धुलीबाट बैती चौर बाचा भन्नुभएको छ उर्मिला थापा भन्नुभएको छ यति बेला साथी हुनुहुन्छ म स्वागत गरी नमस्कार हजुर नमस्कार हजुर ए हजुर नमस्कार बरु रेडियोको आवाज आउँछ तर साथीहरूको ध्यान खै कतातिर हुन्छ होइन त्यस्तै त नगर्नु होला तपाईँको अब मोबाइलमा टावर छैन होला नेटवर्क छैन होला भनौँ भने मजाले रेडियोको आवाज मैले यताबाट तपाईँले बजाउनु भएको रेडियोको आवाज मैले यताबाट सुनिराखेको छु होइन फोन लगाइसकेपछि तपाईँको ध्यान टेलिफोनतिर गर्नुहोला अन्यत्र तपाईँको ध्यान हुनु भएन म तपाईँलाई आग्रह गर्छु तपाईँले म्यासेज पनि गर्न सक्नुहुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट रामेछापबाट गीता के भन्नुभयो गीता कदाई है गीता भन्नुभएको ए गीता बिक भन्नुभएको अनि के छ गीताको हालखबर ठिक छ रामेछापमा हामीलाई कुन माध्यमबाट कुन रेडियोबाट सुन्नुभयो रेडियो झन्कारबाट आज कुन गीत गाउनुहुन्छ तपाईँले के भन्नुभयो त्यही त नयाँ गीत गाउनु होला आज पुराना पुराना गीत गाउन पाइँदैन सुरु गर्नुहोस्
2: छ
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि व्यवसायमा आउनुहोला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब हामी गीत राख्छौ, म्यासेज आएको छैन नत्र म म्यासेज वाचन गर्थे। एउटा गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: योग्य प्रसादवाला फेरि पनि स्वागत छ देवी घरतिर र खेम सिन्चिरको आवाज यति बेला साथी नमस्कार हजुर नमस्ते के बोल्नुभयो कहाँबाट अमिलीबाट के छ भावना हल्का तपाईँको
1: ठिकै छ राई तपाईँको के कस्तो छ भन्नु
0: हाम्रो पनि एकदम ठिक ठाक छ यति बेला के गर्दै हुनुहुन्छ नि भावनाले प्युठान अमिलीमा
1: यति बेला ठ्याक्कै भन्नु पर्छ दाई खेताबाट धान काटेर आएर बसेको
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ तपाईँले
1: बर्खा लायो ओसिना र धरी भन्ने
0: लगाउनुहोस् ल सुरु गर्नुहोस्
1: बर्खा लायो ओसिना

0: आउँदैन फोन निलाउँदैन रुन्से प्यारी तिम्रै प्यारी होइन प्युठानको अमेलियामा बसेर खुब रोइरहनु भएको छ होइन तपाईँले यो गीत गाउँदै गर्दाखेरि तपाईँलाई कति गाह्रो भयो भन्ने कुरा तपाईँलाई सास तान्न कति गाह्रो भयो भन्ने कुरा हामी सुन्नेलाई पनि थाहा हुन्छ होइन गीत गाउने बेलामा तपाईँलाई गाउन सजिलो हुने गीत गाउनु होला अनि आफूलाई सजिलो हुने गीत गाउँदै अनि गीत गाउने अभ्यास गर्नुहोला त्यसरी राम्रो हुन्छ है त हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते अब म्यासेज लिन्छु त्यसपछि म अर्को साथीलाई लिनेछु हामीलाई नमस्कार म रेउघाली दिल तेलरबाट टेकमान परियार हो कार्यक्रम सुन्दैछु भनेर म्यासेज छोड्नु भएको छ टेकमानजीले धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ रेउघाबाट हामीलाई अर्को म्यासेज प्राप्त भएको छ उहाँले लेख्नुहुन्छ अमृता मगर हो जेलबाङ कोरबाङ सुनसहरीबाट कार्यक्रम सुन्दैछु है दाजा दादा भनेर म्यासेज गर्नुभएको छ अमृता मगरले सुनसहरीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ 9868309440 फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर नमस्कार को बोल्नुभयो कहाँबाट को बोल्नुभयो कहाँबाट हजुर राधिका नेपाली इस्माबाट लाउड स्पिकर बन्द गर्नुहोला अनि एयरफोन निकालेर कुरा गर्नुहोला है अनि कार्यक्रममा आउनु भएको छ इस्माबाट राधिकाजीले के गर्दै हुनुहुन्छ बसिरहनु भएको छ आज कुन गीत गाउनुहुन्छ नयाँ गीत हो नि होइन लगाउनुहोस्
1: गुरु शङ्कर सुनाउँछु तिमीलाई छोड्न चले तिमीलाई पनि
0: हुन्छ मिठो गीत गाउनुभयो राम्रो गीत गाउनुभयो गीतका लागि तपाईँलाई धन्यवाद फेरि फेरिको अवसरमा आउनुहोला अहिलेको लागि बिदा गर्छौँ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्क इस्माबाट आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ र 51 मिनट गइसकेको छ अब एकजना अन्तिम साथीसँग हामी कुराकानी गर्छौ तपाईँ म्यासेज पनि गर्न सक्नुहुन्छ हामीलाई 9864417298 म्यासेज गर्नुहोला यति बेला फोन कल लिन्छु नमस्कार हजुर
2: बाग्लुङको
0: खहरीबाट ज्ञानु विश्वकर्मा बाग्लुङको खहरीमा कुन माध्यमबाट हामीलाई सुन्नु भयो रेडियो सारथी एफएमबाट कार्यक्रम सुन्नु भयो है
2: एकदमै
0: आज पहिलो चोटि हो हाम्रो कुराकानी त्यही भएर बिर्स नै हुन्छ कि ग्याप पछाडि आउनु भयो भने म बिर्सिन सक्छु होइन हुन्छ ज्ञानुजी कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ
2: गीतबाटै सुरु गर्छ
0: नयाँ कि पुरानो गीत गाउनुहुन्छ
2: म चाहिँ बागलुङ घर सका भन्ने नयाँ गीत गाउँछु।
3: होला गाउनुहोस्।

0: Baglung ma ghar sa ka, baglung ma ghar sa ka, malhunga ko ultar na par sa ka, oye gau ma ghar sa ni, gari khana lagdai na na bhana, oye bani par sa ka. Gari khana lagdina na bhana bani parsa ka, timlai bani parsa ka. Ajuda yeti nai
1: huncha karyakram ma aunu bhayo, dherai khushi lagyo, mitho git gaunu bhayo. Hajus tapai ko git gaune shaili lai ekdamai ramro raicha, haina ajhi ramro अभ्यास गर्नुभयो भने तपाईँको स्वर पनि मिठो हुन्छ है. हुन्छ, अहिलेको लागि फेरि फेरिका बसाइमा आउनुहोला. अहिलेको लागि तपाईँलाई विदा गर्छौ. नमस्ते.
0: नमस्ते.
1: बागलुङको कहरीबाट ज्ञानु विश्वकर्मा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ. र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, किनभने कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय सकिएको छ, 54 मिनट गइसकेको छ है. अब हामी कार्यक्रमबाट जानुपर्छ. कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ, कार्यक्रम कतिको मनपर्छ मनपर्दैन, तपाईँले हामीलाई फोन र म्यासेज गरेर जानकारी दिनुहोला. मेरो आफ्नै मोबाइल नम्बर हो 98644 1798, 98644 1798 फोन वा म्यासेज गर्नुहोला. तपाईँले मसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर पनि सर्च गर्न सक्नुहुन्छ. अनि मलाई प्रेस वीरेन्द्र गिरी, PRESS प्रेस बी अनि दुईटा ई, RENDRA स्पेस GIRI प्रेस वीरेन्द्र गिरीमा तपाईँले खोज्नुभयो भने मलाई भेटाउन सक्नुहुन्छ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु. तपाईँको बाँकी पल शुभ रहोस्. धन्यवाद दिन्छौ सुनेर साथ दिने तपाईँलाई, धन्यवाद दिन्छौ फोन गर्नुभयो तपाईँलाई, र धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट प्रिय मगर लगायत सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई सम्मान छ. आज जति पनि गीत प्रसारण भए ती गीतका सर्जक एवं स्रष्टालाई म विदा भए. नमस्ते. रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं.

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562 र 98645 78232।

0: बेलुकी 5 बजे को छाहा अपडेट में माधव को नमस्कार। सरकारले सचिव गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनाएको छ। मुख्य सचिव सुमनराज अरियाल उमेर हदका कारण अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको छ। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो। जेएनजी आन्दोलनपछि बनेको पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले अरियाललाई गत मंगिर 8 मा मुख्य सचिव नियुक्त गरेको थियो। सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आज चौथो पटक 5 दिन म्याद थपिएको छ। आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको समेत इजलासबाट 5 दिनको म्याद थप गरिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि यही असार 8 गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि 9 गते 7 दिन, 15 गते 3 दिन र 18 गते 6 दिनको थियो। प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। 15 मिनटका लागि स्थगित भएको आजको दोस्रो बैठक सूचना निकालेर भोलिसम्मका लागि स्थगित गरिएको हो। सरकारका मन्त्रीहरू उपस्थित हुन नसक्ने भएपछि बैठक बस्न नसकेको संसद सचिवालयले जनाएको छ। तर सभामुखले विशेष कारणवश बैठक सार्नु परेको सूचनामा उल्लेख गर्नुभएको छ। सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिर लगायत 73 जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। मन्त्रालयले 73 जनकपुर क्षेत्र अन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिर लगायत प्रमुख मठ मन्दिर तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि विगतमा तयार भएका प्रतिवेदनको कार्यान्वयनलाई तीव्रता दिन आज उक्त समिति गठन गरेको हो। गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको समयजगत्वमा समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका जिल्ला समन्वय अधिकारी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, भूमि प्रशासन कार्यालय धनुषाका प्रमुख भूमि प्रशासन अधिकृत, नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत, गुठी संस्थान शाखा कार्यालय धनुषाका कार्यालय प्रमुख लगायतका प्रतिनिधि सदस्य रहेका छन्। र सुदूरपश्चिम प्रदेश सरकारले भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट यस वर्ष 4 कृषकलाई पुरस्कृत गरेको छ। कृषि कर्मका माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै 4 जनालाई सम्मान गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले जानकारी दिनुभयो। पुरस्कृत हुनेमा नौगाड गाउँपालिका 2 दार्चुलाका धनसिंह सितोली, घोडाघोडी नगरपालिका 2 कैलालीका मनोज खनाल, चुरे गाउँपालिका 1 कैलालीकी रीता कुमारी देउवा र बेतकोट नगरपालिका 5 कञ्चनपुरका कलुवा कामी छन्। उनीहरूलाई आज धनगढ़ीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले जनही 75,000 र सम्मान पत्र सहित पुरस्कृत गर्नुभएको छ। हरेक वर्ष प्रदेश सरकारले कृषिलाई सम्मानित पेशाका रूपमा विकास गर्ने उद्देश्य सहित किसानलाई पुरस्कार एवं सम्मान गर्दै आएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु, नमस्कार।
1: यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: हिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादिष्ट छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका 4 सुलिचौ रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: निशुल्क पढाइ दिने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका भावी, निभावी, मावी र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिक

0: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
2: खाना खान नि सक्दिन
3: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
4: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
3: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
4: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ
3: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुरा सम्पर्क टेलिफोन नम्बर 0 र मोबाइल नम्बर 9858443122 र 9858443123
4: B&B डेन्टल क्लिनिक घोराई 15 दाङ
5: ओहो ला

0: जेसम निके लाइछु
1: अब नजिरे बनाए गेम येलो जेसम निके नलाए औलेम लायो के लाइगे
2: भन्छन औस जुडिसि गेम बारी ल बाली नाली किचुला चुली यात्रा रस तौसु छिनि ने चौसो सैले के खेले या
1: वन जंगल ने लागि के माइये नेवला दिकि नि पार सना खर्ना मार मिदि देखो नै सानो जन ने के छये
2: पत्ता सुचलि जु बेला त हिजिन के कोटल ने के सताकि ने हेन ओखिम छिनि ने चौसो के छये
1: ने लागि नि निताई के मने के बचिए सुनो अरुले मने के बचो या
2: के छ थामला पोया ल ने लागि के सन्ति नि के छटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका नि कार्यालय ल खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
3: के भयो के को हल्ला खल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
6: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
7: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर अतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
8: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
8: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
7: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू भाजिकिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43123 98478-07-670
7: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो

0: ଲକ୍ଷ ଘୋଡ଼ାଙ୍ଗି ଡାଉ
1: ଏ ଭାବୁ ଅଧେର ଚର୍ଚ୍ଚ ବାଲିରେ ଯାଉ
2: ଆ ପଡ଼ଦେନ ଆମା ସେଇ ପୁଣି ତ ଏକେ ଚିନ୍ତା ହୁଏ ମୁଁ ପୁଗେର ଆଇହାଲୁଛୁ କି
1: ବର୍ଷାକୁ ବେଲା ଛ ଅଧ୍ୟାରୋମା ହିଡ଼ା ସର୍ପୁଲେ ପୋଖ୍ନ ସକ୍ଛ ଉଜ୍ୟାଲୋ ବାଲେର ଜୁତା ଅଝ ଭୟ ବୁଟ ଲଗାଏର ହିଡ଼ୁ ପର୍ନି ନତ୍ର ତ ସର୍ପୁଲେ ଟୋକି ହାଲ୍ଛ ନି
2: ହଇ ବଲ୍ଲ ସମ୍ଝେ ସର୍ପକୁ ଟୁକାଇବାଟ ବସ୍ନ ତ ଖେତବାରୀରେ ଧାଡ଼ିମା ଯାଦା ଗମ୍ ବୁଟ ଲଗାଉନି ସୁଟ୍ନୁ ଅଘି ଓଛ୍ୟାନ ଡକ୍ଟର କ୍ୟାଉନି ଝୁଲ ହାଲେର ମାତ୍ର ସୁଟ୍ନେ ବାନୀ ବସାଲୁ ପର୍ଛ ଭନେର ମିସ୍ଲେ ଭନ୍ନୁଭାଥ୍ୟ
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू कुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
5: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
4: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
5: ल उसो भए म सामान लिन गइहाले
4: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
6: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578303504
4: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: आज त तिमी धेरै मली थकी देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
8: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
2: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
8: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
9: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यावसायिक कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरीचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
2: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: के भयो? के को हल्ला खल्ला हो यो?
11: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
10: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढ़ी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
1: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
2: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
1: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: मानसिक समस्याबाट बस्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
14: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
15: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
14: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
15: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
14: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
15: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
14: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
15: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
14: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
15: सम्पर्क मोबाइल 9857821105,
14: 9479802,
15: 9805682605
14: र 9910939940।
16: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
17: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
16: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
17: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाँदमा।
16: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, हात दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
17: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
18: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
16: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
17: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
18: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याभिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
16: फर्म तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, बिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
17: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
16: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
17: जसका लागि मोबाइल नम्बर छ 9857843123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
16: डाङ बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
19: ल ल ल यता नआऊ है बुहारी तले बस छाछुत नगर आज कति दिन रे
20: तिन दिन भयो
19: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
20: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
19: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
20: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
21: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ त्यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
19: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
22: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्नु
23: नेपाल सरकार विज्ञापन बोर्ड

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
3: होइन, के भएको र तपाईँलाई?
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
3: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: भैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
8: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
9: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो चिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
9: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नु।

0: को लागी सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। शिवदरबारमा हुइल चेयर र सहयोगी सेवा शुरू, धरानबाट 10 जना बिचौलिया पक्राउ। 3 वर्ष सेवा पूरा गरेपछि मात्रै शिक्षकको सरुवा, मौद्रिक नीतिले बढ़ाउन सकेन शेयर बजार, नेप्से 30 अंकले घट्यो। रोल्पामा बस दुर्घटना हुँदा 14 यात्रु घाइते, भानु जयन्तीको अवसरमा रोल्पामा जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता हुने। 40 वर्ष स्वास्थ्य सेवामा समर्पित भक्त बहादुर थापा सम्मानपूर्वक विदाई, जबरजस्ती करणी उद्योगमा 2 वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ, दिवंगत आमाको स्मृतिमा श्रीकोट माभिमा रु 1,16,000 अक्षिकोष स्थापना। र इरानसँगको युद्ध विराममा अन्त्य भएको ट्रम्पको घोषणा, भीएआर निर्णय र इजिप्टमाथि अर्जेन्टिनाको जीतले विश्वकपको वैधतामाथि प्रश्न उठ्यो।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर हाम्रा सेवाहरू,
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने स्रोत बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं सिंहदरबारमा हुइल चेयर र सहयोगी सेवा शुरू सम्बन्धी प्रसंगबाट। सिंहदरबार भित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि हुइल चेयर र सहजकर्ताको व्यवस्था शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मुख्य सचिव सुमन राज अर्यालले शुभारम्भ गर्नुभएको हो। यो सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन्। सेवाको उद्घाटन गर्दै मुख्य सचिव सुमन राज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवत जावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण अस्वस्थता महसुस गर्न नपर्ने बताउनुभयो। उहाँका सिंहदरबारका धेरै जसो कार्यालय अपाङ्ग मैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालय संघका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि प्रत्येक व्हील चेयर सँगै एकजना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिने र त्यस्ता सेवाग्राही र कर्मचारीलाई सहयोग पुर्याउनेछन्। यो सेवा आउँदा दिनमा देशभरका अन्य सरकारी निकायले पुनः कार्यान्वयन गर्नेछन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारे अवैध किसी कमिशनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव राज थेबेले गए राति विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिनुभयो। प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले त्यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको थेबेले बताउनु भएको छ। सप्तरीका अग्निशाई र कृष्ण स्वर गाउँपालिका तीनका 37 रंजित कुमार श्रेष्ठ चौधरी, सप्तरीको राज विराज नगरपालिका 6 का रविना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, सुनसरीको धरान उपमहानगरपालिका 15 का सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका 3 का सबिन किराती, धरान उपमहानगरपालिका 6 का मनिष बुढाथोकी, उदयपुरको 14 निगढ नगरपालिका 5 का उमेश कुमार चौधरी, धरान उपमहानगरपालिका 17 का धीरोज निरौला, सुनसरीको इनुरुवा नगरपालिका 2 का रोहित मेहता र धरान उपमहानगरपालिका 11 का विनोद भट्टराई रहेका छन्। गत फागु 22 गते झापाको दमक नगरपालिका 1 कुमार चोकका प्रवीण पोखरेल र सुनसरीको हरिनगर गाउँपालिका 4 का 27 दीपक राजलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। यही असार 21 गते गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने बिचौला गतिविधि, अनियमितता र बिरामीमाथिको ठगी नियन्त्रण गर्न प्रतिष्ठानका सम्बन्धित निकाय र पदाधिकारीहरूलाई निर्देशन दिनुभएको थियो। सरकारले शैक्षिक सरूवामा कडाई गरेको छ। सरकारले स्वीकृत गरेको शिक्षा नियमावली 10 औं संशोधन 2083 स्थायी सेवा अवधि 3 वर्ष पूरा भएको शिक्षकलाई मात्रै एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरूवा गर्ने व्यवस्था गरिएको छ। यसअघि 1 वर्ष सेवा अवधि पूरा गरिएपछि सरूवा हुन पाउने व्यवस्था थियो, तर अब 3 वर्ष सेवा पूरा गरेपछि मात्रै शिक्षक सरूवा हुन पाउने नियमावलीमा भनिएको छ। स्थायी सेवा अवधि 3 वर्ष पूरा भएको शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरूवा गर्न सकिनेछ, तर उपनियम 11 उल्लेखित प्राथमिकतामा पनि स्थायी शिक्षकको हकमा यो उपनियम लागू हुने नहुने नियमावलीमा उल्लेख छ। नियमावली अनुसार सरूवा गर्दा आधारभूत तहको कक्षागत शिक्षकलाई समान तहको रिक्त पदमा र आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरूवा गर्नु पर्नेछ। सामुदायिक विद्यालयका लागि नेपाल सरकारबाट स्वीकृत भई दरबन्दीमा कार्यरत शिक्षक सरूवा भई अन्यत्र गएमा वा अनिवार्य अवकाश भएमा वा मृत्यु भएमा स्वैच्छिक अवकाश लिएमा वा प्रचलित कानून बमोजिम सेवाबाट हटाइएको वा बर्खास्त गरिएको सूचना विद्यालयमा प्राप्त भएमा वा नयाँ दरबन्दी थप भएको अवस्थामा स्वैच्छिक पद रिक्त भएको मानिनेछ। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 30.09 अंकले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो नेप्सी 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान रहेको थियो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत समूहको उपसूचक 1.70% ओह्रालो लागेको छ। आज 247 कम्पनीको शेयर घटेकोमा 25 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने गर्व भएको छैन। आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा अब बजार घटेको दिन सिटी जन्स बैंकको डिभेन्चर 8.87% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीको 84,83,000 किता शेयर 4.82 अर्ब रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा बस दुर्घटना हुँदा 14 यात्रु घाइते। भानु जयन्तीको अवसरमा रोल्पामा जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता हुने लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो।

0: गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: घर हरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
6: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो 3:35 बजे घरती गाउँबाट काठमाडौँतर्फ जाँदै गरेको लु 2 ख 2966 नम्बरको राप्ती समितिको बस ओह्रालोमा ब्रेक फेल भई सड़कमै पल्टिएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी सौखी नुवा गाउँबाट प्रहरी सहायक निरीक्षक प्रेम हमालको कमाण्डमा ट्राफिक सहित 5 जनाको टोली घटनास्थल पुगेको थियो। बसमा करिब 22 देखि 25 जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 14 जनालाई उद्धार गरी स्वास्थ्य चौकी नुवा गाउँमा उपचारका लागि पठाइएको छ। बस चालक माडी गाउँपालिका 2 निवासी 26 वर्षीय चन्द्रवीर पुन रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय अवरूद्ध भएको सड़क हाल एकतर्फी सञ्चालनमा आएको छ। थप सुरक्षा तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनिष झाको कमाण्डमा 9 जना तथा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा 11 जनाको प्रहरी टोली परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुई सय 12 भानु जयन्तीको अवसरमा लुम्बिनी वाङ्मय प्रतिष्ठान रोल्पा शाखाले जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाली भाषा साहित्य तथा सृजनशीलताको प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष पनि असार 28 गते लिबाङमा सञ्चालन गर्न लागि हो। प्रतिष्ठानका अध्यक्ष ओम केसीका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक कवि तथा स्रष्टाहरूले असार 27 गतिभित्र अनिवार्य रूपमा नाम दर्ता गराइसक्नुपर्नेछ। समयमै नाम दर्ता नगरेका प्रतियोगीलाई कार्यक्रमको दिन समावेश गर्न कठिन हुने भएकाले पूर्व दर्तालाई प्राथमिकता दिएको उहाँले बताउनु भएको छ। खुला कविता प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले 7,000 रूपियाँ, द्वितीय हुनेले 4,000 रूपियाँ, तृतीय हुनेले 3,000 रूपियाँ तथा सान्त्वना पुरस्कार स्वरूप 2,000 रूपियाँ प्राप्त गर्नेछन्। कार्यक्रम असार 28 गति दिउँसो 1 बजे जिल्ला समन्वय समिति रोल्पाको नवनिर्मित सभा हलमा सञ्चालन हुने तय भएको छ। कार्यक्रमका लागि आवश्यक व्यवस्थापन तथा अन्य तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। अध्यक्ष केसीले भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गर्दै रोल्पामा रहेका साहित्यिक प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन मूल्याङ्कन समिति समेत गठन गरिएको छ। प्रतिष्ठानका पदाधिकारीहरूले रोल्पा साहित्यिक सम्भावनाले भरिपूर्ण जिल्ला रहेको उल्लेख गर्दै स्थानीय स्रष्टाहरूलाई प्रोत्साहन गर्न आगामी दिनमा पनि यस्ता सृजनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताइएका छन्। नवोदित तथा स्थापित कविहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर

प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कवि प्रतियोगितामा सहभागी हुन साहित्य प्रेमीहरूलाई आयोजकले आग्रह गरेको छ। सुनिल स्मृति गाउँपालिका छ स्थित गजुलकोट स्वास्थ्य चौकीमा कार्यरत श्री हेब निमित्त छैठौं तहका भक्त बहादुर थापा स्वैच्छिक अवकाश ग्रहण गर्दै सम्मानपूर्वक विदाई हुनुभएको छ। विक्रम सम्बत 2043 साल फागुन 12 गते नियुक्ति भई 13 गतेदेखि स्वास्थ्य सेवामा कार्यरत रहनुभएका थापाले 2083 साल असार 19 गतेसम्म करिब 40 वर्ष निरन्तर स्वास्थ्य सेवामा योगदान पुर्याउनु भएको हो। सेवाकालभरि उहाँका इमान्दार कर्तव्यनिष्ठ मेहनती तथा सेवाभावी स्वास्थ्य कर्मीका रूपमा परिचित रहनुभयो। गाउँघरका नागरिकलाई दिनरात स्वास्थ्य सेवा प्रदान गर्दै उहाँले स्थानीयवासीको विश्वास माया र सम्मान प्राप्त गर्न सफल हुनुभएको बताइएको छ। यस अवसरमा उहाँको लामो सेवा यात्रा तथा स्वास्थ्य सेवा क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर उच्च मूल्याङ्कन गर्दै सम्मानपूर्वक विदाई गरिएको छ। अवकाशपछि पनि उहाँको सेवाभाव र सम्पूर्ण नयाँ पुस्ताका स्वास्थ्य कर्मीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा सहभागीहरूले थापाको सुस्वास्थ्य दीर्घायु सुख शान्ति तथा सफल अवकाश जीवनको शुभकामना व्यक्त गरेका छन्। रूकुम पश्चिम प्रहरीले जबरजस्ती गर्ने उद्योगका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। रूकुम जिल्ला अदालतले 2082 वैशाख 15 गते जबरजस्ती गर्ने उद्योग मुद्दामा दुई वर्ष कैद सजाय र 20,000 जरिवाना तोकिएको मुसिकोट 13 33 वर्षीय कुबेर ओलीलाई पक्राउ गरिएको हो। कैद सजाय र जरिवाना फैसला भए पनि ओली फरार रहेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुसिकोट 13 काउलेचोरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भविन्द्र परियारले जानकारी दिनुभयो। उहाँका अनुसार ओलीलाई कैद सजाय भुक्तानको लागि आज रूकुम जिल्ला अदालत मुसिकोटमा पेश गरिएको थियो भने सजाय भुक्तानका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो। सिस्नी गाउँपालिका पास बाहुन थाना जन्मथलो भई हाल जापानलाई कर्मथलो बनाउँदै आउनुभएका पर्यटन व्यवसायी तथा समाजसेवी विश्वेश्वर रेग्मीले आफ्नै दिवंगत आमा विष्णुलोक रेग्मीको पावन स्मृतिमा त्रिकोट माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि विष्णुलोक रेग्मी गरीब तथा जेहेन्दार विद्यार्थी अक्षय कोष स्थापना गर्दै ₹1,16,000 प्रदान गर्नुभएको छ। विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका रेग्मी विगत लामो समयदेखि श्रीमती एक छोरा र एक छोरी सहित जापानमा बसोबास गर्दै आउनुभएको छ। उहाँ जापानमा पर्यटन व्यवसायमा सक्रिय हुनुका साथै नेपाली समुदायमा विभिन्न सामाजिक शैक्षिक तथा परोपकारी गतिविधिमा निरन्तर योगदान दिँदै आउनुभएको समाजसेवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आफ्नो जन्मथलोको शिक्षाको विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको यस अक्षय कोषबाट आर्थिक रूपमा विपन्न तथा तर अध्ययनमा मेहनती विद्यार्थीहरूले दीर्घकालीन रूपमा लाभ प्राप्त गर्ने विश्वास गरिएको छ। अक्षय कोष स्थापना कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिस्ने गाउँपालिका पाँचका वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सूर्य नेपालीको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन भगवती गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक लोकेन्द्र बुढाथोकीले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा छिकोसका संस्थापक विश्वेश्वर रेग्मी सहित उहाँका बुबा लोकप्रसाद रेग्मी श्रीमती रोसु श्रेष्ठ रेग्मी छोरा तथा परिवारका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानी युद्ध विराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्किएको इंग्रामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई शुरूमै काटेर हात
हटाउनु पर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हमोर्ज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाई आएको हो, तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। गएको महिना दुई देशबीच सबै मोर्चामा युद्धविराम विस्तार समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यसैबीच नेटोका प्रमुख मार्क रुटले इरानले शुरूमा युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण पूर्णता आवश्यक रहेको दावी गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद बोर गालिबाफले भने अमेरिकाले नै युद्ध विरामको समझदारी उल्लंघन गरेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। युद्ध विराम भंग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालै मूल्य वृद्धि भएको छ। ट्रम्पको भनाई बाहिरिनु अघि प्रति ब्यालेर तेलको मूल्य 76 अमेरिकी डलर भन्दा केही कम थियो, तर लगतै यसको मूल्य बढ़ेर 78 डलर पुगेको छ। तेलको मूल्य अझै बढ़ने अनुमान रहेको छ। अन्तिम खेल समाचार। फिफा विश्वकपको प्री क्वार्टर फाइनल अन्तर्गत गए राति अमेरिकाले एटलान्टामा भएको खेलमा इजिप्टमाथि अर्जेन्टिनाको विवादास्पद जीतले प्रतियोगिताको वैधतामाथि प्रश्न उठेको छ। गए राति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएको थियो। दुई गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्यो, तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनालाई जीतसम्म पुर्याउने घटनालाई लिएर चौतर्फी प्रश्न उठेको समाचार संस्था अल जजिराले लेखेको छ। चीनको साइङगाङमा रहेको एमलियोन बिजनेस स्कूलका अफ्रो युरेसियन खेलकुदका प्राध्यापक साइमन चार्ड विकले इजिप्टको अग्रतालाई साघुरो बनाउने भीएआरको निर्णय र त्यसपछि अर्जेन्टिनालाई फाइदा पुग्ने गरी गरिएका निर्णयहरू असामान्य रहेको बताउनु भएको छ। रेफ्रीले तत्काल फाउल नदिएको तर इजिप्टले दोस्रो गोल गरिसकेपछि मात्र भीएआर किन हेरिएको भन्ने चार्ड विकको प्रश्न छ। इजिप्टका मारवान अतियाले अर्जेन्टिनाको लिसान्ड्रो मर्टिनेजको जर्सी तान्दै खुट्टा कुल्चिदा मैदानमा रहेका रेफ्रीले पाउल नदिएको अवस्थामा भीएआर अधिकारीहरूले किन यो विषय उठाएको भन्दै उहाँले प्रश्न गर्नुभयो। यस्तै अर्जेन्टिनाको तेस्रो गोल अघि इजिप्टका मोहम्मद सलाहमाथि त्यस्तै प्रकारको फाउल भएको देखिएको, तर त्यही बेला भीएआर नहेरी एको फुटबल विश्लेषक अली एल गार्नीको भनाई छ। यसैबीच इजिप्टका मुख्य प्रशिक्षक होमा सामा हसनले म्याच अफिसियलहरूमाथि दबाव दिएको आशंका गरेका छन्। उनका अनुसार फुटबलका सबैभन्दा चर्चित खेलाड़ी मध्येका एक लियोनल मेस्सीलाई प्रतियोगितामा टिकाइ राख्न यस्तो गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनो जोड़िएको विवाद साम्य हुन नपाउँदै विश्वकपको अर्को विवाद शुरू भएको हो। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। सिंहदरबारमा व्हील चेयर र सेवा सहयोगी सेवा शुरू, धरानबाट 10 जना बिचौलिया पक्राउ। 3 वर्ष सेवा पूरा गरेपछि मात्रै शिक्षकको सरूवा, मौद्रिक नीतिले बढ़ाउन सकेन शेयर बजार, नेप्से 30 अंकले घट्यो। रोल्पामा बस दुर्घटना हुँदा 14 यात्रु घाइते, भानु जयन्तीको अवसरमा रोल्पामा जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता हुने, 40 वर्ष स्वास्थ्य सेवामा समर्पित भक्त बहादुर थापा सम्मानपूर्वक विदाई। जबरजस्तीकरण उद्योगमा 2 वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ, दिवंगत आमाको स्मृतिमा श्रीकोट मावीमाहरू 1,70,000 अक्षय कोषको स्थापना। र इरानको युद्ध विराम अन्त्य भएको ट्रम्पको घोषणा, भीएआर निर्णय र इजिप्टमाथि अर्जेन्टिनाको जीतले विश्वकपको वैधतामाथि प्रश्न उठ्यो।
लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम बैंड 96.4 MHz हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radio जलजलाबाट संसार भरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यति जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 MHz।
1: गतै हामीसँग आदरणीय अर्का मित्र, हेलो
2: सर, नमस्कार। बाबुराम भट्टराई हो,
1: भट्टराईज्यू स्वागत गरेर आजका निम्ति यहाँको सौगात के हो सुनाउने कुरा
2: अहिले भर्खरै हजुरले ल्याप नयाँ नगरले राख्यो भन्ने होइन सर, मेरो जिज्ञासा के रह्यो भने त्यो विषादीहरू कति छ, कति युज गरेको छ भन्ने कुरो पनि त्यसमा ल्यापले चाहिँ हेर्छन् कि हेर्दैनन् होला भन्न चाहे सर एउटा कुरा। अनि अर्को कुरो यो जेब्रा क्रस भन्छ नि सर,
1: बाटो काट्ने
2: जेब्रा, बाटो काट्ने ठाउँ जेब्रा क्रस भनेको त्यो सेतोले मात्रै पोत्ने हो र सर, त्यो त होइन होला, त्यसको त मापदण्ड के होला। अनि विदेशतिर मैले देखेको जेब्रा क्रस त्यसलाई जस्तो गोलो पारेर घोडाको त्यो जुन जेब्राको जस्तै डडेलो जस्तै बनाएर त्यो जेब्रा क्रसमा पहेँलो सेतो कालो राखेको जस्तो लाग्छ मैले देखेको त्यो हो। यहाँ चाहिँ अस्ति नैदेखि नै मैले मिडियामा चाहिँ भनिराखेको छु यो चुच्चेबारी देखाउँछु कालो फुल चाहिँ कतै पनि जेब्रा क्रसमा चाहिँ सेतो पनि टाटा टाटा अलिअलि मात्रै छ भन्दाखेरि अहिले सुरु गरेको रहेछ सर लगाउने होइन सर। तर मैले अब त्यो नेताहरू पनि विदेश त घुमेका छन् देखेका छन् अनि कर्मचारीहरू पनि सचिवज्यूहरू पनि पुग्नु भएको छ होला हेर्नु भएको छ होला। तर जेब्रा क्रस चाहिँ खास भनेको जेब्रा भनेको के हो त भन्दा जेब्रा घोडा नै हो, त्यसको डडेलो जस्तो बनाउनु पर्यो र त्यसमा रङ पनि त्यस्तै खालको राख्नु पर्यो अनि राति पनि देख्छ यो भयो सर। मैले त्यो जति पनि खेर हाम्रो नेपालमा चाहिँ सेतै मात्रै डल्ने त्यो खाली भुल्ने त होइन, त्यो नेपालको परिवृत्ति छोड्नुपर्छ र विदेशतिर नेताहरूले घुमेको छन् त्यो हेरेर त्यो बमोजिमको बनाउनु चाहिँ पर्यो। अनि आज म झन्डै एक्सिडेन्ट भए सर, जब कालो पुलदेखि म आउँछु त्यहाँनिर हजुरलाई थाहा थियो त्यहाँनिर भण्डारेश्वर अगाडि छ देउताको अगाडि अस्ति नै खने अनि त्यहाँबाट पुरेछन् त्यहाँदेखि फेरि त्यहाँ पिच बनाएपछि खाल्डो परेछ, त्यो खाल्डो याद हुँदैन किनभने त्यो कालै हुन्छ बराबरको, ती मान्छेले इस्काभेटर राखेको छ त्यो कतिपल्ट खन्ने हो कतिपल्ट थाल्ने हो कति खर्च बिग्रिने हो त्यो खाल्डा बनाउने के सरकारको दायित्व हो कि नगरपालिकाको दायित्व हो कि कसको दायित्व हो, हामीबाट कर प्रशस्तै लिएको छ, तेल लगाउँदा पनि करै छ अनि लाइसेन्स रिन्यू गर्दा पनि करै छ अनि वर्षमा तिर्नुपर्ने कर पनि तिरेकै छ अनि हामीले चाहिँ त्यस्तो उचित हिँड्नुपर्ने हो। अनि त्यहाँनिर एक्सिडेन्ट भयो भने सरकारले जिम्मेवारी लिनुपर्छ कि पर्दैन, कानुनले त्यो सरकारलाई समाउँछ कि समाउँदैन, जनतालाई चाहिँ कर र ट्याक्स भनेर लुडाइराख्ने अनि आफूले चाहिँ त्यो दायित्व पुरा गर्नुपर्छ कि पर्दैन। यदि यो संसार लोकप्रिय संसार मान्छे कुनै पनि नेताहरूले अथवा उहाँको अग्रपक्षले सुन्दैछन् भने पाएको भनेको पिच भनेको हामी नेपाली जनताले तिरेको करबाट बनेको छ, त्यो कर कहाँ जान्छ र त्यो बाटो किन बन्दैन किन खाल्डा र खुल्ली हुन्छ, अहिले भर्खर बनायो भने अहिले भरे नै त्यो टालेको हुनुपर्छ र मात्रै त त्यो हुन्छ, नभए नेताको मात्रै अमन चयन गरेर दुनिया अगाडि पछाडि भुइँया बजाएर हिँड्ने हो भने र यो चाहिँ अलिकति भएन, यस्तो खालको चाहिँ प्रविधिले देश कहिले बन्छ र जनतालाई मात्रै निचरिरहने हो कि तपाईँहरूले यस्तोपट्टि पनि ध्यान दिने हो भनेर राखे सर। नमस्कार।
1: नमस्कार, धन्यवाद बाबुराम भट्टराईलाई। सड़कमा राखिएका पोतिएका जेब्रा क्रस जहाँ बाटो काट्ने निशान संकेत चिन्हहरू छन् तिनलाई सबैले देख्ने र बुझ्ने गरी विदेशको जस्तै स्पष्ट बनाउनु पर्यो, चखिलो बनाउनु पर्यो। अनि सड़क कहिले खन्छन् कहिले पुर्छन्, छाँदा खाँदाको सड़क भत्काउँछन् बेला बनाउँदैनन्, यसले दुर्घटना निम्ताएको छ कि छैन, यो किन विचारणी नभएको भन्ने मूल गुनासो थियो उहाँको। अर्का मित्र, हेलो,
3: हेलो, नमस्कार, जुजुलपा,
1: नमस्कार, राजेन्द्र नकर्मी
3: सुन्दा।

0: जेरो एवं नमस्कार कार्यक्रम थबाङ गतिविधि लिएर आएका छौं। यो कार्यक्रम सुनेर बस्नुभएका थबाङवासी लगायत रेडियो पूर्वी रूकुम सँगै रेडियो मालतरी र रेडियो जलजला सुन्दै बस्नुभएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम लिएर उपस्थित भएको छु म जयमान गुडामकर र मलाई रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्वको स्टुडियोमा प्राविधिक मित्र सावित्री खत्री हुनुहुन्छ भने रेडियो मालसरी 100.5 MHz रोल्पाको स्टुडियोबाट रेटिका मगर र रेडियो जलजला 96.4 MHz रोल्पाको स्टुडियोबाट रिटा गाहा मगरले साथ दिइराख्नु भएको छ। श्रोता यो कार्यक्रम रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्वमा उत्पादन गर्ने गरेको छ र यसको प्रसारण प्रत्येक साताको बुधबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्व रेडियो मालसरी 100.5 MHz रोल्पा र रेडियो जलजला 96.4 MHz रोल्पाबाट एकैसाथ प्रसारण हुने गरेको छ। साथै तीनवटै रेडियोका फेसबुक पेजहरूबाट तथा इन्टरनेट अनलाइनमा रेडियो पूर्वी रूकुम .com.np मालसरी खबर.com र जलजला .com पनि हाम्रो आवाजलाई विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। श्रोता यस कार्यक्रममा हामीले थबाङ गाउँपालिका र थबाङ गाउँपालिका विभिन्न शाखाहरू लगायत थबाङ गाउँपालिकाका हरेक वडाहरूले गरेका विभिन्न कामहरूको जानकारी सँगै हरेक हप्ता थबाङ गाउँपालिकाका ताजा गतिविधिहरू साथै गाउँपालिका स्थित सफल व्यक्ति तथा व्यवसायीहरूसँग उत्प्रेरण कुराकानी गर्ने गरेका छौं भने गाउँपालिकावासीका सुझाव तथा गुनासोहरू लिएर उपस्थित हुने गर्दछौ। यसै गरी थबाङ गाउँपालिकाका वडाहरूको विभिन्न शाखाहरूबाट भइगरेका कामहरू कहाँ कसरी हुनेछन् यसमा जनप्रतिनिधिहरू र कर्मचारीहरूबाट के कस्ता सेवाहरू प्रवाह भइरहेका छन् भन्ने बारे पनि जानकारी दिने गर्दछ। आजको कार्यक्रम थबाङ गतिविधिमा हामीले थबाङ गाउँपालिका एकमा रहेको थबाङ आधारभूत अस्पतालका प्रमुख राजकुमार बुढामगरसँग अस्पतालको इतिहास, हाल भइरहेको सेवा प्रवाह, थप हुन गइरहेको सेवाको अवस्थासँगै हालको समस्या र त्यसको समाधानका लागि गरिराख्नु भएको उपायका प्रयास लगायतको बारेमा कुराकानी गर्न गइरहेका छौं। अब सुनौ थबाङ आधारभूत अस्पतालका प्रमुख राजकुमार बुढासँग गरिएको यो कुराकानी। आज हुनुहुन्छ हाम्रो चाहिँ आधारभूत थबाङ अस्पतालका प्रमुख राजकुमार गुडामगरजी हुनुहुन्छ। कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: थबाङ गाउँपालिका एक नम्बरमा अवस्थित यो आधारभूत अस्पताल यसको चाहिँ इतिहासबारे बताइदिनुहोस् न। यो चाहिँ स्थापना कालदेखि अहिले चाहिँ थबाङ आधारभूत थबाङ अस्पताल हुँदासम्म चाहिँ यसको इतिहास चाहिँ संक्षिप्तमा बताइदिनुहोस्।
1: यसको संक्षिप्तमा इतिहास भन्नु पर्दाखेरि यो थबाङ स्थानीय तहहरू नेपाल सरकारको स्थानीय तह लागू हुनुभन्दा पहिला नेपाल सरकारको पहुँच किन यो रोल्पा जिल्लाकै सबभन्दा विकट ठाउँ हो। यो चाहिँ रोल्पा जिल्लाकै अन्तिम गाउँ यहाँलाई थाहा छ। त्यसपछि सदरमुकामसम्म पुग्न त्यसपछि बजारका अस्पतालहरूमा पुग्न पहुँच नभएको बेला चाहिँ स्थानीय जनतालाई स्वास्थ्य सेवाबाट जति बेला थबाङ स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति औषधिको अभाव थियो त्यो टार्नलाई चाहिँ 2067 सालमा जनस्वास्थ्य सहकार संस्थाको स्थापना गरी सुरुवात भएको थियो र त्यो पछि 2073 सालमा आएर चाहिँ विधिवत रूपमा जनला अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा दर्ता भएर अस्पताल सञ्चालनमा थियो पहिलेदेखि नै। त्यसपछि जब 2074 सालमा स्थानीय तहहरू सञ्चालन भइसकेपछि साबिकको थबाङ स्वास्थ्य चौकी र जनजा सामुदायिक अस्पताल र अनुसन्धान केन्द्रलाई मर्ज गरेर 2073 फागुन 3 गतेका दिन यी दुईटा संस्थालाई मर्ज गरेर सरकारी अस्पताल थबाङ गाउँपालिकाको मार्फतमा रहेको सरकारी अस्पतालको स्थापना भएको थियो भने आर्थिक वर्ष 81-82 नेपाल सरकारको चाहिँ थबाङ आधारभूत अस्पतालको रूपमा सूचीकृत गरेको छ र हामीले चाहिँ 82 सालको वैशाख महिनादेखि नेपाल सरकार संघीय सरकारले बनाइदिएको नयाँ भवनबाट हामी सेवा दिइरहेका छौँ।
0: अहिलेसम्म तपाईँहरूको चाहिँ यहाँ आधारभूत अस्पताल थबाङबाट चाहिँ कस्तो सेवा प्रवाह गर्नुभएको?
1: कस्तो भन्नाले आधारभूत अस्पताल भनेपछि आधारभूत सेवाहरू जनता नेपाल सरकारले तोकेका आधारभूत सेवाहरू नै हो हामीले दिने। जस आधारभूत सेवामा भनेको चाहिँ दैनिक बिरामी चेक जाँचका कुराहरू ओपिडी हुने भयो, त्यसपछि नेपाल सरकारकै कार्यक्रमहरू खोप कार्यक्रमहरू पोषण कार्यक्रमहरू सूचित मातृत्व कार्यक्रमहरू त्यसको छेरो कुष्ठरोग लगायतका कार्यक्रमहरू हुन्छ। थप 1500 भइसकेपछि यहाँ केही निदानात्मक सेवाहरू पनि छ, यहाँ ल्याबका सेवाहरू छ, त्यसपछि एक्सरे, पिडी एक्सरे, इसिजी लगायतका जाँचहरू, साथै 24 घन्टा इमर्जेन्सी सेवा र अन्तरङ्ग सेवा, बिरामी भर्नाको सेवाहरू लगायतका आधारभूत सेवाहरू हामीले दिइरहेका
0: छौँ। यहाँ चाहिँ कर्मचारीको व्यवस्थापनमा अथवा भनौँ न कर्मचारीको चाहिँ अवस्था चाहिँ कस्तो छ, अथवा यहाँ पटपर्ति जो चाहिँ दरबन्दीहरू छ होला होइन, स्वीकृत दरबन्दीहरू छ, यहाँ तपाईँको कर्मचारी हुनुहुन्छ नि?
1: स्वीकृत दरबन्दी भन्नाले अहिलेसम्म नेपाल सरकारले 1500 अस्पतालमा यति कर्मचारी भनेर स्वीकृत अझैसम्म गरिसकेको अवस्था छैन भने नमुना दरबन्दी चाहिँ फिट गरिएको छ। त्यो नमुना दरबन्दी अनुसार 30 जनाको दरबन्दी हो, तर त्यो दरबन्दी अनुसार परिपूर्ति भएको छैन। हाल कर्मचारीको अवस्था भन्नुपर्दाखेरि साबिकको सामुदायिक अस्पतालबाट आइनुभएका कर्मचारी र साबिक स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूले यो अस्पताल स्थापनादेखि काम गर्दै आएका थियौँ भने अहिले थप थपाङ गाउँपालिकाबाट केही चाहिँ थपाङ अस्पताल व्यवस्था, थपाङ आधारभूत अस्पतालको अस्पताल व्यवस्थापन समितिबाट गरेर चाहिँ केही कर्मचारीहरू हामी काम गरिरहेका
0: छौँ। भने तपाईँले चाहिँ भन्नुभएन जस्तो चाहिँ अझै स्वीकृत गर्नुभयो अनुसार चाहिँ व्यवस्थापन गर्न सकिएको छैन भन्नुभयो, कर्मचारी अझै थप चाहिँ हुन नसकिएको चाहिँ के होला कारण?
1: हुन नसकेको बजेटकै कारण हो। सङ्घीय सरकारबाट सङ्घीय र प्रदेश सरकारबाट यो कर्मचारीको तलब भत्ताको व्यवस्था थियो, आर्थिक कारणले नै हुन नसकेको पहिलो कारण चाहिँ। अहिले त्यो नमुना दरबन्दी अनुसार चाहिँ 3 जना डाक्टर, 1 जना एमडीजिपी अनि 2 जना चाहिँ एमओको दरबन्दी हुनुपर्नेमा अहिले हामीसँग 1 जना मात्र एमओ हुनुहुन्छ भने 2 जना रिक्तले थियौँ। त्यसपछि बाँकी 6 जना स्टाफ नर्स मध्येमा 4 जना मात्र पटपुटी भएको छ, 2 जना रिक्त छ। त्यो बाहेकका दरबन्दीहरू चाहिँ लगभग पटपुटी भएको छ, जसमा चाहिँ 8 जना कर्मचारीले चाहिँ नेपाल सरकारको सङ्घीय सशस्त्र तलब खान्छन् भने 3 जना कर्मचारीले थलाङ अस्पतालकै व्यवस्थापन समितिबाट, त्यो बाहेकका अरू कर्मचारीहरू चाहिँ थबाङ गाउँपालिकाले को व्यायबाट थबाङ गाउँपालिकाबाट चाहिँ करार नियुक्ति पाएर चाहिँ अहिले 27 जना कर्मचारी
0: अहिले पद जो चाहिँ रिक्त रहेको भन्नुभयो होइन, तिनी पद रिक्त रहेको चाहिँ तपाईँहरूले माग गर्नुहुन्छ कि गर्नु भएको छ?
1: त्यसको माग आपूर्ति चाहिँ हामीले गरिराखेका छौँ सङ्घीय सरकारबाट। को ऐन अनुसार चाहिँ 1500 सम्मको अस्पताल चाहिँ स्थानीय तहको जिम्मेवारी र दायित्वभित्र पर्दछ भन्ने छ, तर स्थानीय सरकारले त्यति दरबन्दी अनुसारको जनशक्ति पाल्न र भौतिक पूर्वाधार पुर्याउन यो थलाङ गाउँपालिका मात्र नभएर देशभरकै स्थानीय तहको लागि जटिल विषय हो। त्यसकारण सङ्घीय सरकारले चाहिँ ऐनमा संशोधन गरेर सङ्घीय र प्रदेशले सहयोग नगर्ने भने स्थानीय सरकारले 1500 अस्पताल चलाउन सक्ने अवस्था छैन। त्यसलाई मध्यनजर गर्दै हामीले प्रदेश सरकारसँग, सङ्घीय सरकारसँग हामीले अस्पताल यो हालतमा चलाइरहेका छौँ, थप जनशक्ति दिनु पर्यो भन्ने कुरा चाहिँ हामीले पदाचार गर्ने, माग गर्ने कामहरू गरिराखेका छौँ।
0: जस्तो अहिले चाहिँ थबाङ गाउँपालिका मार्फतको यो आधारभूत स्वास्थ्य आधारभूत अस्पताल चाहिँ सञ्चालन गरिरहेको छ है, यसमा चाहिँ समिति पनि छ होला?
1: हजुर,
0: समिति चाहिँ को को चाहिँ रहने व्यवस्था छ अहिले चाहिँ समितिको अध्यक्ष चाहिँ?
1: त्यस समितिमा 7 जना सदस्य रहने व्यवस्था रहेको छ, जसमा चाहिँ अध्ययन अध्यक्ष भनेको थबाङ गाउँपालिका चाहिँ अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष सोट हुने व्यवस्था रहेको छ, जस अनुसार चाहिँ थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिदेव कुरा मगरजी नै यहाँको अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ भने पद्यन्न सदस्य सचिव चाहिँ अस्पतालको प्रमुख हुने भएर सदस्य सचिवको रूपमा म छु भने बाँकी सदस्यहरूमा चाहिँ 1 नम्बर वडाको वडा अध्यक्ष पद्यन्न सदस्य, त्यसपछि कार्यपालिकाको महिला सदस्य मध्येबाट 1 जना पद्यन्न सदस्य रहने व्यवस्था छ, जसमा चाहिँ 1 नम्बर वडाकै हुनुहुन्छ। त्यसपछि स्वास्थ्य शाखा प्रमुख, थबाङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चाहिँ पद्यन्न सदस्य रहने व्यवस्था छ भने अध्यक्षले मनोनित गरेको चाहिँ सेवानिवृत्त समाजसेवी मध्येबाट चाहिँ उपाध्यक्ष रहने व्यवस्था छ, र अध्यक्षले मनोनित गरेको मध्येबाट 1 जना समाजसेवी मध्येबाट 1 जना गरेर 2 जना मात्र मनोनित गर्न पाउने व्यवस्था छ भने बाँकी सबै पटेल सदस्य।
0: अनि यो अस्पताल व्यवस्थापन समितिको बैठक चाहिँ कतिको बसिरहनु भएको छ?
1: अस्पताल व्यवस्थापन समितिको बैठक हामीले आवश्यकताको अनुसार हामीले हरेक 2 महिनामा अनिवार्य बस्ने भनेर निर्णय गरेका छौँ भने आवश्यकताको आधारमा जति पनि बस्न सकिन्छ, भनेको वर्षमा 6-7 चोटि 7-8 चोटि चाहिँ बैठक बस्ने गरेका छौँ।
0: बैठक बस्दाखेरि हजुरले अहिलेसम्म अलिक गहन विषयमा छलफल पाएको कुन कुन विषयवस्तुमा छलफल गर्नुहुन्छ?
1: अहिलेसम्म भनेको बैठकमा धेरै जसो बैठकमा कुरा आउने भनेको जनशक्तिको कुरा, भौतिक पूर्वाधारको कुराहरू, यहाँ आएका समस्याहरूको, त्यसपछि बिरामीलाई सेवा थपका कुराहरू खास गरी बैठकमा छलफल हुने विषयहरू
0: तिमी चाहिँ विषय छलफल गर्दाखेरि पछाडि जो चाहिँ समस्या चाहिँ भएको अनि छलफल पछाडि चाहिँ निर्णय पनि गर्नुहुन्छ होला, त्यसको पछाडि चाहिँ त्यो अर्को बैठक बस्दाखेरि चाहिँ कार्यान्वयन भएको अवस्था कति चाहिँ पाउनु भएको?
1: त्यसको बैठकमा निर्णय भएकाहरू कार्यान्वयन हामी तत्कालै गरिराखेका छौँ, कार्यान्वयन भइरहेछ। मैले अघि तिमी यहाँलाई भने जस्तै खबाङ गाउँपालिकाबाट पनि सङ्घीय सरकारबाट र खबाङ गाउँपालिकाबाट सम्भव नभएको 3-3 दिन कर्मचारी यहाँका आन्तरिक आमदानीबाट पालिराखेका छौँ। यो भनेको यहाँ समस्या छ, अत्यावश्यक छ भनेर नै हामीले त्यसरी गरिराख्यौँ। त्यस्तै गरेर अरू कुराहरूमा पनि हामीले निर्णय गरिसकेपछि त्यसलाई तत्कालै कार्यान्वयनमा लैजाने अथवा माथि निकायमा माफ लग्ने कुराहरू चाहिँ भइरहेको
0: छ। अहिले चाहिँ तपाईँहरू चाहिँ समितिमा पनि बस्नुहुन्छ होला, सेवा गराएको तपाईँहरू कहाँ चाहिँ यो अस्पतालमा अलि धेरै चाहिँ गुनासो आउने गरेको, कस्ता खालको गुनासो आएको?
1: अहिलेसम्म लिखित रूपमा गुनासो कहीँ पनि आएको छैन। मैले हरेक उसमा भनिराखेको हुन्छु, आमासँगको मिटिङहरूमा, कार्यक्रमहरूमा गएर अस्पतालमा तपाईँहरूलाई सेवा लिन आउँदा समस्या भयो के हो भने तुरन्त दिनुहोला भनेर हामीले अगाडि चाहिँ बाहिर देखिने गरी सुझाव पेटिकाहरू राखेका छौँ। त्यहाँ लिखितै रूपमा त अहिलेसम्म कुनै पनि गुनासोहरू आएको छैन भने अब सेवा गराएको गुनासो भनेको यहाँ चाहिँ अब कहिलेकाहीँ थोरै जनशक्ति हुँदाखेरि अलि लामो समय पर्खिने चाहिँ मलाई आएको समय सेवा गराएरले मसँग भेटेर मौखिक रूपमा राखेको समस्याहरू भनेको अलि छिटो आएन भन्ने नै हो। त्यो बाहेकको गुनासो चाहिँ अहिलेसम्म मैले प्राप्त गरेको छु।
0: त्यो सेवा गराइदियो लाइन भन्नु भने त्यो जस्तै चाहिँ ढिलो अथवा चाहिँ ढिलो बुवाम्रो पलाउनु समस्या चाहिँ के जनशक्ति
1: समस्या जनशक्ति अभावकै कुरा हो। हामीले त्यहाँ चाहिँ कहिलेकाहीँ 2 जनाको ड्युटी लाग्छ भने कहिलेकाहीँ नपुगे त्यसलाई एक्लैले हेर्ने हो। त्यहाँ चाहिँ दैनिक अब 40-50 जना औसतमा 40-50 जना बिरामी एक्लैले हेर्ने हो। त्यो हेर्दाखेरि फेरि यहाँ त फेरि हाम्रो सेवा गराए भनेको तमाङ गाउँपालिकाभन्दा बाहिरका धेरै हुनुहुन्छ, उहाँहरू अटो रिजर्भ गरेर गाडी रिजर्भ गरेर आइराख्नु भएको हुन्छ अनि हामीलाई छिटो पालो पायो अहिले नै फर्किनु पर्यो भनेर आखिराख्नु भएको हुन्छ। र त्यहाँ चाहिँ हामीले जो पहिला आएको त्यही अनुसार पालो अनुसार हेर्दै जाँदा पनि पछि आएकाहरू पछि पालो आउँदा उनीहरू त्यतिकै पनि आखिराखेको अवस्था हो। अब एउटै मान्छेले 40-50 जना बिरामीसँग हेर्दाखेरि अब समय त लाग्ने नै।
0: पालोको अवस्था चाहिँ कस्तो चाहिँ व्यवस्था गरिदिनु भएको छ? जो अगाडि आयो त्यसले चेक जाँच गर्ने त्यसले कसरी उपचार गर्ने भन्ने छ कि पकनको व्यवस्था अथवा चाहिँ अरू के उपाय गर्नु भएको छ? त्यसको
1: हामी चाहिँ बिरामी आउने बित्तिकै कोठा नम्बरमा एक गएर नाम दर्ता गर्ने बेला नै डिजिटल दर्ता हुन्छ। त्यहाँ नाम दर्ता गरेको सेटिङ समेत थाहा हुन्छ हामीले कुन मान्छे पहिला आयो, कति बजेर कति मिनट
0: नाम
1: आयो भन्ने कुरा ओपिडी टिकटमै लेखिदिया हुन्छ। हामीले डिजिटल इन्ट्री गरेर त्यहाँबाट प्रिन्ट गरेर ओपिडी टिकटमा राखेका हुन्छौँ। त्यसकारण जसले पहिला नाम लेख्छ त्यसैले पहिलो पालो आउने हो भने अशक्त त्यसपछि इमर्जेन्सीलाई इमर्जेन्सीमै व्यवस्थापन हुन्छ भने त्यहाँ अशक्त वृद्धवृद्धाहरू गर्भवतीहरू त्यस्तो विशेष खालका उसहरूलाई चाहिँ माफ बाहेक अरू सबै
0: तपाईँहरू गाउँपालिका केन्द्रमा पनि हुनुहुन्छ नजिकै हुनुहुन्छ, यहाँ चाहिँ औषधिको अभाव कति उखेर हुनु भएको?
1: औषधिको अभाव सामान्य त यहाँ औषधिको अभाव त अब त्यति धेरै खरिदनु परेको छैन भने केही आइटमहरूमा चाहिँ औषधिहरूमा अभाव कहिले काहीँ देखिया हुन्छ भने त्यस्तो औषधि छैन भनेर फर्काउनु पर्ने अवस्था चाहिँ छैन। किनभने
0: हामीसँग
1: निशुल्क दुईटै फार्मेसी भएकोले अब निशुल्क आपूर्ति हुन नसकेको खण्डमा सशुल्कको तर बिरामीलाई औषधि छैन है भनेर
0: निशुल्क आधारमा अस्पतालमा निशुल्क पाइने औषधि चाहिँ कति प्रकार छन्?
1: अनि नेपाल सरकारले सूचीकृत गरेको 98 प्रकारको सबै छ, सबै
0: औषधि
1: सधैँ पाइराख्या हो। त्यसमध्येमा 1-2 आइटमहरू 98 हुँदैन, 4-5 आइटमहरू रेगुलर सप्लाई हुँदैन
0: हुँदैन,
1: तिनीहरू कहिले काहीँ अभाव हुन सक्छ। त्यो बाहेकका अरू आइटम चाहिँ
0: सशुल्क भन्नुभयो, त्यो फार्मेसी चाहिँ कस्तो बाहिरबाट राख्नु भएको छ कि अस्पतालले नै?
1: अस्पताल व्यवस्थापन समितिले नै फार्मेसी सञ्चालन
0: गर्नुभएको
1: छ अस्पतालबाट।
0: त्यसपछि चाहिँ कहिलेकाहीँ गुनासो कस्तोसम्म आउँछ भने कहिलेकाहीँ चाहिँ उताको सशुल्कको चाहिँ अथवा शुल्क सहितको चाहिँ औषधि बिक्री गर्नको लागि यता चाहिँ निशुल्क पार्ने औषधि कहिलेकाहीँ चाहिँ लिइदिया हुन्न भन्ने चाहिँ गुनासो आइरहन्छ कि यहाँ चाहिँ कस्तो छ त्यो गुनासो आउँछ?
1: यहाँ त्यस्तो गुनासो चाहिँ अहिलेसम्म मैले मलाई कसैले पनि भनेको छैन। अब त्यस्तो समस्या आशाभर आउन नदिने व्यवस्था गरेर राखेको छ। अब निशुल्क पाउन त निशुल्क उपचार गर्ने हो, निशुल्कले नपुगेपछि त्यो नभएको खण्डमा मात्र किन्नुपर्ने हो र बिरामीको अवस्था हेरेर अब किन्नुपर्ने औषधि लिने हो कि निःशुल्क औषधि लिने हो त्यो अवस्था अनुसार प्रिस्क्रिप्सन गर्ने हो. त्यस कारण हामीले चाहिँ यहाँ अब मलाई लिखित या भौतिक रूपमा प्रत्यक्ष गुनासो चाहिँ मैले अहिलेसम्म सुनेको छैन.
0: तपाईँको जहिले चाहिँ भौतिक संरचना पनि छ, जस्तै रोल्पा जिल्लाको चाहिँ प्रति यो चाहिँ अब 74 या 75 साल जस्तो लाग्छ नेपाल सरकारले चाहिँ प्रत्येक पालिका पालिका अस्पताल चाहिँ भौतिक संरचना लागि चाहिँ शिलान्यास एकै साथ गरेको चाहिँ थियो. तर रोल्पा जिल्ला अथवा छिमेकी रुकुम जिल्लामा पनि सन्दर्भमा सञ्चालनमा आएको चाहिँ छबाङ गाउँपालिका छबाङ अस्पताल चाहिँ होला. भौतिक संरचनालाई चाहिँ जस्तै चाहिँ अब समस्या नहोला जस्तो देखिन्छ बाहिरबाट हेर्दाखेरि तर चाहिँ अर्थव्यवस्थापन गर्ने त छ कि कस्तो छ अवस्था.
1: भौतिक संरचनाको कुरा गर्दा भवन हामीले नेपाल सरकारको मापदण्ड अनुसारको भवन पूर्ण रूपमा पाइसकेका छौँ र त्यहाँबाट सेवा दिइराखेका छौँ. तर सेवा दिँदै जाँदा यो पर्याप्त चाहिँ छैन. यसमा के नेपाल सरकारले मापदण्ड अनुसार एउटा सेवा निश्चित एउटा कोठाबाटै दिने भनेर त्यो मापदण्ड छ, त्यो अनुसार सबै सेवाहरू अहिले हामीसँग भएको मौजुदा कोठाहरूबाट पुगिराखेको छैन न भौतिक पूर्वाधारको उसमा पनि. त्यस्तै गरेर अब यहाँ बाहिरको जनशक्तिहरूको लागि बसाइ व्यवस्थापनका समस्याहरू छ. यो यत्रो भवन भएर क्वार्टर भन्ने छैन, कर्मचारीलाई आवास दिनुपर्ने त्यो चाहिँ छैन, आवासको कुराहरू अझै अभाव नै छ. त्यसपछि यो कोठा चाहिँ सेवाको लागि मात्र पनि यो बाहिरबाट हेरेर यति ठुलो भवन भए पनि भित्र कोठा चाहिँ हामीलाई अझै पर्याप्त छैन. तिन चारवटा कोठाहरू अझै अभाव चाहिँ झेलिराखेका छन्. तिन चारवटा सेवाहरू दुईटा सेवा एउटै कोठाबाट दिने त्यो मर्ज गरेर सेवा दिने काम गरिराखेका छन् भने आवासको त हामीले बारम्बार माग पाइराखेका छन्. कम्तीमा आवास दिएर चाहिँ एउटा चाहियो भन्ने कुरा. त्यसपछि अरू भौतिक पूर्वाधारमा यति आवास गृह भयो भने चाहिँ र एक दुईवटा कोठा मात्र अभाव हुने देखिन्छ भने यहाँ औजार उपकरणहरूको त अभाव नै देखिन्छ. औजार उपकरणका कुराहरू जनशक्तिका कुराहरू चाहिँ अभाव.
0: अहिलेसम्म हजुरले औजार उपकरण भन्नुभयो, अहिलेसम्म उपलब्ध भएको चाहिँ के के छ अहिले यहाँ जस्तो चाहिँ उपचारसँग सम्बन्धित भएको उपलब्ध भएको
1: उपचारसँग उपलब्ध भएको ल्याबका सामग्रीहरू प्रदेश सरकारबाट प्राप्त गरेका छन्. त्यसपछि एक्सरे सेवा चाहिँ हाम्रो पुरानो अस्पतालको थियो 100 MA थियो भने अहिले छबाङ गाउँपालिकाबाट 500 MA एक्सरे मेसिन प्राप्त गरेका छन्. त्यस्तै गरेर इसिजी मेसिन पनि हामीले उसबाट नेपाल सरकारबाट प्रदेश सरकारबाट इसिजी मेसिन, त्यसपछि इमर्जेन्सी भाइटल मोनिटरहरू लगायतका चाहिँ प्रदेश सरकारबाट प्राप्त गरेका छन् भने प्रदेश सरकारबाट नै एउटा ग्रामीण भिडियो एक्सरे गर्भवती महिलाहरूको लागि निःशुल्क गर्नको लागि एउटा भिडियो एक्सरे छ भने तीनवटा भिडियो एक्सरे छन् हामीसँग. एउटा पुरानो भिडियो एक्सरे छ हामी पुरानो अस्पतालबाट आएको, एउटा प्रदेश सरकारले दिएको जसबाट गर्भवतीहरूलाई निःशुल्क एक्सरे गर्छौँ भने एउटा सशुल्क एक्सरेमा हामीले गत वर्ष मात्र भित्राएको हामीले अस्पतालकै आन्तरिक कमाइबाट नै कमाइबाट र त्यसमा डाक्टरले थप 10 लाख डाक्टर इसिडियाको अनुदान गरेर 30 लाख रुपियाँको चाहिँ नयाँ भिडियो एक्सरे मेसिन गत वर्षमा.
0: अनि तपाईँको ग्याप बन्नुभयो, त्यसपछि चाहिँ यता चाहिँ भिडियो एक्सरे त्यसपछि साह्रो एक्सरे चाहिँ पाठ छ भने पनि बताउनु पर्ने. यसमा त्यो मात्रै विषयगत जनशक्ति पनि छैन,
1: विषयगत जनशक्ति छन् हामीसँग. ल्याबको सेवा गर्नलाई नेपाल सरकारकै थाय कर्मचारी ल्याब टेक्निसियन हुनुहुन्छ भने अर्को ल्याब असिस्टेन्ट गरेर दुईजना कर्मचारी हुनुहुन्छ उसमा ल्याबमा भने एक्सरेमा चाहिँ छबाङ गाउँपालिकाबाट करार नियुक्ति दिनुभएका रेडियोग्राफरै हुनुहुन्छ.
0: अनि यहाँको
1: छबाङ भने यता भिडियो एक्सरेतिर चाहिँ ट्याकेटी उसको हुनुहुन्छ, डक्टरले गर्नुहुन्छ.
0: तपाईँको यहाँ छबाङ अस्पताल जस्तो अहिले चाहिँ छबाङ अस्पताल आधारभूत अस्पतालको रूपमा स्थापित भइसक्यो होइन, योभन्दा अगाडि चाहिँ यो पृष्ठभूमि चाहिँ लामो चाहिँ सङ्घर्षबाट चाहिँ आम भएको थियो. पहिला चाहिँ सामुदायिक अस्पताल हुँदै आउँदाखेरि चाहिँ पहिला चाहिँ जापानिज डाक्टर चाहिँ हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ होइन.
1: हजुर, अहिले पनि
0: उहाँको चाहिँ मुख्य हेर्ने पाठ चाहिँ कुन हो?
1: उहाँको मुख्य हेर्ने पाठ भनेको अहिले व्यवस्थापकीय सल्लाहकार हो कानुनी रूपमा. उहाँ चाहिँ जापानको अर्थोपेडिक सर्जन हात जोड्ने विशेषज्ञ नै हुनुहुन्छ उहाँ चाहिँ जापानको, तर जापानको अस्पतालबाट रिटायर हुनुभयो. त्यसपछि उहाँ त्यहाँबाट रिटायर हुनु भइसकेपछि नेपाल मेडिकल काउन्सिलमा अर्थोपेडिक सर्जनकै रूपमा सूचीकृत भएर वर्किङ भिसामा आउनुहुन्थ्यो, वर्किङ भिसामा काम गर्नुहुन्थ्यो भने अहिले उहाँको उमेर हद को कारण त्यो अनुमति छैन उहाँलाई अहिले चाहिँ उहाँको भूमिका भनेको अस्पतालको स्तर उन्नति गर्नको लागि व्यवस्थाको दिए भूमिका हो उहाँले चाहिँ कसरी अस्पतालमा राम्रो सेवा गर्न सकिन्छ कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सरसल्लाह दिने भूमिकामा हुनुहुन्छ
0: उहाँ यहाँ चाहिँ कार्यरत भएपछि चाहिँ यहाँ चाहिँ परिवर्तन चाहिँ के पाउनु भएको अथवा उहाँ आइसकेपछि उहाँबाट चाहिँ अस्पतालले पाइराखेको सेवा चाहिँ के
1: उहाँबाट पाएको सेवा थप भनेको धेरै जसो मान्छेहरू डाक्टर ऋषिका सङ्गीत देखाउन आएको भनेर उहाँको उसले पनि बिरामीहरू आउनुहुन्छ एउटा अर्को कुरा अस्पतालमा मैले अघि नै भने उहाँले चाहिँ थुप्रो सेवाहरू दिनुभएको छ अस्पताललाई स्तर उन्नति गर्नको लागि चाहिँ उहाँको ठुलो योगदान छ उहाँले अस्पतालले पाएको भनेको चाहिँ अब यो भौतिक संरचनाहरूमा पनि पहिला यो भवन हुनुभन्दा पहिला उताको सामुदायिक अस्पतालको भवन लिएर टहराहरू थप्ने कामहरू उहाँले गरिदिनु भएको टहराहरू थपेर त्यहाँ अस्पताल चलाइरहेका थिए अहिले भवन नहुँदासम्म त्यसपछि यहाँ मैले अघि पनि भने एक्सरे पुरानो एक्सरेहरू किनिदिनु भएको त्यसपछि भर्खरै गत वर्षमा त भिडियो एक्सरेहरू किनिदिनु भयो त्यसपछि यहाँ अक्सिजन कन्सन्ट्रेटरहरू त्यसपछि सोलर ब्याकअपको लागि ब्याट्रीहरू यस्ता भौतिक पूर्वाधारहरूमा पनि लगानी गर्नुभएको छ भने अरू हामीलाई चाहिँ काम गर्नको लागि सिटाउने कुराहरू चाहिँ उहाँले गर्नुहुन्छ उहाँ के भन्छ यो अस्पतालमा चाहिँ एकदम फिक्स टाइममा काम गर्ने बानी त्यो बसाले चाहिँ उहाँकै देन हो यहाँ चाहिँ अब अरूको जस्तो अन्यत्रको जस्तो ढिला सुस्ती भन्ने कर्मचारीहरूमा ढिला सुस्ती अनि ढिलो आउने ढिलो गर्ने त्यस्तो चाहिँ हुँदैन सबै चाहिँ भनेपछि गर्ने टाइममा भन्ने बानी चाहिँ उहाँले बसाले
0: यस अस्पतालमा चाहिँ स्वास्थ्य सेवा लिनुको लागि चाहिँ कुन कुन ठाउँबाट आउनुहुन्छ सेवाग्राही चाहिँ कुन कुन ठाउँबाट आइरहनु भएको
1: सेवाग्राही खबाङ गाउँपालिकाको सोध हुने भयो त्यस पछाडि रोल्पाको परिवर्तन गाउँपालिका मारी गाउँपालिकाहरूबाट आउनुहुन्छ भने रुकुम पूर्वको तिनवटै पालिकाबाट आउनुहुन्छ खास गरी सबैभन्दा बढी सेवाग्राही भनेको रुकुम पूर्वको भूमे गाउँपालिका र रोल्पाको परिवर्तन गाउँपालिकाबाट दैनिक जसो नै आउनुभएका हुन्छ
0: जस्तै रुकुमको चाहिँ एउटा भूमे गाउँपालिका भनौँ त्यसपछि रोल्पाको चाहिँ परिवर्तन गाउँपालिका भन्नु उहाँहरू चाहिँ दूरीको हिसाबले नजिक भएर हुन्छ अथवा चाहिँ त्यहाँको भन्दा यहाँ चाहिँ फरक सेवा पाइरहेको छ यता आउँछन् भने उहाँहरूको चाहिँ प्रतिक्रिया के हुँदैछ हुन्छ
1: उहाँहरूको प्रतिक्रिया भनेको यहाँ मैले अघि पनि भने अब डक्टर हुनुहुन्छ भन्ने अब जपनिज डाक्टरसँग देखाउने भन्ने एउटा उहाँहरूको इच्छा त्यसपछि अहिले डक्टरले प्रत्यक्ष बिरामी नहेरे तापनि आएका समस्याहरूमा उहाँसँग परामर्श दिने डक्टर यहाँ वर्षमा 10-11 महिनासम्म यहीँ बसिराख्नुहुने यही अस्पतालमै दिनभर बस्ने भएको कारणले उहाँले प्रत्यक्ष बिरामी चेक जस्तो काम नगरे तापनि हामीले उहाँसँग अप्ठ्यारो केसहरूमा परामर्श लिने उहाँको सरसल्लाह अनुसार बिरामीको उपचार हुने भएकोले पनि बिरामीमा एक खालको विश्वास छ या चाहिँ प्रभावकारी सेवा छ भन्ने एक खालको विश्वासले चाहिँ उहाँहरू आइराख्नु भएको
0: छ तपाईँका बिरामी सेवाग्राहीहरू चाहिँ आउनुको मुख्य कारण जस्तो साधारण चेक जाँच अथवा मौसमी चाहिँ संक्रमण रोगको लागि मात्र आउनु होइन मुख्य पनि उहाँ चाहिँ कस्तो खालको बिरामी चाहिँ आउनुहुन्छ साधारण आउनुहुन्छ
1: चाँडाफाट आउनेहरू त्यस्तै अब चोटपटक लागेका त्यसपछि अब के हात जोडेका समस्याहरू विशेष गरी सबभन्दा पालापालाबाट आउने तिनै केस हुन् अब त्यहाँ हात जोड्नेको डाक्टर विदेशी डाक्टर हुनुहुन्छ अरे भनेर चाहिँ खास गरी हात जोड्नेका बिरामीहरू चाँडाफाट आउँछ
0: हात जोड्ने जस्तै चाहिँ हजुर बाटोको हात खुट्टा चाहिँ तिनै पर्छ होइन किनकि जस्तै चाहिँ यहाँ भर्ना भएदेखि चाहिँ पूर्ण रूपमा चाहिँ स्वस्थ भएर जाने अवधि चाहिँ कतिसम्म चाहिँ लाग्छ
1: त्यो केस हेरेर हुन्छ अब सामान्य केसहरू अब उहिलेमै प्लास्टर गरेर पनि जाने जान्छन् भने अब के जटिल केसहरू चाहिँ अब 2 महिना जस्तो पनि बसिरहेका हुन्छन् जस्तै अहिले आज पनि अहिले तल भर्ना कक्षामा हेर्ने हो भने एकजना अहिले 3 हप्ता 27 दिन भइसक्यो बिरामी हुनुहुन्छ जसको यो फिङ्गर फ्र्याक्चर भन्छ यो टिग्राको हड्डी खुट्टाको हड्डी भाँचेको जसको उपचार भनेको सुविधा सम्पन्न अस्पतालमा गएर अपरेसन गर्ने नै हो तर जो बिरामीहरू अस्पताल जाने सक्षम छैन उहाँहरूलाई यहाँ पार्टी स्ट्रेक्सन मेथडबाट तानेर अहिले तपाईँ हेर्न सक्नुहुन्छ त्यो खुट्टामा चाहिँ रड राखेर त्यहाँबाट तानेर हड्डीको चोटी जसम्म त्यहाँ झुन्ड्याएर राखे सबभन्दा लामो लाग्ने भनेको त्यहीवाला हो तिनीहरू चाहिँ 2 महिना जस्तोसम्म बस्नुहुन्छ
0: हात धुने सम्बन्धी त्यो सबै चाहिँ बिरामीहरू आउनुभयो चाहिँ पूर्ण रूपमा चाहिँ यहीँबाट चाहिँ स्वस्थ भएर जानुहुन्छ अथवा यहाँबाट पनि थप चाहिँ उपचारको लागि अन्यत्रै पठाएको त्यसरी
1: अन्यत्र पठाउने भनेको जर्नीमा जर्नी इन्भल्भ भएका फ्र्याक्चरहरू र जति प्रकारका फ्र्याक्चरहरू चाहिँ युजली रिफर गरिरहेका हुन्छन् त्यो भनेको 5-10% बिरामीहरू त्यो बाहेकलाई यसरी हामी व्यवस्थापन गर्न सक्छौँ
0: उपचार भइरहेको छ। यहाँ चाहिँ भन्नुभयो होइन नयाँ भवनमा अनुभव चाहिँ गत भर्खर अस्ति भर्खर भने वैशाखदेखि चालु भयो, यहाँ चाहिँ सेवा अझै पनि अहिले चलिराखेको त झन् हामी निरन्तरता हुने नै भयो। थप सेवा चाहिँ अब के चाहिँ सेवाहरू थप गरिदिनु हुन्छ?
1: अब नयाँ थप सेवामा हामी अहिले भर्खरै मात्र हामी 10 हप्तासम्मको एनडिए द्वारा गर्भपटन चाहिँ भर्खरै मात्र सेवा भएको, यो केही महिनामा थप भएको सेवा हाम्रो। मैले अघि पनि भने अघि चाहिँ अघि भन्न चाहेको चाहिँ मैले आधारभूत अघि भनेको सेवाहरू बाहेक चाहिँ अरू थप हामी एकीकृत अभ्यास पनि गर्दैछौँ। हामी यो सम्भवतः नेपालकै हामी पहिलो सायद आयुर्वेदिक एलोप्याथिक सबै एउटैमा चाहिँ अभ्यास गर्ने हाम्रो यहाँ एउटा आयुर्वेदिक डिपार्टमेन्ट छ, जुन अन्यत्र चाहिँ आयुर्वेदिक डिपार्ट भनेको छिट्टै आयुर्वेदिक अस्पताल छिट्टै हुन्छ भने हाम्रो आयुर्वेदिक डिपार्टमेन्ट यहीँभित्र छ, सञ्चालनमा छ। अनि अर्को भनेको हामी 2 वर्ष अगाडि सञ्चालन गरिराखेको भनेको चाहिँ ग्रामीण आँखा केन्द्र पनि यही अस्पतालभित्रै गरिराखेका छन्। जो पनि अन्यत्र गाउँपालिकाको अभ्यास गर्ने भने आँखाको छिट्टै छ, त्यसपछि आयुर्वेदिक एलोपेथिक मान्छेहरूलाई एकीकृत सेवा दिने अभ्यास गरिराखेका छन्। यो पुरानै सेवा हो हाम्रो, भने अहिले नयाँ थपमा आउन लागेको भने योभन्दा पहिला हामीले 10 हप्तासम्मको गर्भपटन औषधिबाट गर्ने मात्र अस्वीकृति थियो भने अहिले यो महिना मात्र हामी सूचीकृत पाएको अथोरिटी पाएका छन्। अबदेखि 10 हप्तासम्म चाहिँ औषधिले भएन भने औजार उपकरणबाट पनि गर्भपटन गर्ने सेवा यो महिनादेखि पाएका छन् भने अहिले मात्र डक्टरलाई चाहिँ फेरि त्यसैको तालिममा पठाएको छ। आज डक्टर यहाँ अस्पतालमा हुनुहुन्न, त्यही तालिममा जानुभएको छ। डक्टर तालिमबाट आइसकेपछि उहाँ सूचीकृत भइसकेपछि हामी 12 हप्तासम्म नेपाल सरकारले गर्न निर्णय गरेको 12 हप्तासम्मको गर्भलाई चाहिँ औजारबाट चाहिँ गर्भपटन गर्ने अथोरिटी छिट्टै सुरु गर्दैछ। अहिले 10 हप्तासम्म सुस्थिति भएका छन् भने डक्टरले तालिममा पठाएका छन्, डक्टर तालिमबाट फर्किसकेपछि चाहिँ तुरुन्तै चाहिँ हामी नयाँ थप गर्ने चाहिँ 12 हप्तासम्मको गर्दैछौँ। त्यसपछि अर्को छिट्टो नयाँ सेवा थप गर्न लागेको भनेको हामी अब यो स्वास्थ्य बिमा कार्यक्रम, योभन्दा पहिला चाहिँ थिइनँ, स्वास्थ्य बिमा कार्यक्रम चाहिँ अब नयाँ लागू हुँदैछ। यो 1-2 हप्ताभित्र अरू सबै प्रक्रियाहरू पुगिसकेको छ। अहिले पनि हामी सेवा दिनलाई अथोरिटी पाइसकेका छन्, तालिम पाइसकेका छन्, तर हामीले बिमा सेवा दिइसकेपछि भुक्तानी प्रक्रियालाई सहज बनाउनको लागि अहिलेसम्म हामीले भएको मौजुदा सफ्टवेयरभन्दा अझै सजिलो सफ्टवेयर इन्स्टल गर्ने प्रोसेसमा छौँ। त्यो भइसकेपछि हाम्रो बिमा दाबी भुक्तानीको चाहिँ छुट नहुने खालको सफ्टवेयरको खोजीमा छौँ, त्यो इन्स्टलको प्रोसेसमा छ। विदिन 1 हप्ताभित्र चाहिँ त्यो इन्स्टल हुन्छ, त्यसपछि हामी बिमा सुरु गर्दैछौँ लगत्तै। त्यसपछि अर्को सेवा भनेको हामी छलाङ गाउँपालिकासँग पटक पटक चाहिँ कम्तीमा एउटा कोठाको चाहिँ यो पोस्टमार्टम घरको अनुरोध गर्दै आइरहेका छन्। त्यो कोठा पाउने बित्तिकै हामी कोठा र औजार चाहिँ माग गरिराखेका छन्, त्यो हुने बित्तिकै पोस्टमार्टमको सेवा पनि हामी सुरु गर्न सक्छौँ। त्यसको पनि हामी तालिम लिइसक्नु भएको छ डाक्टरले, औजार र भवनको माग गरिराखेका छन्, त्यो हुने बित्तिकै
0: पोस्टमार्टम
1: निकट समयमा चाहिँ पोस्टमार्टम सेवा पनि सुरु हुँदैछ भने अर्को चाहिँ हामी निक साइमन नेपालसँग चाहिँ हामी साझेदारीमा निक साइमनसँग कम्तीमा जटिल प्रकारका सुत्केरीहरूलाई चाहिँ अपरेसन गर्ने व्यवस्था लिनुपर्छ भन्ने प्रक्रियाको लगभग अन्तिम चरणमा पुगेका छन्। सम्भवतः हामी आउँदो वर्षदेखि 83 सालदेखि जटिल प्रकारका सुत्केरीहरूको अपरेसन हुनेसम्म चाहिँ व्यवस्था गर्छ होला।
0: तपाईँको चाहिँ अस्पताल सञ्चालन गर्दाखेरि चाहिँ भिन्न चाहिँ अब सरकारवाला निकायको पनि सहयोग आवश्यकता नै पर्छ होइन, त्यसमा सरकारले जति स्वतै पर्ने भएको उसको दायित्व नै भयो होइन। यो अस्पताल सञ्चालन गर्दाखेरि चाहिँ यहाँहरूलाई चाहिँ साथ सपोर्ट कस्तो चाहिँ मिलिरहेको छ, कस्तो छ, कस्तो पाइन्छ?
1: अहिलेसम्म साथ सपोर्ट भनेको हामीले राम्रै पाइराखेका छन्, सबैबाट पाइराखेका छन्। मैले अघि भनेको इतिहासमा पनि सम्पूर्ण थमाङ्गीवासी जनताको सहयोगले नै सहकारी स्थापना गरे हो सामुदायिक अस्पताल। त्यति बेलाको गाविस बजेटदेखि लिएर सबै जनताको सहयोगमा सञ्चालन गरेका थियौँ भने हामीले सुरुका दिनदेखि नै जनताको साथ सहकार्य लिएर अगाडि बढिरहेका छन् भने अहिले पनि हामीसँग नजिकमा स्थानीय सरकार हुनुहुन्छ। स्थानीय सरकारले चाहिँ अब भरपूर सकुम जेलसम्मको उहाँले स्थानीय सरकारले व्यायसम्मको स्रोत व्यवस्थापन भएसम्मको सहयोग गर्दै आइरहेको छ भने स्थानीय अरू जनताको साथ सहयोग पनि छ उहाँहरूले गर्नुपर्छ भन्ने हामीले भनेको उसमा सहसहयोग गर्ने कुराहरू भइराखेकै छ। त्यसका केही उदाहरणहरूमा अहिले पनि अस्पतालमा के सामग्री पर्छ आवश्यकता छ म सहयोग गर्छु पर्सनली भन्नेहरू चाहिँ हुनुहुन्छ, पहिला पनि हुनुहुन्थ्यो अहिले पनि अझै पनि हुनुहुन्छ। अस्ति भर्खरै मात्र निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हेमराज घरती मगरजीले सभा हलमा रोस्टम आफ्नो सौजन्य गर्नुभएको छ। अब केही दिनमा उसको जनरल एजुकेसनल एकाडेमीका प्रिन्सिपल गोविन्द सहयात्रीले पनि अस्पतालमा के चाहिन्छ दाई म सहयोग गर्न चाहन्छु भनिराख्नु भएको छ। एकजना भाइले पनि विदेश भएकोले म बेबीवारमा रहेर ब्लाङ्केटहरू दिन्छु भनिराख्नु भएको छ। छोटो स्थित रूपमा तपाईँलाईहरूलाई काम गर्न के आवश्यकता छ हामी सहयोग गर्छौँ भन्ने चाहिँ हामी स्थानीय सरकारदेखि स्थानीय जनसमुदाय सबैबाट हामीले सहयोग पाएको।
0: बिरामी यहाँ चाहिँ जसरी भर्ना भइसक्यो सुत्केले होला होइन, त्यसपछि अरू बिरामी चाहिँ भर्ना भएर यहाँ बस्नुपर्ने अवस्था पनि होला। योमा जस्तै चाहिँ कुनै कुनै चाहिँ संस्थाहरूलाई चाहिँ यस्तो चाहिँ पुरा घर बनाएको पनि अवस्था छ, यहाँ चाहिँ त्यो व्यवस्था छैन।
1: यहाँ चाहिँ त्यो व्यवस्था चाहिँ छैन, आफै आफै व्यवस्थापन गर्ने हो बिरामी कुरुवाको लागि। त्यसपछि अब सजिलोको लागि हामी क्यान्टिन बनाउँछौँ, क्यान्टिनको काम पुरा भएको छैन। क्यान्टिन भइसकेपछि नजिकबाट किनेर खाना मिल्ने व्यवस्था गर्ने चाहिँ प्रक्रियामा छ, त्यो भएको छैन भने अरू बिरामी कुरुवा घर भनेर त्यसको व्यवस्था चाहिँ अहिले छैन। सुत्केरी हुन आउनेहरूको हकमा चाहिँ छ, किन भन्दा उतापट्टिको कोठा एउटा कोठामा चाहिँ भाँडाकुँडा ग्यासको एक्सेप्ट बनाइदिएको छु, जहाँ चाहिँ सुत्केरी हुन आउने आएर बेला लागेदेखि सुत्केरी भएर मजाले पनि पकाएर खाना मिल्ने व्यवस्था,
0: खानेकुरा आफै लिनु पर्यो कि
1: खानेकुरा आफै लिनु पर्यो भाँडाकुँडा ग्यासहरू यहाँ पठाएर पाउँछ।
0: निर्धार
1: पाएका अरू बिरामीलाई त्यो व्यवस्था
0: निर्धारण गरिएको कार्यक्रमको अब अन्तिम आएको छ, त्यो अन्तिममा चाहिँ तपाईँले भन्न छुटेका अथवा चाहिँ अझै मैले चाहिँ समुदायले यस्तो खालको सन्देश चाहिँ दिन खोजिरहेको छु भन्ने तपाईँ के लागेको छ?
1: अन्तमा हामीले चाहिँ अब स्थानीय सरकार प्रदेश सरकारसँग बारम्बार माग गर्दै आएको कि औजार उपकरणहरू ल्याबका सामान ल्याबको सेवालाई अझै विस्तार गर्नको लागि हामीलाई के माफहरू गरिराखेका छन्। प्रदेश सरकारसँग कम्तीमा डक्टरहरू त्यहाँ पठाइदिनु पर्यो, प्रदेश छात्रवृत्तिका डक्टरहरू भए पनि भनेर त्यहाँ बारम्बार माग गरिराखेका छन्। त्यसको सुनवाई अहिलेसम्म भएको छैन। ल्याबका सामानहरूमा के भन्छ अटोनाइजरहरू फिल्टर काउन्टर मेसिनहरू केही कुराहरू हरेक वर्ष मागिराखेका छन् स्थानीय सरकारसँग, स्थानीय सरकारले पनि आपूर्ति गर्न नसके, प्रदेश सरकारबाट पनि सुनवाई नभएका कुराहरू छ। अब यो उसबाट चाहिँ स्थानीय सरकार प्रदेश सरकारले चाहिँ त्यहाँ आवश्यकता रहेछ भन्ने किन गरेर त्यो आपूर्ति भएर राम्रो हुन्थ्यो भन्ने एउटा कुरा। दोस्रो चाहिँ यो सुन्दै गर्नु भएका आम श्रोताहरूलाई चाहिँ हामी अस्पतालबाट सेवा दिनको लागि तत्पर छौँ। हामी जति जनशक्तिले हामीसँग पर्याप्त जनशक्तिले चाहिँ ध्यायसम्मको काम हामी गरिराखेका छौँ र सेवा गर्दै गर्दा केही समस्याहरू भएमा प्रत्यक्ष मलाई भेटेर अथवा सुझाव प्रतिमा काममा राखेर यो समस्या भयो भन्ने सल्लाह सुझावहरू भयो भने अझै पनि हामी अझै हाम्रो सेवालाई गुणस्तरीय बनाउन अझै राम्रो बनाउन सक्छौँ होला। त्यसको लागि सम्पूर्ण सेवाग्राहीहरूसँग चाहिँ यदि हाम्रोमा सेवा लिन आउँदा समस्या छ, कुनै पनि समस्या छ भने प्रत्यक्ष त्यो समस्या चाहिँ सुझाव पेटिका मार्फत या प्रत्यक्ष मलाई भेटेर या फोन गरेर चाहिँ सम्पर्क गरिदिनु भयो भने चाहिँ सजिलो हुने थियो, अझै व्यवस्थापन गर्न सजिलो हुने थियो भन्ने अपेक्षा राख्छ।
0: हुन्छ प्रमुखजी, त्यसो त त्यस्तो पनि महत्वपूर्ण कुराकानीको लागि समय दिनुभयो, यसको लागि विशेष विशेष धन्यवाद छ।
1: हजुर, यहाँलाई पनि अब हामीले गरिराखेको कामहरू सत्तामा पुर्याइदिनु भएकोमा यहाँलाई पनि धन्यवाद, रेडियो पूर्वी रुकुम र तपाईँलाई पनि विशेष विशेष धन्यवाद।
0: यिनै कुराकानी सँगै आजको कार्यक्रम थवाङ गतिविधिको लागि छुट्याएको निर्धारित समय सकिएको छ। हामी कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ। विदा माग्नुभन्दा पहिले तपाईँलाई कार्यक्रम थवाङ गतिविधि जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रम थवाङ गतिविधि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। त्यस्तै हाम्रो आवाज तपाईँको रेडियो सेट र मोबाइल सेटसम्म पुर्याएर सहयोग गर्नुहुने रेडियो पूर्वी रुकुमका प्राविधिक सावित्री खत्री, रेडियो मालसरीका प्राविधिक रेटिका मगर र रेडियो जलजलाका प्राविधिक गाह मगरलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तोता जयमान बुढा मगर एक साताको लागि छुट्टी छु। रुकुम पूर्वको रेडियो पूर्वी रुकुम, रोल्पाका रेडियो महासरी र रेडियो जजला सुन्दै गर्नुहोला। जेरो नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरा लागि माइलका लागि सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। जुमो पेला खिमरिदे गरम ओगोदिनी जेऊ पेला सुनो फुरीको दास ओचुगुरी जेऊ आउ पेला क वन जंगल ल हे लागि नै मस्त ज सम्भावना चाहिए। आउ ये दिने प्राकृतिक सम्पदा र सक्षेप ज सक्षम नारी वातावरण मिले बेला ख्याप्ता असर किएने रि उमूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज ताना भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाकार नामे ल हे लागि नै सज जिनी जिनी लापरवाही सुनो चाउस खेलगेमा दुख जिन्दगीको खेल मेला कि नाते जन धनी नि खेप्पा छेपी ताउजु हो फोकाई वन जङ्गल सज मेरा आइरिने बानी एमएल एमए ओसो छानेला दिउँसोको पोतोराले पार जगेर हटाए
5: सलाई लाइटर स्याउला ले सचाउने चिजराले हिजा बाङ्जा र यामाडेले पोल गेले या इतौ चिज र रहे वन जङ्गल याद के भए
4: पिकनिक वनभोजबाट मे सचाउँछु छिम्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्ने दाइके बारीको चुरोट विधि ओरे पनि
5: नान्थर नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले त अनुगमन दिने व्यवस्था चौसर गिरिए
4: गेसो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेजो मेकेलाई जु आबो नजरे बनाए गेम यल गेजो मेकेमा लागे औले लायो के लागे
5: वन जङ्गल छ जुबिसी हो घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याप्रा र सताउँछु छिमी मे चाउसो सहिले खेले यहाँ
4: वन जङ्गल मेलाई जिमाइए
5: ओडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
4: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता
7: बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता

0: सम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर पटक्क पनि गलिराखेको छ, के भएको होला? मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
1: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना।

0: प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा, तुलसीपुर दाङ।
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
6: सम्पर्क मोबाइल 98578121105,
5: 98479802,
6: 98095268605
5: र 98103940.
7: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यो दाँती त हैरान नै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
12: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
13: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। नेपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
14: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
12: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
13: हजुर, हाम्रा सेवाहरू
12: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
15: नदुखाइ दाँत निकाल्ने,
12: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
12: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
12: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7140 318 9905 14 652।
14: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
16: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
17: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
16: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
17: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
16: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
17: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
16: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
17: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
16: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
17: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
16: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
18: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
19: बाफ्रे, अब चाहिँ के भन्नु हो?
20: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्थ्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
19: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
20: तिमीलाई थाहा थिएन?
19: थाहा थिएन।
20: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
19: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
20: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र खोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
21: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
22: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
23: नेपाल सरकार, विज्ञापन हो।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै कुरा

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगिकका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई, सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
0: जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन, मानवाधिकार आयोगका आधा भन्दा बढ़ी सिफारिश कार्यान्वयन विहीन, 13% मात्रै पूरा, 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन।
2: स्वच्छ कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
0: अनियमित वर्षाले बढ़ायो आकस्मिक बाढ़ीको जोखिम, हिमाली क्षेत्रमा उच्च सतर्कताको आग्रह, आज रातिदेखि तराई मधेसमा पानी पर्ने सम्भावना, तराईमा नै हावाहुरीको चेतावनी।
3: भारी वर्षा सम्भावना पनि देखिएको छ भने कोशी मधेस बागमती गण्डकी लुम्बिनी तराई भएको स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।
0: र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै अखाद्य वस्तु बेच्ने व्यवसायीमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई नियमित, निष्पक्ष र प्रभावकारी हुनुपर्छ। कार्यवाहीसँगै व्यवसायीमा सचेतना र गुणस्तरीय उत्पादनको संस्कृति विकास गर्न पनि उत्तिकै आवश्यक छ।
5: सरकारले गोविन्द बहादुर कार्कीलाई नेपालको नयाँ मुख्य सचिव नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्य सचिव सुमन राज अर्याल उमेर हतका कारण असार 25 गतेदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज साक्य काठमाडौँलाई नियुक्ति गर्ने। अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ गेटा अस्पताल कैलालीलाई शहीद अस्त्रचन स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2023 स्वीकृत गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2023 स्वीकृत गर्ने, कारागार नियमावली 2023 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको 2 रणनीति योजना स्वीकृत गर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
5: कार्की 2053 सालदेखि निजामती सेवामा छन् भने 2081 भदौमा सचिवमा बढ़ुवा हुनुभएको थियो। प्रधानमन्त्रीको 100 दिने शासकीय सुधार कार्ययोजना तयार पार्न कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरकारले वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी सञ्चालन गर्न 25 लाख रूपियाँ धरोटी अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावली अनुसार अनुमति लिएर मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाइनेछ भने प्रत्येक शाखाका लागि पनि 25 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार कन्सल्टेन्सीको गलत परामर्शका कारण विदेशमा विद्यार्थी अलपत्र परे, अवैध कलेजमा भर्ना भए वा अध्ययनमा समस्या आएमा सम्बन्धित संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ। विद्यार्थीहरूको सम्पूर्ण विवरण राख्नुका साथै अध्ययन अवधिभर अनलाइन परामर्श सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले उद्योग लगानी र रोजगारी बढ़ाउन आवश्यक कानूनी नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उद्योग सञ्चालनमा रहेका झन्झट हटाएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। छलफलमा उद्योगी व्यवसायीले नीतिगत स्थिरता, लगानी मैत्री वातावरण, सहज सेवा प्रवाह र सरकारसँग नियमित सम्वादको आवश्यकता औलाएका थिए। प्रधानमन्त्रीले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं। यसरी व्यवस्थाहरू गरिदिने हामी उद्यमी व्यवसायीलाई पहिला यसरी पक्रेर कुनै अमर्यादित व्यवहार गर्ने हाम्रो उद्देश्य पनि होइन, नीति पनि होइन, नियत पनि होइन। तर के छ, अब यसको लागि कानूनी प्रावधानहरूमा आवश्यक, त्यसको लागि हामी सकारात्मक छौं भनेर पहिला सुन्नु पनि भयो। बीचबीचमा उहाँले हाम्रा कुराहरूमा प्रश्न पनि गर्नुभयो।
5: आज रातिदेखि तराई क्षेत्रमा केही स्थानमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिको मौसम पनि उस्तै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद डेभिड ढकालले बताउनुभयो।
3: यति नै बेला सबभन्दा बढी चाहिँ सिन्धुपाल्चोकमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ भनेको यति बेला पछिल्लो एक घण्टामा 15-17 मिटर वर्षा भएको देखिन्छ। आज रातिको पूर्वाहरू पर्दाखेरि चाहिँ पहाड़ी भूभाग भएको धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चाहिँ अत्यन्त भएको वर्षा हुने सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यम तहको वर्षा हिंसा सम्भावना देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश, कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा हावाहुरीको पनि सम्भावना देखिएको छ।
5: यस वर्षको मनसूनमा लामो सुखाको समय र त्यसपछि 81 अत्याधिक पानी पर्न सक्ने भएकाले हिन्दुकुश हिमालय क्षेत्रमा अचानक बाढ़ी, पहिरो र हिमपात फुट्ने जोखिम बढ़ेको मौसमविदले चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष समग्र वर्षा सामान्यभन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावका कारण छोटो समयमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बढ़दो तापक्रमका कारण हिमनदी र हिउँ तीव्र रूपमा पग्लिँदा नदीमा पानीको बहाव बढ़ने र यसले आकस्मिक बाढ़ी तथा पहिरोको खतरा थप बढ़ाउने बताउनुभयो।
8: लामो समयसम्म सुक्खा रहने र 81 फेरि मनसुन सक्रिय हुँदाखेरि चाहिँ ठुलो पानी एकैसाथ केही घण्टा अथवा केही दिनको अन्तरालमा पर्दाखेरि बाढ़ी र विपत्ति पनि त्यतिकै सम्भावना देखिएको छ। त्यस कारण हामी दुवै किसिमका विपदतर्फ चाहिँ एकातर्फ तापक्रम वृद्धिको कारणले पनि हिमाली क्षेत्रमा आउन सक्ने विपद र अर्कोतर्फ तराईको क्षेत्रमा, नदी तटीय क्षेत्रमा र सहरी क्षेत्रमा जुन बाढ़ी र विवादको समस्या छ त्यसलाई पनि दृष्टिगत गर्दाखेरि चाहिँ दुवैतर्फ जोखिम
5: विज्ञले यस्ता मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली, स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी, जग्गा, पोखरी र धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासन दुर्वा घिमिरेको संयोजकत्वमा समिति गठन गरेको गरेको हो। समितिमा जिल्ला प्रशासन, भूमि प्रशासन, नापी कार्यालय, जिल्ला समन्वय समिति र गुठी संस्थानका प्रतिनिधिहरू सदस्य छन्। समितिलाई राम जानकी मन्दिर, प्रमुख मठ मन्दिर, पोखरी, पोखरीका डिल तथा गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। संघीय संसदका पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने स्पष्ट कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले 77 वटै जिल्लामा खानेपानीको पहुँच कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा समय सीमा सहितको योजना माग गर्नुभएको हो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै यसको समाधानलाई राज्यको प्राथमिकता बनाउनुपर्ने उहाँले बताउनुभयो।
2: काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। मानवीय जीवनको लागि अपरिहार्य रहेको शुद्ध खानेपानी जनस्तरसम्म सहज रूपमा व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो। मुलुकभरको सबै नागरिकलाई सक्षम, स्वच्छ एवं गुणस्तर खानेपानी आपूर्ति गर्ने योजनाको विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
5: सांसदहरूले मानव अधिकार आयोगलाई पछिल्लो समय भएका घटनाको सत्य तथ्य जाँचका लागि ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको अवस्था, जातीय विभेद तथा छुवाछुतका घटना, जेएनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूप्रति विशेष चासो दिनुपर्ने जोड़ लिएको छ। नेपाली कांग्रेस सांसद मनोमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदाय 11 जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराउनुभयो।
9: जातीय भेदभाव तथा कसुर सजाय ऐनकै 2068 सालमा दर्ता, यो अन्तर्गत दर्ता भएका उजुरीहरू मुद्दाहरू कतिवटा चाहिँ अभियोजनमा पुगे, अनि कति दोषी ठहर भए र कति पीड़ितले न्याय पाए, आयोगसँग यसको विश्लेषण केही छ कि?
5: सांसदहरूको प्रश्नको जवाबमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष त बहादुर मगरले मानव अधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ। उहाँले आयोगले सरकार समक्ष गरेका सिफारिशमध्ये 13% सिफारिश मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभयो। 34% आंशिक रूपमा कार्यान्वयन हुने गरे पनि 52% भन्दा बढ़ी सिफारिश अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आज 4 पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो। पौडेललाई असार 8 गते पक्राउ गरिएको थियो। उहाँमाथि दीपक भट्ट संघको व्यावसायिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको 20% शेयर निकै कम मूल्यमा किनबेच भएको प्रकरणमा अनुसन्धान भइरहेको छ। साझा खबरमा अब विदेशको खबर। चीनको दक्षिणी गुआङसी प्रान्तमा आएको भीषण वर्षा र बाढ़ीका कारण हजारौं नागरिक विस्थापित भएका छन्। अविरल वर्षापछि आएको बाढ़ीले 4 जनाको मृत्यु भएको छ। तीव्र गतिमा बढ़ीको पानीले घरहरू डुबानमा परेका छन्। गुआङसी क्षेत्रमा नदीहरूमा पानीको बहाव अत्याधिक बढ़ेको बाँधका पर्खालहरू भत्किएको तथा डुबान परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले नानिङ शहर आसपासका गाउँहरू प्रभावित भएका छन्। धेरै स्थानीय बासिन्दाहरूले घरको छतमा बसेर उद्धारको अपील गरिरहेका छन्। चीनका उद्धार तथा विपद व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
10: रासोपामा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
11: पहिले भएको कुरालाई अहिले अपराधमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटिरहने भन्ने खालको कुरा त त्यो विधि समर्थन होइन र विधानले त्यसो भनेको पनि होइन।
10: विधान महाधिवेशनपछि संशोधित नभएको रासोपाको दावी दलभित्रको अनुशासन कि आन्तरिक लोकतन्त्रमा अंकुश विशेष संवादसँगै मूलधारको संचारमा समावेशिता अझै चुनौतीपूर्ण बन्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। के रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो? हामीले यस विषयमा रासोपाका नेता गणेश पराज जुलीसँग कुराकानी गरेका छौं।
11: विधान निर्माण गर्दै गर्दा विधानसभामा रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। त्यस प्रक्रिया अन्तर्गत रासोपाले आफ्नो विधान बनाएको हो। विधानमा एक संसदीय दलको नेताको बर्खास्त पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसद दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया सबै कुरा लेखिएको छ। त्यसै गरी सिर्फ संसद दलको नेताको मात्र कुरा गरिएको छैन। त्यसमा सभापति बन्नको लागि पारामिटर के हुन्, सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताकारी, यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि सभापतिले भन्ने कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्लाखिरहेको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ यहाँ महाधिवेशन पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्नु जसरी अब फैलाइएको छ, यो चाहिँ सबभन्दा पहिला झुटो अथवा भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक हुन्छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसै संशोधन गरिएको होइन। त्यस कारण यो पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा छ, त्यो विधि सम्बन्ध पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
14: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
11: एकदमै विधान बन्दै गर्दाखेरि भएका पढाइ गरेका कुराहरू सबै
14: जस्तो भयो। अहिले रासोपाले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनैतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला है, सबैले मान्नै पर्छ भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
11: होइन यो यसो हो, मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को पाटो भयो। मैले त्यसलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, दलको नेता कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ। सबै कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै श्रीको सम्झ दलको नेताको विषयमा त गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्बन्धमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवा फैलाएको छ, त्यो मैले त्यो पनि अफवा हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाब मैले भने। बाँकी कन्टेन्ट बनाउँदै गर्दाखेरि कन्टेन्ट के हो भन्ने कुराको पातमा चाहिँ यसलाई मैले अहिले ठ्याक्कै के सही हो के गलत हो भन्नुभन्दा पनि यदि त्यस्तो कहीँ कतै बाँधिने कुरा रहेछ भने त्यो कुरा चाहिँ संशोधन गर्न मिल्ने कुरा हो, कुनै विधान हो विधान संशोधन गर्न मिल्ने कुरा हो। तर यहाँले भनेकै कुरालाई मैले अहिले हेर्दै गर्दाखेरि चाहिँ सभापतिको निर्देशन नमानेकै कारणले हटाउने भन्ने कुरा चाहिँ विधानले भन्न सक्दैन, विधानले त्यसो भनेको पनि होइन।
14: यो पछिल्लो समय हेर्दाखेरि यो विषय बाहिर आउँदै गर्दाखेरि पार्टीमा के आन्तरिक विमति सुरु भएको हो यो महाधिवेशन पछाडि कि के छ?
11: एकदमै निराधार यो हल्ला फैलाउनको लागि अथवा अझ यसरी भनौँ, राष्ट्रपाको पार्टीभित्र सभापति र प्रधानमन्त्री बीचको यो सौहार्दता र त्यसपछि पार्टी सञ्चालन प्रक्रिया र सरकार सञ्चालन प्रक्रियामा सहमति र सम्वाद मार्फत गरेका गतिविधिका कारण अन्य राजनीतिक दलले आफ्नो राजनीतिक भविष्य संकट अझ धेरै संकट पैदा भएको त्यो अनुभूति, त्यो डरका कारण राष्ट्रपालाई कमजोर बनाउनको लागि गरिएको प्रयास हो र यी प्रोपोगान्डाका पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्न चाहन्छु।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाका सवाल मूलधारका मीडियामा कम
15: कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेण्डा नै हो, होइन? जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ
0: मूलधारको संचारमा समावेशिताको खोजी, क्रियाशील महिला पत्रकार संघको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
18: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन्। अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन्। समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने, हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष कला खड्कासँग कुराकानी गरेका छौं।
15: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ, तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ। र समय अनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति विचरा भनेर अलिकति दयाभावले चाहिँ उठाउने गरिएको त्यो परम्परादेखि नै चल्दै आएको ट्रेन्ड अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौँ होइन। र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन सङ्घर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन। अहिले चाहिँ अब जस्तै अब सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुनसक्छ। जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निडवानसँग सहकारी गरेर निडवानको जस्तै अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ। त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन। नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ। त्यस्ता खालका व्यक्तिहरू मात्र नभई अरू हामी ग्रामीण तहमा वा ग्रासरुटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौ जसले चाहिँ धेरै संघर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ। त्यस्ता कथाहरू चाहिँ ल्याइदिउँ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ।
20: आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको जुन विशेष आवाज छ त्यसलाई चाहिँ मूल प्रभावीकरण गर्नको लागि
15: जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ। कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभावका वा मेनस्ट्रिम मिडिया भनौँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न। महिला मात्र होइन आदिवासी जनजाति वा अपाङ्गता भएका महिला त्यो त झन् कल्पनै गर्न सकिन्न। महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन। त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ। उहाँहरूले जे भन्यो त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ। त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जबसम्म पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्युज रुम पनि सेन्सिटाइज हुँदैन। त्यसैले यी विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ। र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगराए भने मात्र बल्ल महिलाका विषयवस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा।
20: सरकारले महिला
15: जस्तै मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्लुडब्ल्यूजी मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनु पर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन। त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्युज रुमलाई चाहिँ समावेशी बनाउनेसम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्युज रुम मात्र नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
20: जस्तो
15: बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन। तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ। त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभइकन अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ। त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्न नभ्याएको ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ। तर पनि महिला र बालबालिका भन्दा पनि उहाँहरूले महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै। त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन। महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँहरूले अब त्यो समग्र समग्र रूपमा महिलाको ल्याउनुहुन्छ, तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ। हजुर, त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ, सचेत छौँ होइन, र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका महिलाहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ र अब यसमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि अन्य साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउनेछौँ भन्ने चाहिँ यहाँहरूलाई चाहिँ प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ।
10: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनु भएको छ। जनकपुरमा अतिक्रमित गुठी जग्गा जगाउन 9 सदस्यीय समिति गठन गरिएको छ। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन छ। अनियमित वर्षाले आकस्मिक बाढ़ीको
4: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीको जवाब नपाएका विपक्षी दलहरू सभामुखमाथि खनिए, माइती घरमा धरनामा बस्नेहरूको बिलौना उस्तै, सरकारको प्रवृत्ति दुरूस्तै।
0: निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल, गोविन्द बहादुर कार्की मुख्य सचिव पदमा नियुक्त।
1: पूर्व अर्थमन्त्री पौडेललाई हिरासतमा राख्न चौथो पटक 5 दिन म्याथप, सिंहदरबारभित्रका सरकारी कार्यालयमा व्हील चेयर र सहजकर्ताको व्यवस्था शुरू।
0: इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको भनाई।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिना र इजिप्ट बीचको खेलमा रेफ्रीको निर्णय विवादित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्रीको जवाब नपाएका विपक्षी दलहरू सभामुखमाथि खनिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित भएर आफ्नो विवादित अभिव्यक्तिको जवाब नदिएपछि विपक्षी दलले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। सभामुख डोल प्रसाद अर्यालले सरकारलाई रूलिङ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। यसबीचमा आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दल नेकपा एमालेका सांसदले सभामुखमाथि प्रश्न गरेपछि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरू प्रतिकारमा उत्रिएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: आकस्मिक समयमा बोल्दै प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्र राईले तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन भनेर प्रश्न गरेपछि सभामुख डोल प्रसाद अर्यालले रोक्नुभयो। मर्यादामा नरहेको भन्दै सभामुख डोल प्रसाद अर्यालले राईको माइक काटेर आफ्नो ध्यानकर्षण भएको बताउनु भएको थियो। त्यसपछि एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए। लगत्तै राईको अभिव्यक्तिमा रासपाले प्रतिवाद गरेको थियो। सांसद ज्वाला संग्रौलाले सभामुखको आचरण विरूद्ध भएको प्रस्ताव बाहेक सभामुखको आलोचना गर्न नपाउने नियमावलीको व्यवस्था सम्झाउनु भएको थियो। राईको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग नभए संसदमा कस्ता सांसदहरू आएका रहेछन् भनेर भावी पुस्तालाई देखाउन भए पनि रेकर्डमा राख्न माग गर्नुभयो।
4: यहाँ त कहिले जिउँदा युवाहरूलाई लास भनिन्छ भने कहिले सभामुखलाई नै कान सुन्नु हुँदैन भन्ने कुराको व्याख्या गरिन्छ। नियम 21 खमा प्रष्ट रूपमा लेखिएको छ, आँखा देख्नुहुन्छ कि हुँदैन भनेर हामीले प्रश्न गर्न पाउनु पर्छ कि पर्दैन। अब यो प्रश्न मैले प्रतिपक्षका बेन्चका दिग्गज नेतालाई सोध्न चाहन्छु। सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा भए सभामुखको आचरणको आलोचना गर्न नहुने भन्ने कुरा प्रष्ट रूपमा लेखिएको हुँदाहुँदै जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्ने कुरा, त्यो के, त्यो नियतवश गरिएको हो कि, र त्यसलाई कुन शब्दले भाषा मिलाउने हो, त्यो भाषा कस्तो हुन्छ, त्यो भाषा प्रष्ट रूपमा प्रतिपक्षका दिग्गज मान्यहरूले यहाँ प्रष्ट रूपमा भन्न पर्यो।
3: त्यसपछि अर्यालले फेरि राईलाई समय दिनुभएको थियो।
5: कुरा राखिरहेको बेलामा विषय वस्तुमा प्रवेश गर्नलाई म माननीय सदस्यलाई जानकारी गराउँछु।
6: व्यवहार गर्ने भनी तपाईँले 5 वर्ष सभामुख चलाउँदैन सभामुख, मैले बुझिसकेँ। तपाईँ मैले खुट्टी हेरिसकेँ, खुट्टी हेरिसकेँ, किन हेरेँ भने नि तपाईँले कुरा सुन्नु परेन, के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन, नसुनिकन तपाईँले त्यहाँ के भन्न मिल्छ।
5: माननीय सदस्यहरू, यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
3: फेरि पनि राईले सभामुखमाथि कडा शब्दमा विरोध गरेपछि सभामुख अर्यालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। त्यसपछि बसेको दोस्रो बैठकमा राईले 1.5 महिना नागिसक्दा समेत संसदमा नआएका प्रधानमन्त्रीलाई जवाबदेही बनाउन माग गर्नुभयो।
6: म भन्न चाहन्छु, सधैँभरि हामीले अब आन्दोलन गरिराख्ने हो, सभामुखमा हामीले उठिराख्नुपर्ने हो, यो कहिलेसम्म रुट्नुपर्ने हो, यस्तो इतिहास मैले सदनमा कहिले देखेको थिएँ सभामुखमा। त्यसैले गर्दाखेरि म सभामुख मार्फत तत्काल रूपमा सम्मानीय प्रधानमन्त्री वीरेन्द्र शाहलाई यो रोस्टममा लिएर उभ्याएर उहाँले हिजो जुन दिनुभएको विचारहरूको बारेमा स्पष्ट पार्नका निम्ति म नेकपा एमालेको तर्फबाट म निवेदन गर्न चाहन्छु।
3: त्यसपछि सभामुखबारे राईको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुभयो। लगत्तै बोल्नुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले पनि प्रधानमन्त्री वीरेन्द्र शाहलाई संसदप्रति उत्तरदायी बनाउने जिम्मा अब सत्तारूढ़ दल रासपाले नै भूमिका खेल्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका हर्क चाम्पाङले पनि प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध जारी रहने बताउनुभयो। फेरि पनि 15 मिनटका लागि स्थगित भएको बैठक सूचना निकालेर भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। राष्ट्रिय सभाको बैठक पनि भोलि मध्याह सभा 12 बजे शुरू हुनेछ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले आजको प्रतिनिधि सभा बैठकमा पनि सरकारको आलोचना गरेका छन्। गत सोमबारको बैठकमा रासपाका केही सांसदले सरकारको विरोध गरेपछि सचेतकहरूले बोल्ने विषय जानकारी दिएर मात्र बोल्न भन्दै एसएमएस पठाएका थिए। आज फेरि रासपाका केही सांसदले शून्य र विषय समयमा बोल्दा आफ्नो क्षेत्र र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद शिवशंकर यादवले आफू आज मात्र काठमाडौँ आएको भन्दै मधेसमा लोड सेडिङ शुरू भएको बताउनुभयो।
7: मधेस प्रदेशमा पटक पटक बत्ती जाने समस्या छन् र मेरो जिल्लाको सिराहा जिल्लाको अवस्था हेर्नुहुन्छ भने अहिले 28 ठाउँमा ट्रान्सफर्मरको आवश्यकता छ। त्यो ट्रान्सफर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइरहेको अवस्था छ। के सरकारले ट्रान्सफर्मर किन्न सकेको छैन कि बजेट छैन त्यो संसदलाई सदनलाई जानकारी दिनु पर्यो र बत्ती जाने समस्या जुन किसानको र मधेसमा जुन छ त्यो समाधान गर्नु पर्यो।
1: रासपाका अर्का सांसद सन्तोष राजवंशीले खेतीको समयमा मल नपाएर किसानको बिचल्ली भएको बताउँदै सरकारले के खान्छ भनेर सोध्नु भएको छ। कृषि प्रधान देशमा किसानको पहिलेसम्म बिचल्ली भन्दै उहाँले किसानलाई मलको व्यवस्था गरिदिन माग गर्नुभयो।
8: म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ। सरकारलाई त्यो कुरा थाहा छ कि छैन? त्यो भात धानबाट आउँछ। त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ। मल कृषि प्रधान देशमा किसानको कहिलेसम्म बिचल्ली? म सरकारलाई प्रश्न गर्न चाहन्छु।
0: संसदमा मात्र होइन सडकमा पनि नागरिकका समस्या र आवाज उसै गरी उठेका छन्। सरकार बनेको 100 दिन नागे पनि न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा धरना बस्नेहरू उस्तै छन्। राजधानीको मुटु मानिने माइतीघर मण्डलाको बाटो हुँदै ओहोर दोहोर गर्ने सरकारी निकाय र सरकार नागरिकका समस्यालाई देखिरहेको छैन। बर्खाको झरीमा पनि उनीहरू अधिकार र न्याय माग्दै तिरपाल टाँगेर खुला आकाशमुनि रात दिन कटाउन बाध्य छन्। धरना दिइरहेका समूहहरूमा यौनजन्य हिंसाका पीड़ित, वैदेशिक रोजगारीका क्रममा बेचबिखनमा परेका व्यक्ति लगायत रहेका छन्। कतिपय पीड़ितहरू धरनामा बसेको महीनौ दिन भइसक्दा पनि राज्यबाट ठोस सुनवाई नहुँदा धरनामा बस्ने पीड़ितको अवस्थामा समेत बिचल्ली देखिएको छ। एक सामग्री सहकर्मी माधव तिमिर सेनाबाट
9: घुमाउनु पर्ने पनि केही बाँकी छैन अनि त्यसपछि फेरि यो सबै बन्द गरेर सोसाइटी यहाँ काटेको थिएँ क्या मैले। अनि
10: यो आवाज हो विगत एक महिनादेखि माइतीघर मण्डलाको चिसो भुइँमा टेन्ट टाँगेर रात कटाउँदै आउनुभएकी 28 वर्षीय एक सरकारी महिला अधिकृतको। एउटै कार्यालयमा कार्यरत आफूभन्दा सिनियर सहकर्मीबाट यौन हिंसामा पर्नुभएकी उहाँ न्याय पाउने आशमा धरनामा बस्दै आउनु भएको छ। घटना 2081 माघको हो। बाराको कोहलबी नगरपालिका हनुमानगंज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनालीले काठमाडौँ स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारामा कार्यरत हुँदा आफूलाई बलात्कार गरेको पीड़ित महिलाले बताउनुभयो। कार्यालयको कामले काठमाडौँ आएको समयमा मैनालीले जबरजस्तीकरण गरेको उहाँको भनाई छ। बलात्कारपछि पनि आफूलाई ब्ल्याकमेल र शोषण गर्न खोजेपछि आफू कानूनी उपचार खोज्न बाध्य भएको उहाँले सुनाउनुभयो। शुरूमा प्रहरीले जाहेरी समेत नलिएको उहाँले सुनाउनुभयो।
9: छोरी त जाहेरी दिन गएको प्रहरीले लिएन। त्यस मलाई अझै डराएर चाहिँ तपाईँ अझ एउटा मधेसतिरको मान्छे आमा बाउ पहिले दिएको हुनुहुन्छ कि छैन भने अझ बदनामी हुन्छ हेनतेन गरेर चाहिँ त्यहाँबाट अझै निरुत्साहित गरेर चाहिँ फर्काए। अनि मैले अब त्यस्तै अब डराइहाले अब हिजो जान्छ कि अब आमा बाउ के सोच्नु सक्नुहुन्छ के नै फेरि आमा बाबुलाई नै अब सहन सक्नुहुन्छ के नै बदनामी भन्ने कुरा चाहिँ अनि त्यसरी चाहिँ पछाडि हटे पछि फेरि यसले चाहिँ अब मलाई त्यसै टर्चर गर्न खोज्ने अनि त्यसपछि त सकिन सकि चाहिँ लास्टसम्म त गराउने होइन अब जे भयो नि बरु म मर्छु तर जाहिर चाहिँ दर्ता गर्नु भनेर जाहिर दर्ता गराए।
10: 2082 वैशाख 14 र 30 गते जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रहरीले जाहेरी लिन निरुत्साहित गरे पनि धेरै पटकपछि जेठ 27 गते मैनाली विरूद्ध जाहेरी दर्ता भयो। जाहेरी दर्तापछि मैनाली पक्राउ परे तर काठमाडौँ जिल्ला अदालतले 5,00,000 धरोटीमा मैनालीलाई छाडेपछि आफू उच्च अदालत पाटनमा जाँदा पनि सो अदालतले पनि सोही निर्णयलाई सदर गरेको भन्दै उहाँले पीड़ा व्यक्त गर्नुभयो। उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि कानूनी लड़ाईबाट निराश बन्नुभएकी उहाँले अदालत परिसरमै भित्र आत्महत्याको प्रयास समेत गर्नुभयो। अस्पतालबाट डिस्चार्ज भएपछि सरकारी वकिलको कार्यालय मार्फत उक्त मुद्दा सर्वोच्च अदालत पुगेको छ। हाल काठमाडौँमा सरुवा भई आउनुभएकी पीड़ित महिलाले अदालतभित्र पीड़क पक्षको सेटिङ र चलखेल भइरहेको आशंका व्यक्त गर्नुभयो। न्याय निरूपण प्रक्रिया पारदर्शी हुनुपर्ने र अदालतको इजलासको प्रत्यक्ष प्रसारण लाइभ गरिनुपर्ने माग उहाँको छ।
9: मेरो मुद्दामा चाहिँ चलखेल भएको जस्तो चाहिँ फिल भएर मेरो मुद्दा चाहिँ पारदर्शिता गर भनेको लाइभ चलाएर चाहिँ पारदर्शिता गर भने सर्वोच्च अदालतमा पेसेको भने चाहिँ नयाँ सरकार त भइसकेछ भने चाहिँ नयाँ सरकार परिवर्तनको सरकारले चाहिँ निष्पक्ष हुन्छ भने चाहिँ आशा छ। पहिला जस्तो त हुँदैन होला। यो
10: गृहमन्त्री सुधन गुरूङदेखि सत्ता र विपक्षी दलका सांसदहरू समेत माइतीघर मण्डला पुगेर आश्वासन दिए पनि पीड़ितहरूको समस्या र धरना अझै यथावत छ।
0: नेपाल परिवेशमा कोशी प्रदेशको बजेट पारित लगायतका थप समाचार बाँकी नै छन्।
11: बैंक खाता संचालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौजदात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता संचालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौजदात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौजदात घटाउन पाइँदैन। साथै न्यूनतम मौजदात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएको बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित बैंकिङ, नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
12: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन।
14: यो हो महासञ्चार नेटवर्क
12: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि

0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: नयाँ सरकार बनेपछि शुरू भएको संविधान संशोधनको विषयमा दलहरू फेरि विवादी देखिएका छन्। विपक्षी दलहरूले संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलकै गठन प्रक्रिया र संयोजन चयनमा आपत्ति जनाउँदै आएका छन्। यद्यपि उनीहरूले संविधान संशोधनका लागि छलफल गर्न पार्टीबाट प्रतिनिधि समेत पठाएका थिए। अन्तत विपक्षी पाँच दलका कार्यदलको अन्तिम प्रतिवेदनमा हस्ताक्षर नगर्ने निष्कर्षमा पुगेका छन्। सहकर्मी कृष्ण शर्माबाट
2: प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयार कार्यदलमा विपक्षी दलले एक एकजना प्रतिनिधि पठाएका थिए। करिब तीन महिनामा उक्त कार्यदलमा विभिन्न बैठक र छलफलहरू भएका छन्। कार्यादेश अनुसार कार्यदल सरकारलाई बुझाउने प्रतिवेदन लेखनमा जुटेपछि विपक्षी दलहरूले असहमति जनाएका हुन्। नेकपा एमाले सहित नेपाली कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय जनमोर्चा लगायतले दलको अन्तिम प्रतिवेदनमा हस्ताक्षर नगर्ने बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने यसबारे भोलि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ। सभापति गगन थापा लगायतका नेताहरूले संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेको सरकारले केटाकेटीपन देखाएको टिप्पणी गर्दै आएका छन्। रेडियो थाहा संचार नेटवर्कसँगको संक्षिप्त कुराकानीमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको धारणा भोलि आउने प्रतिक्रिया दिनुभएको छ। अर्को विपक्षी दल नेकपा एमालेका नेता रघुवीर महाश्रेष्ठले भने कार्यदलमा आधिकारिक रूपमा सहभागी नहुने नीति नै लिएको बताउनु भएको छ। अहिलेको कार्यदल र गैर राजनीतिक पृष्ठभूमिको नेतृत्वमा संविधान संशोधनबारे बहस हुन नसक्ने भन्दै नेता महासचिवले आयोग वा कार्यदल बनाउँदा नै राजनीतिक सहमति कायम गरिनुपर्नेमा जोड दिनुभयो।
3: संविधान संशोधन दलमा एमाले आधिकारिक रूपमा नजाने आन्तरिक रूपमा हाम्रो सोच त्यही हो, त्यहाँ गएर फाइदा छैन। पहिले त आयोग बनाउँदै फेरि सहमतिमा बनाउनु पर्थ्यो, अहिले पार्टीहरूलाई त्यहाँ बोलाएर पार्टी कुरा सुन्न चाहिँ सुन्ने तर चाहिँ गर्न चाहिँ आफ्नै सरकारले निर्णय गर्ने गरी अहिलेको सरकार पुग भएको हुनाले हामीले त्यहाँ नजाने निर्णय गरेको अपोजित निर्णय हो हाम्रो। अब हामी त्यसमा पार्टिसिपेट गर्दैन।
2: सोही कार्यदलमा सहभागी नेकपाका नेता देव गुरुङले पनि शुरूदेखि नै कार्यदलको कार्यशैली र प्रक्रियामा मौखिक तथा लिखित रूपमा उठाइएका प्रश्नहरूको सम्बोधन नभएपछि आफूहरू प्रक्रियाबाटै बाहिरिनु परेको जानकारी दिनुभएको छ। गुरुङले संविधान नै भत्काउने वा पुनर्लेखन गर्ने अधिकार संसदलाई नरहेको जिकिर पनि गर्नुभयो।
4: हामीले पनि सुनवाई भएन, सुनवाई नभएपछि त लिखित रूपमा दिनु पर्यो त। त्यही तपाईँको सुनवाई हुँदैन भनेपछि हामी बस्नुको कुनै अर्थ औचित्य छैन। संविधानको रक्षा गर्नुपर्ने सरकारले सबै धारा तथा उत्पन्न गरेर बहस गर्ने, यो त संविधान बित्तै हो। अहिले अदालत कमजोर छ भनेर हेर्ने मल्टिपार्टी डेमोक्रेसीमा दललाई त संविधानकै विरोध गर्ने अधिकार दिया छ, तर सरकारलाई त त्यो छुट छैन नि, त्यो अधिकार छैन नि।
2: कार्यदलका सदस्य एवं सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मोहनलाल आचार्यले भने कार्यदलले संविधानका असंशोधनीय विषय चलाउन नखोजेको स्पष्ट पार्नु भएको छ। बाहिर हल्ला चलाए जस्तो संविधानको आधारभूत संरचना परिवर्तन गर्ने कुनै पनि गृह कार्य नभएको बताउनुभयो। आचार्यले विपक्षी दलहरूले राष्ट्रिय सहमतिको नाममा प्रक्रियालाई अल्झाउन वा रोक्न खोजेको आरोप समेत लगाउनु भएको छ। उहाँले कार्यदलको समयसीमा सकिने लाग्दा अन्तिम अवस्थामा केही दलहरू बाहिरिए पनि प्रतिवेदन सरकारलाई बुझाउने बताउनुभयो।
5: राष्ट्रिय सहमति भनेर जब भयो भन्दा चाहिँ अब निक बज्न खोज्याउ अथवा गर्न खोज्याउ भन्नेहरूले झ्याउरो बुझ्दैन। पाँच दिन लागि छ, पाँच दिन लागि रहँदाखेरि आएर मोटर गाडीको कुरा चाहिँ के अपरा।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्रीसँगको भेटपछि चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुस्त हुनुका कारण उत्पादनमूलक उद्योग विस्तार, रोजगारी सृजना, प्राकृतिक स्रोत उपयोग तथा निजी क्षेत्रका व्यावसायिक समस्याबारे छलफल भएको जानकारी दिनुभयो।

0: समग्र छलफल नेपालको अर्थतन्त्रमा कसरी हामी अगाडि बढ़ाउने, जुन अहिलेको अर्थतन्त्रको शिथिलता छ त्यसको कसरी अन्त्य गर्ने, निजी क्षेत्रको मनोबल कसरी बढ़ाउने र के कारणले अहिले यो निजी क्षेत्रको मनोबल खस्केको छ, यी कुराहरूलाई कसरी समाधान गर्ने भनेर त्यो विषयमा व्यापक छलफल भयो। सामान्य प्रधानमन्त्रीज्यूले निजी क्षेत्रका सबै कुराहरू एकदम ध्यानपूर्वक सुन्नु पनि भएको छ। निजी क्षेत्रका कुराहरूलाई धेरै कुराहरू उहाँले भन्नुभयो, हामी अगाडि बढ़ाइ पनि सकेका छौं र हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर अगाडि बढ़ाउने हो।
1: उहाँका अनुसार प्रधानमन्त्री शाहले सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु रहेको उल्लेख गर्दै निजी क्षेत्रले देखेका समस्या खुलस्त रूपमा सरकारसँग राख्न आग्रह गर्नुभएको थियो। छलफलमा उद्योग व्यवसायमाथि हुने पक्राउ र धरपकड़को विषय पनि उठाएपछि प्रधानमन्त्री शाहले सरकारको त्यस्तो कुनै उद्देश्य नरहेको बताएको अग्रवालले जानकारी दिनुभयो।
0: उद्यमी व्यवसायीहरूलाई धर पकड गरेर तपाईँको अर्थतन्त्र अगाडि पनि बढ्न सक्दैन भनेर सामान्य प्रधानमन्त्रीज्यूले भन्नुभएको छ। त्यसकारण के छ, यसलाई अगाडि हामीले माग गरेका छौं कि यसलाई एउटा एन्टिसिपेटरी, यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले त्यस्ता जबसम्म त्यस्तो प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो भनेर अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यो।
2: पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आज चौथो पटक पाँच दिन म्याद थप गरिएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलले आज विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट फेरि पाँच दिनको म्याद थप गरिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानको लागि यही असार आठ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि नौ गते सात दिन, पन्ध्र गते तीन दिन र अठार गते छ दिनको म्याद थपिएको थियो।
1: सरकारले भने प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने सहित विभिन्न आठवटा निर्णय गरेको छ। मुख्य सचिव सुमन राज अर्याल उमेर रतका कारण अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: भरपूर मनोरंजन सहित मात्र 919 में ईस्ट होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा ईस्ट होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। कोशी प्रदेश सरकारको बजेट पारित भएको छ। आज आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आगामी आर्थिक वर्ष 2083-84 को लागि प्रदेश सभामा पेश गरेको बजेट पारित भएको हो। मन्त्री लिङथेपले असार 1 गते कोशी प्रदेश सभाको 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गर्नुभएको थियो। बजेट विनियोजनमा मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै बजेट थुपारेको भन्दै असन्तुष्ट सांसदहरूले प्रदेशसभा बैठक सञ्चालनमा समस्या सिर्जना गर्दै आएका थिए। बजेटमा देखिएको असन्तुलनलाई सच्याउन मन्त्रीले प्रतिबद्धता जनाएपछि आज बजेट पास गरिएको हो। सुदूरपश्चिम प्रदेशसभाको बैठक पनि भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। आज अपरान्ह 4 बजे बोलाइएको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि आजको बैठक स्थगित गरिएको हो। यससँगै सुदूरपश्चिममा बजेटमाथिको छलफल फेरि अन्यलमा परेको छ।
2: सिंहदरबारभित्रका सरकारी कार्यालयमा व्हीलचेयर र सहजकर्ताको व्यवस्थापन शुरू गरिएको छ। शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि व्हीलचेयर र सहजकर्ताको व्यवस्थापन शुरू गरिएको हो।
3: काठमाडौँ महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला ल्याब संचालनमा ल्याएको छ। काठमाडौँको प्लाजामा स्थापना गरेको ल्याबको आज काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुभारम्भ गर्नुभएको हो।
2: साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक 30 अंकले घटेको छ। हिजो 24 अंक बढ़ेको नेप्से परिसूचक आज 30 अंक घटेर 2621 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम बढ़ेको छ। हिजो 4,40,00,000,000 कारोबार भएको बजारमा आज 4,82,00,000,000 शेयर किनबेच भएको छ। आज 25 कम्पनीको शेयर मूल्य बढ़दा 247 कम्पनीको शेयर मूल्य घटेको छ भने 5 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताउनु भएको छ। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध विराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पार्नुभयो। उहाँले इरानी नेतृत्वमाथि कड़ा टिप्पणी गर्दै तेहरानसँग वार्ताको कुनै औचित्य नरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले इरानी नेतृत्वलाई अविश्वसनीय र हिंसात्मक प्रवृत्तिको भएको आरोप लगाउँदै आफू अब उनीहरूसँगको वार्तालाई समयको बर्बादी ठान्ने बताउनु भएको छ। ट्रम्पले जुन सत्रमा वाशिङटन र तेहरान बीच भएको युद्ध विराम सम्बन्धी सहमतिलाई इरानले पटक गलत रूपमा प्रस्तुत गरेको आरोप समेत लगाउनुभयो। उहाँका अनुसार दुवै पक्षबीच इरानले आणविक हतियार विकास नगर्ने विषयमा सहमति भए पनि इरानले त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष
5: 75 मिनटसम्म 2 गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 12 मिनटभित्र 3 गोल गर्दै 3-2 चमत्कारिक जित निकालेको हो।
2: माफ गर्नुहोला, फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विजरल्याण्ड बीचको खेल सकिएसँगै अन्तिम 16 खेल सकिएका हुन्। अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको हो। गैराती भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जित निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। क्वार्टर फाइनलमा पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेका हुन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग र अर्जेन्टिनाले स्विजरल्याण्डसँग खेल्नेछ। क्वार्टर फाइनलका खेलहरू शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समयअनुसार शुक्रबार बिहान 1:45 बजे शुरू हुनेछ। शनिबार बिहान 12:45 बजे स्पेन र पोर्चुगल बीच खेल हुनेछ। आइतबार बिहान 2:45 बजे नर्वे र इंग्ल्याण्ड तथा आइतबार बिहानै 6:45 बजे अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुनेछ। जित्ने चार टोली सेमी फाइनल प्रवेश गर्नेछन्। सेमी फाइनलको दुई खेलका विजेताले जुलाई 20 गते बिहान 12:45 बजे फाइनल खेल्नेछन्। अन्तिम 16 अन्तर्गत गैराती अमेरिकाको एटलान्टामा भएको अर्जेन्टिना र इजिप्ट बीचको खेल भने विवादमा तानिएको छ।
5: पछि परेको अर्जेन्टिनाले अन्तिम 12 मिनटभित्र 3 गोल गर्दै 3-2 चमत्कारिक जित निकालेको हो। इजिप्टले पहिलो हाफमा यासर इब्राहिम र दोस्रो हाफमा मोन्टाफा जीको गोल मार्फत 2-0 अग्रता बनाएको थियो। तर खेलको अन्त्यतिर क्रिस्टियन रोमेरो, कप्तान लियोनेल मेसी र एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए। तर खेलपछि सबैभन्दा बढ़ी चर्चा रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री भीएआर का निर्णयलाई लिएर भएको छ। इजिप्टले दोस्रो हाफमा गरेको अर्को गोल भीएआर मार्फत फल भएको भन्दै रद्द गरिएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनु अघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रमा फल भएको दावी गर्दै इजिप्टले पेनाल्टीको माग गरे पनि रेफ्री र भीएआरले त्यसलाई अस्वीकार गरेका थिए। खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले रेफ्रीको निर्णय निष्पक्ष नभएको आरोप लगाउँदै विश्व विजेता अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइराख्न दबाव परेको जस्तो देखिएको टिप्पणी गरे। उनले फुटबलमा व्यावसायिक स्वार्थ र मार्केटिङको प्रभाव परेको आरोप समेत लगाए। खेलपछि विरोधका क्रममा इजिप्टको प्राविधिक टोलीका एक सदस्यले रातो कार्ड पनि पाएका थिए। इजिप्टियन फुटबल फेडरेशनले पनि फिफामा औपचारिक उजुरी दर्ता गर्दै खेल सञ्चालन गर्ने रेफ्री टोलीमाथि छानबिन गर्न र उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरेको छ। फेडरेशनले रेफ्रीले दोहोरो मापदण्ड अपनाएको र त्यसकै कारण इजिप्ट विश्वकपबाट बाहिरिनु परेको दावी गरेको छ। यद्यपि फिफाले हालसम्म खेलमा धाँधली भएको वा रेफ्रीले नियम विपरीत निर्णय गरेको भन्ने आरोपबारे कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन। अर्जेन्टिना अब क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ भने रेफ्रीको निर्णय र भीएआरको प्रयोगबारे उठेको विवाद विश्व फुटबलमा अझै चर्चाको विषय बनेको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रधानमन्त्रीको जवाफ नपाएका विपक्षी दलहरू सभामुखमाथि खनिए, माइती घरमा धरनामा बस्नेहरूको बिलौना उस्तै, सरकारको प्रवृत्ति दुरुस्तै,
2: संविधान संशोधनको बहस पत्रमा हस्ताक्षर नगर्ने 5 दलको निर्णय, कंग्रेसको धारणा ढाल्ने गरिने, रोक्न खोजिएको राष्ट्रपाको प्रतिक्रिया,
3: पूर्व अर्थमन्त्री पौडेललाई हिरासतमा राख्न चौथो पटक 5 दिन म्याथप, सिंहदरबारभित्रका सरकारी कार्यालयमा व्हील चेयर र सहजकर्ताको व्यवस्था शुरू,
2: इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, तेहरानसँग अब सम्झौता नगर्ने,
3: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिना र इजिप्ट बीचको खेलमा रेफ्रीको निर्णय विवादित।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
6: हेलो
7: हेलो
6: म हजुरको हेलो
7: हेलो
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी
8: हजुर
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
8: हेलो भन्नुहोस् त।
6: हेलो हजुर
8: हजुर
6: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी के भने रहेछ, के भयो?
8: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल किन दिन्छु।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको पाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा

0: स्त्री देखाउँदा स्वास्थ्यमा असर पुग्छ भन्नुहोस्।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई गर्न लाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो काटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: समाचार, चेतना, मनोरञ्जन र कला, यो हो सामुदायिक रेडियो चलजला चलजला चलजला।
16: Like Suchana Network, CIN.
17: Classic Techco Wi-Fi 6 router. Naam hai Harmonic. Shaktishali 4 antenna ma wide coverage. 5G strength, low latency, raw fast speed. Sabai astra ko shakti bokeko. 200 Mbps ko internet. Aba 3 mahina ka lagi matra 3300 rupaya ma. Saath ma IPTV matra 250 prati mahina. Booking ko lagi 9800100-4477. Shasta haru lagu hunechan. Classic Tech. Chhoyo ki chalyo.
18: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
19: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
18: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल सीतामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaai.org फोन नम्बर 01-5224-352-5224-353
22: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
23: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
24: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ
23: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
26: क्लासिक टेकको वाइफाई 6 राउटर नाम ए घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
27: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
28: CIM को साझा खबर अब नेपाली पात्रोमा पनि
18: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
19: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
18: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
29: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो
30: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
18: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर

0: भने
1: जैले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
0: को हो यो
2: सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरको साथमा आएका छौँ
3: सुन्न नबिर्सनु है
2: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे साझा खबर अब सारा नेपाल तपाईँसँग

0: को एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशी को कनेक्शन सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा निजी क्षेत्रले भोगिरहेको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासनपछि उद्योगी व्यवसायी उत्साहित।
2: सुझावहरू ल्याइदिनुभयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
1: विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएका सरकारी जग्गा फिर्ता ल्याउन कति सम्भव?
3: तत्काल सुरुवात गरेन भनेदेखि एजेन्डा चलाउँछ र बिस्तारै फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलिक लामो समय हो भन्छु मैले त यो पनि।
1: पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानसँग युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले सयौं किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका टाटा स्ट्रान र सारातोभ स्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोस्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सीएफ एजोभमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ़नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग सञ्चालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
2: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई टु दि पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
1: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
2: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यस्तो प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् हामीले पनि राख्यौं।
1: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
5: मलाई प्रब्लम मात्रै जान्ने त्यसको सल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, देशमा कति प्रब्लम छ भनेर सबैलाई थाहा छ, रोजगारी छैन भनेर सबैलाई थाहा छैन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त्यो समय प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यस पछि छात्र संगठनहरू पनि बसेर हरेक महिना त हामी मिटिङ गर्ने कसरी अगाडि बढ्न सक्छौँ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने चाहिँ त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
1: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता, उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनैतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति, संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
6: यसको चाहिँ कार्यान्वयन चाहिँ मलाई के लाग्छ त भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बाई इन्डाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नाउँका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्छिलो छ यो गर्नको लागि किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको ल्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको वञ्चित हातले चाहिँ भनौँ न त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्नेहरू जनप्रतिनिधिकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त, त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति असिलो लाग्छ मलाई।
7: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के होइन
6: यसलाई यसो भन्छु जस्तो भन्नु न एउटा चाहिँ बाल अस्पताल बन्दै छ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनीतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्, यस्तोको लागि चाहिँ अलि सरकार कठोर रूपमा पनि हुन्छ मैले।
7: अनि यो बीजको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन्, यो निशुल्कै जस्तो हुन?
6: होइन, यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई दिइसके त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। जुन जस्तो संस्था त लिजमा आएकै छैनन्, त्यस कारणले गर्दा उनीहरू भगाधिकार भन्दा नक्का पर्न बसेका छन्। जो जो चाहिँ तिरे त्यो पनि असत्य डोमिनेन्ट रूपमा सरकारले त्यो बीजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखेकै होइन। सरकारले त दुरुपयोग नहोस्, सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्न खोजेको हो। उस्तै पनि सरकारले उनीहरूको नाममा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दर्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा, दर्ताको प्रक्रिया, लिजको प्रक्रिया र त्यो तपाईँको चाहिँ भगाधिकार, त्यसमध्ये भगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
7: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या?
6: यसको लागि चाहिँ त्यहाँनिर सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आएको पनि भनौँ न लगभग 1500-1800 रोपनी जग्गा त हराइ सक्छ हाम्रो यहाँ। त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई समीक्षण गर्नु भने साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस्, सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण भइसकेको छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो, डाटाहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँग संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि त्यही छन्, होल पनि त्यही छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यति दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिकनै जग्गाहरूको जस्ता डाटा बनाउनुको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ, देवता पनि दिनुभयो तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो जातिगतको विषयमा, अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ। तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा खेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छ नि त, यो फेरि उसमा आउँदैन। 6 महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
1: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली, साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा, ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असुल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबारभित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा व्हील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
8: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गएराती हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भन्ने जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्। उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्। उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला रिता मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्जसँगै इन्टरनेट लाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए पटा तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम यति बेला सुनिरहनु भएको छ र विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम सुनिरहँदाखेरि आज हामी बुधबारी बसाईमा के गर्छौं त भन्ने बारेमा तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज तपाईँलाई नै मनपर्ने गीत यहाँबाट बजाउनेछौ र हामीलाई अब कुन कुन रेडियोबाट सुन्न सकिन्छ भन्ने कुरा पनि जानकारी गराउनु पर्यो। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमखास गुल्मीबाट सुन्दैन छ सुषमा मल्लले साथ दिइरहनु भएको छ रातिको समयमा पनि। यसै क्रममा रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ रिता बुढा मगरले साथ दिइरहनु भएको छ। अनि रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यहाँबाट पनि सञ्जिता लिम्बुले साथ दिइरहनु भएको छ अनि रेडियो जलजलाबाट रिता मगरले साथ दिइरहनु भएको छ। आउनुहोस् अबको क्रममा तपाईँको लागि हामी कार्यक्रमको सुरुवाती चरणमा एउटा गीत राख्छौं। 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। आज गीत रोज्न पाइन्छ। पहिलो साथीले गीत रोज्नुहुन्छ, दोस्रो साथीले सहमति जनाउनुहुन्छ, त्यसपछि गीत बजाउनेछौ। बीच बीचमा तपाईँको म्यासेज पनि लिनेछु 98 46 17 298 कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ म्यासेज पनि गर्नुहोला भन्दै लौ त गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: युकेद्व तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आज तपाईँलाई मनपर्ने गीत सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ र म्यासेज पनि लिनेछौ। 98644-17298 म्यासेज पनि गर्नु होला। यति बेला साथी हुनुहुन्छ म स्वागत गरे के छ साथी हुनुहुन्छ ल स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दाई।
0: को बोल्नु भयो कहाँबाट छ?
1: गुल्मीदेखि लक्ष्मण सुनार।
0: लक्ष्मण सुनार के छ लक्ष्मण जी खबर तपाईँको?
1: ठिकै छ हुनुहुन्छ हजुरको?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला?
1: कार्यक्रम सुन्दै।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ। आज खाना खानुभयो?
1: खाना खाएँ। तपाईँले खानु?
0: मैले पनि खाएँ क्या। अरे आज कुन गीत रोजाइमा पार्नुहुन्छ होला भन्नुहोस्?
1: ढाट्यो जिन्दगीले।
0: ढाट्यो जिन्दगीले
1: हजुर
0: हुन्छ। यो गीत तपाईँको लागि बजाउनेछौँ कसलाई सम्झिनुहुन्छ?
1: फर्स्ट अफ अल हजुरको लागि सम्झ चाहन्छु, टेन्सनको लागि सम्झ चाहन्छु र मेरो घर फ्यामिलीको लागि सम्झ चाहन्छु म।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। म्यासेजहरू पनि आइराखेका छन् है, म म्यासेजहरू पनि भाषण गर्नेछु। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्कार दाई।
0: को बोल्नुभयो कहाँबाट? के छ यशोदा खबर? ठिक छ। के गर्दै?
2: यति बेला कार्यक्रम सुनेर बस्दै।
0: कार्यक्रम सुनेर बसिरहनु भएको छ नि?
2: हजुर।
0: ल आज एउटा गीत बज्दैछ। अनि खाना खानुभयो?
2: हजुर भइसक्यो। हजुरहरूको भयो
0: तपाईँले दिनुभएको थियो र भन्ने अरे कि होइन आफूले नबोलाउने अनि खाना खानुभयो भन्ने होइन
2: म त खानु बोला भनेर भो नबोला हुन्थ्यो न त म अघि नै बोलाउँथे होइन
0: हो र ल भोलिदेखि बोलाउनुहोस् ल ल कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिनुहुन्छ
2: सर्वप्रथम त हजुरलाई त्यसपछि तारादेखिमा बस्नुभएको मित्रलाई अनि त्यसपछि कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा
0: हुन्छु। नमस्ते। अब दुईवटा म्यासेज आएका छन् म ती म्यासेजहरूलाई पनि वाचन गरिहाल्छु। हामीलाई म्यासेज गर्ने साथी हुनुहुन्छ हाई हेलो सेवाहरू म पनि सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ म्यासेज गर्ने साथीलाई। पृथ्वी लिम्बू हुनुहुन्छ धनकुटाबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा अर्को म्यासेज छ उहाँले लेख्नुहुन्छ उहाँले के लेख्नु भएको छ भने म पनि सुन्दैछु विपन्ना छेत्री जाजरकोटबाट। ल जाजरकोटको विपन्ना छेत्रीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। अब ढाट्यो भन्ने गीत राख्छौ त्यसपछि तपाईँको माझमा फेरि आउँछौ। 98-68-39-40 फोन गर्नुहोला। 98-644-17-298 म्यासेज गर्नुहोला। यो गीत तपाईँको लागि

0: यो गीतमा चाहिँ तपाईँहरूलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम गुड नाइटमा छौँ। धेरैजना साथीहरूको रोजाइको गीत सुन्नुपर्ने हुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868340 40 नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
1: बालुङको बडीगाडदेखि सागर छेत्री।
0: के छ सागरजी, खबर तपाईँको?
1: ठिकै छ, हाम्रो हजुर के छ?
0: ठिक छ, के गर्दै हुनुहुन्छ हजुर?
1: कार्यक्रम सुनेर बसिरहेको।
0: कार्यक्रम सुनेर बसिरहनु भएको छ रेडियो स्काईबाट?
1: हजुर।
0: ल, अनि खाना खानुभयो?
1: हजुर, खाना खायो। हजुरले खानु?
0: अब हामीले पनि अब तपाईँले तपाईँको बाटो हेरेर बसेको खाइनु भएछ होइन?
1: हजुर हजुर, के अनि अब फोन फोन आनेको फोन लाएन अनि खानै पर्यो।
0: के के पकाएर खानुभयो?
1: हजुर,
0: के के पकाएर खानुभयो?
1: हजुर, दाल भात पकाइयो, तरकारी।
0: ए, आज भोलि के के तरकारी पाइन्छन् उतातिर?
1: यतातिर आज भोलि त खास त्यही कबुलीका मन्डा, आलु
0: त्यस्तै त्यस्तै पाइन्छ
1: अनि सिमी छ, अब बन्न हुँदैछ तरकारी, अब काँक्रा फल्दैछन् न, कबुली सोस्ता।
0: ठिक छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: डाली पलायो भन्ने गीत बजाइदिनु।
0: डाली पलायो तर माया पलाएन, होइन?
1: हजुर, म यति टोलाइन धन्ने बोलाइन भन्ने गीत बजाइदिनु।
0: त्यही त, बागलुङमा एकजना एकदमै बौलाको आतंक छ भन्ने मैले सुनेको थिएँ, होइन?
1: हजुर हजुर,
0: अनि त्यो भनौँ न अब यो बौलाको आतंक किन भयो, कसरी भयो भनेको त धेरै टोलाएर स्वागतजी बौलाएर पो रहेछ, होइन?
1: होइन हजुर, यो त गिजो मात्रै हो, अब राम्रो लाग्छ त्यही भएर हो।
0: त्यही भएर होइन?
1: हजुर
0: हुन्छ, अहिलेको लागि अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम त हजुरलाई अनि टेक्लिङ बस्नुभएको पराजित मित्र र म भन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई गुड नाइट भन्दै बिदा भए। नमस्ते।
0: नमस्ते, आउनु भएको थियो स्वागत छेत्री सामुदायिक रेडियो स्काई सुन्दै हामीलाई फोन डायल गर्नुभयो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868340 40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, तपाईँको आवाज आएन हजुर। नमस्कार, यो कल हामी लिन सक्दैनौँ, माफ गर्नुहोला श्रोताहरू, आवाजै सुन्नु भएको छैन अनि कहाँबाट कल लिनु। तपाईँको मोबाइलमा समस्या छ जस्तो लाग्यो मलाई, अर्को मोबाइलबाट कल गरिदिनु होला है। के गर्नु, तपाईँहरूको फोन काट्ने हाम्रो रहर होइन, लिँदैनौ लिन सक्दैनौ भन्ने हाम्रो रहर होइन, तर तपाईँको आवाज नआइदिँदाखेरि साथीहरूले हामीले मैले त सुन्दिनँ तपाईँको आवाज होइन, अनि कसरी लिने त फोन होइन, त्यो कारणले गर्दाखेरि समस्या बुझिदिनुहोला भन्छु क्यारे। के छ साथी हुनुहुन्छ प्राइम मिनिस्टर यति बेला साथी हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? कमल गिरी, के छ कमल? के गर्दै हुनुहुन्छ यति बेला? अलि सानो आयो है तपाईँको आवाज। के गर्दै हुनुहुन्छ यति बेला? तपाईँको आवाज सानो आयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, अब म्यासेज लिन्छु मैले। नमस्कार दाई, म पनि कार्यक्रम सुन्दैछु प्युठानबाट, केसरी राणा हो भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। तपाईँले पनि म्यासेज गर्नुहोला, फोन गर्न नपाए पनि म्यासेजकै माध्यमबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी दिनुहोला। 98

0944-17-298 मा म्यासेज गर्नुहोला र 98-68-60-39-40 मा फोन गर्नुहोला। अब राख्छौ डाली पलायो तर माया पलाइन यति त टोलाइन झन्नै बौलाइन। यो विमल राज राजु परियार र विष्णु माझीको आवाज हो क्यारे यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा आज हामी तपाईसँग तपाईँका रोजाएका गीत सुन्दै सुनाउँदै अगाडि बढ़िराखेका छौं। 98 68 39 40 मा यति बेला के छ अवस्था? के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर।
1: ए नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: हजुर,
0: के कुमाल भन्नुभयो?
1: टिकाराम कुमाल।
0: टिकाराम कुमाल कुन गाउँपालिकाबाट?
1: हजुर, रेशुङ गाउँपालिका।
0: रेशुङका कुन गाउँपालिका अलिक बुझेन?
1: इस्मा
0: गाउँपालिका, गुल्मी। गुल्मी इस्मा गाउँपालिकाबाट होइन?
1: हजुर।
0: के छ टिकारामजीले खाना खानुभयो?
1: हजुर, खाना खाएर आनन्द।
0: अनि हामीलाई कुन माध्यमबाट सुन्नुभयो?
1: हजुर, मलाई भोलिको सिङ्गुल्टो घुमेर भन्ने गीत गाइदिनुहोला भन्ने मैले अनुरोध गरेको।
0: कुन माध्यमबाट सुन्नुभयो भन्दैछु मैले, के भन्दैछु तपाईँले के बोलिरहनु भएको छ? यस्तो त नगरौँ न हो। यो युवाको कल हामी लिँदैनौ, माफ गर्नुहोला, माफ गर्नुहोला, तपाईँको कल हामी लिएनौ किनभने तपाईँको ध्यान यता टेलिफोनतिर भन्दा पनि रेडियोतिर बढी छ है। यस्तो गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्न सक्दैनौ। तपाईँले फोन लगाउनु भएको छ भने फोनतिर ध्यान दिनुहोला, रेडियोतिर ध्यान नदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
2: मालरानी गाउँपालिकाबाट पशुपति खनाल।
0: पशुपति खनाल है,
2: हजुर।
0: के छ पशुपतिजी, खबर तपाईँको?
2: ठिक ठाक छ, हजुरको के छ?
0: ठिक छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला रेडियो सुन्दै बस्दै।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: सामुदायिक रेडियो स्काई।
0: सामुदायिक रेडियो स्काईबाट सुन्नुभयो होइन त?
2: हजुर हजुर।
0: लाजा कुन गीत रोजाइमा पार्नुहुन्छ?
2: मैले सुपारी चाम्रो भन्ने विष्णु माझी र विमल राज छेत्रीको।
0: ल, सुपारी चाम्रो, म त के राम्री छोरा हो मायाको हेराइ भयो राम्रो भन्ने कसले तपाईँलाई भन्यो भन्नुहोस् त? यो म त के राम्रो छोरा हो मायाको हेराइ भयो राम्रो तपाईँले कसलाई भन्नुभयो?
2: यो विष्णु माझी र
0: होइन, तपाईँले कसलाई भन्नुभयो भने कि तपाईँले कसलाई भन्नुभयो भने कि
2: मैले तपाईँलाई?
0: ए मलाई, म त कहाँ राम्रो हुनु, तपाईँ जति राम्रो त छैन भो
2: एकदम।
0: अब तपाईँले आफ्नो मायालुलाई भन्ने होला खेरि कहाँ मलाई भन्ने हो त?
2: ल ल
0: होइन,
2: हुन्छ
0: हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: मलाई पशुपति खनाल भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि
0: हुन्छ, बिदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो पशुपति खनाल, अर्घ खाँचेबाट उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गर्नुहोला। एकजना साथीको कल लिन्छौ हामी, त्यसपछि गीत राख्नेछौ। के छ साथी, हुनुहुन्छ साथी? हुनुहुन्छ हुनुहुन्छ, म स्वागत गर्छु। विचार हाम्रो प्राइम मित्र निधाउन लाग्नु भएको छ, हाई हाई गरिरहनु भएको छ होइन, गाह्रो छ उहाँलाई पनि। यति बेला साथी नमस्कार हजुर।
3: नमस्ते,
0: नमस्कार, को
3: बोल्नुभयो
0: मगर है? सुनमायाको घरमा त सुनै सुन्छ होला नि? तपाईँको घरमा त फुलै फुल होला होइन? के को बिरुवाबाट उम्रेको फुलेको फुल छ कि कुखुराको फुल छ? सबैको फुल छ, कुखुराको फुल पनि छ बिरुवाको फुल पनि छ नि? तपाईँलाई कुन फुल मनपर्छ, कुखुराको कि बिरुवाको? होइन, दुइटामा एउटा रोज्नु पर्यो कि? बिरुवाको फुल मनपर्छ भनेपछि पक्नु न, तपाईँको मम्मीले कुखुराको अन्डा पकाउनु भयो भने सुन फुलमायाले अन्डा नदिनु होला, यिनलाई उहाँले त मन पर्दैन भनिदिनु पर्ला है त? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि खाना खानुभयो? ल ठिक छ, तपाईँले खानुभयो, हाम्रो पेट भरियो होइन। हुन्छ, कार्यक्रममा आउनु भएको छ। अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, अब म्यासेज लिन्छु मैले, म्यासेज आएको छ, म्यासेजमा लेख्नुहुन्छ, म्यासेज छ। नमस्कार दादा, म पनि सुन्दैछु, सुनसहरीबाट सुषमा घरती मगर भन्नुभएको छ। सुषमाजीलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र अर्को पनि म्यासेज आएको छ, उहाँले लेख्नुहुन्छ, दाई म पनि सुन्दैछु, मनिषा थापा हो, राम्रो लाग्छ इस्माबाट भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ मनिषा थापालाई। उहाँकै नम्बरबाट कुनै बेला ललिता खनाल भनेर पनि म्यासेज आएको थियो होइन, कार्यक्रम सुन्दै हुनुहुन्छ। ल ठिक छ, यति बेला म्यासेज पनि लिइसकेको छु मैले र गीत राख्छु। अब गीत पछि तपाईँकोमा आउँछौँ, फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीतको सुत तपाईहरुलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइट मा छौ, तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा हामी रहेका छौ र यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँ देखिको हुनुहुन्छ? 9868340 मा म्यासेज पनि गर्नु होला है। 9864417298 मा तपाईका म्यासेजहरु पनि वाचन गर्ने छौ। यति बेला साथी नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
1: धनकुटाबाट।
0: प्रीति लिम्बू अघि नै म्यासेज पनि आएको थियो होइन? के गर्दैनुहुन्छ यति बेला?
1: प्रोग्राम सुन्दै बसिरहेको।
0: हिजो विजेता आउनुभएको थियो, पुरस्कार पाउनुभयो कि पाउनु भएन? ल भन्नुहोस्। पाउनुभयो होइन? त्यही त मैले पुरस्कार गयो भनेर फोन गर्दाखेरि तपाईँको सासू आमाले उठाउनु भएको थियो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। कुन गीत रोजाइमा पार्नुहुन्छ प्रीतिजीले?
1: आज म त्यो लोकदरी कोदो रोप्छ लागेको पिराती छुटो तोरी फुल्ने बेलामा भन्नु छ नि।
0: भनेपछि हाम्रो प्रीतिको कोदो रोप्ने बेलामा पिराती लाउँदै हुनुहुन्छ होइन? अब तोरी फुल्ने बेलामा मलाई छोड्ने विचार गर्नुभयो क्यारे होइन?
1: खोइ अब हेरौँ, त्यो त गीत मात्रै हो नि त मन परेर।
0: ए, गीत मात्रै मन पर्यो होइन? होइन कि सानो छँदाखेरि, बाल्यकालमा छँदाखेरि कोदो रोप्दा पिराती लाएर तोरी फुल्ने बेला छुट्नु भएको थियो कि भन्ने कि होइन? फेरि के हुन्छ हुन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो र फेरि फेरिका बसाईमा आउनुहोला। अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: हुन्छ, सर्वप्रथम हजुरलाई यो गीत सुनेर मजाले इन्जोय गर्नु होला भन्छ, अनि टेक्निसियनमा हुने मित्रलाई पनि, त्यस्तै गरी हुनुहुन्छ आजको दिनमा जन्मदिनमा कसै हुनुहुन्छ झापा घरकै हालजापनतिर हुनुहुन्छ साथी सुनिल राईलाई जन्मदिनको धेरै शुभकामना यही मिडिया मार्फत भन्न चाहन्छु। त्यस्तै गरी दिदी सोनी लिम्बूलाई पनि यो गीत सुनेर मजाले इन्जोय गर्नु होला भन्छु। त्यस्तै गरी साउदी अरबियातिर हुनुहुन्छ सुभाष भुजेल, त्यस्तै दुबईतिर हुनुहुन्छ प्रकाश राई, साउथ कोरियातिर हुनुहुन्छ रोहित राईलाई पनि यो सँगसँग मजाले इन्जोय गर्नु होला भन्छु। अनि त्यसै यही छेउमा हुनुहुन्छ मामु, उहाँलाई पनि यस्तो गीत सुनेर मजाले इन्जोय गर्नु होला भन्नुभयो भाइ।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो, अलि सम्झना समर्पणमा त्यसै गरी लगाउनु भन्दा एकमुष्ट नाम लिएर अनि सम्झेको छु भन्नुभयो भने असाध्यै राम्रो, छुटकरीमा आउँछ भूमिका नबाडिकन होइन। गुड नाइट त एकमुष्ट सबैले सम्झिने हो र यति बेला अर्को साथी हुनुहुन्छ, त्यसपछि म्यासेज पनि लिनु छ ग्यारे होइन, म्यासेज गर्नुहोला 9864417298 मा। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। कहाँबाट?
2: हजुर म गुलमिसमाबाट हो, राधिका नेपाली।
0: राधिका नेपाली गुलमिसमाबाट होइन?
2: हजुर।
0: के छ राधिकाजी खबर?
2: ठिकै भन्नुपर्छ हजुरको।
0: ठिक छ, तपाईँको श्याम कहाँ जानुभयो?
2: हजुर।
0: तपाईँको श्याम कहाँ जानुभयो? कृष्ण क्या, तपाईँको कृष्ण कहाँ जानुभयो?
2: कतै पनि जानु भएन।
0: ए, कतै तपाईँसँगै हुनुहुन्छ?
2: हजुर।
0: ल कृष्णसँग राधिका मजाले बस्नुहोस् ल। ल कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो?
2: हजुर भइसक्यो। हजुरले किन खानु भएको होइन?
0: होइन मैले त मैले खाएको छैन भनेको छु र भने
2: अघि न त्यस्तो सुने जस्तो लाग्थ्यो नि, त्यही
0: भएर राधिकाले नदिएर मैले खान नखाएको।
2: अनि फोन पनि लागेन हजुरलाई बनाउनको लागि कल गरिरहेको थिएँ, अनि लाग्दै लागेन।
0: गफ त गफै गफले पहाड बनाउनुहुन्छ कि तपाईँलाई होइन?
2: होइन त्यस्तो त।
0: ठिक छ, कार्यक्रममा आउनुभयो अहिलेको लागि। अब मैले खाना खाइसकेको छु होइन, अब प्राय सबै साथीहरूले खाना खानुभयो भन्दा सोधिरहँदाखेरि कतिजनाले भनौँ भन्दा यसो कुरा गर्नका लागि तपाईँहरूले बोलाउनु भएन क्या अरे भनिदिएको कि होइन? ल ठिक छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: मलाई चिन्नु नचिन्नु सम्पूर्णको लागि गुड नाइट भन्दै बिदा।
0: नमस्ते। टेलिफोन सम्पर्कमा करिश्मा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेको छु। अब म्यासेजको पालो हो, म्यासेज गर्नु भएको छ हामीलाई, उहाँले लेख्नुहुन्छ नमस्ते दाई म पनि सुन्दैछु माडी गाउँपालिकाबाट करिश्मा घरती मगर भन्नुभएको छ माडीबाट करिश्माले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ जम्मा एउटा मात्रै म्यासेज आयो म्यासेजको संख्या किन कमी छ तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँको पनि भनौँ न फोन गर्न मन लाग्दैन कार्यक्रम सुनेर मात्रै साथ दिनुहुन्छ भने मेरो पनि नाम वाचन होस् न भन्ने चाहनुहुन्छ भने म्यासेज अप्सनमा छ है म्यासेज 9864417298 मा म्यासेज गर्नुहोस् फोन केहीको मात्रै लाग्छ भने म्यासेज सबैको आउँछ है 9864417298 मा म्यासेज गर्नुहोस् 9868609940मा फोन गर्नुहोस् भन्दै आउनुहोस् सबैको क्रममा गीत राख्छौ गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि कोदो रोप्दा लागेको पिराती छुट्यो तोरी फुल्ने बेलामा
3: त्यसको लागि लड्न जाँदैछु बाँच्यो भने फेरि भेट होला है

0: कोदो रोप्दा लागेको पिराती छुट्टो तोरी फुल्ने बेलामा यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। राजु परियार र देवी कार्तीको आवाज, निकै पुरानो गीत र निकै सबैले रुचाएको गीत तपाईँको लागि प्रस्तुतिमा जोड्यौं। र यति बेला साथी हुनुहुन्छ, हो साथी हुनुहुन्छ, हुनुहुन्छ, म स्वागत गरे। नमस्ते हजुर।
1: नमस्ते
0: भाइ, कहाँबाट?
1: एलिना खातुन।
0: के छ एलिना जी खबर? एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? खाना खाँदै हुनुहुन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ, बल्ल खाना खाँदै हुनुहुन्छ? ए भरै किन यति ढिला? ए गाउँतिर ढिलै हुन्छ होइन? आज के छ, आज के कुन गीत सुन्न चाहनुहुन्छ? यो जुनसुकै हाम्रो कार्यक्रममा फेरि जुनसुकै भए नै हुन्छ भन्ने
1: प्रमोद खरेलको त्यो के अरे लोके नै अर्को के भन्छन् नामै आएन क्या?
0: गीत सुन्न खोज्नुहुन्छ, नामै आएन भन्नुहुन्छ, यस्तो त भएन क्या अरे?
1: प्रमोद खरेलको त्यो के अरे रुवाउनेहरू हो, त्यो यही हो क्या?
0: रुवाउनेहरू हजार हुन्छन्।
1: हो हजुर हजुर, यही हो।
0: ल यो गीत हामी राख्नेछौँ, भेट्यो भने राख्छौँ क्या, भेटिन भने त होइन। हुन्छ, अहिलेको लागि साथीहरूलाई गुड नाइट भन्नुहोस्।
1: फर्स्टमा तपाईँको लागि अनि मेरो घर फ्यामिलीको लागि भन्दै नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। रुवाउनेहरू हजार हुन्छन्, हँसाउने एउटै छैन भन्ने गीत प्रमोद खरेलको हो र भने मैले त सिमरन परियारको मात्रै सुनेको थिएँ। यति बेला साथी हुनुहुन्छ, हुनुहुन्छ, म स्वागत गरेँ। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? नाम भन्नुहोस्। ईश्वरपुन। ईश्वरजी तपाईँको आवाज सानो आइराखेको छ, अलि टाटो आवाजमा बोल्नु पर्यो है। त्यो हावाले आवाजले सानो ठुलो बनाउने होइन, तपाईँको अब लाउड स्पिकर गर्नु भएको छ होला, एयरफोन लगाउनु भएको छ होला होइन, त्यसले हो आवाज सानो ठुलो बनाउने। हुन्छ, अब गुड नाइटको शब्दहरू राख्नुहोस्। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, गुड नाइटको शब्दहरू राख्नुहोस् भनेको त फोन काट्नुहोस् भनेको हो, सुन्नु भएछ होला। ठिक छ, अब म्यासेजको पालो हो, म्यासेज कतिजनाले गर्नुभयो त भन्ने कुरा हो, र अब तीन चारजनाले म्यासेज गर्नुभएको छ है। ल म्यासेजको अब चाहिँ म्यासेजको बाढी आउला जस्तो छ होइन, म वाचन गर्छु म्यासेज उहाँले लेख्नुहुन्छ। हेलो दाई, म पनि सुन्दैछु भन्नुभएको छ, के दागी पो नाम लेख्नु भएको छ है, म हेर्दैछु। हेलो दाई, म पनि सुन्दैछु। रोल्पाबाट तुफान डागी, रोल्पाको कुन ठाउँबाट हो त्यो पनि लेख्नु पर्यो तुफानजी होइन, रोल्पाबाट, रोल्पामा त म पनि छु क्यारे होइन। यति बेला अर्को म्यासेज लेख्नु भएको छ, उहाँले लेख्नुहुन्छ, दादा नमस्कार, के छ खबर? जाजरकोटबाट सुन्दैछु, रात्रिकालीन अभिवादन लेख्नु भएको छ, धेरै धेरै धन्यवाद, ज्ञापन गर्छौ उहाँलाई। नाम भने परवीन विष्ट लेख्नु भएको छ है, परवीन विष्टलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज छ, म्यासेज लेख्नुहुन्छ उहाँले, के लेख्नु भएको छ भने कमल गिरी अग्नि फोन पनि गर्नुभयो, फोन गर्नुभएको साथीहरूले त म्यासेज मा अरूलाई पालो दिने हो है कमलजी, र अन्य लगायतका अन्य साथीहरूलाई, फोन गर्ने साथीहरूलाई म्यासेजमा अन्य सुन्दै गर्नुभएका साथीहरूले पालो दिने, तपाईँको त सहभागिता त भइसक्यो त होइन, फोन गरिसक्नुभयो। र अर्को म्यासेज छ, करिश्मा बुढा मगर हो, सुनसहरीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अब गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। 98644 17298 मा कुन कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ जानकारी गराउनु होला र 9868603040 मा फोन गर्नु होला। कस्तो व्यक्तिले म्यासेज गर्ने हो भने जसको फोन लागेको हुन्न नि हो ती व्यक्तिले म्यासेज गरेर हामीलाई यो यो ठाउँबाट म कार्यक्रम सुन्दैछु है भनेर जानकारी दिन सक्नुहुन्छ। फोन गर्नुभएका साथीहरूको त सहभागिता अलरेडी भइसक्यो होइन। यति बेला गीत राख्छौ, गीतपछि फेरि आउँछौं।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र अब हामी कार्यक्रमको लगभग अन्तिमतिर आइपुग्न लागेका छौँ होइन। कार्यक्रम गुड नाइटमा तपाईँ फोन गर्न सक्नुहुन्छ 98 68 39 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। के छ साथी हुनुहुन्छ? नमस्कार हजुर साथी।
1: हजुर दाई नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
1: म यता रोल्पाको परिवर्तनबाट तुफान दागी।
0: तुफान दागी म्यासेज पनि गर्नु भएको थियो अरे होइन?
1: हजुर
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। यति बेला के गर्दै हुनुहुन्छ तुफानजीले?
1: यतिखेर चाहिँ कार्यक्रम सुन्दै अब सुत्न लागेको भन्नुपर्छ।
0: कार्यक्रम सुन्दै सुत्न लाग्नु भएको होइन?
1: हजुर।
0: आज के गर्छौ थाहा छ तपाईँलाई?
1: हजुर आज गीत रोज्नु पर्छ होइन?
0: कुन गीत रोजाइमा पार्नुहुन्छ होला भन्नुहोस्।
1: आज चाहिँ झलीको बोलको गीत बजाइदिनु न।
0: झलीको भन्ने गीत बजाउन सुन्न चाहनुहुन्छ होइन?
1: हजुर
0: ठिक छ, यो गीत तपाईँको लागि बजाउनेछौँ। खाना खानुभयो?
1: हजुर भइसक्यो।
0: के के खानुभयो होला भन्नुहोस्? भात र आलुको तरकारी खानुभयो होइन त?
1: हजुर।
0: अब सुभा साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम त हजुरलाई अनि प्राविधिकमा बस्नुभएको दिदीलाई र मलाई सुन्ने नसुन्ने सम्पूर्णलाई गुड नाइट भन्दै बिदा भयो।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, गुड नाइट बोलेर जानु भएको छ। गुड नाइट त बोल्न पाइयो क्या अरे होइन? 49 मिनट गएको छ स्टुडियोको घडीमा 9 बजेर है। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 फोन गर्नु, म्यासेज अलि धेरै पठाउनु होला है, किनभने अलि धेरै म्यासेज पढ्ने समय रहन्छ कि जस्तो लागिरहेको छ मलाई। के छ साथी हुनुहुन्छ टाइमभित्र? के छ साथी हुनुहुन्छ? हुनुहुन्न भन्नुभएको छ, फोन आएको छैन भन्नुभएको छ। फटाफट फोन डायल गर्नु, अन्तिम आइसकेपछि फोन आउन छोड्यो भन्ने कुरा नहोस् है। यति बेला तपाईँ आउन सक्नुहुन्छ 98 68 39 40 साथी नमस्कार हजुर।
2: नमस्कार हजुर।
0: को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? यो कल हामी लिन सकेनौ, उहाँको ध्यान अब फोन यता गर्नु भएको छ, म चाहिँ भन्दा उता उतातिर पछाडितिर ध्यान दिएपछि त बोल्दै नबोलेपछि त कसको के लाग्छ र होइन? फोन गर्नका लागि त बोल्ने हो साथीहरू, नबोलिकन म चाहिँ भनेर अल्मलिने होइन क्या, बोल्ने हो। बोल्नेको संसार फुलिरहन्छ, नबोल्ने मान्छे अलमलमा भुलिरहन्छ भन्ने यस्तो एउटा कता कता भनाइ सुनेको थिएँ कि मैले, हो त्यस्तो चाहिँ नहोस्। यति साथी नमस्कार हजुर।
2: नमस्कार हजुर।
0: को बोल्नुभयो कहाँबाट?
2: म इस्मा गाउँपालिका वडा नम्बर 5 देखेँ हजुर।
0: नाम भन्न मिल्छ हजुर?
2: हजुर नाम सागर छेत्री।
0: सागर छेत्री, के छ खाना खानुभयो?
2: हजुर खाना साना खाएर आराम गरेर
0: खाना साना खाएर आराम गरिरहनु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
2: हजुर
0: आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? ल उसो भए अब गुड नाइटको शब्दहरू राख्नुहोस्। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, गुड नाइटको शब्दहरू राख्नुहोस् भनेको त ओके भन्दै फोन काट्नुभयो। गुड नाइटको शब्दहरू राख्नुहोस् भनेको आफ्नो साथीहरूलाई गुड नाइट भन्नुहोस् भने हो कि होइन? भन्दै अब हामी कुनै पनि साथीको कल लिन सक्दैनौ, म्यासेज बक्समा हेर्छु मैले कतिवटा म्यासेज आयो त भन्दाखेरि जम्मा 2 म्यासेज आएको छ होइन, गाह्रोसम्मलाई 2 म्यासेज जम्मा आयो। र अब पहिलो म्यासेज लिन्छु मैले, उहाँले लेख्नुहुन्छ, उहाँले म्यासेज गर्नु भएको छ। नमस्ते दाई, म पनि सुन्दैछु, शान्ति थापा हो अर्घखाँची माल रानीबाट, कार्यक्रम रमाइलो छ भन्नुभएको छ। यसै क्रममा अर्को म्यासेज छ, उहाँले लेख्नुहुन्छ, के लेख्नु भएको छ है? हेलो दाई, म पनि सुन्दैछु अर्घखाँचीबाट, कार्यक्रम राम्रो छ, तर खोइ त नाम खोइ, अर्घखाँची त आयो नाम त आएन नि, नाम लेख्नु पर्यो है, नाम लेख्न किन कन्जुसाई गर्नुहुन्छ हौ साथीहरू, नाम त चाहियो क्या अरे होइन, नत्र अर्घखाँचीबाट कसले सुन्नुभयो होइन भन्ने कुरा कहाँबाट थाहा हुन्छ त? ल त अब आजको लागि कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय सकिन आँटेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौ। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौ। र अन्तिममा जाँदा जाँदै तपाईँले घर बाहिर कुनै सामानहरू राख्नु भएको थियो होला होइन, घरभित्र ल्याउनु पर्ला भन्दा घरभित्र ल्याउन बिर्सनुभयो भयो कि? बर्खाको समय छ, पानी परेर नितरुक्का रोज्यो भने रोज्या रोजे हुन्छ होइन, त्यसैले घरभित्र ल्याउनु होला। सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन? बर्खाको मौसम छ, सर्पहरूको अलिकति डर हुन्छ, सतर्क रहनु होला। खाना पकाइसकेपछि भान्सामा आगो निभाउनु भयो, ग्यास चुलो राम्रोसँग बन्द गर्नुभयो, राइस कुकरलाई बन्द गर्नुभयो कि गर्नु भएन होइन, विद्युतीय उपकरणहरू खोल्लै पो छोड्नु भएको छ कि, बिरामी मान्छे तपाईँ औषधि खाना बिर्सनु भयो कि सम्झिनु भएको छ? यदि बिर्सनु भएको छ भने औषधि खानुहोला, खाने पानी आफूसँगै राखेर सुत्नुहोला, अनि कति बेला तिर्खा लाग्छ थाहै हुँदैन क्यारे, साँझा अब चाँडै सुत्नुहोला, बिहान चाँडै उठ्नुहोला भन्दै आजको लागि कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ मलाई भन्नुहोला। 98 644 17 298 फोन गरेर 98 644 17 298 फोन गरेर भन्नुहोला भन्दै लौदा आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदारी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोचोपन, अरुचि, मधुमेह तथा उच्च, आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78 232।

हार्दिक नमस्कार प्रणाम वरपर स्वागत छ हावाको संस्कार आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्र जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं यी सबै कति दिव्य छ कति सुन्दर छ यिनकै उपस्थिति यो प्रकृति पनि कति सुशोभित देखिएको छ कति दिव्य र ऊर्जादायी देखिएको छ प्रकृतिको यो दिव्य समयमा यो सुन्दर समयमा तपाईँसँगको सुन्दर साहित्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मञ्चनमा स्नान गर्न तपाईँको घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु अभिवादन प्रिय शिक्षक हामी को हौ हामीसँग कस्तो क्षमता छ र हाम्रो भविष्य कस्तो हुन सक्दछ यो सबैको जानकारी कसलाई होला हामीलाई होला या ज्योतिषलाई होला या परमात्मालाई होला कसलाई होला प्रिय शिक्षक आउनुहोस् जीवन गङ्गामा यही विषयमा चिन्तन गरौँ हामीसँग जस्तो क्षमता छ जस्तो योग्यता छ जस्तो शक्ति छ त्यही शक्तिका बलमा हाम्रो भविष्य सुनिश्चित यस्तो कुनै शङ्का छ र पनि हामी आफ्नो भविष्यका सन्दर्भमा किन विभिन्न मानिसहरूसँग सोध्नुहुन्छ विभिन्न ज्योतिषहरू कहाँ किन हामीले अनावश्यक रूपमा आफ्नो जन्मकुण्डली अनेकतिर जन्मकुण्डली लिएर हामी भौतारीको अर्थ हामी स्वयंले स्वयंमाथि विश्वास गरेका छौँ हामीलाई आफैमाथि विश्वास छ आफैले आफैलाई गरिने जुन विश्वास छ त्यसलाई आत्मविश्वास जसको आत्मविश्वास गुमेको हुन्छ त्यसले अरूसँग आफ्नो बारेमा सोध्न सक्दछ आफ्नो भविष्यका बारेमा अरूबाट थाहा पाउन खोज्दछ त्यस्तो किसिमको व्यक्तिले भविष्यमा कुनै पनि महत्वपूर्ण कामहरू गर्न सक्दैन आत्मविश्वास गुमाएको व्यक्तिले जीवनमा सबै कुरा गुमाएको हुन्छ हामीले गुमाउन नहुने अत्यन्त महत्वपूर्ण कुरा हो आत्मविश्वास स्वयं प्रतिको विश्वास आफै प्रतिको निष्ठा आत्मविश्वास भनेको आत्माभिमान होइन अहंकार होइन घमण्ड होइन आफ्नो क्षमता आफ्नो शक्ति आफ्नो इमानदारी र आफ्नो सामर्थ्य प्रतिको निष्ठा त्यसैले आत्मविश्वास समाजमा हामीले विभिन्न किसिमका भूमिकाहरू निर्वाह गर्न सक्नुहुन्छ हामीले गरेका अधिकांश वृत्ति प्रवृत्तिहरू काम कारवाहीहरूको मूल्याङ्कन सबैभन्दा पहिला हामी स्वयंले गरिरहेका हुन्छौँ हामी भित्रको ब्रह्मले गरिरहेको हुन्छ हामी भित्रको ईश्वरले गरिरहेको हुन्छ आत्मईश्वर हामीले गलत काम गरिरहेका भए पनि हामी भित्रको त्यो ईश्वरले त्यो ब्रह्मले त्यो गलत हो भनिरहेको हुन्छ हामीले राम्रो काम गरेका भए पनि हामी भित्रको ईश्वरले त्यो राम्रो हो भनिरहेको हुन्छ हामी भित्रको विवेक हामी भित्रको ब्रह्म हामी भित्रको ईश्वरलाई व्यवस्था गरेर
हामीले धेरै काम गर्न सक्छ। लोभ, ईर्ष्या, द्वेष, लालच आदि इत्यादि विभिन्न किसिमका प्रवृत्तिहरू हामीभित्र विकसित हुन थालेपछि हामीभित्रको ईश्वर छाया उसको सुनवाई हुँदैन। तर पनि हामीले के गरिरहेका छौँ, कसो गरिरहेका छौँ, त्यो ठिक छ कि यो ठिक छ कि त्यो कुरा भने हामीलाई थाहा हुन्छ, हामीभित्रको दहनलाई थाहा हुन्छ। हामीलाई बदमासी गर्न कहिले काहीँ रमाइलो लाग्ला, आनन्द पनि आउला, समाजले छुट नदिएका कामहरू गर्नलाई रमाइलो अनुभूति पनि हामीले गरौँला। तर हामीभित्रको ब्रह्म भने दुःखी भइरहेको हुन्छ। हामीभित्रको ईश्वरले, हामीभित्रको ब्रह्मले हामी स्वयंलाई विश्वास गर्न छोड्दछ। हाम्रो प्रवृत्तिका आधार, हामीले गरेका व्यवहारका, हामीले गरेका अनेक किसिमका दुर्वृत्तिहरूका आधारमा हामी स्वयंले स्वयंलाई विश्वास नगर्न हाम्रो ब्रह्मले यसले जे पनि गर्न सक्छ यसको विश्वास छैन भन्ने दिन यदि हाम्रो जीवनमा आयो भने त्योभन्दा डरलाग्दो दिन अर्को कुनै हुँदैन। त्यसैले सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो। हामीसँग अद्भुत शक्ति छ, योग्यता छ, यसै किसिमको विश्वास हाम्रो आत्माले हामीलाई गर्नुपर्छ। म इमान्दार छु, मैले कसैको पनि व्यर्थमा दुई पैसा लिएको छु, कसैलाई पनि दुःख दिएको छु, कसैलाई पनि ढाँटेको छु, चोरी चकारी गरेको छैन भन्ने विश्वास हाम्रो अन्तर्मनले गर्नु पर्यो। मैले यसले चोरी पनि गर्न सक्छ, यसले ठगी पनि गर्न सक्छ, दुई नम्बरी पनि गर्न सक्छ, बदमासी पनि गर्न सक्छ, ढाँट्ने छल्ने त यसले कति गरे गरे, यस्तै किसिमको बुझाइ हामीप्रति हाम्रो अन्तर्मनको भयो भने त्यसपछि हामी स्वयंबाट सम्मान गर्न सक्छौँ। मानिसहरूले हामीलाई सम्मान गरौँ न।